0: गरिन्छ। नोट, विद्यार्थीलाई 10% छुटको व्यवस्था छ। बम्बई टेलरिङ सेन्टर एन्ड पर्सेस कपडा पसल, तुलसीपुर 5 क लाइन, जेसी चोक, कर्णाली बैंकको तल्लो तला। प्रोपराइटर फरेन्द्र वर्मा। मोबाइल नम्बर 9847646546। मोबाइल नम्बर 9847646546।
1: नव वर्षको शुभकामना।
2: नववर्ष 2083 सालको पावन अवसरमा हामी हाम्रा ग्राहकवर्ग, उद्योगी, व्यवसायी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपालीजनहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य, दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
3: हामी कहाँ आफ्नै मिलबाट उत्पादित बंगाली लोकल बासमती चामल, तेल, आटा, मैदा, चिनी लगायत सम्पूर्ण खाद्यान्न सामानहरू होलसेल तथा फुटकर सुपथ मूल्यमा बिक्री वितरण गरिन्छ। बस्नेत गल्ला पसल, तुलसीपुर 5 बस पार्क दाङ, फलफूल टहराको ठिक अपोजिट। प्रोप्राइटर दामोदर बस्नेत। मोबाइल नम्बर 9847764714 र 9578823646। साथै हाम्रो अर्को सेवा डीआर राइस मिल तुलसीपुर 17 वनकट्टाबाट पनि सेवा उपलब्ध भइरहेको जानकारी गराउँदछौ। प्रोप्राइटर विमल बस्नेत। मोबाइल नम्बर 9847764714।
2: नववर्ष 2083 सालको पावन अवसरमा हामी हाम्रा ग्राहकवर्ग, उद्योगी, व्यवसायी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपालीजनहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य, दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
3: बाइक, स्कूटर, गाड़ी, ट्रक, टिप्पर, ट्याक्टर लगायत सबै सवारी साधनका लागि आवश्यक विभिन्न ब्रान्डका जस्तै एपोलो, एमआरएफ, बीकेटी, जेके लगायतका टायरहरू सुपथ मूल्यमा बिक्री वितरण गरिन्छ। बीकेटी को आधिकारिक विक्रेता बीएनबी मल्टी सप्लायर, तुलसीपुर 5 सल्यान रोड दाङ। प्रोप्राइटर विश्व रिजाल। मोबाइल नम्बर 9857821531। सेवा गर्ने मौका दिनुहोला।
2: नववर्ष 2083 सालको पावन अवसरमा हामी हाम्रा सेवाग्राही, स्वास्थ्यकर्मी, चिकित्सा कर्मचारी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपालीजनहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य, दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। स्वस्थ खानपान र बानी व्यवहारमा ध्यान दिऊ, सधैं निरोगी रहौं।
3: हामी कहाँ राप्ती आँखा अस्पताल रक्षा चौर तुलसीपुर दाङमा 3 दशक भन्दा लामो समय काम गर्नुभएका अनुभवी वरिष्ठ नेत्र अधिकृत जोगराम चौधरी तथा अनुभवी नेत्र सहायकद्वारा आँखा चेक जाँच गरिनुका साथै विभिन्न प्रकारका सनग्लासेस, स्विमिङ ग्लासेस, कन्ट्याक्ट लेन्स, सीआर व्हाइट, पीजी ब्लू कट, प्रोग्रेसिभ क्रिजल लेन्सहरू सुपथ मूल्यमा पाइन्छ। चौधरी आँखा उपचार केन्द्र, तुलसीपुर 5 सल्यान रोड दाङ। प्रोप्राइटर युवराज चौधरी। मोबाइल नम्बर 9613065191। सेवा गर्ने मौका दिनुहोला। नव वर्ष 2083 सालको पावन अवसरमा हामी हाम्रा ग्राहकवर्ग, उद्योगी, व्यवसायी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपालीजनहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य, दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
2: हामी कहाँ विभिन्न किसिमका मोटरसाइकलहरू दक्ष मिस्त्रीद्वारा रिपेयरिङ गरिनुका साथै पास पनि उपलब्ध छ। दाहाल मोटरसाइकल पार्ट्स एन्ड वर्कसप, तुलसीपुर 6 घोराही रोड दान। प्रोप्राइटर टीकाराम दाहाल। मोबाइल नम्बर 9841363538 र 9818512463।
1: नयाँ वर्षको शुभकामना।
3: नववर्ष 2083 सालको पावन अवसरमा हामी हाम्रा ग्राहकवर्ग, उद्योगी, व्यवसायी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपालीजनहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य, दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
2: हामी कहाँ ग्यास, चुलो, रेगुलेटर, पाइप, लाइटर लगायत किराना तथा खाद्यान्नका सामानहरू थोक तथा फुटकर सुपथ मूल्यमा बिक्री वितरण गरिन्छ र होम डेलिभरीको समेत सुविधा रहेको छ। डायनामिक ट्रेड कन्सर्न, तुलसीपुर 5 भुयाथान दाङ। प्रोप्राइटर लाल बहादुर केसी। मोबाइल नम्बर 9857823058 र 9849।

0: 7 95 नव वर्ष 2083 सालको पावन अवसरमा हामी हाम्रा ग्राहक वर्ग उद्योगी व्यवसायी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली जनहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: हामी कहाँ विभिन्न डिजाइनका खुकुरी खुडा चुलेसी लगायत कृषि औजार सम्बन्धी सम्पूर्ण सामानहरू तयार गरिनुका साथै सुपथ मूल्यमा बिक्री वितरण गरिन्छ र पुराना खुकुरी खुडा गराइसी आसी खुर्पा लगायत कृषि सामग्रीहरू मरमत पनि गरिन्छ। नोट कैचीमा सान पनि लगाइन्छ। देव सल्यानी खुकुरी एन्ड कृषि औजार उद्योग तुलसीपुर 5 सल्यान रोड दाङ बीएसएस पार्टी प्यालेस गेटको छेउमा। प्रोप्राइटर झगु प्रसाद विश्वकर्मा। मोबाइल नम्बर 98478424266। एकपटक सेवा गर्ने मौका दिनुहोला।

0: नववर्ष 2083 सालको पावन अवसरमा हामी हाम्रा ग्राहकवर्ग, उद्योगी, व्यवसायी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपालीजनहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य, दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं।
1: हामी कहाँ स्वादिष्ट चाट, चटपटे, पानीपुरी, बिरयानी, मोमो लगायत स्वादिष्ट नास्ताका परिकार पाइनका साथै बिहे पार्टीका लागि बुकिङमा पानीपुरी तथा चाटको सेवा पनि दिइन्छ। चाट एन्ड बिरयानी सेन्टर तुलसीपुर 5 सल्यान रोड दाङ, नेपाल टेलिकमको ठिक अगाडि। प्रोप्राइटर दिनेश गुप्ता, मोबाइल नम्बर 9298913045।
0: नववर्ष 2083 सालको सुखद अवसरमा हामी हाम्रा समस्त अभिभावक, विद्यार्थी, शिक्षक, शिक्षा प्रेमी, बुद्धिजीवी, समाजसेवी तथा शुभचिन्तक जीवहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य, दीर्घायु एवं सफल र सरल उल्लासमय जीवनको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं।
1: प्रिन्सिपल फुलानन्द अधिकारी, अध्यक्ष वीरबहादुर भण्डारी मोहन एवं समस्त दिव्यकुञ्ज एकाडेमी परिवार तुलसीपुर 7 दाङ, फोन नम्बर 0582 90066 र मोबाइल नम्बर 9858 80066।
0: नववर्ष 2083 सालको पावन अवसरमा हामी हाम्रा ग्राहकवर्ग, उद्योगी, व्यवसायी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपालीजनहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य, दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं।
1: हामी कहाँ दुर्गा चामल, दुर्गा तेल, अजम्बरी आटा, मैदा, सुजी, विभिन्न दाल आइटम, मास, मसुरा, घेडागुडी लगायत सबै खाद्यान्न सामग्रीहरू सुपथ मूल्यमा बिक्री वितरण गरिन्छ। गणपति आइल एन्ड जनरल मिल्स प्राली तुलसीपुर 6 दाङ, प्रोप्राइटर दिल्ली बहादुर बस्नेत। आशीर्वाद फूड प्रोडक्ट तुलसीपुर 6 दाङ, प्रोप्राइटर हिमालय बस्नेत र राप्ती फ्लोर मिल्स प्राली तुलसीपुर 6 दाङ, प्रोप्राइटर विश्व बस्नेत। मोबाइल नम्बर 9858 20101। एकपटक सेवा गर्ने मौका दिनुहोला।
0: नववर्ष 2083 सालको पावन अवसरमा हामी हाम्रा ग्राहकवर्ग, उद्योगी, व्यवसायी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपालीजनहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य, दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं।
1: हामी कहाँ कृषि क्षेत्रका लागि आवश्यक सम्पूर्ण सामग्रीहरू, हाते ट्र्याक्टर, कम्बाइन मिल, रुख तथा घाँस काट्ने मेसिन, चक्की आटा, पानी तान्ने पम्प, इलेक्ट्रिक मोटर, मिक्सर मेसिन, कटर मेसिन, रन्डा, ड्रिल मेसिन लगायत सम्पूर्ण सामग्रीहरू नयाँ वर्षको अवसरमा विशेष अफरका साथ बिक्री वितरण गरिनुका साथै सम्पूर्ण मेसिनरी सामग्रीको पार्ट पूर्जा पनि उपलब्ध छ। गुप्ता मेसिनरी सप्लायर्स तुलसीपुर 5 बस पार्क दाङ, फलफूल टहराको ठिक अपोजिट साइड। प्रोप्राइटर मेरेलाल गुप्ता, मोबाइल नम्बर 9857038781 र 9849073877। एकपटक सेवा गर्ने मौका दिनुहोला। नववर्ष 2083 सालको पावन अवसरमा हामी हाम्रा ग्राहकवर्ग, उद्योगी, व्यवसायी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपालीजनहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य, दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। हामी कहाँ दूध, दही, घिउ, पनिर, ताजा फलफूल, चिसो जुस, लस्ती, चिया, कफी, बर्थडे केक लगायत सम्पूर्ण डेरी आइटमहरूको सेवा उपलब्ध छ। हाम्रो डेरी सप्लायर्स तुलसीपुर 5 सल्यान रोड दाङ, नेपाल टेलिकमको ठिक अगाडि। प्रोप्राइटर कमल केसी र मनिषा केसी, मोबाइल नम्बर 9849924354। नववर्ष 2083 सालको पावन अवसरमा हामी हाम्रा अभिभावक, शिक्षक, कर्मचारी, विद्यार्थी, शिक्षा प्रेमी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपालीजनहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य, दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। अनुशासित वातावरण, गुणस्तरीय शिक्षा र अनुभवी शिक्षकबाट अध्यापन हुने भएकाले आफ्ना नानी बाबुहरूको उज्जवल भविष्यका लागि समयमै भर्ना गरौं। छौ।
0: नर्सरी देखि कक्षा 9 सम्म नयाँ शैक्षिक सत्रका लागि भर्ना खुला गरिएको जानकारी गराउँदछौ। प्रिन्सिपल मधुसूदन केसी एवं समस्त हिमाल एकाडेमी परिवार तुलसीपुर छ दाङ। मोबाइल नम्बर 98572351।
1: नव वर्ष 2083 सालको पावन अवसरमा हामी हाम्रा ग्राहक वर्ग उद्योगी व्यवसायी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली जनहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
0: हामी कहाँ सीपीएल का गुणस्तरीय घर वायरिङका सामान तथा एसी पाइनुका साथै दक्ष मिस्त्रीद्वारा थ्री फेस र सिंगल फेसको वायरिङ र एसी जडानको काम पनि गरिन्छ। हिमाल इलेक्ट्रिकल तुलसीपुर 5 अङ्गलाइन दान। संचालकहरू वामदेव विष्ट, टेक बहादुर केसी र यज्ञ बहादुर बुढा। फोन नम्बर 082-5311-158, मोबाइल नम्बर 98572-20731 र 98572-91111। सेवा गर्ने मौका दिनुहोला।
1: नव वर्ष 2083 सालको पावन अवसरमा हामी हाम्रा सेवाग्राही स्वास्थ्यकर्मी चिकित्सक कर्मचारी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली जनहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। स्वस्थ खानपान र बानी व्यवहारमा ध्यान दिउ, सधैं निरोगी रहौं।
0: हामी कहाँ विशेषज्ञ डाक्टरहरूद्वारा दैनिक बिरामी चेक जाँच गरिनुका साथै अत्याधुनिक एक्सरे, भिडियो एक्सरे र ल्याब सेवाको समेत सुविधा रहेको छ। हितायु पोलिक्लिनिक प्रणाली तुलसीपुर छ गुमराह चौकदेखि पूर्वतर्फ। संचालक डाक्टर देवराज केसी। फोन नम्बर 082-5590-62 र मोबाइल नम्बर 98497-023-20। नव वर्ष 2083 सालको पावन अवसरमा हामी हाम्रा ग्राहक वर्ग उद्योगी व्यवसायी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली जनहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
2: हामी कहाँ स्टील अल्मुनियम जिप्सन डिजिटल इन्भर्टर वेल्डिङ मेसिन ग्राइन्डर मेसिन ड्रिल मेसिन कटअप मेसिनका साथै बिजुलीका सम्पूर्ण सामानहरू मिक्सर मेसिन पानी तान्ने मोटर राइस कुकर पंखा लगायत सम्पूर्ण मेसिनका सामानहरू पाइनुका साथै मर्मत पनि गरिन्छ। जय विश्वकर्मा ट्रेडर्स एन्ड मर्मत सेन्टर तुलसीपुर 5 पुलचोक बस पार्क दाङ फलफूल टहराको ठिक अपोजिट प्रोप्राइटर इन्द्र बहादुर विक र मान बहादुर विक। मोबाइल नम्बर 98095-97052 र 98125-65535।
1: नव वर्ष 2083 सालको पावन अवसरमा हामी हाम्रा ग्राहक वर्ग उद्योगी व्यवसायी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली जनहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
0: हामी कहाँ कृषि क्षेत्रमा प्रयोग हुने सम्पूर्ण मेसिनरी सामानहरू पाइनुका साथै धान जौ काट्ने मिनी रिपर ब्रश कटर कुटानी पिसानी मिल फर्निचरमा प्रयोग हुने पावर टुल्सहरू बिक्री वितरण गरिनुका साथै मर्मत पनि गरिन्छ। जय किसान ट्रेडर्स तुलसीपुर 5 सल्यान रोड दाङ। नमस्ते मिनी मार्केटको भित्र। मोबाइल नम्बर 98478-42364 र 98479-48548। नव वर्ष 2083 सालको पावन अवसरमा हामी हाम्रा ग्राहक वर्ग उद्योगी व्यवसायी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली जनहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: हामी कहाँ ग्यारेन्टीका साथ सुनसादी खरिद बिक्री गरिनुका साथै अर्डर अनुसार गहनाहरू तयार गरिन्छ। जय माता दी ज्वेलर्स प्राली तुलसीपुर 5 कलाइन दाङ। प्रोप्राइटर मदन कुमार केसी। फोन नम्बर 082-5211-365 र मोबाइल नम्बर 98578-20078।
0: नववर्ष 2083 सालको पावन अवसरमा हामी हाम्रा सेवाग्राही स्वास्थ्यकर्मी चिकित्सा कर्मचारी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपालीजनहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। स्वस्थ खानपान र बानी व्यवहारमा ध्यान दिउ, सधैं निरोगी रहौ।
2: हामी कहाँ विशेषज्ञ तथा अनुभवी चिकित्सकद्वारा दैनिक बिरामी चेक जाँच गरिनुका साथै स्वदेशी तथा विदेशी औषधिहरू सुपथ मूल्यमा बिक्री वितरण गरिन्छ। जीवनदान मेडिकल तुलसीपुर 6 घोराई रोड दाङ, लक्ष्मी सनराइज बैंक भएको घरमा। प्रोप्राइटर देवराज चन्द। मोबाइल नम्बर 9856543

0: वर्ष 2083 सालको पावन अवसरमा हामी हाम्रा अभिभावक, शिक्षक, कर्मचारी, विद्यार्थी, शिक्षाप्रेमी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपालीजनहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य, दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। अनुशासित वातावरण, गुणस्तरीय शिक्षा र अनुभवी शिक्षकहरूबाट अध्यापन हुने भएकाले आफ्ना नानी बाबुहरूको उज्जवल भविष्यको लागि समयमै विद्यालय भर्ना गरौं।
1: नयाँ शैक्षिक सत्रका लागि नर्सरीदेखि कक्षा 9 सम्म भर्ना खुल्ला गरिएको सम्पूर्णमा जानकारी गराउँदछौ। प्रिन्सिपल कुबेर केसी, भाइस प्रिन्सिपल मोतीराम भूषाल एवं समस्त जीवन प्रेमी एजुकेयर एकाडेमी परिवार तुलसी प्रणव बेलुवा दान। मोबाइल नम्बर 9869213000।
0: नववर्ष 2083 सालको पावन अवसरमा हामी हाम्रा सेवाग्राही, स्वास्थ्यकर्मी, चिकित्सा कर्मचारी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपालीजनहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य, दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। स्वस्थ खानपान र बानी व्यवहारमा ध्यान दिऊ, सधैं निरोगी रहौं।
1: हामी कहाँ नाक कान घाँटी, बालरोग, महिला रोग, छाती मुटु, हाड जोड्ने रोग विशेषज्ञ तथा मेडिकल अफिसरहरूद्वारा बिरामी चेक जाँच भइरहेको छ। साथै मुखको उपचार तथा दाँत फाल्ने र राख्ने पनि गरिन्छ र 24 घण्टा इमर्जेन्सी सेवा सहित स्तरीय प्रयोगशाला, भिडियो तथा डिजिटल एक्सरे र ईसीजी सेवा पनि उपलब्ध छ। ज्योति मेडिकल प्लस विनोद प्याथोलोजी, तुलसीपुर 5 गलाइन दाङ, प्रोप्राइटर वाईबी धौलाकोटी, फोन नम्बर 082-521-345 र मोबाइल नम्बर 98-578-2438।
0: नववर्ष 2083 सालको पावन अवसरमा हामी हाम्रा ग्राहकवर्ग, उद्योगी, व्यवसायी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपालीजनहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य, दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: हामी कहाँ सुजी ब्रान्डका स्विचहरू, प्यानल लाइटहरू, बल्बहरू, मोडर्नका सामान, फ्यान, राखीका तार, वाल लाइट, झुमर लाइट लगायत सम्पूर्ण इलेक्ट्रिक तथा घर वायरिङका गुणस्तरीय सामानहरू सुपथ मूल्यमा पाइनुका साथै दक्ष इलेक्ट्रिसियनद्वारा सेवा उपलब्ध छ। कपिल ट्रेडर्स तथा इलेक्ट्रिक सप्लायर्स, तुलसीपुर 5 तुलसी बोर्डिङ चोक, सुर्खेत रोड, पिपल वोट उकालो, तुलसीपुर दान। प्रोप्राइटर सन्तोष खड्गा र गंगा ओली खड्गा, फोन नम्बर 082-521-858, मोबाइल नम्बर 98-578-2118 र 98-410-96-063।

0: नववर्ष 2083 सालको पावन अवसरमा हामी हाम्रा ग्राहकवर्ग, उद्योगी, व्यवसायी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपालीजनहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य, दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: हामी कहाँ लेडिज, जेन्ट्स, बच्चा बच्ची लगायत सबै उमेर समूहका लागि आवश्यक सम्पूर्ण फेन्सी कपडाहरू होलसेल तथा फुटकर सुपथ मूल्यमा बिक्री वितरण गरिन्छ। समस्त सुशील फेन्सी स्टोर परिवार
2: तपाई सुन्दै हुनुहुन्छ रेडियो प्रकृति 93.4 मेगाहर्ज।
0: नववर्ष 2083 सालको पावन अवसरमा हामी हाम्रा ग्राहकवर्ग, उद्योगी, व्यवसायी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपालीजनहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य, दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: हामी कहाँ साल सिसौ लगायत जातका गोलिया, चिरान काठ, पार्केट, नेवारी काष्ठकला बमोजिम तयार गरिएका विभिन्न साइजका बुट्टा, चौकस, ढोका, झ्याल, पल्लाहरू होलसेल तथा फुटकर सुपथ मूल्यमा उपलब्ध छ। साथै अर्डर अनुसार सम्पूर्ण घरायसी फर्निचरका सामग्रीहरू तयार गरिन्छ। खड्का समिल तथा फर्निचर उद्योग, तुलसीपुर छ, गुमरा चौक, अमेलिया रोड, दाङ। प्रोप्राइटर लालबीर खड्का। मोबाइल नम्बर 98580 25923 र 98229 59323।

0: नववर्ष 2083 सालको पावन अवसरमा हामी हाम्रा ग्राहकवर्ग, उद्योगी, व्यवसायी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपालीजनहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य, दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: हामी कहाँ दक्ष कालीगरद्वारा स्कूल कलेजका ड्रेस, सफारी सुट, कोट, प्यान्ट, शर्ट र राष्ट्रिय पोसाक दौरा सुरुवाल लगायत सम्पूर्ण जेन्स सम्बन्धी आइटमहरू सिलाई गरिन्छ र विभिन्न ब्रान्डका काँचो कपडाहरू पनि सुपथ मूल्यमा उपलब्ध छ। न्यू काठमाडौँ सटिङ सुटिङ एन्ड टेलरिङ सप, तुलसीपुर 5 खलाइन डाङ, प्रोप्राइटर सुरेश दर्नाल। मोबाइल नम्बर 9848 30235 र 9295 29 801।
0: नववर्ष 2083 सालको पावन अवसरमा हामी हाम्रा सेवाग्राही, स्वास्थ्यकर्मी, चिकित्सा कर्मचारी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपालीजनहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य, दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। स्वस्थ खानपान र बानी व्यवहारमा ध्यान दिउँ, सधैं निरोगी रहौं।
1: हामी कहाँ सुगर, थाइरोइड, भिटामिन, मृगौला, कलेजो, फोक्सोमा पानी जमेको, बाथ रोग, हाड जोर्नी, खकार, दिसा पिसाब, ब्रिय, सिकल सेल एनिमिया, हेपाटाइटिस लगायत क्यान्सर सम्बन्धी एचपीभी जाँच पनि गरिन्छ। सम्पूर्ण रगतको चेक जाँच हुने एक मात्रै ठाउँ लक्ष्य मेडिकल ल्याब, तुलसीपुर 5 गलाइन डाङ, सञ्चालक निराजन डाँगी। फोन नम्बर 082-590-936 र मोबाइल नम्बर 9861-5157।
0: नववर्ष 2083 सालको पावन अवसरमा हामी हाम्रा ग्राहकवर्ग, उद्योगी, व्यवसायी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपालीजनहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य, दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: हामी कहाँ शुद्ध पञ्चधातुका गहनाहरू, श्रृंगारका सम्पूर्ण सामग्री तथा छाला अनुसार विशेष प्रकारका क्रिमहरू, लेडिजका सम्पूर्ण कपडाहरू सुपथ मूल्यमा उपलब्ध छन्। अनलाइन अर्डर र होम डेलिभरीको व्यवस्था समेत रहेको छ। नोट, पसलमा भएको सबै कपडाहरू हटाउन लागेकाले कपडाहरूमा सेल लागिरहेको छ, त्यसैले मौकाको फाइदा लिनुहुन सम्पूर्ण ग्राहक वर्गमा अनुरोध गर्दछौ। एमके कलेक्सन, तुलसीपुर 5 सल्यान रोड दाङ, प्रोप्राइटर मन्जु खत्री। मोबाइल नम्बर 9762-62019। सेवा गर्ने मौका दिनुहोला।
0: नववर्ष 2083 सालको पावन अवसरमा हामी हाम्रा सेवाग्राही, स्वास्थ्यकर्मी, चिकित्सा कर्मचारी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपालीजनहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य, दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। स्वस्थ खानपान र बानी व्यवहारमा ध्यान दिउँ, सधैं निरोगी रहौं।
1: हामी कहाँ विशेषज्ञ तथा अनुभवी चिकित्सकद्वारा दैनिक बिरामी चेक जाँच गरिनुका साथै स्वदेशी तथा विदेशी औषधिहरू सुपथ मूल्यमा बिक्री वितरण गरिन्छ। मेडिको फार्मेसी, तुलसीपुर 5 सल्यान रोड दाङ, सञ्चालक सबिन घरते। मोबाइल नम्बर 9820-54-33।
0: नववर्ष 2083 सालको पावन अवसरमा हामी हाम्रा ग्राहकवर्ग, उद्योगी, व्यवसायी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपालीजनहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य, दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: हामी कहाँ सम्पूर्ण स्टेशनरी सामग्री, स्कूल तथा क्याम्पसका पाठ्य पुस्तक, गाइड, गेस्ट पेपर, पत्र पत्रिका थोक तथा फुटकर मूल्यमा उपलब्ध छ। साथै विवाह कार्ड, भिजिटिङ कार्ड, शुभकामना लेटर प्याड, प्रमाण पत्र, आईडी कार्ड, बिल भरपाई, बुक फारम, किताब लगायत छपाई सम्बन्धी सम्पूर्ण काम गर्नुका साथै अफिस स्कूल सम्बन्धी मलेप फारम तथा रजिस्टरहरू थोक एवं फुटकर मूल्यमा बिक्री वितरण गरिन्छ। नवज्योति स्टेशनरी तथा नयाँ ज्योति अफसेट प्रेस, तुलसीपुर 5 क लाइन डाङ, जेसिस चौक कर्नरको पूर्व तर्फ। प्रोप्राइटर किरण बस्नेत। फोन नम्बर 082-520-921-522-577 र मोबाइल नम्बर 9948-23-577।
0: शुभकामना। नववर्ष 2083 सालको पावन अवसरमा हामी हाम्रा ग्राहकवर्ग, उद्योगी, व्यवसायी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली जनहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य, दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: हामी कहाँ ब्यानर प्रिन्ट, छाप, आईडी कार्ड, भिजिटिङ कार्ड, विवाह कार्ड, वैदेशिक डकुमेन्ट, फोटोबाट फोटो, फोटो फ्रेम, बिल भरपाई, क्यालेण्डर, लेमिनेसन, कप प्रिन्ट, फोटोकपी लगायत सम्पूर्ण छपाई तथा अनलाइन फारम सम्बन्धी काम गरिन्छ। नाम एक, काम अनेक। नक्षत्र डिजिटल प्रिन्ट एन्ड साइबर संसार, तुलसीपुर 5 अङ्गलाइन दाङ, पुरानो रिदिमा फोटो स्टुडियो भएको स्थानमा। मोबाइल नम्बर 98486 67225 र 98111387008।
0: नववर्ष 2083 सालको पावन अवसरमा हामी हाम्रा ग्राहकवर्ग, किसान, मजदूर, उद्योगी, व्यवसायी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली जनहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य, दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: नेपालमै पहिलो पटक कोरल पोषक सप्लिमेन्टको आधिकारिक डिस्ट्रिब्युट भएको यस नन्दन फिट प्रणालीमा गाई, भैंसी, बाख्रा, कुखुरा, बंगुरका लागि आवश्यक कोरल पोषक सप्लिमेन्ट पाइन्छ। साथै जापानिज टेक्नोलोजीको माछाको दाना, युरोपियन टेक्नोलोजीको गाई भैंसी बाख्राको दाना सुपथ मूल्यमा उपलब्ध छ। नन्दन फिट प्राली परिवार, तुलसीपुर 9 दोघरे दाङ, फोन नम्बर 082-4160002 र मोबाइल नम्बर 98578-23971। सेवा गर्ने मौका दिनुहोला।
0: नववर्ष 2083 सालको पावन अवसरमा हामी हाम्रा ग्राहकवर्ग, उद्योगी, व्यवसायी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली जनहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य, दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: हामी कहाँ गोल्ड स्टार कम्पनीका लेडिज, जेन्ट्स तथा बच्चाका लागि आवश्यक पर्ने सम्पूर्ण जुत्ता चप्पलहरू नयाँ वर्षको अवसरमा 10% छुटका साथ बिक्री वितरण भइरहेको जानकारी गराउँदछौ। गोल्ड स्टार को आधिकारिक शोरूम, नेशनल फुटवेयर, तुलसीपुर 5 दाङ, बीपी चौक देखि पूर्वतर्फ, प्रोप्राइटर सीपी शर्मा, मोबाइल नम्बर 98449484141। एक पटक सेवा गर्ने मौका दिनुहोला।
0: नववर्ष 2083 सालको पावन अवसरमा हामी हाम्रा सेवाग्राही, कर्मचारी, संघ संस्था, बुद्धिजीवी, समाजसेवी, सुरक्षाकर्मी, स्वास्थ्यकर्मी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली जनहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य, दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: लागू पदार्थ दुर्व्यसन न्यूनीकरणका लागि सबैले हातेमालो गरौं। लागू पदार्थ दुर्व्यसन परामर्श तथा उपचार केन्द्र राप्ती अञ्चलकै पहिलो सुधार गृह, नयाँ पाइला पुनर्स्थापना केन्द्र, तुलसीपुर 19 बिजौरी हाडीमे दाङ, मोबाइल नम्बर 98578-26386 र 98993-74461।
0: नववर्ष 2083 सालको पावन अवसरमा हामी हाम्रा समस्त भक्तजन, संघ संस्था, बुद्धिजीवी, समाजसेवी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली जनहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य, दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: अध्यक्ष लीला प्रसाद शर्मा, सचिव चन्द्र बहादुर ओली एवं समस्त नेपाल मानव धर्म सेवा समिति परिवार, शाखा आश्रम तुलसीपुर 6 रजौरा दाङ।
0: नववर्ष 2083 सालको पावन अवसरमा हामी हाम्रा ग्राहकवर्ग, उद्योगी, व्यवसायी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली जनहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य, दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: हामी कहाँ सम्पूर्ण लेडिज कस्मेटिक सामग्रीहरू, ब्याग तथा लेडिज कपडाहरू होलसेल तथा फुटकर सुपथ मूल्यमा बिक्री वितरण गरिन्छ। न्यू अनिसा कस्मेटिक पसल, तुलसीपुर 5 तुलसी बोर्डिङ चौक दाङ, प्रोप्राइटर नाजिया, मोबाइल नम्बर 98003501212 र 98125-85266।
2: नयाँ वर्षको शुभकामना।
1: नववर्ष 2083 सालको पावन अवसरमा हामी हाम्रा ग्राहकवर्ग, उद्योगी, व्यवसायी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपालीजनहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य, दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं।
0: हामी कहाँ घर वायरिङ तथा खानेपानी योजनाका लागि चाहिने सम्पूर्ण सामानहरू सुफत मूल्यमा पाइनुका साथै दुई दशक भन्दा बढी समय खानेपानी संस्थाको अनुभव प्राप्त दक्ष प्लम्बरहरूद्वारा सेवा प्रदान गरिन्छ। न्यू दिपेश स्टोर, तुलसीपुर 5 सल्यान रोड, दाङ। खानेपानी भवन सँगै सटेको भवनमा। प्रोप्राइटर चेत बहादुर डाँगी। फोन नम्बर 082-523-343 र मोबाइल नम्बर 98-577-23-957।
1: नववर्ष 2083 सालको पावन अवसरमा हामी हाम्रा ग्राहकवर्ग, उद्योगी, व्यवसायी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपालीजनहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य, दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं।
0: हामी कहाँ आकर्षक आधुनिक तथा पुराना डिजाइनका सुनचादीका गरगहनाहरू रेडीमेड तथा अर्डर अनुसार दक्ष कालीगरद्वारा तयार गरिन्छ र पुरानो गहनासँग नयाँ गहना पनि साटफेर गर्न सकिन्छ। न्यू काव्य सुनचादी पसल, तुलसीपुर 9 दोघरे दाङ। प्रोप्राइटर सरिता बिक। मोबाइल नम्बर 98-479-32-075 र 97-26-67-461। नववर्ष 2083 सालको पावन अवसरमा हामी हाम्रा ग्राहकवर्ग, उद्योगी, व्यवसायी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपालीजनहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य, दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: हामी कहाँ दैनिक उपभोग्य खाद्यान्नका सामानहरू, दाल, चामल, आटा, तेल, मैदा, नुन, चिनी लगायत सम्पूर्ण किरानाका सामग्रीहरू सुपथ मूल्यमा बिक्री वितरण गरिन्छ। न्यू खड्गा स्टोर तथा समिसा सप्लाई, तुलसीपुर 5 सल्यान रोड, दाङ, दूरसञ्चार कार्यालय अगाडि। प्रोप्राइटर सोम बहादुर खड्गा। मोबाइल नम्बर 98-479-0935, 98-235-79-317 र 98-81-22-726। सेवा गर्ने मौका दिनुहोला। नववर्ष 2083 सालको पावन अवसरमा हामी हाम्रा ग्राहकवर्ग, उद्योगी, व्यवसायी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपालीजनहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य, दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
0: हामी कहाँ दाल, चामल, आटा, मैदा, तेल, चिनी लगायत दैनिक उपभोग्य खाद्यान्न तथा किरणाका सामानहरू होलसेल तथा फुटकर मूल्यमा बिक्री वितरण गरिन्छ। न्यू पञ्चकोशी सप्लायर्स, तुलसीपुर 5 सल्यान रोड, दाङ। प्रोप्राइटर रामकुमार ओली र आशिष ओली। मोबाइल नम्बर 98-577-23-620 र 98-499-25-315।

0: नववर्ष 2083 सालको पावन अवसरमा हामी हाम्रा ग्राहक वर्ग, उद्योगी, व्यवसायी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपालीजनहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य, दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं।
1: हामी कहाँ बिल भरपाई, लाइट बोर्ड, होर्डिङ बोर्ड, स्टिकर प्रिन्ट, रिफ्लेक्टिभ प्रिन्ट, फोटो प्रिन्ट, आईडी कार्ड, ब्याज, झण्डा, मायाको चिन्ह, प्रमाणपत्र, विवाह कार्ड, छाप खाता, सहकारी खाता, ब्याग, टी शर्ट प्रिन्ट, फोटो फ्रेम लगायत ब्यानर छपाई तथा छापाखाना सम्बन्धी सम्पूर्ण काम गरिन्छ। न्यू प्रभा डिजिटल आर्ट, तुलसी प्रपात, सल्यान रोड, दाङ, खानेपानी सँगै सटेको भवनमा। प्रोप्राइटर भद्र बहादुर ओली र दुर्गा शर्मा ओली। मोबाइल नम्बर 9858725143 र 9464618679।
0: नववर्ष 2083 सालको पावन अवसरमा हामी हाम्रा ग्राहक वर्ग, उद्योगी, व्यवसायी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपालीजनहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य, दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं।
1: हामी कहाँ घरैसी प्रयोजनका लागि आवश्यक सम्पूर्ण भाँडाकुँडा, तामा, काँसा लगायत विभिन्न भाँडाहरू, कृषिजन्य सामग्रीहरू, इलेक्ट्रिक सामग्रीहरू जस्तै जग, राइस कुकर, किटली, मिक्सर मेसिनका साथै ग्यास चुल्हाहरू सुपथ मूल्यमा बिक्री वितरण गरिन्छ। न्यू सम्झना स्टोर, तुलसीपुर 5 वीरेन्द्र चौकदेखि पश्चिमतर्फ, सुर्खेत रोड, दाङ। प्रोप्राइटर वीर बहादुर ओली र विमला ओली। मोबाइल नम्बर 9858720613 र 9849790058। सेवा गर्ने मौका दिनुहोला।
0: नववर्ष 2083 सालको पावन अवसरमा हामी हाम्रा ग्राहक वर्ग, उद्योगी, व्यवसायी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपालीजनहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य, दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं।
1: हामी कहाँ लेन्डरेस, ड्युरोक, हेम्पसायर, पाप्रीवास लगायत जातका बंगुरका पाटा पाटीहरू तथा मासुका लागि बंगुरहरू होलसेल तथा फुटकर मूल्यमा बिक्री वितरण गरिन्छ। साथै हाम्रो सेवा काठमाडौँबाट पनि उपलब्ध छ। ओके बहुद्देश्य कृषि पशुपन्छी तथा बंगुर पालन फर्म, तुलसीपुर 8 गहते खोला, दाङ। प्रोप्राइटर ओम कुमारी पुन र मार्केटिङ म्यानेजर कमल राज पुन। मोबाइल नम्बर 9821329980 र 9749531462। सेवा गर्ने मौका दिनुहोला।
0: नववर्ष 2083 सालको पावन अवसरमा हामी हाम्रा ग्राहक वर्ग, उद्योगी, व्यवसायी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपालीजनहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य, दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं।
1: हामी कहाँ साल, सिसौ, असनाबाट निर्माण गरिएका झ्याल, ढोका, चौकस, पल्ला, बक्स, पलङ, लोबेड लगायत सम्पूर्ण फर्निचरका सामग्रीहरू अर्डर अनुसार तयार गरिनुका साथै सुपथ मूल्यमा बिक्री वितरण गरिन्छ। ओली समिल तथा फर्निचर उद्योग, तुलसीपुर 6 घोराई रोड, हात्तीखौवा ओरालो, दाङ। प्रोप्राइटर दल बहादुर ओली र खगेन्द्र ओली। मोबाइल नम्बर 9857829030 र 9857822755। साथै हाम्रो सेवा तुलसीपुर 9 दोघरेबाट पनि उपलब्ध रहेको छ। सेवा गर्ने मौका दिनुहोला।
0: नववर्ष 2083 सालको पावन अवसरमा हामी हाम्रा ग्राहक वर्ग, उद्योगी, व्यवसायी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपालीजनहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य, दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं।
1: हामी कहाँ विभिन्न वार्डका सोलर, सोलर ब्याट्री, सोलर पम्पिङ, सोलर गिजर, इलेक्ट्रिक गिजर, इन्भर्टर, पंखा, एलईडी लाइट, इलेक्ट्रिक चुलो, राइस कुकर लगायत वायरिङका सम्पूर्ण सामान तथा इलेक्ट्रिक सामानहरू छौ तथा फुटकर सुपथ मूल्यमा बिक्री गरिन्छ। ओम राप्ती इन्टरप्राइजेस, तुलसीपुर 5 बस पार्क, दाङ, आलु मण्डीको ठिक पूर्वतर्फ। प्रोप्राइटर ओम प्रकाश ओली। मोबाइल नम्बर 9857823820 र 9910916032। सेवा गर्ने मौका दिनुहोला। नववर्ष 2083 सालको पावन अवसरमा हामी हाम्रा ग्राहक वर्ग, उद्योगी, व्यवसायी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली जनहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
0: हामी कहाँ आधुनिक मिलबाट सबै प्रकारका पिसानी कुटानी तथा पेलानीको काम गरिनुका साथै शुद्ध तोरीको तेल तथा गहुँ मकै फापर कोदो लगायतका पिठो पनि उपलब्ध छ। पवन तेल मिल तुलसीपुर 9 पुलचोक बेलुवा जाने बाटो 12 घर माथि पश्चिम तर्फ। प्रोप्राइटर दिनेश कुमार खड्गा। मोबाइल नम्बर 9847705565।

0: नववर्ष 2083 सालको पावन अवसरमा हामी हाम्रा ग्राहकवर्ग, उद्योगी, व्यवसायी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपालीजनहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य, दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: सबै सेवा एउटै छानामुनि पलाउ रेस्टुरेन्ट एण्ड मार्ट सेन्टर तुलसीपुर छ भैयाथान दाङ। साथै हाम्रो अर्को सेवा पलाउ कुखुरा सप्लायर्स एण्ड पलाउ मम तुलसीपुर 5 सल्यान रोड दाङ। प्रोप्राइटर दिनेश बस्नेत र विराज डाँगी। फोन नम्बर 082-595-393 र मोबाइल नम्बर 98-578-22-849। सेवा गर्ने मौका दिनुहोला।
0: नववर्ष 2083 सालको पावन अवसरमा हामी हाम्रा ग्राहकवर्ग, उद्योगी, व्यवसायी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपालीजनहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य, दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: हामी कहाँ आइफोन, सामसुङ, ओप्पो, रेडमी, रियलमी, होनर, इन्फिनिक्स, टेक्नो, वान प्लस, भिभो लगायतका मोबाइलहरू पाइनुका साथै सबै घरायसी सामानहरू जस्तै यालजी, हाईटेक, यशोदा, सामसुङ कम्पनीका फ्रिजहरू, इण्डक्सन चुलो, ग्यास चुलो, मिक्सर, राइस कुकर, टीभी, वासिङ मेसिन, डिप फ्रिज, युरोगार्ड, आकर्षक भित्ते घडीहरू, चस्माहरू, इयरफोन घडी, मोबाइलका कभरहरू लगायत सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू नयाँ वर्षको अवसरमा विशेष अफरका साथ बिक्री वितरण भइरहेको छ। साथै 0% ब्याज दरमै किस्तामा मोबाइल खरिद गर्न सकिन्छ भने सम्पूर्ण बिग्रेका मोबाइलहरू मर्मत पनि गरिन्छ। राप्ती इलेक्ट्रोनिक्स तथा मोबाइल सेन्टर तुलसीपुर 5 बीपी चोक तर्फ डाङ। प्रोप्राइटर खड्ग पुन मगर। मोबाइल नम्बर 98-449-0662-96। सेवा गर्ने मौका दिनुहोला।
0: नववर्ष 2083 सालको पावन अवसरमा हामी हाम्रा यात्रुवर्ग, यातायात व्यवसायी, गाड़ी धनी, चालक, मजदूर, कर्मचारी, शेयर सदस्य लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपालीजनमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य, दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। सवारी साधन चलाउँदा ट्राफिक नियमको पालना गरौ। सवारी दुर्घटनाबाट आफू पनि बचौ र अरूलाई पनि बचाउ।
1: अध्यक्ष भुवन भूषाल एवं समस्त राप्ती मालवाहक यातायात सेवा प्रणाली परिवार, प्रधान कार्यालय तुलसीपुर 5 सल्यान रोड दाङ। नववर्ष 2083 सालको पावन अवसरमा हामी हाम्रा सेवाग्राही, स्वास्थ्यकर्मी, चिकित्सक, कर्मचारी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपालीजनहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य, दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। स्वस्थ खानपान र बानी व्यवहारमा ध्यान दिउ, सधैं निरोगी रहौं।
0: हामी कहाँ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर विनोद सिंह, जनरल सर्जन डाक्टर सुभाष लामी छाने, हार जोर्नी नशा तथा बाथरोग विशेषज्ञ डाक्टर रूपेश मान शेरसन, स्नायु नशा तथा मनोरोग विशेषज्ञ डाक्टर संजय रिसाल, कन्सल्टेन्ट फिजिसियन डाक्टर मनोज कुमार तिमिल सिन्हा लगायत विशेषज्ञ डाक्टरहरूद्वारा दैनिक बिरामी चेक जाँच गरिनुका साथै एक्सरे, भिडियो एक्सरे, ईसीजी, ल्याब सहित फार्मेसी सेवा पनि उपलब्ध छ। राप्ती पोलिक्लिनिक एण्ड रिसर्च सेन्टर प्राली तुलसीपुर 5 नामी नगर दाङ, राप्ती प्रादेशिक अस्पतालको गेट अगाडि दक्षिण तर्फ। फोन नम्बर 082-521-332 र मोबाइल नम्बर 98-621-00-280। नववर्ष 2083 सालको पावन अवसरमा हामी हाम्रा ग्राहकवर्ग, उद्योगी, व्यवसायी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपालीजनहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य, दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: हामी कहाँ सरकारी तथा बोर्डिङ स्कूलका रेडीमेड ड्रेसहरू, शर्ट, प्यान्ट, मेड्डी, ट्र्याक सुट, स्वेटर, टाई, बेल्ट, जुत्ता, मोजा, ब्याग पाइनुका साथै स्टेशनरी र खेलकुदका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा बिक्री वितरण गरिन्छ। यासजी स्कूल युनिफर्म सप्लायर्स तुलसीपुर 19 बिजौरी दाङ, मानपुर जाने बाटोको ठिक उत्तर तर्फ। प्रोप्राइटर टेक जीएम। मोबाइल नम्बर 98-141-41-2802। एकपटक सेवा गर्ने मौका दिनुहोला।

0: नववर्ष 2083 सालको पावन अवसरमा हामी हाम्रा ग्राहकवर्ग, उद्योगी, व्यवसायी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपालीजनहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य, दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: पेट्रोलियम पदार्थमा शुद्धता हाम्रो प्रतिबद्धता। तुलसी व्यापार सेवा, तुलसीपुर छ, अमेलिया रोड, दाङ। प्रोप्राइटर बलदेव शर्मा। फोन नम्बर 082-520-031। सेवा गर्ने मौका दिनुहोला। तुलसीपुर उपमहानगरपालिकाको तेस्रो त्रैमासिक सार्वजनिक सुनवाई सञ्चालन हुने सम्बन्धी सूचना।
0: यस तुलसीपुर उपमहानगरपालिकाको चालू आर्थिक वर्ष 2082-83 तेस्रो त्रैमासिक समय अवधिमा भए गरेका विकास, निर्माण, सेवा प्रवाह लगायतका सम्बन्धमा तपसिल बमोजिमको मिति, समय र स्थानमा तेस्रो त्रैमासिक सार्वजनिक सुनवाई कार्यक्रम आयोजना गरिने भएकाले तुलसीपुर उपमहानगरपालिका क्षेत्रभित्रका क्रियाशील राजनैतिक दलहरू, उपभोक्ता समिति, टोल विकास संस्था, क्लब, सरकार संस्था, गैर सरकारी संस्थाका प्रमुख तथा प्रतिनिधि, सामाजिक अगुवा, नागरिक समाज, सर्वसाधारण नागरिक लगायत सरकारवाला सबैको उपस्थितिका लागि यो सूचना प्रसारण गरिएको छ।
1: मिति 2083 वैशाख 28 गते, समय बिहान 10:30 बजे, स्थान तुलसीपुर बहुप्राविधिक शिक्षालय मेट्रो कलेज, तुलसीपुर 12 हरिपौरी, दाङ। तुलसीपुर उपमहानगरपालिका नगर कार्यपालिकाको कार्यालय तुलसीपुर, दाङ।
2: कोहलपुर मेडिकल कलेजका मानसिक तथा नशारोग विशेषज्ञ डाक्टर मोहन बेलबासे पानस मेडिको फर्मा तुलसीपुरमा आउने बारे अत्यन्त जरुरी सूचना।
3: डाक्टरद्वारा उपचार हुने रोगहरू,
2: छारे रोग, मिर्गी रोग, बाख्रे रोग, बेला बेलामा बेहोस हुने, लामो समयदेखि टाउको दुख्ने, मुटुको धड्कन बढ्ने, शरीर काप्ने, पसिना आउने, झस्कने, तर्सने भएमा, निद्रा नलाग्ने, बढी निद्रा लाग्ने, शरीर झमझम गर्ने, पोल्ने वा दुख्ने, काम गर्न मन नलाग्ने, दिक्क लाग्ने भएमा, यौन इच्छामा कमी, रक्सी तथा नशालु पदार्थ सेवन, बढी बोल्ने, रिसाउने, झर्कने, दिमागमा एउटै कुरा बारम्बार दोहोरिरहने र एउटै काम बारम्बार गर्नुपर्ने भएमा,
3: बालक वा वृद्धहरूमा कुनै पनि किसिमको असामान्य व्यवहार देखा परेमा, एक्लै बरबराउने, बिना कारण हाँस्ने, रुने, एकान्तमा बस्ने जस्ता लक्षणहरू देखा परेमा तुरन्त सम्पर्क राख्नुहोला।
1: बिरामी चेक जाँच हुने मिति जेठ 3 गते आइतबार र 4 गते सोमबार बेलुकासम्म। सोमबारका लागि बिरामीले पहिले नै नाम दर्ता गराउनु पर्नेछ। सम्पर्क पानस मेडिको फर्मा, तुलसीपुर 5, दाङ, राप्ती प्रादेशिक अस्पताल अगाडि।
0: घर आँगन सुन्दर बनाउनका लागि फुलहरूको बगैँचा बनाउनु पर्नेछ। नयाँ नयाँ प्रजातिका फुलका बिरुवाहरू कहाँ पाउँछ होला?
4: ओहो दाई, के सोचमा परिरहनु भएको छ त? नेचुरल नर्सरी छँदैछ नि। मेरो घरमा भएका सबै फुलका बिरुवाहरू त्यहीँबाट ल्याएको हो। सबै प्रकारका फुलका बिरुवाहरू पाउँछ नि त्यहाँ।
5: हजुर, तपाईँलाई पनि 12 महिना कुनै पनि सिजनल तथा सजावटको फुल, विभिन्न प्रजातिका फलफुलका बिरुवा, बिहे तथा व्रतबन्धका लागि गुलाबको वरमाला, दुबोमाला, पुष्प बुकी, सयपत्रीका माला, सजावटका गमला आवश्यक परे तुरन्त सम्पर्क गर्नुहोस्। यति मात्रै होइन, घरमा पुगेर मालीको काम पनि गरिन्छ।
1: थप जानकारीका लागि नेचुरल नर्सरी, तुलसीपुर 8, दुधेना, दाङ, दाना फ्याक्ट्री नजिकै। सञ्चालक बुद्धिराज पौडेल। मोबाइल नम्बर 9845327995 र 9810126000। एकपटक सेवा गर्ने मौका दिनुहोस्।
6: सबैलाई कभर गरेर छिट्टै निभाउन जाउँ है।
7: बल्ल निभ्यो, गएको वर्ष अग्निरेखा बनाएर मात्रै छोड्यौँ, सरसफाई गरेनौँ, त्यसरी आज दुःख पाइयो। अब तुरन्तै अग्निरेखाको सरसफाई गर्नुपर्ने भयो। हामी सबै जितेर यसको सरसफाई गरौँ है।
8: यो सुक्खा मौसममा वन जंगलमा आगो लाग्ने सम्भावना बढी हुने हुँदा हामी सबैले आगो लाग्नबाट सतर्कता अप्नाउनु पर्दछ।
9: वन जंगलमा जाँदा चुरोड खाने, जथाभावी आगो सल्काउने काम गर्नु हुँदैन।
10: वनमा आगो लगाउँदा रुख बिरुवा मर्नुका साथै वनमा पाइने जीव जन्तु चराचुरुङ्गी पनि मर्न सक्छन्।
9: वनलाई आगोबाट बचाउँ, प्राकृतिक सम्पत्तिको सुरक्षा गरौँ।
11: डिभिजन वन कार्यालय दाङ र रेडियो प्रकृति एफएम द्वारा वन डढेलो नियन्त्रणका लागि जनहितमा जारी सन्देश।
0: गर्मी बढ्दैछ, पानीको स्रोत सुक्दैछ, सानो लापरवाहीले गर्दा भोलि ठूलो संकट निम्तिन सक्छ।
12: पानीको सही प्रयोग गरौं, पानी खेर नफालौं, उमालेर वा फिल्टर गरेर मात्रै सफा पानी पिउने गरौं।
0: तुलसीपुर तीनमा रहेको अमृतपुर खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाद्वारा जनहितमा जारी सन्देश।
13: रौनियार डेन्टल क्लिनिक रौनियार मेडिकल भएकै भवनबाट विगत 15 वर्षदेखि डाक्टर मुक्तिनाथ रौनियार अर्थोडन्टिक्सबाट दैनिक रूपमा सेवा दिँदै आइरहेको सहर्ष जानकारी गराउँदछौ।
14: हाम्रा सेवाहरू:
15: दन्त परीक्षण तथा परामर्श सेवा,
14: दाँतको एक्सरे,
15: दाँत सफा गर्ने,
14: दाँत निकाल्ने,
15: दाँत भर्ने,
14: दाँतको जरादेखि उपचार गर्ने,
15: कृत्रिम दाँत लगाउने,
14: बच्चाहरूको दाँतको विशेष उपचार,
15: नमिलेको दाँत मिलाउने विशेषज्ञ सेवा,
14: दाँतको कस्मेटिक उपचार,
15: साथै मुखमा हुने घाउ, खटिरा, अल्सरको अनुसन्धानमूलक उपचार तथा शल्यक्रिया, मुखको जोड्नीमा आउने समस्याहरूको उपचार, दाँत मुख तथा हड्डीको चोटपटकको उपचार।
16: सम्पर्क रौनियार डेन्टल क्लिनिक, तुलसीपुर 5 गलाइन दाङ, मोबाइल नम्बर 9857825188 र 9848740188।
17: शरीर दुखाइले हैरान हुनुहुन्छ?
18: ढाडको नसा च्यापिएको, घुँडा दुख्ने, घुँडा ठिएको, गर्दन दायाँ बायाँ गर्दा दुख्ने, हात माथि नउठ्ने, कुर्कुच्चा दुख्ने, मुख बाँगिएको, माइग्रेन, पिनास वा दाँतको दुखाई, लिभरको समस्या वा कुनै पनि स्वास्थ्य समस्याको उपचार अब प्राकृतिक पद्धतिबाट पतञ्जली सेवा स्टोर तुलसीपुरमा।
17: साथै अकुप्रेसर, अकुपञ्चर विधि सहित नसा रोगको उपचार, पाइल्स, फिस्टुला, ग्यास्ट्रिक, बाथरोग, पत्थरी, उच्च तथा निम्न रक्तचापको उपचार, योग, ध्यान, प्राणायाम र आसनको निशुल्क परामर्श, आयुर्वेदिक औषधि पनि उपलब्ध छ।
18: आजै आउनुहोस्, दुखाइबाट मुक्ति पाउनुहोस्, प्राकृतिक उपचार नै रोज्नुहोस्। पतञ्जली सेवा स्टोर
17: तुलसीपुर 6 नेपालगंज रोड दान, मदन आश्री चोकदेखि उत्तरतर्फ र मालपोत कार्यालयदेखि ठिक पश्चिमतर्फ।
18: दक्ष तथा अनुभवी प्रोपराइटर एमडी अकुप्रेसर थेरापिस्ट शिव कुमार आचार्य, मोबाइल नम्बर 9849583128। एकपटक सेवा गर्ने मौका दिनुहोला।
19: मेरी आमोइनी घट बोलाएछ मागे, अब यो झ्याल ढोका अनि चौकस कहाँबाट ल्याउँछस् त?
20: अब कहाँबाट ल्याउनु, बरु यो जमानामा सुन किन्न साह्रै सजिलो छ। अब यो झ्याल ढोका चौकस यो दाँतको त कुरै नगरौ, साह्रै गाह्रो पो छ त।
19: मेरी आमोइनी तुलसीपुर उपमहानगरपालिका वडा नम्बर 6 गुमरा चोकदेखि अलिकति दक्षिण पश्चिमतिर कञ्चनजङ्घा श्रमिक तथा फर्निचर उद्योग छ, त्यही गएर ल्याए हुँदैन? यसका बाजे लाटाले हाँडेर बारीका पाटामा पुर्याइदियो भनेको त बुद्धि पो दिएर गएछ यसका बाजे। म चाहिँ गुटुङ चुङ दगुरेर गए, अहिले भट्क कञ्चनजङ्घा श्रमिक तथा फर्निचर उद्योगमा।
21: हामी कहाँ साल, सिसौ, असना, सालको चौक, झ्याल, झोका, कडी पाउनुका साथै फर्निचर सम्बन्धी सम्पूर्ण सामानहरू होलसेल एवं फुटकर बिक्री गरिन्छ।
22: कञ्चनजङ्घा समेल तथा फर्निचर उद्योग, तुलसीपुर उपमहानगरपालिका 6 गुन्द्रासोक दाङ, प्रोप्राइटर हेमन्त प्रकाश ओली, सम्पर्क मोबाइल नम्बर 9857823894, 9847814894।
23: हिरा सुनचाँदी पसल नयाँ व्यवस्थापनका साथ नयाँ ठाउँबाट सेवा दिइरहेको ग्राहक महानुभावहरूमा सहर्ष जानकारी गराउँदछौ।
24: हाम्रा सेवाहरू: हामी कहाँ अर्डर अनुसार आकर्षक डिजाइनका गरगहना तयार गरिनुका साथै रेडिमेड गहना पनि तयार गरिन्छ र पुराना गहनासँग नयाँ गहना पनि साटफेर गरिन्छ।
23: सम्पर्क
25: हिरा सुनचाँदी पसल तुलसीपुर 5 दाङ पिपल बोर्ड देखि दक्षिण तर्फ।
24: प्रोप्राइटर हिरा सुनार र बेलमती सुनार, मोबाइल नम्बर 9164648038 र 9602648418। एकपटक सेवा गर्ने मौका दिनुहोस्।

0: मकै तपाईहरुले सुनिरहनु भएको छ हैन ल सुन्न नभुल्नु होला है
1: बिहान 8 बजेको प्रकृति समय सन्देश स्वच्छ वातावरण स्वस्थ जीवन
2: के तपाईं कुखुरा पालन गर्ने सोचमा हुनुहुन्छ
3: कि त गाई भैंसीका लागि आवश्यक गुणस्तरीय दानाको खोजीमा हुनुहुन्छ
2: एक पटक सम्झनै पर्ने नाम शिवशक्ति पोल्ट्री फिड सप्लायर
3: हजुर हामी कहाँ ब्रोइलर कुखुराको दाना चल्ला गाई भैंसीको दाना खसी बाख्राको दाना होलसेल तथा फुटकर सुपथ मूल्यमा बिक्री गरिन्छ साथै कुखुराको दाना खुवाउने भाडा पनि उपलब्ध छ
2: पोषक दानाको आधिकारिक विक्रेता शिवशक्ति पोल्ट्री फिड सप्लाइज तुलसीपुर 5 सल्यान रोड दाङ खानेपानी कार्यालयको ठिक अगाडि राप्ती प्रादेशिक अस्पताल जाने बाटोको 3 सटर दक्षिण तर्फ प्रोप्राइटर सञ्जिता ओली मोबाइल नम्बर 97452 27974 सेवा गर्ने मौका दिनुहोस्
4: अब दैनिक रूपमा वरिष्ठ छाला यौन तथा सौन्दर्य रोग विशेषज्ञ डाक्टर जेनी थापा र वरिष्ठ नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर सञ्जय महर्जन पानस मेडिको फर्मामा
5: डाक्टर जेनी थापाद्वारा दिइने सेवाहरू छाला चिलाउने विभिन्न किसिमका दाग अनुहारको डन्डेफोर कालो पोतो चाया दुबीको उपचार अनुहारको चाउरीपना कपाल झर्ने समस्या यौन अङ्ग चिलाउने यौन रोग तथा कुष्ठरोग सम्बन्धी उपचार
6: डाक्टर सञ्जय महर्जनद्वारा दिइने सेवाहरू नाक सम्बन्धी हाच्छ्यौ आइरहने नाक चिलाउने गन्धवासना थाहा नपाउने नाक बन्द हुने सिगान बग रहने रुगाखोकी धेरै लाग्ने पिनास भएको नाकबाट रगत आउने नाकमा मासु पलाएको कान सम्बन्धी चक्कर आउने कान चिलाउने कान कराउने रगत आउने कान पाकिरहने दुख्ने समस्या कानको श्रवण शक्तिको चेक जाँच गर्नुका साथै मेसिन जडान पनि गरिन्छ घाँटी सम्बन्धी थाइरोइड टन्सिल थुक्निँदा अड्केको जस्तो महसुस हुने लगायत दूरबीन प्रविधिद्वारा नाक कान घाँटीको चेक जाँच तथा उपचार बिरामी जाँच हुने समय दैनिक बिहान 7 बजेदेखि साँझ 6 बजेसम्म
4: साथै प्रत्येक महिनाको पहिलो आइतबार र सोमबार नशा तथा मानसिक रोग विशेषज्ञ डाक्टर मोहन बेलवासीद्वारा बिरामी जाँच भइरहेको छ
5: सम्पर्क पानस मेडिको फर्मा राप्ती प्रादेशिक अस्पताल अगाडि तुलसीपुर 5 दाङ फोन नम्बर 082-521-904 मोबाइल नम्बर 98-6-99-77-735 र 98-5-78-58-286
7: दैनिक विशेषज्ञ सेवा सहित 24 घण्टा इमर्जेन्सी र ओपीडी सेवाको लागि अब चिनारी हस्पिटल प्रणाली तुलसीपुरलाई सम्झनुहोस्
6: हाम्रा सेवाहरू नसा तथा हाडजोडे रोग विशेषज्ञ डाक्टर रूपेश कुमार सरसन
8: बाल रोग विशेषज्ञ डाक्टर ऋषिकेश काफले मुटु पेट तथा फिजिसियन डाक्टर फरहान खान प्रसूति तथा महिला रोग विशेषज्ञ डाक्टर शेखर थापा र सोमनाथ भण्डारी लगायत विशेषज्ञ डाक्टरहरूद्वारा दैनिक बिरामीहरूको चेक जाँच तथा उपचार गरिन्छ
9: साथै नाक कान घाँटी छाला तथा यौन समस्या एवं मनोरोगको उपचार तथा परामर्श जनरल सर्जन डाक्टर गोवर्धन नेपालद्वारा दूरबीन विधिबाट अपरेशन सेवा
6: र वरिष्ठ रेडियोलोजिस्ट डाक्टर सुमन श्रेष्ठद्वारा दैनिक भिडियो एक्सरे सेवा
7: विस्तृत जानकारीको लागि चिनारी हस्पिटल प्रणाली गोलाइन तुलसीपुर दाङ फोन नम्बर

0: उपलब्ध छन् र नयाँ वर्षको अवसरमा विशेष छुटका साथ हाम्रो सेवा उपलब्ध छ। साथै हाम्रो उद्योग तुलसीपुर छ हात्तीखौवा चोकदेखि दक्षिणतर्फ रहेको पनि जानकारी गराउँदछौ।
1: थप जानकारीका लागि गुड हिल लेदर सुज उद्योग तुलसीपुर 5 अङ्गलाइन दाङ प्रोप्राइटर पदम बहादुर नेपाली मोबाइल नम्बर 98578207756।
2: अब काठमाडौँकै उच्च स्तरीय स्वास्थ्य सेवा सुविधा दाङको तुलसीपुर र मोतीपुरमा अवस्थित रातिला केयर हस्पिटलमा।
3: स्वास्थ्यमा समस्या छ, जिल्ला बाहिर काठमाडौँ बुटौल नेपालगंज जाने सोचमा हुनुहुन्छ?
2: यदि त्यसो हो भने कुनै चिन्ता छैन, ढुक्क हुनुहोस् राप्तीला केयर हस्पिटल प्राली तुलसीपुर र मोतीपुरबाट। सबै प्रकारका विशेषज्ञ सेवाहरू 24 घण्टा प्रदान भइरहेको सहर्ष जानकारी गराउँदछौ।
3: तुलसीपुर र मोतीपुरबाट विशेषज्ञ डाक्टरद्वारा दिइने विशेषज्ञ सेवाहरू:
2: 10 बेड आईसीयू सेवा,
3: 10 बेड एनआईसीयू सेवा,
2: 10 बेड एचडीयू सेवा,
3: नर्मल डेलिभरी तथा सीएस सेवा,
2: 24 घण्टा इमर्जेन्सी यूएसजी ल्याब सेवा,
3: अत्याधुनिक अपरेशन कक्ष सहित दूरबीन विधिबाट ठूला तथा साना अपरेशन सेवा,
2: सरल सर्वसुलभ गुणस्तरीय स्वास्थ्य सेवा, बिरामीको सेवामा हाम्रो प्रतिबद्धता। राप्तीला केयर हस्पिटल प्राली तुलसीपुर 7 मोतीपुर र तुलसीपुर 5 गलाइन दान। फोन 082-522-686 र 590-475।
4: के तपाई पनि धेरै अस्पताल धाउँदा धाउँदा हैरान हुनु भएको छ कि त धेरै औषधि खाएर पनि तपाईको रोग सन्चो भएको छैन? अब चिन्ता लिनु पर्दैन। विगत 17 वर्षदेखि सेवा दिइरहनु भएका वैद्य कालुराम थारूबाट पुरानो भन्दा पुरानो ग्यास्ट्रिक, गानोगोला, युरिक एसिड, बाथरोग, पत्थरी, सुगर, जन्डिस, पाइल्स, निमोनिया, दम, नसा च्यापिएको, हात भाँचिएको, कब्जियत, छार रोग, सुत्केरीको दुध नहुने, महिनावारी गडबडी, पेट दुख्ने लगायत कुनै पनि समस्याको ग्यारेन्टीका साथ आयुर्वेदिक जडीबुटीबाट सफल उपचार गरिन्छ। थप जानकारीको लागि कालुराम थारू तुलसीपुर 10 पड्ढा दाङ घरेलु उपचार केन्द्र, मोबाइल नम्बर 98228-0149।
5: नयाँ वर्षको शुभकामना।
0: नव वर्ष 2083 सालको पावन अवसरमा हामी हाम्रा ग्राहकवर्ग, उद्योगी, व्यवसायी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपालीजनहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य, दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: अध्यक्ष विनोद कुमार विश्वकर्मा, महासचिव मान बहादुर विक एवं समस्त नेपाल सुनचाँदी व्यवसायी संघ परिवार घोराहे दाङ।
5: नयाँ वर्षको शुभकामना।
0: नव वर्ष 2083 सालको पावन अवसरमा हामी हाम्रा ग्राहकवर्ग, उद्योगी, व्यवसायी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपालीजनहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य, दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: हामी कहाँ नम्बर 1 सुनचाँदीका गरगहनाहरू दक्ष कालीगढद्वारा तयार गरिनुका साथै खरिद बिक्री पनि गरिन्छ र रेडीमेड सुनचाँदीका गरगहना पनि उपलब्ध छ। पाल्पा भैरव सुनचाँदी गहना उद्योग, न्यू पाल्पा भैरव सुनचाँदी गहना उद्योग र पाल्पा भैरव एन्ड सन्स गहना उद्योग, घोराई 15 न्यू रोड दाङ, प्रोप्राइटर ध्रुव कुमार गहतराज, फोन नम्बर 082-563-391 र मोबाइल नम्बर 98578-35-837। नववर्ष 2083 सालको पावन अवसरमा हामी हाम्रा ग्राहकवर्ग, उद्योगी, व्यवसायी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपालीजनहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य, दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
0: हामी कहाँ ढाडको नसा च्यापिएको, घुँडा दुख्ने, घुँडा खिएको, गर्दन दायाँ बायाँ गर्दा दुख्ने, हात माथि नउठ्ने, कुर्कुच्चा दुख्ने, मुख भाँगिएको, माइग्रेन, पिनास वा दाँतको दुखाई, लिभरको समस्या लगायत पूर्ण स्वास्थ्य सम्बन्धी समस्याको उपचार प्राकृतिक पद्धतिबाट गरिन्छ। साथै अकुप्रेसर, अंकु पञ्चर विधि सहित नसारोगको उपचार, पाइल्स, फिस्टुला, ग्यास्ट्रिक, बाथरोग, पत्थरी, उच्च तथा

0: रक्तचापको उपचार, योग, ध्यान, प्राणायाम र आसनको निशुल्क परामर्श र आयुर्वेदिक औषधिहरू पनि सुपथ मूल्यमा उपलब्ध छन्। पतञ्जलि सेवा स्टोर तुलसीपुर छ, अमेलिया रोड मदनाश्री चौकदेखि उत्तर तर्फ र मालपोत कार्यालयदेखि ठिक पश्चिम तर्फ। संचालक एमडी अकुप्रेसर थेरापिस्ट शिव कुमार आचार्य। मोबाइल नम्बर 9849484128। आजै आउनुहोस्, दुखाईबाट मुक्ति पाउनुहोस्, प्राकृतिक उपचार नै रोज्नुहोस्। नववर्ष 2083 सालको पावन अवसरमा सम्पूर्ण आन्तरिक तथा बाह्य पर्यटक, उपभोक्ता, कर्मचारी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपालीजनहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य, दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। लुम्बिनी प्रदेशकै पर्यटकीय स्थल राप्ती शान्ति उद्यान पार्कमा सपरिवार घुम्न जाउ, नयाँ वर्षलाई अझै उल्लासमय बनाऊ। अध्यक्ष दिल्ली भण्डारी, श्री गणेश सामुदायिक वन उपभोक्ता समिति तुलसीपुर साथ गणेश प्रधान र अध्यक्ष सुधीर केसी एवं समस्त राप्ती शान्ति उद्यान पार्क परिवार तुलसी प्रसाद गणेशपुर दाङ। नववर्ष 2083 सालको पावन अवसरमा हामी हाम्रा सेवाग्राही, स्वास्थ्यकर्मी, चिकित्सक, कर्मचारी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपालीजनहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य, दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। स्वस्थ खानपान र बानी व्यवहारमा ध्यान दिउ, सधैं निरोगी रहौं।
1: हामी कहाँ स्वदेशी तथा विदेशी औषधिहरू सुपथ मूल्यमा पाइनुका साथै सम्पूर्ण बच्चा लागि आवश्यक कपडाहरू सुपथ मूल्यमा बिक्री वितरण गरिन्छ। रेग्मी फार्मेसी तथा दीक्षा बेबी सप तुलसीपुर 5 राप्ती प्रादेशिक अस्पतालको गेट अगाडि दान। मोबाइल नम्बर 9848750036। नववर्ष 2083 सालको पावन अवसरमा हामी हाम्रा ग्राहकवर्ग, उद्योगी, व्यवसायी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपालीजनहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य, दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
0: हामी कहाँ मोमो, चाउमिन, चना, अण्डा, चिल्ली चिकन, पकौडा, फ्राई रोस्ट चिकन, फ्राई माछा, चिया, कफी लगायत अर्डर अनुसार स्वादिष्ट खाजा नास्ता तयार गरिनुका साथै बस्नका लागि उचित व्यवस्था समेत रहेको छ। रिना सल्यानी खाजा घर तुलसीपुर 5 सल्यान रोड दान। रेडियो प्रकृति एफएम को दक्षिण तर्फ। प्रोपराइटर टेक बहादुर बुढा थोकी। मोबाइल नम्बर 9701805097 र 9708534797। नववर्ष 2083 सालको पावन अवसरमा हामी हाम्रा ग्राहकवर्ग, उद्योगी, व्यवसायी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपालीजनहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य, दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: हामी कहाँ अर्जेन्ट फोटो, फोटोबाट फोटो, फोटो कपी, लेमिनेसन, फोटो फ्रेमिङ तयार गरिनुका साथै विवाह पार्टी, जन्मदिन, व्रतबन्ध लगायतमा भिडियो समेत खिचिन्छ। एसकेसी फोटो सर्भिस तुलसीपुर 5 वीरेन्द्र चोकदेखि 60 मिटर पश्चिम रतननाथ मन्दिर चोक सुर्खेत रोड दान। प्रोप्राइटर सन्तोष चौधरी। मोबाइल नम्बर 9866883525 र 9905942307।
0: नववर्ष 2083 सालको पावन अवसरमा हामी हाम्रा ग्राहकवर्ग, उद्योगी, व्यवसायी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपालीजनहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य, दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: हामी कहाँ अर्डर अनुसार स्वादिष्ट खाना नास्ता तयार गरिनुका साथै बस्नको लागि व्यवस्था रहेको छ। सहुलियत मेगा किचन तुलसीपुर 5 बस पार्क न्यू रोड दाङ। प्रोपराइटर नन्द प्रसाद डाङ्गी। मोबाइल नम्बर 9805976356। सेवा गर्ने मौका दिनुहोला।
0: नयाँ नववर्ष 2083 सालको पावन अवसरमा हामी हाम्रा ग्राहकवर्ग, उद्योगी, व्यवसायी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली जनहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य, दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं।
1: हामी कहाँ आफ्नै उद्योगबाट उत्पादित स्कूल, कलेज, बिहे पार्टीका लागि आवश्यक पर्ने विभिन्न डिजाइनका जुत्ताहरू उपलब्ध छ र विदेशी तथा स्वदेशी रेडीमेड जुत्ता चप्पलहरू पनि पाइनुका साथै पुराना तथा नयाँ जुत्ता चप्पलहरू मर्मत पनि गरिन्छ। सेवा गर्ने मौका दिनुहोला। सल्यानी छाला जुत्ता पसल तोसेपुर 5 कलाइन दाङ बिपी चोकदेखि थोरै तल। प्रोप्राइटर लाम बहादुर नेपाली। मोबाइल नम्बर 98095732372। नववर्ष 2083 सालको पावन अवसरमा हामी हाम्रा ग्राहकवर्ग, उद्योगी, व्यवसायी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली जनहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य, दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
0: हामी कहाँ विभिन्न डिजाइनका खुकुरी, खुडा, ग्रासी, चुलेसी, खुर्पा, आँसी, डाँफे, माछा, हात्ती, गैंडा, कतार पाइनुका साथै विभिन्न कृषिजन्य सामग्रीहरू निर्माण र पुराना औजारहरू मर्मत गरिन्छ र खुकुरीको डाब बनाउने, कैचीमा धार लगाउने, टाँचा बनाउने र नेपाल आर्मी सशस्त्र प्रहरी र प्रहरीको सैन्य आधारभूत तालिमको खुकुरीहरू पनि तयार गरिन्छ। सल्यानी खुकुरी एन कृषि औजार निर्माण हस्तकला उद्योग, तुलसी कृपा सल्यान रोड गाउँ, एसबीआई बैंक एटीएम र कामना सुनचाँदी पसलको अगाडि। प्रोप्राइटर अजय विक। मोबाइल नम्बर 98476555452।
1: नववर्ष 2083 सालको पावन अवसरमा हामी हाम्रा ग्राहकवर्ग, उद्योगी, व्यवसायी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली जनहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य, दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
0: हामी कहाँ घर निर्माण सम्बन्धी सामग्रीहरू, छड, सिमेन्ट, जस्ता पाता, बाथरूम फिटिङ, पीभीसी फिटिङ, डोर फिटिङ, सीपीभीसी फिटिङ, पीभीसी पाइप, एचडीपी पाइप, विभिन्न मोटरहरू, जीआई पाइप फिटिङ टंकीका साथै जस्मिन पेन्ट उपलब्ध छन्। समृद्धि हार्डवेयर प्राली, तुलसीपुर 5 सल्यान रोड दाङ। फोन नम्बर 0825228066, मोबाइल नम्बर 98578228066 र 98228660000। साथै हाम्रो सेवा तुलसीपुर 19 बिजौरी र तुलसीपुर 6 गुमराहा चोकबाट पनि उपलब्ध छ। बिजौरीका लागि फोन नम्बर 0825908059 र गुमराहा चोकका लागि फोन नम्बर 0825904002।
1: नववर्ष 2083 सालको पावन अवसरमा हामी हाम्रा सेवाग्राही, स्वास्थ्य कर्मी, चिकित्सा कर्मचारी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली जनहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य, दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। स्वस्थ खानपान र बानी व्यवहारमा ध्यान दिउ, सधैं निरोगी रहौं। सौगात मेडिकल हल तुलसीपुरमा हाल भैरवा सिस्टम अस्पताल न्यूरो साइकेट्री डिपार्टमेन्ट प्रमुखमा कार्यरत नशा तथा मानसिक रोग विशेषज्ञ डाक्टर सञ्जीव रञ्जन डाक्टरद्वारा दिइने सेवाहरू।
0: टाउको धेरै दुख्ने, माइग्रेन तथा रिङ्गटा लाग्ने, बेहोस हुने, मूर्छा पर्ने, छारे तथा मिर्गी रोग, हिस्टोरिया, शरीर काम्ने, पागलपन, निद्रा नलाग्ने तथा निद्रामा बरबराउने, चिन्ता तथा डिप्रेसन, बारम्बार आत्महत्या गर्न इच्छा हुने, झर्को लाग्ने, निराश हुने, मुटु ढुकढुक गर्ने, चिटचिट पसिना आउने, कानमा आवाज आउने, एक्लै हाँस्ने वा रुने, अदृश्य शक्तिले पछ्याएको जस्तो हुने, देवी देवता चढ्ने, हातखुट्टा दुख्ने, झमझमाउने, हातखुट्टा पोल्ने, शरीरमा सिल्का हान्ने, हात गोडा निदाउने, ढाड कम्मर जोड्ने, गर्दन दुख्ने, नसा च्यापिएको, दुखाई तथा नसा च्यापिएर हिटुल गर्न गाह्रो हुने र जाँड रक्सी, चुरोट, सुर्ती, गाजा लगायत अन्य कडा लागौषध दुर्व्यसनीबाट छुटकारा, साथै यौन दुर्बलता जस्ता नशा तथा मानसिक रोग सम्बन्धी सम्पूर्ण समस्याको उपचार तथा परामर्श सेवा।
1: बिरामी चेक जाँच हुने मिति यही वैशाख 24 गते, साथै प्रत्येक दिन हात जोड्ने तथा नशा रोग विशेषज्ञ सेवा पनि उपलब्ध छ।
0: नोट फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ। थप जानकारीका लागि सौगात मेडिकल हल, तुलसीपुर 5 नयाँ बस पार्क, पश्चिम रोड, दाङ, फलफूल डहराको ठिक पश्चिम तर्फ। मोबाइल नम्बर 98436015129 र 98062119135।

0: नववर्ष 2083 सालको पावन अवसरमा हामी हाम्रा ग्राहकवर्ग, उद्योगी, व्यवसायी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपालीजनहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य, दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: हामी कहाँ सेकेन्ड ह्यान्ड फ्रिज, पंखा, मोटर, रन्डा, पानी तताउने केटली, राइस कुकर, मिक्सर लगायत सम्पूर्ण इलेक्ट्रिकल सामग्रीहरू सुपथ मूल्यमा पाइनका साथै मरमत पनि गरिन्छ र पुरानो फ्रिजहरू खरिद बिक्री पनि गरिन्छ। 25 वर्षदेखि सेवा दिँदै आएको शर्मा इलेक्ट्रिकल एन्ड फ्रिज मर्मत सेन्टर तुलसीपुर 5 ग लाइन दाङ ज्योति विकास बैंकको ठिक पश्चिम तर्फ। प्रोप्राइटर प्रेम प्रसाद शर्मा।
2: मोबाइल नम्बर 9848735920 र 9895141090।
3: नव वर्षको शुभकामना।
0: नववर्ष 2083 सालको पावन अवसरमा हामी हाम्रा ग्राहकवर्ग, उद्योगी, व्यवसायी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपालीजनहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य, दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: हामी कहाँ दक्ष तथा अनुभवी मिस्त्रीबाट कम्पाउण्ड गेट, फेन्सी गेट, ग्रिल सटर, गोल भर्यान, स्टील रेलिङ, डेस्क बेन्च, चुल्हो र हलोका साथै फलाम र स्टील सम्बन्धी सम्पूर्ण काम गरिन्छ। श्री बाला इन्जिनियरिङ वर्का सप तुलसीपुर 7 डाँडा पातु शिवनगर दाङ। प्रोप्राइटर लल्लु बाबु सोनी। फोन नम्बर 0825322169 र मोबाइल नम्बर 9869176000।

0: नववर्ष 2083 सालको पावन अवसरमा हामी हाम्रा ग्राहकवर्ग, उद्योगी, व्यवसायी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपालीजनहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य, दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: हामी कहाँ गुणस्तरीय बिउ बिजन, रोगनाशक, ढुसीनाशक, कीटनाशक, कृषि औजारका साथै गाईवस्तुका विभिन्न औषधिहरू पाइन्छ र कृषि प्राविधिकद्वारा कृषि प्राविधिक परामर्श सेवा पनि उपलब्ध छ। श्री स्वर्गद्वारी एग्री नेपाल प्राली, तुलसीपुर 5 बीपी चोक दाङ, प्रबन्ध निर्देशक कृषि प्राविधिक माधव केसी र भानुकुमारी डागी, मोबाइल नम्बर 9857222568 र 9847222568।
2: नववर्ष 2083 सालको पावन अवसरमा हामी हाम्रा ग्राहकवर्ग, उद्योगी, व्यवसायी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपालीजनहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य, दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
0: हामी कहाँ मोटरसाइकल तथा स्कूटरका सम्पूर्ण पार्ट पुर्जाहरू पाइनुका साथै दक्ष मिस्त्रीद्वारा मर्मत तथा स्तरीय धुलाईको समेत व्यवस्था रहेको छ। सिद्ध बाबा अटो पास, तुलसीपुर 5 सल्यान रोड दाङ, प्रोप्राइटर टोप बहादुर घरती, मोबाइल नम्बर 9849017775 र 9812873389।
2: नववर्ष 2083 सालको पावन अवसरमा हामी हाम्रा ग्राहकवर्ग, उद्योगी, व्यवसायी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपालीजनहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य, दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
0: हामी कहाँ सम्पूर्ण फोटो सम्बन्धी काम गरिनुका साथै भिडियोग्राफी, फोटो लेमिनेसन, फोटो कपी, अर्जेन्ट फोटो तुरन्त तयार गरिन्छ। न्यू सिर्जना फोटो स्टुडियो, तुलसीपुर 5 बीपी चोक क लाइन दाङ, प्रोप्राइटर डोर बहादुर थापा, मोबाइल नम्बर 9847422678। सेवा गर्ने मौका दिनुहोला।
2: नववर्ष 2083 सालको पावन अवसरमा हामी हाम्रा ग्राहकवर्ग, उद्योगी, व्यवसायी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपालीजनहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य, दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
0: हामी कहाँ दाल, चामल, तेल, आटा, मैदा, चिनी लगायत घरायसी खाद्यान्नका सामानहरू होलसेल तथा फुटकर मूल्यमा बिक्री वितरण गरिन्छ। स्टार ट्रेडर्स, तुलसीपुर 5 सल्यान रोड दाङ, नमस्ते मिनी मार्केटको भित्र, प्रोप्राइटर राजन भण्डारी, मोबाइल नम्बर 9849054064।

0: नववर्ष 2083 सालको पावन अवसरमा हामी हाम्रा ग्राहकवर्ग, उद्योगी, व्यवसायी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपालीजनहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य, दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: हामी कहाँ बिल भरपाई छपाई, फोटो प्रिन्ट, डिजिटल बोर्ड, भिस्ट प्रिन्ट, फाइबर ब्याग, फोटो कपी, पिंक छाप, पम्पलेट फार्म, लेमिनेसन, विवाह कार्ड, रजिस्टर, आईडी कार्ड, भिजिटिङ कार्ड, शिलालेख प्रिन्ट, क्यालेण्डर लगायत सम्पूर्ण छपाई तथा फोटो सम्बन्धी काम गरिन्छ। शुभलक्ष्मी अफसेट प्रेस एण्ड फोटो स्टुडियो, तुलसीपुर छ शीतलपुर रोड, दाङ, लोकसेवा आयोग कार्यालय अगाडि, प्रोप्राइटर पूर्ण बहादुर खड्गा र शिवचन्द्र डाँगी, मोबाइल नम्बर 9810924977 र 9849799086। एकपटक सेवा गर्ने मौका दिन्छ।

0: नववर्ष 2083 सालको पावन अवसरमा हामी हाम्रा ग्राहकवर्ग, उद्योगी, व्यवसायी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपालीजनहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य, दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: हामी कहाँ रेडमी, भिभो, ओप्पो, टेक्नो, इन्फिनिक्स लगायतका विभिन्न ब्रान्डका मोबाइल तथा सम्पूर्ण इलेक्ट्रिक सामानहरू नयाँ वर्षको अवसरमा विशेष छुटका साथ बिक्री वितरण गरिन्छ र सम्पूर्ण बिग्रेका मोबाइलहरू मर्मत पनि गरिन्छ। शुभम मोबाइल सेन्टर, तुलसीपुर 5 बस पार्क, माछापुच्छ्रे टोल विकास संस्थाको गेट अगाडि, प्रोप्राइटर कृष्ण बिग, मोबाइल नम्बर 9858856050।
2: नववर्ष 2083 सालको पावन अवसरमा हामी हाम्रा उपभोक्ता, कर्मचारी, वन वातावरण प्रेमी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपालीजनहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य, दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। सुक्खा मौसम शुरू भएकाले वनमा डढेलो तथा आगलागीका घटनाहरू हुन सक्छन्। त्यसैले वनमा जाँदा सलाई, लाइटर जस्ता प्रज्वलनशील पदार्थ नलैजाउ। वन डढेलो न्यूनीकरण
0: अध्यक्ष रमेश कुमार डीसी, सचिव बालिका ओली र कोषाध्यक्ष भीमसरा खड्गा एवं समस्त सुकीदह सामुदायिक वन उपभोक्ता समूह परिवार, तुलसीपुर 4, लामीदमार, दाङ।
2: नववर्ष 2083 सालको पावन अवसरमा हामी हाम्रा ग्राहकवर्ग, उद्योगी, व्यवसायी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपालीजनहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य, दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
0: हामी कहाँ घर निर्माणको लागि छट, सिमेन्ट, सरिया जस्ता पाता, रंगरोगन, फलाम, एंगल, पाइप, पेन्ट, एनएस पाइप आदि पाइनुका साथै निर्माण सम्बन्धी सम्पूर्ण सामग्री उपलब्ध छ। नोट, सामान ढुवानी गर्नका लागि गाडीको समेत व्यवस्था छ। सेवा गर्ने मौका दिनुहोला। सुनिल एन्ड सुबलक्ष्मी हार्डवेयर प्राली, तुलसीपुर 8, दाङ। फोन नम्बर 0082-416-210 र मोबाइल नम्बर 9857-21-785। नववर्ष 2083 सालको पावन अवसरमा हामी हाम्रा ग्राहकवर्ग, उद्योगी, व्यवसायी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपालीजनहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य, दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: हामी कहाँ ट्रस निर्माण, च्यानल, फेन्स गेट, रेलिङ, सटर, गोल भर्याङ लगायत ग्रिल सम्बन्धी सम्पूर्ण काम गरिनुका साथै जाली सम्बन्धी काम पनि गरिन्छ र खाना पकाउने ग्यास, ग्यास चुलो, रेगुलेटर, पाइप, लाइटर तथा चुलो सम्बन्धी सम्पूर्ण पार्ट्सहरू पाइनका साथै चुलो पनि मर्मत गरिन्छ। शुभम इन्जिनियरिङ वर्कसप तथा सगरमाथा ग्यास सप्लायर्स, तुलसीपुर 5, सल्यान रोड, दाङ। प्रोप्राइटर जग बहादुर ओली, फोन नम्बर 0825218076 र मोबाइल नम्बर 9858821876। सेवा गर्ने मौका दिनुहोला।
0: नववर्ष 2083 सालको पावन अवसरमा हामी हाम्रा ग्राहकवर्ग, उद्योगी, व्यवसायी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपालीजनहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य, दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: लुम्बिनी प्रदेशमै पहिलो पटक अत्याधुनिक पञ्च मेसिनद्वारा सुनको गुणस्तर परीक्षण गरी खरिद बिक्री गरिनुका साथै पुराना तथा आधुनिक डिजाइनका सुन चाँदीका सम्पूर्ण गरगहनाहरू उपलब्ध। तुलसीपुर ज्वेलर्स प्राली, तुलसीपुर 5, अङ्गलाइन, दाङ। फोन नम्बर 0825227662, मोबाइल नम्बर 9857821179 र 9478862002। एकपटक सेवा गर्ने मौका दिनुहोला।

0: नववर्ष 2083 सालको पावन अवसरमा हामी हाम्रा ग्राहकवर्ग, उद्योगी, व्यवसायी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपालीजनहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य, दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: हामी कहाँ दैनिक उपभोग्य खाद्यान्नका सामानहरू दाल, चामल, चिनी, आटा, मैदा, तेल लगायत विभिन्न अर्ग्यानिक सामान, कारीबाट बनेका हस्तकलाका सामान पाउनुका साथै सबै सेवा एउटै छाना मुनि उपलब्ध छ। तुलसीपुर कोसेली घर, तुलसीपुर 5 बस पार्क, दाङ।
2: नयाँ वर्षको शुभकामना।
1: नववर्ष 2083 सालको पावन अवसरमा हामी हाम्रा ग्राहकवर्ग, उद्योगी, व्यवसायी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपालीजनहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य, दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
3: हामी कहाँ विभिन्न कम्पनीका मोटरसाइकल तथा स्कूटर खरिद तथा बिक्री गरिन्छ। तुलसीपुर रिकन्डिसन हाउस एन्ड वर्कसप, तुलसीपुर 6 घोडाई रोड, दाङ। प्रोप्राइटर दीपक पाण्डे। मोबाइल नम्बर 9858771191 र 9861191191। सेवा गर्ने मौका दिनुहोला।
0: नववर्ष 2083 सालको पावन अवसरमा हामी हाम्रा ग्राहकवर्ग, उद्योगी, व्यवसायी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपालीजनहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य, दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: रूम्स, बार, पार्टी हल, कन्फरेन्स हल, पार्किङ र स्वादिष्ट भोजनका लागि हामीलाई सम्झनुहोस्। युवम फुड एन्ड स्टे, तुलसीपुर 5 सल्यान रोड, धान। रेडियो प्रकृति एफएमको अगाडि। प्रोप्राइटर बाबु राम छेत्रियल। फोन नम्बर 0825212771 र मोबाइल नम्बर 9858877427। सेवा गर्ने मौका दिनुहोला।
4: नयाँ युगको नयाँ आवाज, रेडियो प्रकृति एफएम 93.4 मेगाहर्ज।
0: नववर्ष 2083 सालको पावन अवसरमा हामी हाम्रा ग्राहकवर्ग, उद्योगी, व्यवसायी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपालीजनहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य, दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: हामी कहाँ घर वायरिङका सम्पूर्ण सामानहरू, तार, स्विच, बल्बहरू पाउनुका साथै घर वायरिङ र प्लम्बिङका लागि दक्ष टेक्निसियनहरूको व्यवस्था समेत रहेको छ। यूबीसी इलेक्ट्रिक सपयार सप्लायर्स, तुलसीपुर 5 सल्यान रोड, दाङ। नमस्ते मिनी मार्केट भित्र। प्रोप्राइटर गिरुराज पाण्डे। मोबाइल नम्बर 9867799421 र 9908345476। सेवा गर्ने मौका दिनुहोला। नववर्ष 2083 सालको पावन अवसरमा हामी हाम्रा ग्राहकवर्ग, उद्योगी, व्यवसायी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपालीजनहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य, दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
3: हामी कहाँ ब्रोइलर, लेयर्स, गिरिराजका चल्ला, दाना र मासु बिक्री गरिनुका साथै ब्रोइलर कुखुरा थोक एवं फुटकरमा होम डेलिभरीको व्यवस्था रहेको छ। आचार्य पोल्ट्री फिड सप्लाइज, तुलसीपुर 5 तुलसी बोर्डिङ चोक, तुलसीपुर, दाङ। प्रोप्राइटर किरण आचार्य।
1: फोन नम्बर 0825211952 र मोबाइल नम्बर 9858871952।
0: नववर्ष 2083 सालको पावन अवसरमा हामी हाम्रा ग्राहकवर्ग, उद्योगी, व्यवसायी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपालीजनहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य, दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: हामी कहाँ स्कूल कलेजका सम्पूर्ण ड्रेस, कोट, प्यान्ट, दौरा सुरुवाल, कुर्ता सुरुवाल लगायत लेडिज तथा जेन्ट्सका सबै कपडाहरू दक्ष कालीगढद्वारा तयार गरिनुका साथै सबै प्रकारका काँचो कपडाहरू सुपथ मूल्यमा बिक्री वितरण गरिन्छ। अर्जुन टेलरिङ सेन्टर एन्ड कपडा पसल तुलसीपुर 11 जसपुर दाङ। प्रोप्राइटर अर्जुन परियार। मोबाइल नम्बर 98479352315। सेवा गर्ने मौका दिनुहोला। नव वर्ष 2083 सालको पावन अवसरमा हामी हाम्रा ग्राहकवर्ग, उद्योगी, व्यवसायी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली जनहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य, दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
0: हामी कहाँ कुकर, प्रेसर, ग्यास, स्प्रे ट्याङ्की मर्मत गरिनुका साथै ग्यास होल्डिङको काम समेत गरिन्छ। अशोक एन्ड अमृता कुकर मर्मत सेन्टर, तुलसीपुर 5 चोक देखि पूर्वतर्फ दान। प्रोप्राइटर गुरु प्रसाद चौधरी।
1: मोबाइल नम्बर 98479444157 र 98449506683। नव वर्ष 2083 सालको पावन अवसरमा हामी हाम्रा ग्राहकवर्ग, उद्योगी, व्यवसायी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली जनहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य, दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
3: हामी कहाँ सर्टिङ सुटिङ कपडा पाइनका साथै कोट प्यान्ट, दौरा सुरुवाल र विभिन्न स्कूल कलेजका कपडा बिक्री एवं सिलाई गरिन्छ। नोट, विद्यार्थीलाई 10% छुटको व्यवस्था छ। बम्बई टेलरिङ सेन्टर एन्ड पर्सेस कपडा पसल, तुलसीपुर 5 क लाइन, जेसी चोक, कर्णाली बैंकको तल्लो तला। प्रोप्राइटर फरेन्द्र वर्मा। मोबाइल नम्बर 98479446546। मोबाइल नम्बर 98479446546।
0: नव वर्ष 2083 सालको पावन अवसरमा हामी हाम्रा ग्राहकवर्ग, उद्योगी, व्यवसायी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली जनहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य, दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: हामी कहाँ आफ्नै मिलबाट उत्पादित बंगाली लोकल बासमती चामल, तेल, आटा, मैदा, चिनी लगायत सम्पूर्ण खाद्यान्न सामानहरू होलसेल तथा फुटकर सुपथ मूल्यमा बिक्री वितरण गरिन्छ। बस्ने गल्ला पसल तुलसीपुर 5 बस पार्क दाङ, फलफूल टहराको ठिक अपोजिट। प्रोप्राइटर दामोदर बस्नेत। मोबाइल नम्बर 98479464714 र 98578236646। साथै हाम्रो अर्को सेवा डीआर राइस मिल तुलसीपुर 17 वनकट्टाबाट पनि सेवा उपलब्ध भइरहेको जानकारी गराउँदछौ। प्रोप्राइटर विमल बस्नेत। मोबाइल नम्बर 98479764714।
0: नव वर्ष 2083 सालको पावन अवसरमा हामी हाम्रा ग्राहकवर्ग, उद्योगी, व्यवसायी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली जनहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य, दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: बाइक, स्कूटर, गाड़ी, ट्रक, टिप्पर, क्याटर लगायत सबै सवारी साधनका लागि आवश्यक विभिन्न ब्रान्डका जस्तै एपोलो, यामारेफ, बीकेटी, जेके लगायतका टायरहरू सुपथ मूल्यमा बिक्री वितरण गरिन्छ। बीकेटी को आधिकारिक विक्रेता बीएनबी मल्टी सप्लायर, तुलसीपुर 5 सल्यान रोड दाङ। प्रोप्राइटर विश्व रिजाल। मोबाइल नम्बर 98578121531। सेवा गर्ने मौका दिनुहोला।
0: नव वर्ष 2083 सालको पावन अवसरमा हामी हाम्रा सेवाग्राही, स्वास्थ्य कर्मी, चिकित्सा कर्मचारी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली जनहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य, दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। स्वस्थ खानपान र बानी व्यवहारमा ध्यान दिउ, सधैं निरोगी रहौं।
1: हामी कहाँ राप्ती आँखा अस्पताल रक्षा चौर तुलसीपुर दाङमा 3 दशक भन्दा लामो समय काम गर्नुभएका अनुभवी वरिष्ठ नेत्र अधिकृत जोगिराम चौधरी तथा अनुभवी नेत्र सहायकद्वारा आँखा चेक जाँच गरिनुका साथै विभिन्न प्रकारका सनग्लासेस, स्विमिङ ग्लासेस, कन्ट्याक्ट लेन्स, सीआर फाइट, पीजी ब्लू कट, प्रोग्रेसिभ क्रिजल लेन्सहरू सुपथ मूल्यमा पाइन्छ। चौधरी आँखा उपचार केन्द्र, तुलसीपुर 5 सल्यान रोड दाङ। प्रोप्राइटर युवराज चौधरी। मोबाइल नम्बर 98613065191। सेवा गर्ने मौका दिनुहोला।
2: नयाँ वर्षको
1: नव वर्ष 2083 सालको पावन अवसरमा हामी हाम्रा ग्राहकवर्ग उद्योगी व्यवसायी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली जनहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
0: हामी कहाँ विभिन्न किसिमका मोटरसाइकलहरू दक्ष मिस्त्रीद्वारा रिपेयरिङ गरिनुका साथै पार्ट्स पनि उपलब्ध छ। दाहाल मोटरसाइकल पार्ट्स एन्ड वर्कसप, तुलसीपुर छ, घोराही रोड, दान। प्रोप्राइटर टीकाराम दाहाल। मोबाइल नम्बर 9841363538 र 9818542463।
2: नयाँ वर्षको शुभकामना।
1: नव वर्ष 2083 सालको पावन अवसरमा हामी हाम्रा ग्राहकवर्ग उद्योगी व्यवसायी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली जनहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
0: हामी कहाँ ग्यास चुलो रेगुलेटर पाइप लाइटर लगायत किराना तथा खाद्यान्नका सामानहरू थोक तथा फुटकर सुपथ मूल्यमा बिक्री वितरण गरिन्छ र होम डेलिभरीको समेत सुविधा रहेको छ। डायनामिक ट्रेड कन्सर्न, तुलसीपुर 5 भुयाठान दाङ। प्रोप्राइटर लाल बहादुर केसी। मोबाइल नम्बर 9857823058 र 9849137795। नव वर्ष 2083 सालको पावन अवसरमा हामी हाम्रा ग्राहकवर्ग उद्योगी व्यवसायी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली जनहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: हामी कहाँ विभिन्न डिजाइनका खुकुरी खुडा चुलेसी लगायत कृषि औजार सम्बन्धी सम्पूर्ण सामानहरू तयार गरिनुका साथै सुपथ मूल्यमा बिक्री वितरण गरिन्छ र पुराना खुकुरी खुडा गराइसी आसी खुर्फा लगायत कृषि सामग्रीहरू मर्मत पनि गरिन्छ। नोट कैचीमा स्थान पनि लगाइन्छ। देव सल्यानी खुकुरी एन्ड कृषि औजार उद्योग, तुलसीपुर 5 सल्यान रोड दाङ, बीएसएस पार्टी प्यालेस गेटको छेउमा। प्रोप्राइटर झगु प्रसाद विश्वकर्मा। मोबाइल नम्बर 9848724266। एकपटक सेवा गर्ने मौका दिनुहोला।

0: नववर्ष 2083 सालको पावन अवसरमा हामी हाम्रा ग्राहकवर्ग, उद्योगी, व्यवसायी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपालीजनहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य, दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: हामी कहाँ स्वादिष्ट चाट चटपटे, पानीपुरी, बिरयानी, मोमो लगायत स्वादिष्ट नास्ताका परिकार पाइनका साथै बिहे पार्टीका लागि बुकिङमा पानीपुरी तथा चाटको सेवा पनि दिइन्छ। चाट एन्ड बिरयानी सेन्टर, तुलसीपुर 5 सल्यान रोड, दाङ, नेपाल टेलिकमको ठिक अगाडि। प्रोप्राइटर दिनेश गुप्ता, मोबाइल नम्बर 9298913045।
0: नववर्ष 2083 सालको सुखद अवसरमा हामी हाम्रा समस्त अभिभावक, विद्यार्थी, शिक्षक, शिक्षा प्रेमी, बुद्धिजीवी, समाजसेवी तथा शुभचिन्तक जीवहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य, दीर्घायु एवं सफल र सरल उल्लासमय जीवनको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: प्रिन्सिपल फुलानन्द अधिकारी, अध्यक्ष वीरबहादुर भण्डारी मोहन एवं समस्त दिव्यकुञ्ज एकेडेमी परिवार, तुलसीपुर 7 दाङ, फोन नम्बर 0 85 90 066 र मोबाइल नम्बर 9258880066।
0: नववर्ष 2083 सालको पावन अवसरमा हामी हाम्रा ग्राहकवर्ग, उद्योगी, व्यवसायी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपालीजनहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य, दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: हामी कहाँ दुर्गा चामल, दुर्गा तेल, अजम्बरी आटा, मैदा, सुजी, विभिन्न दाल आइटम, मास, मसुरा, घेडागुडी लगायत सबै खाद्यान्न सामग्रीहरू सुपथ मूल्यमा बिक्री वितरण गरिन्छ। गणपति आयल एन्ड जनरल मिल्स प्राली, तुलसीपुर 6 दाङ, प्रोप्राइटर दिल्ली बहादुर बस्नेत। आशीर्वाद फूड प्रोडक्ट, तुलसीपुर 6 दाङ, प्रोप्राइटर हिमालय बस्नेत र राप्ती फ्लोर मिल्स प्राली, तुलसीपुर 6 दाङ, प्रोप्राइटर विश्व बस्नेत। मोबाइल नम्बर 9857820101। एकपटक सेवा गर्ने मौका दिनुहोला।
0: नववर्ष 2083 सालको पावन अवसरमा हामी हाम्रा ग्राहकवर्ग, उद्योगी, व्यवसायी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपालीजनहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य, दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: हामी कहाँ कृषि क्षेत्रका लागि आवश्यक सम्पूर्ण सामग्रीहरू, हाते ट्याक्टर, कम्बाइन मिल, रुख तथा घाँस काट्ने मेसिन, चक्की आटा, पानी तान्ने पम्प, इलेक्ट्रिक मोटर, मिक्सर मेसिन, कटर मेसिन, रन्डा, ड्रिल मेसिन लगायत सम्पूर्ण सामग्रीहरू नयाँ वर्षको अवसरमा विशेष अफरका साथ बिक्री वितरण गरिनुका साथै सम्पूर्ण मेसिनरी सामग्रीको पार्ट पूर्जा पनि उपलब्ध छ। गुप्ता मेसिनरी सप्लायर्स, तुलसीपुर 5 बस पार्क, दाङ, फलफुल टहराको ठिक अपोजिट साइड। प्रोप्राइटर मेरेलाल गुप्ता, मोबाइल नम्बर 9857038781 र 9849073877। एकपटक सेवा गर्ने मौका दिनुहोला। नववर्ष 2083 सालको पावन अवसरमा हामी हाम्रा ग्राहकवर्ग, उद्योगी, व्यवसायी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपालीजनहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य, दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। हामी कहाँ दूध, दही, घिउ, पनिर, ताजा फलफूल, चिसो जुस, लस्सी, चिया, कफी, बर्थडे केक लगायत सम्पूर्ण डेरी आइटमहरूको सेवा उपलब्ध छ। हाम्रो डेरी सप्लायर्स, तुलसीपुर 5 सल्यान रोड, दाङ, नेपाल टेलिकमको ठिक अगाडि। प्रोप्राइटर कमल केसी र मनिषा केसी, मोबाइल नम्बर 9849924354। नववर्ष 2083 सालको पावन अवसरमा हामी हाम्रा अभिभावक, शिक्षक, कर्मचारी, विद्यार्थी, शिक्षा प्रेमी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपालीजनहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य, दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। अनुशासित वातावरण, गुणस्तरीय शिक्षा र अनुभवी शिक्षकबाट अध्यापन हुने भएकाले आफ्ना नानी बाबुहरूको उज्जवल भविष्यका लागि समयमै भर्ना गरौं।
0: नर्सरीदेखि कक्षा 9 सम्म नयाँ शैक्षिक सत्रका लागि भर्ना खुला गरिएको जानकारी गराउँदछौ। प्रिन्सिपल मधुसूदन केसी एवं समस्त हिमाल एकाडेमी परिवार तुलसीपुर छ दाङ। मोबाइल नम्बर 98572251।
1: नव वर्ष 2083 सालको पावन अवसरमा हामी हाम्रा ग्राहक वर्ग उद्योगी व्यवसायी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली जनहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
0: हामी कहाँ सीपीएल का गुणस्तरीय घर वायरिंग का सामान तथा एसी पाइनुका साथै दक्ष मिस्त्री द्वारा थ्री फेस र सिंगल फेस को वायरिंग र एसी जरान को काम पनि गरिन्छ। हिमाल इलेक्ट्रिकल तुलसीपुर 5 अंगलाइन दान। संचालकहरू बामदेव विष्ट, टेक बहादुर केसी र यज्ञ बहादुर बुढा। फोन नम्बर 082-5311-158, मोबाइल नम्बर 98572-20731 र 98572-91111। सेवा गर्ने मौका दिनुहोला।
1: नव वर्ष 2083 सालको पावन अवसरमा हामी हाम्रा सेवाग्राही स्वास्थ्य कर्मी चिकित्सक कर्मचारी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली जनहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। स्वस्थ खानपान र बानी व्यवहारमा ध्यान दिउँ, सधैं निरोगी रहौं।
0: हामी कहाँ विशेषज्ञ डाक्टरहरूद्वारा दैनिक बिरामी चेक जाँच गरिनुका साथै अत्याधुनिक एक्सरे, भिडियो एक्सरे र ल्याब सेवाको समेत सुविधा रहेको छ। हितायु पोलिक्लिनिक प्रणाली तुलसीपुर छ गुमराह चोकदेखि पूर्वतर्फ। संचालक डाक्टर देवराज केसी। फोन नम्बर 082-5590-062 र मोबाइल नम्बर 98497-023-20। नव वर्ष 2083 सालको पावन अवसरमा हामी हाम्रा ग्राहक वर्ग उद्योगी व्यवसायी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली जनहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
2: हामी कहाँ स्टील अल्मुनियम जिप्सन डिजिटल इन्भर्टर वेल्डिङ मेसिन ग्रिन्डर मेसिन ड्रिल मेसिन कटअप मेसिनका साथै बिजुलीका सम्पूर्ण सामानहरू मिक्सर मेसिन पानी तान्ने मोटर राइस कुकर पंखा लगायत सम्पूर्ण मेसिनका सामानहरू पाइनुका साथै मर्मत पनि गरिन्छ। जय विश्वकर्मा ट्रेडर्स एन्ड मर्मत सेन्टर तुलसीपुर 5 फुलचोक बस पार्क दाङ फलफुल टहराको ठिक अपोजिट प्रोप्राइटर इन्द्र बहादुर विक र मान बहादुर विक। मोबाइल नम्बर 98095-97052 र 98125-65-35।
1: नव वर्ष 2083 सालको पावन अवसरमा हामी हाम्रा ग्राहक वर्ग उद्योगी व्यवसायी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली जनहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
0: हामी कहाँ कृषि क्षेत्रमा प्रयोग हुने सम्पूर्ण मेसिनरी सामानहरू पाइनुका साथै धान जौ काट्ने मिनी रिपर ब्रश कटर कुटानी पिसानी मिल फर्निचरमा प्रयोग हुने पावर टुल्सहरू बिक्री वितरण गरिनुका साथै मर्मत पनि गरिन्छ। जय किसान ट्रेडर्स तुलसीपुर 5 सल्यान रोड दाङ नमस्ते मिनी मार्केटको भित्र। मोबाइल नम्बर 98478-42-364 र 98479-48-548। नव वर्ष 2083 सालको पावन अवसरमा हामी हाम्रा ग्राहक वर्ग उद्योगी व्यवसायी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली जनहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: हामी कहाँ ग्यारेन्टीका साथ सुनसादी खरिद बिक्री गरिनुका साथै अर्डर अनुसार गहनाहरू तयार गरिन्छ। जय माता दी ज्वेलर्स प्राली तुलसीपुर 5 कलाइन डाङ प्रोप्राइटर मदन कुमार केसी। फोन नम्बर 082-5213-365 र मोबाइल नम्बर 98578-20078।
0: नववर्ष 2083 सालको पावन अवसरमा हामी हाम्रा सेवाग्राही स्वास्थ्य कर्मी चिकित्सा कर्मचारी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली जनहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। स्वस्थ खानपान र बानी व्यवहारमा ध्यान दिउ, सधैं निरोगी रहौं।
2: हामी कहाँ विशेषज्ञ तथा अनुभवी चिकित्सकद्वारा दैनिक बिरामी चेक जाँच गरिनुका साथै स्वदेशी तथा विदेशी औषधिहरू सुपथ मूल्यमा बिक्री वितरण गरिन्छ। जीवनदान मेडिकल तुलसीपुर 6 घोराई रोड दाङ लक्ष्मी सनराइज बैंक भएको घरमा प्रोप्राइटर देवराज चन्द। मोबाइल नम्बर 9856543।

0: वर्ष 2083 सालको पावन अवसरमा हामी हाम्रा अभिभावक, शिक्षक, कर्मचारी, विद्यार्थी, शिक्षा प्रेमी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपालीजनहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य, दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। अनुशासित वातावरण, गुणस्तरीय शिक्षा र अनुभवी शिक्षकहरूबाट अध्यापन हुने भएकाले आफ्ना नानी बाबुहरूको उज्जवल भविष्यको लागि समयमै विद्यालय भर्ना गरौं।
1: नयाँ शैक्षिक सत्रका लागि नर्सरीदेखि कक्षा 9 सम्म भर्ना खुल्ला गरिएको सम्पूर्णमा जानकारी गराउँदछौ। प्रिन्सिपल कुबेर केसी, भाइस प्रिन्सिपल मोतीराम भूषाल एवं समस्त जीवन प्रेमी एजुकेयर एकाडेमी परिवार, तुलसी प्रणव बेलुवा दान। मोबाइल नम्बर 9869213000।
0: नववर्ष 2083 सालको पावन अवसरमा हामी हाम्रा सेवाग्राही, स्वास्थ्यकर्मी, चिकित्सा कर्मचारी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपालीजनहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य, दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। स्वस्थ खानपान र बानी व्यवहारमा ध्यान दिऊ, सधैं निरोगी रहौं।
1: हामी कहाँ नाक, कान, घाँटी, बालरोग, महिला रोग, छाती, मुटु, हाड जोड्ने रोग विशेषज्ञ तथा मेडिकल अफिसरहरूद्वारा बिरामी चेक जाँच भइरहेको छ। साथै मुखको उपचार तथा दाँत फाल्ने र राख्ने पनि गरिन्छ र 24 घण्टा इमर्जेन्सी सेवा सहित स्तरीय प्रयोगशाला, भिडियो तथा डिजिटल एक्सरे र ईसीजी सेवा पनि उपलब्ध छ। ज्योति मेडिकल प्लस विनोद प्याथोलोजी, तुलसीपुर 5 गलाइन दाङ, प्रोप्राइटर वाईबी धौलाकोटी, फोन नम्बर 082-521-345 र मोबाइल नम्बर 9858-20438।
0: नववर्ष 2083 सालको पावन अवसरमा हामी हाम्रा ग्राहकवर्ग, उद्योगी, व्यवसायी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपालीजनहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य, दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: हामी कहाँ सिजी ब्रान्डका स्विचहरू, प्यानल लाइटहरू, बल्बहरू, मोडर्नका सामान, फ्यान, राखीका तार, वाल लाइट, झुमर लाइट लगायत सम्पूर्ण इलेक्ट्रिक तथा घर वायरिङका गुणस्तरीय सामानहरू सुपथ मूल्यमा पाइनुका साथै दक्ष इलेक्ट्रिसियनद्वारा सेवा उपलब्ध छ। कपिल ट्रेडर्स तथा इलेक्ट्रिक सप्लायर्स, तुलसीपुर 5 तुलसी बोर्डिङ चोक, सुर्खेत रोड, पिपल गोट उकालो, तुलसीपुर दान। प्रोप्राइटर सन्तोष खड्गा र गंगा ओली खड्गा। फोन नम्बर 082-521-858, मोबाइल नम्बर 9858-21-858 र 9841-10-96-063।

0: नववर्ष 2083 सालको पावन अवसरमा हामी हाम्रा ग्राहकवर्ग, उद्योगी, व्यवसायी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपालीजनहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य, दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: हामी कहाँ लेडिज, जेन्ट्स, बच्चा बच्ची लगायत सबै उमेर समूहका लागि आवश्यक सम्पूर्ण फेन्सी कपडाहरू होलसेल तथा फुटकर सुपथ मूल्यमा बिक्री वितरण गरिन्छ। समस्त सुशील फेन्सी स्टोर परिवार तुलसीपुर 5 दाङ।
2: छोराले खोजेको
3: आमाले रोजेको
2: सम्पूर्ण गृहिणीको रोजाई नवरत्न भोग
3: गृहपति
2: माइलोदाई र भूपति भोग ब्रान्डको चामल खाऊ स्वाद गुणस्तर र भरोसाको संगम। अब त थानकुसीको खबर
3: नवरत्न भोग गृहपति माइलोदाई र भूपति भोग ब्रान्ड चामलको प्रत्येक बोरा खरिदमा पाउनुहोस् आकर्षक उपहार।
2: का लागि आधिकारिक विक्रेता
3: मोहिनी ट्रेडर्स तुलसीपुर 5 ग लाइन लाङ रौनियार क्लिनिकको पूर्वपट्टि कुनामा।
2: सम्पर्कका लागि फोन
3: 08259075 3 र मोबाइल 9808864071।
2: दुवै मिलेर नवरत्न भोग गृहपति माइलोदाई
3: र भूपति भोग आज रोज्नुहोस् स्वाद र उपहार दुवै जित्नुहोस्।
1: कागती र खरानीको प्राकृतिक शक्तियुक्त ध्वनि हर्बल साबुन अब शक्तिशाली माइक्रो स्क्रबरका साथ, जसको खस्रोपनले जिद्दी दाग हटाई भाडा चम्काउँछ अझ टिलिक्क, मात्र रु 10 र रु 20 मा उपलब्ध।
4: के तपाईँ विवाहको लागि राम्रो पार्टी प्यालेसको खोजीमा हुनुहुन्छ
5: कि त कुनै सभा समारोह तथा कार्यक्रमहरू सञ्चालन गर्नको लागि टेन्ट तथा साउन्ड सिस्टम भाडा

0: तमकै तपाईहरुले सुनिरहनु भएको छ हैन ल सुन्न नभुल्नु होला है
1: बिहान 9 बजेको प्रकृति समय सन्देश धुलो र धुवाबाट सधैं बचौं

0: का कारण पूर्वाधार निर्माण को काम प्रभावित भएको व्यवसायीहरूको भनाई। आज पनि वर्षा र बदली, कोशी र मधेशका केही ठाउँमा पानी पर्ने सम्भावना। अमेरिकी र इरानी नौसेना बीचको गोलाबारीका कारण हर्मुज क्षेत्रमा तनाव, विश्व बजारमा तेल आपूर्ति र क्षेत्रीय सुरक्षामाथि गम्भीर असर पर्ने चिन्ता। र नेपाल एले आज अमेरिकासँग खेल्दै। नेपाल खबरमा अब पूरा खबर। संघीय संसदको सुनवाई समितिले बैठक सञ्चालन सम्बन्धी कार्यविधि तयार गरेको छ। संवैधानिक परिषदले भावी प्रधान न्यायाधीशमा डाक्टर मनोज कुमार शर्माको नाम सिफारिश गरेसँगै समितिले अब त्यसबारे औपचारिक पत्र प्राप्त भएपछि सुनवाई प्रक्रिया शुरू गर्नेछ। सर्वोच्च अदालतको 33 प्रधान न्यायाधीशमा सिफारिश शर्माको नाम संसदीय सुनवाई समितिमा पठाइनेछ। संवैधानिक परिषदले हिजो सिफारिश गरेका शर्माको नाममा उजुरी माग गर्दै सार्वजनिक सूचना निकाल्ने, उजुरी परे छानबिन गर्ने प्रक्रिया शुरू हुनेछ। सुनवाईका क्रममा सांसदहरूले आफ्ना प्रश्न राख्नेछन् भने शर्माले पनि आफ्नो कार्ययोजना पेश गर्न सक्नुहुनेछ। सुनवाईबाट अनुमोदन भएपछि राष्ट्रपतिले शर्मालाई प्रधान न्यायाधीश नियुक्त गर्नुहुनेछ। फरक मतका बावजूद संवैधानिक परिषदले भावी प्रधान न्यायाधीशका रूपमा सिफारिश गरेपछि डाक्टर शर्माले 33 प्रधान न्यायाधीशका रूपमा न्यायालयको नेतृत्व गर्नुहुनेछ। विक्रम सम्वत 2027 असार 4 गते पर्साको वीरगंजमा जन्मनुभएका डाक्टर शर्मा 2076 वैशाख 6 गते सर्वोच्च अदालतको न्यायाधीश हुनुभएको थियो। शर्मा प्रधान न्यायाधीश नियुक्त भए उहाँको कार्यकाल 6 वर्षको हुनेछ। पेट्रोलियम पदार्थको अत्यधिक मूल्य वृद्धिसँगै निर्माण क्षेत्र प्रभावित हुँदा पेट्रोलियम पदार्थको खपतमा पनि कमी आएको छ। नेपाल आयल निगम मधेस प्रादेशिक कार्यालयका अनुसार पछिल्लो समय दैनिक पेट्रोलियम पदार्थको बिक्रीमा कमी आएको छ। कार्यालयले विगतमा दैनिक औसतमा 5000 किलो लिटर डिजेल र 2000 किलो लिटर पेट्रोल बिक्री गर्ने गर्थ्यो, तर अहिले कार्यालयबाट हुने इन्धनको बिक्रीमा कमी आएको छ। नेपाल आयल निगम मधेस प्रदेश कार्यालयका प्रमुख अशोक शाहले पछिल्लो समय दैनिक पेट्रोल र डिजेल बिक्रीमा कमी आएको बताउनु भयो। अहिले डिजेल दैनिक औसतमा 3500 किलो लिटर बिक्री हुँदै आएको छ भने पेट्रोल दैनिक 1000 देखि 1500 किलो लिटर औसतमा बिक्री हुँदै आएको उहाँको भनाइ छ। यसैबीच नेपाल निर्माण व्यवसायी महासंघले भने पेट्रोलियम पदार्थमा अत्यधिक मूल्य वृद्धिका कारण पूर्वाधार निर्माण क्षेत्रको काम प्रभावित भएकाले इन्धनको खपतमा कमी आएको दावी गरेको छ। नेपाल निर्माण व्यवसायी महासंघका पूर्व अध्यक्ष रवि सिंहले इन्धनमा अत्यधिक मूल्य वृद्धिका कारण निर्माण व्यवसायीले अत्यावश्यक अवस्थामा मात्रै इन्धन खर्च गर्ने गरेको बताउनुभयो। आज दिउँसो मुख्य गरी कोशी प्रदेशका सबैजसो ठाउँ तथा मधेस प्रदेशका धेरै ठाउँ र तराईका एक दुई ठाउँमा मेघगर्जन चट्याङ सहित मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। साथै रातिको समयमा कोशी, बागमती, गण्डकीका हिमाली तथा पहाड़ी भूभागका थोरै ठाउँमा मध्यम वर्षा र हिमपात तथा मधेसका एक दुई ठाउँमा मेघगर्जन सहित हल्का वर्षा र हिमपातको सम्भावना छ। यस्तै भोलि कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली र पहाड़ी भूभागका केही ठाउँमा तथा बाँकी प्रदेशका पहाड़ी हिमाली भूभागका थोरै ठाउँहरूमा मेघगर्जन चट्याङ सहित मध्यम वर्षाको सम्भावनाका साथै हिमपात हुन सक्ने र तराई भूभागका एक दुई ठाउँमा मेघगर्जन चट्याङ सहित हल्का वर्षाको सम्भावना रहेको छ। काठमाडौँ उपत्यका सहित देशका धेरै ठाउँमा यति बेला भने बिहान घाम लागे पनि अहिले बादल देखिएको छ। प्री मनसूनको समयमा जुनसुकै बेला वर्षा, चट्याङ र हिमपातको जोखिम हुने भएकाले सतर्कता अपनाउन महाशाखाको आग्रह छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा 4 भन्ज्याङभित्रका खबरसँगै अरू खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।
1: शरीर दुखाइले हैरान हुनुहुन्छ?
2: ढाडको नसा च्यापिएको, घुँडा दुख्ने, घुँडा ठिएको, गर्दन दायाँ बायाँ गर्दा दुख्ने, हात माथि नउठ्ने, कुर्कुचा दुख्ने, मुख बाँगिएको, माइग्रेन, पिनास वा दाँतको दुखाई, लिभरको समस्या वा कुनै पनि स्वास्थ्य समस्याको उपचार अब प्राकृतिक पद्धतिबाट पतञ्जली सेवा स्टोर तुलसीपुरमा।
1: साथै अकुप्रेसर, अकुपञ्चर विधि सहित नसा रोगको उपचार, पाइल्स, फिस्टुला, ग्यास

0: 9849883128 एकपटक सेवा गर्ने मौका दिनुहोला।
1: सीधा कुरा प्रश्न विचार यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz। अब थप खबरहरू। नेपाली सेनाको दुई दिने हाई अल्टिच्यूड सर्च एण्ड रेस्क्यू अभ्यास मुस्ताङमा शुरू भएको छ। घरपोझाङ गाउँपालिका जोमसुमको नेपाली सेनाको इन्द्रबक्स गणको आयोजनामा हिजोदेखि खोज तथा रेस्क्यू अभ्यास शुरू भएको हो। उच्च हिमाली क्षेत्रमा अक्सिजनको कमी, अत्यधिक चिसो र भौगोलिक विघटताका कारण हुने सम्भावित जोखिम तथा दुर्घटना न्यूनीकरणका साथै खोज तथा उद्धार कार्यमा सहजता पुर्याउने उद्देश्यले इन्द्रबक्स गणले यस प्रकारको नमूना अभ्यास आयोजना गरेको जनाएको छ। अभ्यासका लागि छिमेकी जिल्ला मनाङको भैरवी दल गुल्मबाट 4 टोलीसहित इन्द्रबक्स गण र सैनिक उच्च शिखर शिक्षालय कौसाङबाट गरी झण्डे 55 भन्दा बढ़ीको सहभागिता रहेको इन्द्रबक्स गणले जनाएको छ। नेपाल कृषि अनुसन्धान परिषद नार्कले आज 35 स्थापना दिवस मनाउँदैछ। उद्यमशीलता र रोजगारीका लागि कृषि अनुसन्धान र नवप्रवर्धन नाराका साथ नार्कले आफ्नो स्थापना दिवस मनाउन लागेको हो। 2048 सालमा नेपाल कृषि अनुसन्धान परिषद ऐन अन्तर्गत स्थापना भएको नार्क कृषि अनुसन्धान नीति निर्माणमा सहयोग, प्रविधि विकास तथा जैविक विविधता संरक्षणका लागि कार्यरत स्वायत्त सरकारी निकाय हो। स्थापना दिवसको अवसरमा ललितपुरको खुमलटारमा आज विशेष समारोहको आयोजना गरेको नार्कले जनाएको छ। नार्कले अहिलेसम्म विभिन्न 177 बालिका 1276 जात सिफारिश गरेको छ। तीमध्ये 277 जात सूचीबाट हटाएका नार्कको योजना तथा समन्वय निर्देशक डाक्टर भानुभक्त पोखरेलले जानकारी दिनुभयो। नेपालको एकमात्र शिकार आरक्ष क्षेत्र ढोरपाटनमा पहिलो पटक हिउँ चितुवा गणनाका लागि क्यामेरा जडान गरिएको छ। 15 दिन अगाडि लगाएर 3 समूहले 3200 मिटरदेखि 5500 मिटरको उचाइमा पुगेर 56 सेन्सर सहितका क्यामेरा जडान गरिएका छन्। नाउर र झारलको वैधानिक शिकार हुने ढोरपाटन आरक्षको उच्च हिमाली भेगमा हिउँ चितुवा पाइने भए पनि अहिलेसम्म गणना हुन सकेको थिएन। हिउँ चितुवाको यकिन संख्या पत्ता लगाउन प्राविधिक शिकार आरक्षको टोली र गणकहरू क्यामेरा जडान गरेर फर्किएका छन्। आरक्षका रेन्जर सागर सुवेदीका अनुसार 56 क्यामेरा 3 समूहले 6 शिकार ब्लकमा राखेर फर्किएको बताउनुभयो। अब विदेशको खबर। मध्यपूर्वको अत्यन्तै संवेदनशील समुद्री मार्ग हर्मुजमा अमेरिकी र इरानी सैन्य शक्ति बीच तनाव चर्किएको छ। अमेरिकी सेनाको केन्द्रीय कमाण्डले इरानले अमेरिकी नौसेनाका 3 जहाजमाथि आक्रमण गरेको आरोप लगाएको छ। इरानले मिसाइल, ड्रोन र साना डुंगाको प्रयोग गर्दै आक्रमण गरेपछि आफ्नो जहाज र सैनिकको सुरक्षाका लागि आत्मरक्षात्मक जवाफी कार्यवाही गरेको अमेरिकी सेनाको भनाई छ। अमेरिकी सेनाले तनाव बढ़ाउन नचाहेको तर आफ्ना सैनिक र सुरक्षाका लागि पूर्ण तयारीमा रहेको समेत जवाफ दिएको बीबीसीले उल्लेख गरेको छ। यसैबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सामाजिक सञ्जाल मार्फत इरानी जहाजहरूमा ठूलो क्षति पुगेको दावी गर्दै इरानलाई अमेरिकाले प्रस्ताव गरेको शान्ति सम्झौता स्वीकार गर्न आग्रह गर्नुभएको छ। यसले विश्व ऊर्जा आपूर्ति र अन्तर्राष्ट्रिय व्यापारका लागि अत्यन्त महत्वपूर्ण मानिने हर्मुज जलमार्ग क्षेत्रमा बढ़दो तनावका कारण विश्व बजार, तेल आपूर्ति र क्षेत्रीय सुरक्षामाथि गम्भीर असर थपिने चिन्ता बढ़ेको छ। अब खेल खबर। नेपाल एले आज अमेरिकासँग एक दिवसीय क्रिकेट प्रतियोगिता खेल्दैछ। माथिल्लो मुल्पानी क्रिकेट मैदानमा अहिले केही बेरमा खेल शुरू हुने नेपाल क्रिकेट संज्ञानले जनाएको छ। आईसीसी विश्वकप क्रिकेट लीग टु खेल्न नेपाल आएका अमेरिका र स्कटल्याण्ड टोलीसँग नेपाल एले अभ्यास श्रृंखला खेल्दैछ। नेपाल एले स्कटल्याण्ड र अमेरिकासँग दुई दुई अभ्यास खेल खेल्नेछ। हिजो भएको पहिलो खेलमा स्कटल्याण्डलाई नेपाल एले पराजित गरेको थियो। क्यानले सार्वजनिक गरेको तालिका अनुसार श्रृंखलाको तेस्रो खेलमा नेपालले भोलि फेरि स्कटल्याण्डसँग प्रतिस्पर्धा गर्नेछ। नेपाल एको चौथो तथा अन्तिम खेल आउँदो सोमबार अमेरिकासँग हुनेछ। आउँदो वैशाख 28 गतेदेखि जेठ 8 गतेसम्म नेपाल अमेरिका र स्कटल्याण्ड बीच त्रिवेणी क्रिकेट रंगशालामा आईसीसी विश्वकप क्रिकेट लीग 2 प्रतियोगिता हुँदैछ। यो खेल खेल्ने नेपाल ए टीममा कप्तान अनिल कुमार शाहसहित त्रितराज दास, देव खनाल, ईशान पाण्ड्य, सन्दीप झोरा, सन्तोष यादव, हेमन्त धामी, सरद रसिद खान, त्यसै गरी मयन यादव, नारायण जोशी, आकाश चन्द, दीपक डुमरे, शेर मल्ल, कुशल मल्ल, विपिन खत्री, युवराज खत्री, पवन सराफ र साहब आलम रहेका छन्। चार भन्ज्याङ भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। संसदीय सुनवाई समितिको कार्यविधि तय, औपचारिक पत्र प्राप्त भएपछि प्रधान न्यायाधीशको सुनवाई प्रक्रिया शुरू हुने, निर्माण क्षेत्र प्रभावित हुँदा पेट्रोलियम पदार्थको खपतमा कमी, मूल्य वृद्धि

कारण पूर्वाधार निर्माणको काम प्रभावित भएको व्यवसायीको भनाई। आज पनि वर्षा र बदली, कोशी र मधेशका केही ठाउँमा पानी पर्ने सम्भावना। अमेरिकी र इरानी नौसेना बीचको गोलाबारीका कारण हर्मुज क्षेत्रमा तनाव, विश्व बजारमा तेल आपूर्ति र क्षेत्रीय सुरक्षामाथि गम्भीर असर पर्ने चिन्ता। र नेपाल यसले आज अमेरिकासँग खेल्दै

0: प्रकृति एफएम 93.4 मेगाहर्ट्ज।
1: अत्याधुनिक सिटी स्क्यान सेवा अब तुलसीपुरको सुलभ सिटी स्क्यान सेन्टरमा।
2: हजुर, वरिष्ठ रेडियोलोजिस्ट डाक्टर सुमन श्रेष्ठ तथा दक्ष अनुभवी रेडियो टेक्नोलोजिस्टहरूबाट
3: शरीरका विभिन्न भागमा भएका ट्युमर, क्यान्सर, नाक कान घाँटी, एपेन्डिक्स, मृगौला, अधिक टाउको दुखाई लगायत सिटी स्क्यानको माध्यमबाट यकिन र अवस्थाको पहिचान सहित उपचार गरी ढुक्क रहनुहोस्।
4: पैसा र समयको बचत सँगै सिटी स्क्यान सेवाका लागि सुलभ सिटी स्क्यान सेन्टर तुलसीपुर छ, घोराई रोड हात्ती खुम्बा चोकदेखि 20 मिटर उत्तरतर्फ तुलसीपुर दाङ।
3: जुनसुकै बेला सम्पर्कका लागि फोन नम्बर 082-590-401, मोबाइल नम्बर 97-487-060-11 र 98-578-40-601।
1: खुसीको खबर।
5: तपाई हाम्रो सहर तुलसीपुरमा नवज्योति आँखा उपचार केन्द्र सञ्चालनमा आएको सहर्ष जानकारी गराउँदछौ। आँखा सम्बन्धी सम्पूर्ण समस्याहरूको समयमै जाँच गराई आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
3: हाम्रा सेवाहरू:
5: आँखा विशेषज्ञद्वारा आँखा चेक जाँच,
3: अत्याधुनिक प्रविधिद्वारा आँखाको पावर जाँच,
5: सबै प्रकारका चस्मा र लेन्सको सुविधा,
3: कन्ट्याक्ट लेन्स तथा भिजन थेरापी क्लिनिक।
5: आँखा जाँच हुने समय आइतबारदेखि शुक्रबार बिहान 7 बजेदेखि बेलुका 7 बजेसम्म, शनिबार बिहान 7 बजेदेखि दिउँसो 12 बजेसम्म।
3: थप जानकारीको लागि
5: नवज्योति आँखा उपचार केन्द्र तुलसीपुर उपमहानगरपालिका 6 दाङ उच्च अदालतको उत्तर तर्फ,
3: मोबाइल नम्बर 98-680-79-194 र 98-22-81-56-76।
1: नोट: दृष्टि विशेषज्ञ आशिष चौधरीबाट दैनिक रूपमा आँखा चेक जाँच तथा उपचार भइरहेको छ।
6: छोराले खोजेको,
7: आमाले रोजेको,
6: सम्पूर्ण गृहिणीको रोजाई, नवरत्न भोग,
7: गृहपति,
6: माइलोदाई, इरा, भूपति भोग ब्रान्डको चामल खाऊ, स्वाद, गुणस्तर र भरोसाको संगम। अब त थाङकुसीको खबर।
7: नवरत्न भोग, गृहपति, माइलोदाई र भूपति भोग ब्रान्ड चामलको प्रत्येक बोरा खरिदमा पाउनुहोस् आकर्षक उपहार।
6: तुलसीपुरका लागि आधिकारिक विक्रेता
7: मोहिनी ट्रेडर्स, तुलसीपुर 5 ग लाइन दाङ, रनियार क्लिनिकको पूर्वपट्टि कुनामा।
6: सम्पर्कका लागि फोन
7: 08259075 3 र मोबाइल 9808-864-071।
6: दुवै मिलेर नवरत्न भोग, गृहपति, माइलोदाई
7: र भूपति भोग आज रोज्नुहोस्, स्वाद र उपहार दुवै जित्नुहोस्।
1: के तपाईँ दाँतको कुनै पनि समस्या भएर भौतारिनु भएको छ? यदि त्यसो हो भने अब चिन्ता नलिनुहोस्।
2: हजुर, विगत 21 वर्षदेखि बिरामीहरूको मन जित्दै आइरहेको यस स्वर्गद्वारी डेन्टल क्लिनिक दाँत उपचार केन्द्र तुलसीपुर 5 बिपी चोकमा नै रहेको सहर्ष जानकारी गराउँदछौ।
1: हामी कहाँ उपलब्ध सेवाहरू:
8: दाँत निकाल्ने,
1: नयाँ दाँत राख्ने,
8: झिक्न नपर्ने गरी दाँत राख्ने,
1: दाँत भर्ने, दाँत सफा गर्ने,
8: दुखेको दाँतलाई उपचार गरी नदुख्ने बनाई भर्ने,
1: गिजा सुन्निने, गिजाबाट रगत आउने, मुख गन्हाउने आदि समस्याको भरपर्दो उपचार सेवा।
9: सम्पर्क स्वर्गद्वारी डेन्टल क्लिनिक दाँत उपचार केन्द्र तुलसीपुर 5 बिपी चोक पश्चिम तर्फ भाडा पसल रहेको माथिल्लो तलामा। सञ्चालक डाक्टर सागर छेत्री र डेन्टल हाइजिनिस्ट पोषणराज कडेल। मोबाइल नम्बर 98-560-38443 र 98-10-85-97-72।
10: घर त बनाएछस् माग्ने, अब यो झ्याल ढोका अनि चौकस कहाँबाट ल्याउँछस् त?
11: अब कहाँबाट ल्याउनु, बरु यो जमानामा सुन किन्न साह्रै सजिलो छ। अब यो झ्याल ढोका चौकस यो दाँतको त कुरै नगरौ, साह्रै गाह्रो पो छ त।
10: मेरी आमै नि तुलसीपुर उपमहानगरपालिका वडा नम्बर 6 गुमरा चोकदेखि अलिकति दक्षिण पश्चिमतिर कञ्चनजङ्घा श्रमिक तथा फर्निचर उद्योग छ, त्यही गएर ल्याए हुँदैन?
11: यसका बाजे लाटाले हानेर बारीका पाट्यामा पुर्याइदियो भनेको त बुद्धि पो दिएर गएछ यसका बाजे। म चाहिँ गुटुङटुङ दगुरेर गए, अहिले भर्खर कञ्चनजङ्घा श्रमिक तथा फर्निचर उद्योगमा।
12: हामी कहाँ साल, सिसौ, असना, सालको चौका, झ्याल, ढोका, कडी पाउनुका साथै फर्निचर सम्बन्धी सम्पूर्ण सामानहरू होलसेल एवं फुटकर बिक्री गरिन्छ।
13: कञ्चनजङ्घा समेल तथा फर्निचर उद्योग, तुलसीपुर उपमहानगरपालिका छ गुम्रासो दाङ, प्रोप्राइटर हेमन्त प्रकाश ओली, सम्पर्क मोबाइल नम्बर 9857823894, 9847814894।
14: कोहलपुर मेडिकल कलेज का मानसिक तथा नशा रोग विशेषज्ञ डाक्टर मोहन बेलबासे पानस मेडिको फर्मा तुलसीपुर में आने बारे अत्यंत जरूरी सूचना।
15: डाक्टर द्वारा उपचार हुने रोगहरू
14: छारे रोग, मिर्गी रोग, बाख्रे रोग, बेला बेलामा बेहोश हुने, लामो समयदेखि टाउको दुख्ने, मुटुको धड्कन बढ्ने, शरीर काप्ने, पसिना आउने, झस्कने, तर्सने भएमा निद्रा नलाग्ने, बढी निद्रा लाग्ने, शरीर झमझम गर्ने, पोल्ने वा दुख्ने, काम गर्न मन नलाग्ने, दिक्क लाग्ने भएमा यौन इच्छामा कमी, रक्सी तथा नशालु पदार्थ सेवन, बढी बोल्ने, रिसाउने, झर्कने, दिमागमा एउटै कुरा बारम्बार दोहोरिरहने र एउटै काम बारम्बार गर्नुपर्ने भएमा
15: लोक वा वृद्धहरूमा कुनै पनि किसिमको असामान्य व्यवहार देखा परेमा एक्लै बरबराउने, बिना कारण हाँस्ने, रुने, एकान्तमा बस्ने जस्ता लक्षणहरू देखा परेमा तुरन्त सम्पर्क राख्नुहोला।
16: बिरामी चेक जाँच समिति जेठ 3 गते आइतबार र 4 गते सोमबार बेलुकासम्म।
17: सोमबारका लागि बिरामीले पहिले नै नाम दर्ता गराउनु पर्नेछ। सम्पर्क पानस मेडिको फर्मा तुलसीपुर 5 दाङ राप्ती प्रादेशिक अस्पताल अगाडि।
18: तुलसीपुर उपमहानगरपालिकाको तेस्रो त्रैमासिक सार्वजनिक सुनवाई सञ्चालन हुने सम्बन्धी सूचना।
19: यस तुलसीपुर उपमहानगरपालिकाको चालू आर्थिक वर्ष 2082-83 तेस्रो त्रैमासिक समय अवधिमा भए गरेका विकास, निर्माण, सेवा प्रवाह लगायतका सम्बन्धमा तपसिल बमोजिमको मिति, समय र स्थानमा तेस्रो त्रैमासिक सार्वजनिक सुनवाई कार्यक्रम आयोजना गरिने भएकाले तुलसीपुर उपमहानगरपालिका क्षेत्रभित्रका क्रियाशील राजनीतिक दलहरू, उपभोक्ता समिति, टोल विकास संस्था, क्लब, सरकार संस्था, गैर सरकारी संस्थाका प्रमुख तथा प्रतिनिधि, सामाजिक अगुवा, नागरिक समाज, सर्वसाधारण नागरिक लगायत सरकारवाला सबैको उपस्थितिका लागि यो सूचना प्रसारण गरिएको छ।
18: मिति 2083 वैशाख 28 गते, समय बिहान 10:30 बजे, स्थान तुलसीपुर बहुप्राविधिक शिक्षालय मेट्रो कलेज, तुलसीपुर 12 हरिपौरी दाङ, तुलसीपुर उपमहानगरपालिका नगर कार्यपालिकाको कार्यालय तुलसीपुर दाङ।
20: बदमासी आएको सरकारै छ हाम्रो वनमा। ल ल ल, सबैलाई कभर गरेर छिट्टै निभाउन जाउँ है।
21: बल्ल निभ्यो, गएको वर्ष अग्निरेखा बनाएर मात्रै छोड्यौं, सरसफाई गरेनौ, त्यसरी आज दुःख पाइयो। अब तुरन्तै अग्निरेखाको सरसफाई गर्नुपर्ने भयो। हामी सबै जुटेर यसको सरसफाई गरौँ है।
22: यो सुक्खा मौसममा वन जंगलमा आगो लाग्ने सम्भावना बढी हुने हुँदा हामी सबैले आगो लाग्नबाट सतर्कता अप्नाउनु पर्दछ।
23: वन जंगलमा जाँदा चुरोड खाने, जथाभावी आगो सल्काउने काम गर्नु हुँदैन।
24: वनमा आगो लगाउँदा रुख बिरुवा मर्नुका साथै वनमा पाइने जीव जन्तु चराचुरुङ्गी पनि मर्न सक्दछन्।
23: वनलाई आगोबाट बचाउँ, प्राकृतिक सम्पत्तिको सुरक्षा गरौँ।
25: डिभिजन वन कार्यालय दाङ र रेडियो प्रकृति एफएम द्वारा वन डढेलो नियन्त्रणका लागि जनहितमा जारी सन्देश।
26: गर्मी बढ्दैछ, पानीको स्रोत सुक्दैछ, सानो लापरवाहीले गर्दा भोलि ठूलो संकट निम्तिन सक्छ।
27: पानीको सही प्रयोग गरौ, पानी खेर नफालौ, उमालेर वा फिल्टर गरेर मात्रै सफा पानी पिउने गरौ।
28: तुलसीपुर 3 मा रहेको अमृतपुर खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाद्वारा जनहितमा जारी सन्देश।
29: कागती र खरानीको प्राकृतिक शक्तियुक्त ध्वनि हर्बल साबुन, अब शक्तिशाली माइक्रो स्क्रबरका साथ, जसको खस्रोपनले जेती दाग हटाई भाँडा चम्काउँछ अझ टिलिक्क, मात्र रु 10 र रु 20 मा उपलब्ध।

नमस्कार, म गायिका मान्डवी त्रिपाठी। तपाईहरू सुन्दै हुनुहुन्छ नेपालकै पहिलो सामुदायिक वातावरण मैत्री रेडियो, रेडियो प्रकृति एफएम 93.4 मेगाहर्ज।

0: नववर्ष 2083 सालको पावन अवसरमा हामी हाम्रा ग्राहक वर्ग, उद्योगी व्यवसायी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपालीजनहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: हामी कहाँ साल सिसौ लगायत जातका गोलिया चिरान काठ पार्केट नेवारी काष्ठकला बमोजिम तयार गरिएका विभिन्न साइजका बुट्टा चौकस ढोका झ्याल पल्लाहरू होलसेल तथा फुटकर सुपथ मूल्यमा उपलब्ध छ। साथै अर्डर अनुसार सम्पूर्ण घरायसी फर्निचरका सामग्रीहरू तयार गरिन्छ। खड्का समिल तथा फर्निचर उद्योग तुलसीपुर छ गुमरा चौक अमेलिया रोड दाङ प्रोप्राइटर लालबीर खड्का। मोबाइल नम्बर 9858025923 र 9829 59323।

0: नववर्ष 2083 सालको पावन अवसरमा हामी हाम्रा ग्राहकवर्ग, उद्योगी, व्यवसायी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपालीजनहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य, दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: हामी कहाँ दक्ष कालीगरद्वारा स्कूल कलेजका ड्रेस, सफारी सुट, कोट, प्यान्ट, शर्ट र राष्ट्रिय पोसाक दौरा सुरुवाल लगायत सम्पूर्ण जेन्स सम्बन्धी आइटमहरू सिलाई गरिन्छ र विभिन्न ब्रान्डका काँचो कपडाहरू पनि सुपथ मूल्यमा उपलब्ध छ। न्यू काठमाडौँ सटिङ सुटिङ एन्ड टेलरिङ सप, तुलसीपुर 5 खलाइन डाङ, प्रोप्राइटर सुरेश दर्नाल। मोबाइल नम्बर 9848 30235 र 9295 29 801।
0: नववर्ष 2083 सालको पावन अवसरमा हामी हाम्रा सेवाग्राही, स्वास्थ्यकर्मी, चिकित्सा कर्मचारी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपालीजनहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य, दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। स्वस्थ खानपान र बानी व्यवहारमा ध्यान दिऊ, सधैं निरोगी रहौं।
1: हामी कहाँ सुगर, थाइरोइड, भिटामिन, मृगौला, कलेजो, फोक्सोमा पानी जमेको, बाथ रोग, हाड जोर्नी, खकार, दिसा पिसाब, ब्रिय, सिकल सेल एनिमिया, हेपाटाइटिस लगायत क्यान्सर सम्बन्धी यासपीभी जाँच पनि गरिन्छ। सम्पूर्ण रगतको चेक जाँच हुने एक मात्र ठाउँ लक्ष्य मेडिकल ल्याब, तुलसीपुर 5 गलाइन डाङ, सञ्चालक निराजन डाँगी। फोन नम्बर 082-590-936 र मोबाइल नम्बर 9861-51057।
0: नववर्ष 2083 सालको पावन अवसरमा हामी हाम्रा ग्राहकवर्ग, उद्योगी, व्यवसायी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपालीजनहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य, दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: हामी कहाँ शुद्ध पञ्चधातुका गहनाहरू, श्रृंगारका सम्पूर्ण सामग्री तथा छाला अनुसार विशेष प्रकारका क्रिमहरू, लेडिजका सम्पूर्ण कपडाहरू सुपथ मूल्यमा उपलब्ध छन्। अनलाइन अर्डर र होम डेलिभरीको व्यवस्था समेत रहेको छ। नोट, पसलमा भएको सबै कपडाहरू हटाउन लागेकाले कपडाहरूमा सेल लागिरहेको छ, त्यसैले मौकाको फाइदा लिनुहुन सम्पूर्ण ग्राहक वर्गमा अनुरोध गर्दछौ। यामके कलेक्सन, तुलसीपुर 5 सल्यान रोड डाङ, प्रोप्राइटर मन्जु खत्री। मोबाइल नम्बर 9761262619। सेवा गर्ने मौका दिनुहोला।
0: नववर्ष 2083 सालको पावन अवसरमा हामी हाम्रा सेवाग्राही, स्वास्थ्यकर्मी, चिकित्सा कर्मचारी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपालीजनहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य, दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। स्वस्थ खानपान र बानी व्यवहारमा ध्यान दिऊ, सधैं निरोगी रहौं।
1: हामी कहाँ विशेषज्ञ तथा अनुभवी चिकित्सकद्वारा दैनिक बिरामी चेक जाँच गरिनुका साथै स्वदेशी तथा विदेशी औषधिहरू सुपथ मूल्यमा बिक्री वितरण गरिन्छ। मेडिको फार्मेसी, तुलसीपुर 5 सल्यान रोड डाङ, सञ्चालक सबिन घरते। मोबाइल नम्बर 9820954433।
0: नववर्ष 2083 सालको पावन अवसरमा हामी हाम्रा ग्राहकवर्ग, उद्योगी, व्यवसायी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपालीजनहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य, दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: हामी कहाँ सम्पूर्ण स्टेशनरी सामग्री, स्कूल तथा क्याम्पसका पाठ्य पुस्तक, गाइड, गेस्ट पेपर, पत्र पत्रिका थोक तथा पुरस्कार मूल्यमा उपलब्ध छ। साथै विवाह कार्ड, भिजिटिङ कार्ड, शुभकामना लेटर प्याड, प्रमाण पत्र, आईडी कार्ड, बिल भरपाई, बुक फारम, किताब लगायत छपाई सम्बन्धी सम्पूर्ण काम गर्नुका साथै अफिस स्कूल सम्बन्धी मलेप फारम तथा रजिस्टरहरू थोक एवं फुटकर मूल्यमा बिक्री वितरण गरिन्छ। नवज्योति स्टेशनरी तथा नयाँ ज्योति अफसेट प्रेस, तुलसीपुर 5 क लाइन डाङ, जयसी चौक कर्नरको पूर्व तर्फ। प्रोप्राइटर किरण बस्नेत। फोन नम्बर 082-520-921-522-577 र मोबाइल नम्बर 9948-23-577।
0: शुभकामना। नववर्ष 2083 सालको पावन अवसरमा हामी हाम्रा ग्राहकवर्ग, उद्योगी, व्यवसायी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपालीजनहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य, दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: हामी कहाँ ब्यानर प्रिन्ट, छाप, आईडी कार्ड, भिजिटिङ कार्ड, विवाह कार्ड, वैदेशिक डकुमेन्ट, फोटोबाट फोटो, फोटो फ्रेम, बिल भरपाई, क्यालेण्डर, लेमिनेसन, कप प्रिन्ट, फोटोकपी लगायत सम्पूर्ण छपाई तथा अनलाइन फारम सम्बन्धी काम गरिन्छ। नाम एक, काम अनेक। नक्षत्र डिजिटल प्रिन्ट एन्ड साइबर संसार, तुलसीपुर 5 अङ्गलाइन दाङ, पुरानो रिदिमा फोटो स्टुडियो भएको स्थानमा। मोबाइल नम्बर 98486 67225 र 98113178।
0: नववर्ष 2083 सालको पावन अवसरमा हामी हाम्रा ग्राहकवर्ग, किसान, मजदूर, उद्योगी, व्यवसायी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपालीजनहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य, दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: नेपालमै पहिलो पटक कोरल पोषक सप्लिमेन्टको आधिकारिक डिस्ट्रिब्युट भएको यस नन्दन फिट प्रणालीमा गाई, भैंसी, बाख्रा, कुखुरा, बंगुरका लागि आवश्यक कोरल पोषक सप्लिमेन्ट पाइन्छ। साथै जापानिज टेक्नोलोजीको माछाको दाना, युरोपियन टेक्नोलोजीको गाई भैंसी बाख्राको दाना सुपथ मूल्यमा उपलब्ध छ। नन्दन फिट प्राली परिवार, तुलसीपुर 9 दोघरे दाङ, फोन नम्बर 082-4160002 र मोबाइल नम्बर 98578-23971। सेवा गर्ने मौका दिनुहोला।
0: नववर्ष 2083 सालको पावन अवसरमा हामी हाम्रा ग्राहकवर्ग, उद्योगी, व्यवसायी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपालीजनहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य, दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: हामी कहाँ गोल्ड स्टार कम्पनीका लेडिज, जेन्ट्स तथा बच्चाका लागि आवश्यक पर्ने सम्पूर्ण जुत्ता चप्पलहरू नयाँ वर्षको अवसरमा 10% छुटका साथ बिक्री वितरण भइरहेको जानकारी गराउँदछौ। गोल्ड स्टार को आधिकारिक शोरूम, नेशनल फुटवेयर, तुलसीपुर 5 दाङ, बीपी चोक देखि पूर्वतर्फ, प्रोप्राइटर सीपी शर्मा, मोबाइल नम्बर 98449484141। एक पटक सेवा गर्ने मौका दिनुहोला।
2: हीरा सुन चाँदी पसल नयाँ व्यवस्थापनका साथ नयाँ ठाउँबाट सेवा दिइरहेको ग्राहक महानुभावहरूमा सहर्ष जानकारी गराउँदछौ।
1: हाम्रा सेवाहरू, हामी कहाँ अर्डर अनुसार आकर्षक डिजाइनका गरगहना तयार गरिनुका साथै रेडिमेड गहना पनि तयार गरिन्छ र पुराना गहनासँग नयाँ गहना पनि साटफेर गरिन्छ।
2: सम्पर्क
3: हीरा सुनचाँदी पसल, तुलसीपुर 5 दाङ, पिपल बोर्ड देखि दक्षिण तर्फ,
1: प्रोप्राइटर हीरा सुनार र बेलमती सुनार, मोबाइल नम्बर 98164848 र 98062-45818। एक पटक सेवा गर्ने मौका दिनुहोस्।
4: रौनियार डेन्टल क्लिनिक, रौनियार मेडिकल भएकै भवनबाट विगत 15 वर्षदेखि डाक्टर मुक्तिनाथ रौनियार अर्थोडन्टिक्सबाट दैनिक रूपमा सेवा दिँदै आइरहेको सहर्ष जानकारी गराउँदछौ।
5: हाम्रा सेवाहरू,
6: दन्त परीक्षण तथा परामर्श सेवा,
5: दाँतको एक्सरे,
6: दाँत सफा गर्ने,
5: दाँत निकाल्ने,
6: दाँत भर्ने,
5: दाँतको जरादेखि उपचार गर्ने,
6: कृत्रिम दाँत लगाउने,
5: बच्चाहरूको दाँतको विशेष उपचार,
6: नमिलेको दाँत मिलाउने विशेषज्ञ सेवा,
5: दाँतको कस्मेटिक उपचार,
6: साथै मुखमा आउने घाउ, खटिरा, अल्सरको अनुसन्धानमूलक उपचार तथा शल्यक्रिया, मुखको जोर्नीमा आउने समस्याहरूको उपचार, दाँत, मुख तथा हड्डीको चोटपटकको उपचार।
1: सम्पर्क रौनियार डेन्टल क्लिनिक, तुलसीपुर 5 गलाइन दाङ, मोबाइल नम्बर 98578-25188 र 98478-40188।
7: साथीले विवाह समारोहमा आइजो भनेर हैरान गरेकी छ। आफ्ना भने राम्रा गहना नै छैन, पैसा भएर मात्र के गर्नु, कहाँ राम्रा गहना पाइन्छ आफूलाई थाहा नै छैन।
8: किन पिर गरेकी नानी, जाउँ मसँग सुबोध मूल्यमा गुणस्तरीय गहना पाइने पसल, ज्योति गहना पसल।
9: हजुर, हामी कहाँ काँचो नम्बर एक सुन चाँदीका आधुनिक डिजाइनका गरगहनाहरू दक्ष कालीगरद्वारा ग्यारेन्टीका साथ तयार गरिन्छ। साथै पुराना गहनाहरूसँग नयाँ गहना पनि साटिन्छ।
10: विगत लामो समयदेखि तपाईँको सेवामा समर्पित
9: ज्योति गहना पसल विष्णु भूषालसँग सँगै सचेको घरमा तुलसीपुर दाङ प्रोप्राइटर हरिबिक सम्पर्क मोबाइल 9857720308
10: सधैँ सेवा गर्ने अवसर दिनुहोस्।
11: कम्प्युटर ल्यापटप प्रिन्टर अनलाइन सीसीटीभी क्यामेरा एकै पटक बिग्रिनु पर्ने कहाँ बनाउने होला म त हैरान भइसके।
12: ए बहिनी पनि किन एक्लै गुनगुनाउँदै हुनुहुन्छ? तपाईँको यी समस्याको समाधान एउटै छानामा नि हुने ठाउँ छँदैछ नि अवतार टेक्नोलोजी वर्ल्ड।
11: हजुर, आईटी विशेषज्ञ सुरेश केबी ओलीद्वारा सञ्चालित पुरानो अवतार कम्प्युटर एन्ड टेक्नोलोजी पसल नयाँ व्यवस्थापनका साथ अवतार टेक्नोलोजी ओल्ड तुलसीपुर 5 ग लाइन रौनियार मेडिकलदेखि दुई घर दक्षिण पूर्वतर्फ सञ्चालनमा आएको सहर्ष जानकारी गराउँदछौ।
13: हाम्रा सेवाहरू फिङ्गर प्रिन्ट हाजिर मेसिन ल्यापटप कम्प्युटर अनलाइन वायरलेस सीसीटीभी क्यामेरा र प्रिन्टर बिक्री गरिनुका साथै मर्मत पनि गरिन्छ। म्याकबुक सेटअप सर्भर कम्प्युटर सेटअप इन्टरनेट एन्ड नेटवर्किङ सेटअप आईटी सपोर्ट एआई सर्भिसेस र डाटा रिकभरी गरिनुका साथै आईटी सँग सम्बन्धित सम्पूर्ण काम गरिन्छ।
11: थप जानकारीका लागि प्रोप्राइटर सुरेश केबी ओली मोबाइल नम्बर 9847833923 र 9742965913। नोट सपोर्ट र सर्भिसको सुविधा पनि रहेको छ।
13: प्रविधिको रफ्तार सँगै हामी तपाईँसँगै।
14: के तपाईँ विज्ञापनमा लगानी गरी आफ्नो व्यापार व्यवसायको प्रवर्धन गर्न चाहनुहुन्छ? यदि त्यसो हो भने हामी तपाईँको माध्यम बनेर आएका छौ। विज्ञापन शाखा रेडियो प्रकृति एफएम 93.4 MHz सल्यान रोड तुलसीपुर दाल। सम्पर्क फोन नम्बर 0825218740
9: र 0825218780।

0: मकै तपाईहरुले सुनिरहनु भएको छ हैन ल सुन्न नभुल्नु होला है
1: बिहान 10 बजेको प्रकृति समय सन्देश सवारी दुर्घटनाबाट बचौ र बचाऊ

0: सबैलाई मन पर्ने ओखटी साबुन सधैं प्रयोग गर्नुहोस्।
1: सम्पर्क स्थान भुसाल स्टोर,
2: प्रोप्राइटर विष्णु भुसाल, सुर्खेत रोड तल्लो बाटो तुलसीपुर दाङ, फोन 0825209225, मोबाइल 98578209225।
1: साथै किराना सम्बन्धी सम्पूर्ण सामानहरू थोक तथा फुटकर मूल्यमा बिक्री वितरण गरिन्छ।
3: अत्याधुनिक सिटी स्क्यान सेवा अब तुलसीपुरको सुलभ सिटी स्क्यान सेन्टरमा।
4: हजुर, वरिष्ठ रेडियोलोजिस्ट डाक्टर सुमन श्रेष्ठ तथा दक्ष अनुभवी रेडियो टेक्नोलोजिस्टहरूबाट
5: शरीरका विभिन्न भागमा भएका ट्युमर, क्यान्सर, नाक कान घाँटी, एपेन्डिक्स, मृगौला, अधिक टाउको दुखाई लगायत सिटी स्क्यानको माध्यमबाट यकिन र अवस्थाको पहिचान सहित उपचार गरी ढुक्क रहनुहोस्।
6: पैसा र समयको बचत सँगै सिटी स्क्यान सेवाका लागि सुलभ सिटी स्क्यान सेन्टर तुलसीपुर छ, घोराई रोड हात्ती खोला चोकदेखि 20 मिटर उत्तरतर्फ तुलसीपुर दाङ।
5: जुनसुकै बेला सम्पर्कका लागि फोन नम्बर 0825904601, मोबाइल नम्बर 97487060011 र 98578406601।
7: किसानहरूका लागि खुसीको खबर,
4: नेपालमै पहिलो पटक कोरल पोषक सप्लिमेन्टको आधिकारिक डिस्ट्रिब्युटर भएको यस नन्दन फिटप्राले तुलसीपुरमा गाई, भैँसी, बाख्रा, कुखुरा, बंगुरका लागि आवश्यक कोरल पोषक सप्लिमेन्ट उपलब्ध छ। साथै जापानिज टेक्नोलोजीको माछाको दाना, युरोपियन टेक्नोलोजीको गाई, भैँसी, बाख्राको दाना पनि पाइन्छ। एक पटक प्रयोग गरेर त हेर्नुहोस्, सोचे भन्दा राम्रो नतिजा पाउनुहुनेछ।
7: नन्दन फिट प्रणाली तुलसीपुर 9 दोघरे दाङ, फोन नम्बर 0825400002 र मोबाइल नम्बर 98578239071। नववर्ष 2083 सालको पावन अवसरमा हामी हाम्रा ग्राहकवर्ग, उद्योगी, व्यवसायी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली जनहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य, दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
4: हामी कहाँ घर वायरिङका सम्पूर्ण सामानहरू, तार, स्विच, बल्बहरू पाउनुका साथै घर वायरिङ र प्लम्बिङका लागि दक्ष टेक्निसियनहरूको व्यवस्था समेत रहेको छ। यूबीसी इलेक्ट्रिक लायर्स, तुलसीपुर 5 सल्यान रोड दाङ, नमस्ते मिनी मार्केट भित्र, प्रोप्राइटर गिरुराज पाण्डे, मोबाइल नम्बर 98677-99421 र 98038-45476। सेवा गर्ने मौका दिनुहोला। नव वर्ष 2083 सालको पावन अवसरमा हामी हाम्रा ग्राहकवर्ग, उद्योगी, व्यवसायी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली जनहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य, दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
7: हामी कहाँ ब्रोइलर, लेयर्स, गिरिराजका चल्ला, दाना र मासु बिक्री गरिनुका साथै ब्रोइलर कुखुरा थोक एवं फुटकरमा होम डेलिभरीको व्यवस्था रहेको छ। आचार्य पोल्ट्री फिड सप्लाई, तुलसीपुर 5 तुलसी बोर्डिङ चोक, तुलसीपुर दाङ, प्रोप्राइटर किरण आचार्य,
4: फोन नम्बर 0825219952 र मोबाइल नम्बर 98578219952।
6: नववर्ष 2083 सालको पावन अवसरमा हामी हाम्रा ग्राहकवर्ग, उद्योगी, व्यवसायी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली जनहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य

0: नववर्ष 2083 सालको पावन अवसरमा हामी हाम्रा ग्राहकवर्ग, उद्योगी, व्यवसायी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली जनहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य, दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: हामी कहाँ कुकर प्रेसर, ग्यास स्प्रे ट्याङ्की मर्मत गरिनुका साथै ग्यास होल्डिङको काम समेत गरिन्छ। अशोक एन्ड अमृता कुकर मर्मत सेन्टर, तुलसीपुर 5 बिपी चोकदेखि पूर्वतर्फ दान। प्रोप्राइटर गुरु प्रसाद चौधरी।
0: मोबाइल नम्बर 9849044157 र 9849050683। नववर्ष 2083 सालको पावन अवसरमा हामी हाम्रा ग्राहकवर्ग, उद्योगी, व्यवसायी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली जनहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य, दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: हामी कहाँ सटिङ सुटिङ कपड़ा पाइनका साथै कोट पाइन्ट, दौरा सुरुवाल र विभिन्न स्कूल कलेजका कपड़ा बिक्री एवं सिलाई गरिन्छ। नोट, विद्यार्थीलाई 10% छुटको व्यवस्था छ। बम्बई टेलरिङ सेन्टर एन्ड पर्सेस कपड़ा पसल, तुलसीपुर 5 क लाइन, जेसी स्टोक, कर्णाली बैंकको तल्लो तला। प्रोप्राइटर हरेन्द्र वर्मा। मोबाइल नम्बर 9849746546। मोबाइल नम्बर 9849746546।
2: नववर्ष 2083 सालको पावन अवसरमा हामी हाम्रा ग्राहकवर्ग, उद्योगी, व्यवसायी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली जनहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य, दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
0: हामी कहाँ आफ्नै मिलबाट उत्पादित बंगाली लोकल बासमती चामल, तेल, आटा, मैदा, चिनी लगायत सम्पूर्ण खाद्यान्न सामानहरू होलसेल तथा फुटकर सुपथ मूल्यमा बिक्री वितरण गरिन्छ। बस्नेत गल्ला पसल, तुलसीपुर 5 बस पार्क दाङ, फलफूल टहराको ठिक अपोजिट। प्रोप्राइटर दामोदर बस्नेत। मोबाइल नम्बर 9849764714 र 9858823646। साथै हाम्रो अर्को सेवा डीआर राइस मिल तुलसीपुर 17 वनकट्टाबाट पनि सेवा उपलब्ध भइरहेको जानकारी गराउँदछौ। प्रोप्राइटर विमल बस्नेत। मोबाइल नम्बर 9849764714।
2: नववर्ष 2083 सालको पावन अवसरमा हामी हाम्रा ग्राहकवर्ग, उद्योगी, व्यवसायी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली जनहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य, दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
0: बाइक, स्कूटर, गाड़ी, ट्रक, टिप्पर, ट्याक्टर लगायत सबै सवारी साधनका लागि आवश्यक विभिन्न ब्रान्डका जस्तै एपोलो, एमआरएफ, बीकेटी, जेके लगायतका टायरहरू सुपथ मूल्यमा बिक्री वितरण गरिन्छ। बीकेटी को आधिकारिक विक्रेता बीएनबी मल्टी सप्लायर, तुलसीपुर 5 सल्यान रोड दाङ। प्रोप्राइटर विश्व रिजाल। मोबाइल नम्बर 9858721531। सेवा गर्ने मौका दिनुहोला।
2: नववर्ष 2083 सालको पावन अवसरमा हामी हाम्रा सेवाग्राही, स्वास्थ्यकर्मी, चिकित्सा कर्मचारी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली जनहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य, दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। स्वस्थ खानपान र बानी व्यवहारमा ध्यान दिउ, सधैं निरोगी रहौ।
0: हामी कहाँ राप्ती आँखा अस्पताल रक्षा चौर तुलसीपुर दाङमा 3 दशक भन्दा लामो समय काम गर्नुभएका अनुभवी वरिष्ठ नेत्र अधिकृत जोगीराम चौधरी तथा अनुभवी नेत्र सहायकद्वारा आँखा चेक जाँच गरिनुका साथै विभिन्न प्रकारका सनग्लासेस, स्विमिङ ग्लासेस, कन्ट्याक्ट लेन्स, सीआर फाइट, पीजी ब्लू कट, प्रोग्रेसिभ क्रिजल लेन्सहरू सुपथ मूल्यमा पाइन्छ। चौधरी आँखा उपचार केन्द्र, तुलसीपुर 5 सल्यान रोड दान। प्रोप्राइटर युवराज चौधरी। मोबाइल नम्बर 9813065191। सेवा गर्ने मौका दिनुहोला। नववर्ष 2083 सालको पावन अवसरमा हामी हाम्रा ग्राहकवर्ग, उद्योगी, व्यवसायी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली जनहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य, दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय

0: शुभकामना व्यक्त गर्दछौ।
1: हामी कहाँ विभिन्न किसिमका मोटरसाइकलहरू दक्ष मिस्त्रीद्वारा रिपेयरिङ गरिनुका साथै पार्ट्स पनि उपलब्ध छ। दाहाल मोटरसाइकल पार्ट्स एन्ड वर्कसप, तुलसीपुर छ, घोराही रोड, दाङ। प्रोप्राइटर टीकाराम दाहाल। मोबाइल नम्बर 9841363538 र 9818542463।
2: नयाँ वर्षको शुभकामना।
0: नव वर्ष 2083 सालको पावन अवसरमा हामी हाम्रा ग्राहक वर्ग, उद्योगी, व्यवसायी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली जनहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य, दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: हामी कहाँ ग्यास, चुलो, रेगुलेटर, पाइप, लाइटर लगायत किराना तथा खाद्यान्नका सामानहरू थोक तथा फुटकर सुपथ मूल्यमा बिक्री वितरण गरिन्छ र होम डेलिभरीको समेत सुविधा रहेको छ। डायनामिक ट्रेड कन्सर्न, तुलसीपुर 5, भुयाठान, दाङ। प्रोप्राइटर लाल बहादुर केसी। मोबाइल नम्बर 9857823058 र 9849137795। नव वर्ष 2083 सालको पावन अवसरमा हामी हाम्रा ग्राहक वर्ग, उद्योगी, व्यवसायी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली जनहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य, दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
0: हामी कहाँ विभिन्न डिजाइनका खुकुरी, खुडा, चुलेसी लगायत कृषि औजार सम्बन्धी सम्पूर्ण सामानहरू तयार गरिनुका साथै सुपथ मूल्यमा बिक्री वितरण गरिन्छ र पुराना खुकुरी, खुडा, गराइसी, आसी, खुर्फा लगायत कृषि सामग्रीहरू मर्मत पनि गरिन्छ। नोट कैचीमा स्थान पनि लगाइन्छ। देव सल्यानी खुकुरी एन्ड कृषि औजार उद्योग, तुलसीपुर 5, सल्यान रोड, दाङ। बीएसएस पार्टी प्यालेस गेटको छेउमा। प्रोप्राइटर झगु प्रसाद विश्वकर्मा। मोबाइल नम्बर 9848724266। एकपटक सेवा गर्ने मौका दिनुहोला।

0: नववर्ष 2083 सालको पावन अवसरमा हामी हाम्रा ग्राहकवर्ग, उद्योगी, व्यवसायी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपालीजनहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य, दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: हामी कहाँ स्वादिष्ट चाट, चटपटे, पानीपुरी, बिरयानी, मोमो लगायत स्वादिष्ट नास्ताका परिकार पाइनका साथै बिहे पार्टीका लागि बुकिङमा पानीपुरी तथा चाटको सेवा पनि दिइन्छ। चाट एन्ड बिरयानी सेन्टर, तुलसीपुर 5 कल्याण रोड, दाङ, नेपाल टेलिकमको ठिक अगाडि। प्रोप्राइटर दिनेश गुप्ता। मोबाइल नम्बर 9298913045।
0: नववर्ष 2083 सालको सुखद अवसरमा हामी हाम्रा समस्त अभिभावक, विद्यार्थी, शिक्षक, शिक्षाप्रेमी, बुद्धिजीवी, समाजसेवी तथा शुभचिन्तक जीवहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य, दीर्घायु एवं सफल र सरल उल्लासमय जीवनको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: प्रिन्सिपल फुलानन्द अधिकारी, अध्यक्ष वीरबहादुर भण्डारी मोहन एवं समस्त दिव्यकुञ्ज एकेडेमी परिवार, तुलसीपुर 7 दाङ। फोन नम्बर 0582 90066 र मोबाइल नम्बर 9858880066।
0: नववर्ष 2083 सालको पावन अवसरमा हामी हाम्रा ग्राहकवर्ग, उद्योगी, व्यवसायी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपालीजनहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य, दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: हामी कहाँ दुर्गा चामल, दुर्गा तेल, अजम्बरी आटा, मैदा, सुजी, विभिन्न दाल आइटम, मास, मसुरा, गेडागुडी लगायत सबै खाद्यान्न सामग्रीहरू सुपथ मूल्यमा बिक्री वितरण गरिन्छ। गणपति आइल एन्ड जनरल मिल्स प्राली, तुलसीपुर 6 दाङ। प्रोप्राइटर दिल्ली बहादुर बस्नेत। आशीर्वाद फूड प्रोडक्ट, तुलसीपुर 6 दाङ। प्रोप्राइटर हिमालय बस्नेत। र राप्ती फ्लोर मिल्स प्राली, तुलसीपुर 6 दाङ। प्रोप्राइटर विश्व बस्नेत। मोबाइल नम्बर 9858820101। एकपटक सेवा गर्ने मौका दिनुहोला।
0: नववर्ष 2083 सालको पावन अवसरमा हामी हाम्रा ग्राहकवर्ग, उद्योगी, व्यवसायी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपालीजनहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य, दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: हामी कहाँ कृषि क्षेत्रका लागि आवश्यक सम्पूर्ण सामग्रीहरू, हाते ट्याक्टर, कम्बाइन मिल, रुख तथा घाँस काट्ने मेसिन, चक्की आटा, पानी तान्ने पम्प, इलेक्ट्रिक मोटर, मिक्सर मेसिन, कटर मेसिन, रन्डा, ड्रिल मेसिन लगायत सम्पूर्ण सामग्रीहरू नयाँ वर्षको अवसरमा विशेष अफरका साथ बिक्री वितरण गरिनुका साथै सम्पूर्ण मेसिनरी सामग्रीको पार्ट पूर्जा पनि उपलब्ध छ। गुप्ता मेसिनरी सप्लायर्स, तुलसीपुर 5 बस पार्क, दाङ, फलफूल टहराको ठिक अपोजिट साइड। प्रोप्राइटर मेरेलाल गुप्ता। मोबाइल नम्बर 9857038781 र 9849073877। एकपटक सेवा गर्ने मौका दिनुहोला। नववर्ष 2083 सालको पावन अवसरमा हामी हाम्रा ग्राहकवर्ग, उद्योगी, व्यवसायी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपालीजनहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य, दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। हामी कहाँ दूध, दही, घिउ, पनिर, ताजा फलफूल, चिसो जुस, लस्ती, चिया, कफी, बर्थडे केक लगायत सम्पूर्ण डेरी आइटमहरूको सेवा उपलब्ध छ। हाम्रो डेरी सप्लायर्स, तुलसीपुर 5 कल्याण रोड, दाङ, नेपाल टेलिकमको ठिक अगाडि। प्रोप्राइटर कमल केसी र मनिषा केसी। मोबाइल नम्बर 9849924354। नववर्ष 2083 सालको पावन अवसरमा हामी हाम्रा अभिभावक, शिक्षक, कर्मचारी, विद्यार्थी, शिक्षा प्रेमी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपालीजनहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य, दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। अनुशासित वातावरण, गुणस्तरीय शिक्षा र अनुभवी शिक्षकबाट अध्यापन हुने भएकाले आफ्ना नानी बाबुहरूको उज्जवल भविष्यका लागि समयमै भर्ना गर्छ। गरौं।
0: नर्सरी देखि कक्षा 9 सम्म नयाँ शैक्षिक सत्रका लागि भर्ना खुला गरिएको जानकारी गराउँदछौ। प्रिन्सिपल मधुसूदन केसी एवं समस्त हिमाल एकाडेमी परिवार तुलसीपुर छ दाङ। मोबाइल नम्बर 98572351।
1: नव वर्ष 2083 सालको पावन अवसरमा हामी हाम्रा ग्राहक वर्ग उद्योगी व्यवसायी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली जनहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं।
0: हामी कहाँ सीपीएल का गुणस्तरीय घर वायरिङका सामान तथा एसी पाइनुका साथै दक्ष मिस्त्रीद्वारा थ्री फेस र सिंगल फेसको वायरिङ र एसी जडानको काम पनि गरिन्छ। हिमाल इलेक्ट्रिकल तुलसीपुर 5 अंगलाइन दान। संचालकहरू वामदेव विष्ट, टेक बहादुर केसी र यज्ञ बहादुर बुढा। फोन नम्बर 082-5151, मोबाइल नम्बर 98572-20731 र 98571-111। सेवा गर्ने मौका दिनुहोला।
1: नव वर्ष 2083 सालको पावन अवसरमा हामी हाम्रा सेवाग्राही स्वास्थ्यकर्मी चिकित्सक कर्मचारी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली जनहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। स्वस्थ खानपान र बानी व्यवहारमा ध्यान दिउ, सधैं निरोगी रहौं।
0: हामी कहाँ विशेषज्ञ डाक्टरहरूद्वारा दैनिक बिरामी चेक जाँच गरिनुका साथै अत्याधुनिक एक्सरे, भिडियो एक्सरे र ल्याब सेवाको समेत सुविधा रहेको छ। हितायु पोलिक्लिनिक प्राली तुलसीपुर छ गुमराह चौकदेखि पूर्वतर्फ। संचालक डाक्टर देवराज केसी। फोन नम्बर 082-5590-62 र मोबाइल नम्बर 98497-023-20। नव वर्ष 2083 सालको पावन अवसरमा हामी हाम्रा ग्राहक वर्ग उद्योगी व्यवसायी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली जनहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
2: हामी कहाँ स्टील अल्मुनियम जिप्सन डिजिटल इन्भर्टर वेल्डिङ मेसिन ग्रिन्डर मेसिन ड्रिल मेसिन कटअप मेसिनका साथै बिजुलीका सम्पूर्ण सामानहरू मिक्सर मेसिन पानी तान्ने मोटर राइस कुकर पंखा लगायत सम्पूर्ण मेसिनका सामानहरू पाइनुका साथै मर्मत पनि गरिन्छ। जय विश्वकर्मा ट्रेडर्स एन्ड मर्मत सेन्टर तुलसीपुर 5 पुलचोक बस पार्क दाङ फलफूल टहराको ठिक अपोजिट प्रोप्राइटर इन्द्र बहादुर विक र मान बहादुर विक। मोबाइल नम्बर 98095-97052 र 98125-65-35।
1: नव वर्ष 2083 सालको पावन अवसरमा हामी हाम्रा ग्राहक वर्ग उद्योगी व्यवसायी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली जनहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
0: हामी कहाँ कृषि क्षेत्रमा प्रयोग हुने सम्पूर्ण मेसिनरी सामानहरू पाइनुका साथै धान जौ काट्ने मिनी रिपर ब्रस कटर कुटानी पिसानी मिल फर्निचरमा प्रयोग हुने पावर टुल्सहरू बिक्री वितरण गरिनुका साथै मर्मत पनि गरिन्छ। जय किसान ट्रेडर्स तुलसीपुर 5 सल्यान रोड दाङ नमस्ते मिनी मार्केटको भित्र। मोबाइल नम्बर 98478-42364 र 98479-48548। नव वर्ष 2083 सालको पावन अवसरमा हामी हाम्रा ग्राहक वर्ग उद्योगी व्यवसायी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली जनहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: हामी कहाँ ग्यारेन्टीका साथ सुनसादी खरिद बिक्री गरिनुका साथै अर्डर अनुसार गहनाहरू तयार गरिन्छ। जय माता दी ज्वेलर्स प्राली तुलसीपुर 5 कलाइन दाङ प्रोप्राइटर मदन कुमार केसी। फोन नम्बर 082-5121-365 र मोबाइल नम्बर 98578-20078।
0: नयाँ नववर्ष 2083 सालको पावन अवसरमा हामी हाम्रा सेवाग्राही स्वास्थ्यकर्मी चिकित्सा कर्मचारी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली जनहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य दीर्घायु एवं उत्तरो उत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। स्वस्थ खानपान र बानी व्यवहारमा ध्यान दिउ, सधैं निरोगी रहौ।
2: हामी कहाँ विशेषज्ञ तथा अनुभवी चिकित्सकद्वारा दैनिक बिरामी चेक जाँच गरिनुका साथै स्वदेशी तथा विदेशी औषधिहरू सुपथ मूल्यमा बिक्री वितरण गरिन्छ। जीवनदान मेडिकल तुलसीपुर 6 घोराई रोड दाङ, लक्ष्मी सनराइज बैंक भएको घरमा, प्रोप्राइटर देवराज चन्द, मोबाइल नम्बर 9864543103।

0: वर्ष 2083 सालको पावन अवसरमा हामी हाम्रा अभिभावक, शिक्षक, कर्मचारी, विद्यार्थी, शिक्षा प्रेमी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपालीजनहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य, दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। अनुशासित वातावरण, गुणस्तरीय शिक्षा र अनुभवी शिक्षकहरूबाट अध्यापन हुने भएकाले आफ्ना नानी बाबुहरूको उज्जवल भविष्यको लागि समयमै विद्यालय भर्ना गरौं।
1: नयाँ शैक्षिक सत्रका लागि नर्सरीदेखि कक्षा 9 सम्म भर्ना खुल्ला गरिएको सम्पूर्णमा जानकारी गराउँदछौ। प्रिन्सिपल कुबेर केसी, भाइस प्रिन्सिपल मोतीराम भूषाल एवं समस्त जीवन प्रेमी एजुकेयर एकाडेमी परिवार तुलसी प्रनौ बेलुवा दान। मोबाइल नम्बर 98669130।
0: नववर्ष 2083 सालको पावन अवसरमा हामी हाम्रा सेवाग्राही, स्वास्थ्यकर्मी, चिकित्सा कर्मचारी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपालीजनहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य, दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। स्वस्थ खानपान र बानी व्यवहारमा ध्यान दिउ, सधैं निरोगी रहौं।
1: हामी कहाँ नाक, कान, घाँटी, बालरोग, महिला रोग, छाती, मुटु, हाड जोड्ने रोग विशेषज्ञ तथा मेडिकल अफिसरहरूद्वारा बिरामी चेक जाँच भइरहेको छ। साथै मुख उपचार तथा दाँत फाल्ने र राख्ने पनि गरिन्छ र 24 घण्टा इमर्जेन्सी सेवा सहित स्तरीय प्रयोगशाला, भिडियो तथा डिजिटल एक्सरे र ईसीजी सेवा पनि उपलब्ध छ। ज्योति मेडिकल प्लस विनोद प्याथोलोजी, तुलसीपुर 5 गलाइन दान, प्रोप्राइटर वाईबी धौलाकोटी, फोन नम्बर 082-521-345 र मोबाइल नम्बर 98578-2438।
0: नववर्ष 2083 सालको पावन अवसरमा हामी हाम्रा ग्राहकवर्ग, उद्योगी, व्यवसायी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपालीजनहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य, दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: हामी कहाँ सुइजी ब्रान्डका स्विचहरू, प्यानल लाइटहरू, बल्बहरू, मोडर्नका सामान, फ्यान, राठीका तार, वाल लाइट, झुमर लाइट लगायत सम्पूर्ण इलेक्ट्रिक तथा घर वायरिङका गुणस्तरीय सामानहरू सुपथ मूल्यमा पाइनुका साथै दक्ष इलेक्ट्रिसियनद्वारा सेवा उपलब्ध छ। कपिल ट्रेडर्स तथा इलेक्ट्रिक सप्लायर्स, तुलसीपुर 5 तुलसी बोर्डिङ चोक, सुर्खेत रोड, पिपल गोट उकालो, तुलसीपुर दान। प्रोप्राइटर सन्तोष खड्गा र गंगा ओली खड्गा, फोन नम्बर 082-521-858, मोबाइल नम्बर 98578-2118 र 98410-96063।

0: नववर्ष 2083 सालको पावन अवसरमा हामी हाम्रा ग्राहकवर्ग, उद्योगी, व्यवसायी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपालीजनहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य, दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं।
1: हामी कहाँ लेडिज, जेन्ट्स, बच्चा बच्ची लगायत सबै उमेर समूहका लागि आवश्यक सम्पूर्ण फेन्सी कपडाहरू होलसेल तथा फुटकर सुपथ मूल्यमा बिक्री वितरण गरिन्छ। समस्त सुशील फेन्सी स्टोर परिवार तुलसीपुर 5 दाङ।
2: नया युगको नया आवाज, रेडियो प्रकृति एफएम 93.4 मेगाहर्ज।
3: मेरी अम्मोइनी घर त बनाएछ माग्ने, अब यो झ्याल ढोका अनि चौकस कहाँबाट ल्याउँछस् त?
4: अब कहाँबाट ल्याउनु, बरु यो जमानामा सुन किन्न साह्रै सजिलो छ। अब यो झ्याल ढोका चौकस यो डाको त कुरै नगरौ, साह्रै गाह्रो पो छ त।
3: मेरी आमोइनी तुलसीपुर उपमहानगरपालिका वडा नम्बर 6 गुमरा चौकदेखि अलिकति दक्षिण पश्चिमतिर कञ्चनजङ्घा श्रमिक तथा फर्निचर उद्योग छ, त्यही गएर ल्याए हुँदैन?
4: यसका बाजे लाटाले हानेर बारीका पाट्यामा पुर्याइदियो भनेको त बुद्धि पो दिएर गयो चाहिँ यसका बाजे। म चाहिँ गुटुङचुम दगुरेर गए अहिले भत्का कञ्चनजङ्घा श्रमिक तथा फर्निचर उद्योगमा।
5: हामी कहाँ साल सिस्टो असना सालको चौक झ्याल झोका कडी पाउनुका साथै फर्निचर सम्बन्धी सम्पूर्ण सामानहरू होलसेल एवं फुटकर बिक्री गरिन्छ।
6: कञ्चनजङ्घा समेल तथा फर्निचर उद्योग तुलसीपुर उपमहानगरपालिका 6 गुन्द्रा चोक दाङ।
5: प्रोप्राइटर हेमन्त प्रकाश ओली। सम्पर्क मोबाइल नम्बर 9558723894, 9458723894।
7: के तपाई कुखुरा पालन गर्ने सोचमा हुनुहुन्छ
8: कि त गाई भैँसीका लागि आवश्यक गुणस्तरीय दानाको खोजीमा हुनुहुन्छ?
7: एकपटक सम्झनै पर्ने नाम शिवशक्ति पोल्ट्री फिड सप्लायर।
8: हजुर, हामी कहाँ ब्रोइलर कुखुराको दाना, सल्ला, गाई भैँसीको दाना, खसी बाख्राको दाना होलसेल तथा फुटकर सुपथ मूल्यमा बिक्री गरिन्छ, साथै कुखुराको दाना खुवाउने भाँडा पनि उपलब्ध छ।
7: पोषक दानाको आधिकारिक विक्रेता शिवशक्ति पोल्ट्री फिड सप्लायर्स, तुलसीपुर 5 सल्यान रोड दाङ, खानेपानी कार्यालयको ठिक अगाडि, राप्ती प्रादेशिक अस्पताल जाने बाटोको 3 सटर दक्षिण तर्फ। प्रोप्राइटर सञ्जिता ओली। मोबाइल नम्बर 97452279974। सेवा गर्ने मौका दिनुहोस्।
9: दैनिक विशेषज्ञ सेवा सहित 24 घंटा इमर्जेन्सी र ओपीडी सेवा को लागि अब चिनारी हस्पिटल प्रणाली तुलसीपुरलाई सम्झनुहोस्।
10: हाम्रा सेवाहरू नसा तथा हाडजोड़ रोग विशेषज्ञ डाक्टर रूपेश कुमार शेरसन,
11: बाल रोग विशेषज्ञ डाक्टर ऋषिकेश काफले, मुटु पेट तथा फिजिसियन डाक्टर फरहान खान, प्रसूति तथा महिला रोग विशेषज्ञ डाक्टर शेखर थापा र सोमनाथ भण्डारी लगायत विशेषज्ञ डाक्टरहरूद्वारा दैनिक बिरामीहरूको चेक जाँच तथा उपचार गरिन्छ।
12: साथै नाक कान घाँटी छाला तथा यौन समस्या एवं मनोरोगको उपचार तथा परामर्श जनरल सर्जन डाक्टर गोवर्धन नेपालद्वारा दूरबीन विधिबाट अपरेशन सेवा
10: र वरिष्ठ रेडियोलोजिस्ट डाक्टर सुमन श्रेष्ठद्वारा दैनिक भिडियो एक्सरे सेवा।
9: विस्तृत जानकारीको लागि चिनारी हस्पिटल प्राली गलाइन तुलसीपुर दान, फोन नम्बर 0825206601, मोबाइल 97487071 र 9810871380।
13: स्वस्थ जीवन हाम्रो कामना, सर्वसुलभ विशिष्ट स्वास्थ्य सेवा हाम्रो चाहना।
0: स्कूल, कलेज, बिहे, पार्टी वा स्पोर्ट का लागि आकर्षक टिकाउ र स्टाइलिश जुत्ता खोज्दै हुनुहुन्छ? अब सम्झनुहोस् गुड हिल लेदर सुज उद्योग तुलसीपुर 5 अङ्गलाइन दाङ।
1: हाम्रो आफ्नै उद्योगबाट उत्पादित विभिन्न डिजाइनका गुणस्तरीय जुत्ताहरू होलसेल तथा फुटकर मूल्यमा उपलब्ध छन् र नयाँ वर्षको अवसरमा विशेष छुटका साथ हाम्रो सेवा उपलब्ध छ। साथै हाम्रो उद्योग तुलसीपुर 6 हात्तीखौवा चोकदेखि दक्षिणतर्फ रहेको पनि जानकारी गराउँदछौ।
0: थप जानकारीका लागि गुड हिल लेदर सुज उद्योग तुलसीपुर 5 अङ्गलाइन दाङ। प्रोप्राइटर पदम बहादुर नेपाली। मोबाइल नम्बर 9857720756।
14: नयाँ
10: नववर्ष 2083 सालको पावन अवसरमा हामी हाम्रा ग्राहकवर्ग उद्योगी व्यवसायी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली जनहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
0: अध्यक्ष विनोद कुमार विश्वकर्मा, महासचिव मान बहादुर विक एवं समस्त नेपाल सुनचाँदी व्यवसायी संघ परिवार घोराहे दाङ।
14: नयाँ वर्षको शुभकामना।
10: नववर्ष 2083 सालको पावन अवसरमा हामी हाम्रा ग्राहकवर्ग उद्योगी व्यवसायी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली जनहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
0: हामी कहाँ नम्बर एक सुनचाँदीका गरगहनाहरू दक्ष कालीगढद्वारा तयार गरिनुका साथै खरिद बिक्री पनि गरिन्छ र रेडीमेड सुनचाँदीका गरगहना पनि उपलब्ध छ। पाल्पा भैरव सुनचाँदी गहना उद्योग, न्यू पाल्पा भैरव सुनचाँदी गहना उद्योग र पाल्पा भैरव एन्ड सन्स गहना उद्योग, कोराई 15 न्यू रोड दाङ। प्रोप्राइटर ध्रुव कुमार गहतराज। फोन नम्बर 082-563-391 र मोबाइल नम्बर 98-578-35-837। नववर्ष 2083 सालको पावन अवसरमा हामी हाम्रा ग्राहकवर्ग उद्योगी व्यवसायी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली जनहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
10: हामी कहाँ ढाडको नसा च्यापिएको, घुँडा दुख्ने, घुँडा खिएको, गर्दन दायाँ बायाँ गर्दा दुख्ने, हात माथि नउठ्ने, कुर्कुच्चा दुख्ने, मुख भाँगिएको, माइग्रेन पिनाश वा ढाडको दुखाई, लिभरको समस्या लगायत पूर्ण स्वास्थ्य सम्बन्धी समस्याको उपचार प्राकृतिक पद्धतिबाट गरिन्छ। साथै अकुप्रेसर अंकुपञ्चर विधि सहित नसारोको उपचार, पाइल्स, फिस्टुला, ग्यास्ट्रिक, बाथरोग, पत्थरी, उच्च तथा निम्न रक्तचापको उपचार, योग, ध्यान, प्राणायाम र आसनको निशुल्क परामर्श र आयुर्वेदिक औषधिहरू पनि सुपथ मूल्यमा उपलब्ध छन्। पतञ्जलि सेवा स्टोर तुलसीपुर छ अमेलिया रोड मदनाश्री चौकदेखि उत्तरतर्फ र मालपोत कार्यालयदेखि ठिक पश्चिमतर्फ। संचालक एमडी अकुप्रेसर थेरापिस्ट शिव कुमार आचार्य। मोबाइल नम्बर 98-449-84-128। आजै आउनुहोस्, दुखाईबाट मुक्ति पाउनुहोस्, प्राकृतिक उपचार नै रोज्नुहोस्। नववर्ष 2083 सालको पावन अवसरमा सम्पूर्ण आन्तरिक तथा बाह्य पर्यटक, उपभोक्ता, कर्मचारी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली जनहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। लुम्बिनी प्रदेशकै पर्यटकीय स्थल राप्ती शान्ति उद्यान पार्कमा सपरिवार घुम्न जाउ, नयाँ वर्षलाई अझै उल्लासमय बनाऊ। अध्यक्ष दिल्ली भण्डारी, श्री गणेश सामुदायिक वन उपभोक्ता समिति तुलसीपुर सात गणेश प्रधान र अध्यक्ष सुधीर केसी एवं समस्त राप्ती शान्ति उद्यान पार्क परिवार तुलसी प्रसाद गणेशपुर दाङ। नववर्ष 2083 सालको पावन अवसरमा हामी हाम्रा सेवाग्राही, स्वास्थ्यकर्मी, चिकित्सक, कर्मचारी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली जनहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। स्वस्थ खानपान र बानी व्यवहारमा ध्यान दिउ, सधैं निरोगी रहौं।
0: हामी कहाँ स्वदेशी तथा विदेशी औषधिहरू सुपथ मूल्यमा पाइनुका साथै सम्पूर्ण बच्चा लागि आवश्यक कपडाहरू सुपथ मूल्यमा बिक्री वितरण गरिन्छ। रेग्मी फार्मेसी तथा दीक्षा बेबी सप तुलसीपुर 5 राप्ती प्रादेशिक अस्पतालको गेट अगाडि दान। मोबाइल नम्बर 98-478-50-036। नववर्ष 2083 सालको पावन अवसरमा हामी हाम्रा ग्राहकवर्ग उद्योगी व्यवसायी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली जनहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
10: हामी कहाँ मोमो, चाउमिन, चना, अण्डा, चिल्ली चिकन, पकौडा, फ्राई रोस्ट चिकन, फ्राई माछा, चिया, कफी लगायत अर्डर अनुसार स्वादिष्ट खाजा नास्ता तयार गरिनुका साथै बस्नका लागि उचित व्यवस्था समेत रहेको छ। रीना सल्यानी खाजा घर तुलसीपुर पाँच सल्यान रोड दान रेडियो प्रकृति एफएम को दक्षिण तर्फ प्रोपराइटर टेक बहादुर बुढा थोकी मोबाइल नम्बर 9701805097 र 9708534797 नव वर्ष 2083 सालको पावन अवसरमा हामी हाम्रा ग्राहक वर्ग उद्योगी व्यवसायी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली जनहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
0: हामी कहाँ अर्जेन्ट फोटो फोटोबाट फोटो फोटोकपी लेमिनेसन फोटो फ्रेमिङ तयार गरिनुका साथै विवाह पार्टी जन्मदिन वर्तबन्ध लगायतमा भिडियो समेत खिचिन्छ। एसकेसी फोटो सर्भिस तुलसीपुर पाँच वीरेन्द्र चोकदेखि 60 मिटर पश्चिम रतननाथ मन्दिर चोक सुर्खेत रोड दान प्रोप्राइटर सन्तोष चौधरी मोबाइल नम्बर 9866883525 र 9905942307
10: नव वर्ष 2083 सालको पावन अवसरमा हामी हाम्रा ग्राहक वर्ग उद्योगी व्यवसायी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली जनहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
0: हामी कहाँ अर्डर अनुसार स्वादिष्ट खाना नास्ता तयार गरिनुका साथै बस्नको लागि व्यवस्था रहेको छ। सहुलियत मेगा किचन तुलसीपुर पाँच बस पार्क न्यू रोड दाङ प्रोपराइटर नन्द प्रसाद डाङ्गी मोबाइल नम्बर 9805976356 सेवा गर्ने मौका दिनुहोला।
10: नव वर्ष 2083 सालको पावन अवसरमा हामी हाम्रा ग्राहक वर्ग उद्योगी व्यवसायी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली जनहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
0: हामी कहाँ आफ्नै उद्योगबाट उत्पादित स्कूल कलेज बीए पार्टीका लागि आवश्यक पर्ने विभिन्न डिजाइनका जुत्ताहरू उपलब्ध छ र विदेशी तथा स्वदेशी रेडीमेड जुत्ता चप्पलहरू पनि पाइनुका साथै पुराना तथा नयाँ जुत्ता चप्पलहरू मर्मत पनि गरिन्छ। सेवा गर्ने मौका दिनुहोला। सल्यानी छाला जुत्ता पसल तोसेपुर पाँच कलाइन दाङ बिपी चोकदेखि थोरै तल प्रोप्राइटर लाम बहादुर नेपाली मोबाइल नम्बर 9805972372 नववर्ष 2083 सालको पावन अवसरमा हामी हाम्रा ग्राहक वर्ग उद्योगी व्यवसायी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली जनहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
10: हामी कहाँ विभिन्न डिजाइनका खुकुरी खुडा ग्रासी चुलेसी खुर्पा आसी डाँफे माछा हात्ती गैंडा कतार पाइनुका साथै विभिन्न कृषिजन्य सामग्रीहरू निर्माण र पुराना औजारहरू मर्मत गरिन्छ र खुकुरीको डाब बनाउने कैचीमा धार लगाउने टाँचा बनाउने र नेपाल आर्मी सशस्त्र प्रहरी र प्रहरीको सैन्य आधारभूत तालिमको खुकुरीहरू पनि तयार गरिन्छ। सल्यानी खुकुरी एन्ड कृषि औजार निर्माण हस्तकला उद्योग तुलसीपुपा सल्यान रोड ब्याङ्क एसबीआई बैंक एटीएम र कामना सुनसादी पसलको अगाडि प्रोप्राइटर अजय विक मोबाइल नम्बर 9846655452
0: नववर्ष 2083 सालको पावन अवसरमा हामी हाम्रा ग्राहक वर्ग उद्योगी व्यवसायी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली जनहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
10: हामी कहाँ घर निर्माण सम्बन्धी सामग्रीहरू छड सिमेन्ट जस्ता पाता बाथरूम फिटिङ पीवीसी फिटिङ डोर फिटिङ सीपीभीसी फिटिङ पीवीसी पाइप एचडीपी पाइप विभिन्न मोटरहरू जीआई पाइप फिटिङ टंकीका साथै जस्मिन पेन्स उपलब्ध छन्। समृद्धि हार्डवेयर प्राली तुलसीपुर 5 सल्यान रोड दान। फोन नम्बर 0825228666, मोबाइल नम्बर 9855782866 र 9828660000। साथै हाम्रो सेवा तुलसीपुर 19 बिजौरी र तुलसीपुर छ गुमराहा चोकबाट पनि उपलब्ध छ। बिजौरीका लागि फोन नम्बर 0825908059 र गुमराहा चोकका लागि फोन नम्बर 0825904002।
0: नववर्ष 2083 सालको पावन अवसरमा हामी हाम्रा सेवाग्राही स्वास्थ्यकर्मी चिकित्सा कर्मचारी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपालीजनहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। स्वस्थ खानपान र बानी व्यवहारमा ध्यान दिऊ, सधैं निरोगी रहौं। सौगात मेडिकल हल तुलसीपुरमा हाल भैरवा सिस्टम अस्पताल न्यूरो साइकेट्री डिपार्टमेन्ट प्रमुखमा कार्यरत नशा तथा मानसिक रोग विशेषज्ञ डाक्टर संजीव रंजन डाक्टर द्वारा दिइने सेवाहरू।
10: टाउको धेरै दुख्ने, माइग्रेन तथा रिंगटा लाग्ने, बेहोश हुने, मूर्छा पर्ने, छारे तथा मृत्यु रोग, हिस्टोरिया, शरीर काम्ने, पागलपन, निद्रा नलाग्ने तथा निद्रामा बरबराउने, चिन्ता तथा डिप्रेसन, बारम्बार आत्महत्या गर्न इच्छा आउने, झर्को लाग्ने, निराश हुने, मुटु ढुकढुक गर्ने, चिटचिट पसिना आउने, कानमा आवाज आउने, एक्लै हाँस्ने वा रुने, अदृश्य शक्तिले पछ्याएको जस्तो हुने, देवी देवता चढ्ने, हातखुट्टा दुख्ने, झमझमाउने, हातखुट्टा पोल्ने, शरीरमा सिल काहने, हात गोडा निदाउने, ढाड कम्मर जोड्ने, गर्दन दुख्ने, नशा च्यापिएको, दुखाई तथा नशा च्यापिएर हिडुल गर्न गाह्रो हुने र जाँड रक्सी चुरोट सुर्ती गाजा लगायत अन्य कडा लागोस दुर्व्यसनीबाट छुटकारा, साथै यौन दुर्बलता जस्ता नशा तथा मानसिक रोग सम्बन्धी सम्पूर्ण समस्याको उपचार तथा परामर्श सेवा।
0: बिरामी चेक जाँच हुने मिति यही वैशाख 24 गते, साथै प्रत्येक दिन हात जोड्ने तथा नशा रोग विशेषज्ञ सेवा पनि उपलब्ध छ।
10: नोट फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ। थप जानकारीका लागि सौगात मेडिकल हल तुलसीपुर 5 नयाँ बस पार्क पश्चिम रोड दाङ फलफूल डहराको ठिक पश्चिम तर्फ, मोबाइल नम्बर 9846301529 र 9862619135।

0: नववर्ष 2083 सालको पावन अवसरमा हामी हाम्रा ग्राहकवर्ग, उद्योगी, व्यवसायी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपालीजनहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य, दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: हामी कहाँ सेकेन्ड ह्यान्ड फ्रिज, पंखा, मोटर, रन्डा, पानी तताउने केटली, राइस कुकर, मिक्सर लगायत सम्पूर्ण इलेक्ट्रिकल सामग्रीहरू सुपथ मूल्यमा पाइनका साथै मरमत पनि गरिन्छ र पुरानो फ्रिजहरू खरिद बिक्री पनि गरिन्छ। 25 वर्षदेखि सेवा दिँदै आएको शर्मा इलेक्ट्रिकल एन्ड फ्रिज मर्मत सेन्टर तुलसीपुर 5 गलाइन दाङ ज्योति विकास बैंकको ठिक पश्चिम तर्फ। प्रोप्राइटर प्रेम प्रसाद शर्मा।
2: मोबाइल नम्बर 9848735920 र 9895141090।
3: नव वर्षको शुभकामना।
0: नववर्ष 2083 सालको पावन अवसरमा हामी हाम्रा ग्राहकवर्ग, उद्योगी, व्यवसायी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपालीजनहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य, दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: हामी कहाँ दक्ष तथा अनुभवी मिस्त्रीबाट कम्पाउण्ड गेट, फ्रेन्च गेट, ग्रिल सटर, गोल भर्यान, स्टील रेलिङ, डिस्क बेन्च, चुल्हो र हलोका साथै फलाम र स्टील सम्बन्धी सम्पूर्ण काम गरिन्छ। श्री बाला इन्जिनियरिङ वर्कसप, तुलसीपुर 7 डाँडापातो शिवनगर दाङ। प्रोप्राइटर लल्लु बाबु सोनी। फोन नम्बर 0825236970 र मोबाइल नम्बर 9869016700।

0: नववर्ष 2083 सालको पावन अवसरमा हामी हाम्रा ग्राहक वर्ग, उद्योगी, व्यवसायी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपालीजनहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य, दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: हामी कहाँ गुणस्तरीय बिउ बिजन, रोगनाशक, ढुसी नाशक, कीटनाशक, कृषि औजारका साथै गाई वस्तुका विभिन्न औषधिहरू पाइन्छ र कृषि प्राविधिकद्वारा कृषि प्राविधिक परामर्श सेवा पनि उपलब्ध छ। श्री स्वर्गद्वारी एग्री नेपाल प्राली, तुलसीपुर 5 बीपी चोक दाङ, प्रबन्ध निर्देशक कृषि प्राविधिक माधव केसी र भानु कुमारी डाँगी, मोबाइल नम्बर 9857822568 र 9847822568।
2: नववर्ष 2083 सालको पावन अवसरमा हामी हाम्रा ग्राहक वर्ग, उद्योगी, व्यवसायी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपालीजनहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य, दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
0: हामी कहाँ मोटरसाइकल तथा स्कूटरका सम्पूर्ण पार्ट पुर्जाहरू पाइनुका साथै दक्ष मिस्त्रीद्वारा मर्मत तथा स्तरीय धुलाईको समेत व्यवस्था रहेको छ। सिद्ध बाबा अटो पास, तुलसीपुर 5 सल्यान रोड, दाङ, प्रोप्राइटर टोप बहादुर घरती, मोबाइल नम्बर 9849017775 र 9812873389।
2: नववर्ष 2083 सालको पावन अवसरमा हामी हाम्रा ग्राहक वर्ग, उद्योगी, व्यवसायी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपालीजनहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य, दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
0: हामी कहाँ सम्पूर्ण फोटो सम्बन्धी काम गरिनुका साथै भिडियोग्राफी, फोटो लेमिनेसन, फोटो कपी, अर्जेन्ट फोटो तुरन्त तयार गरिन्छ। न्यू सिर्जना फोटो स्टुडियो, तुलसीपुर 5 बीपी चोक, क लाइन, दाङ, प्रोप्राइटर डोर बहादुर थापा, मोबाइल नम्बर 9847742678। सेवा गर्ने मौका दिनुहोला।
2: नववर्ष 2083 सालको पावन अवसरमा हामी हाम्रा ग्राहक वर्ग, उद्योगी, व्यवसायी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपालीजनहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य, दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
0: हामी कहाँ दाल, चामल, तेल, आटा, मैदा, चिनी लगायत कराइसी खाद्यान्नका सामानहरू होलसेल तथा फुटकर मूल्यमा बिक्री वितरण गरिन्छ। स्टार ट्रेडर्स, तुलसीपुर 5 सल्यान रोड, दाङ, नमस्ते मिनी मार्केटको भित्र, प्रोप्राइटर राजन भण्डारी, मोबाइल नम्बर 9849054064।

0: नववर्ष 2083 सालको पावन अवसरमा हामी हाम्रा ग्राहकवर्ग, उद्योगी, व्यवसायी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपालीजनहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य, दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: हामी कहाँ बिल भरपाई, छपाई, फोटो प्रिन्ट, डिजिटल बोर्ड, भिस्ट प्रिन्ट, फाइबर ब्याग, फोटोकपी, पिंक छाप, पम्पलेट फार्म, लेमिनेसन, विवाह कार्ड, रजिस्टर, आईडी कार्ड, भिजिटिङ कार्ड, शिलालेख प्रिन्ट, क्यालेण्डर लगायत सम्पूर्ण छपाई तथा फोटो सम्बन्धी काम गरिन्छ। शुभलक्ष्मी अफसेट प्रेस एण्ड फोटो स्टुडियो, तुलसीपुर छ शीतलपुर रोड, दाङ, लोकसेवा आयोग कार्यालय अगाडि, प्रोप्राइटर पूर्ण बहादुर खड्गा र शिवचन्द्र डाँगी, मोबाइल नम्बर 9810924977 र 9849999086। एकपटक सेवा गर्ने मौका दिनुहोला।

0: नववर्ष 2083 सालको पावन अवसरमा हामी हाम्रा ग्राहक वर्ग उद्योगी व्यवसायी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली जनहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: हामी कहाँ रेडमी भिभो ओप्पो टेक्नो इन्फिनिक्स लगायतका विभिन्न ब्रान्डका मोबाइल तथा सम्पूर्ण इलेक्ट्रिक सामानहरू नयाँ वर्षको अवसरमा विशेष छुटका साथ बिक्री वितरण गरिन्छ र सम्पूर्ण बिग्रेका मोबाइलहरू मर्मत पनि गरिन्छ। शुभम मोबाइल सेन्टर तुलसीपुर 5 बस पार्क माछा पुछ्रे टोल विकास संस्थाको गेट अगाडि प्रोप्राइटर कृष्ण बिक मोबाइल नम्बर 9858856050।
2: नववर्ष 2083 सालको पावन अवसरमा हामी हाम्रा उपभोक्ता कर्मचारी वन वातावरण प्रेमी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली जनहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। सुक्खा मौसम शुरू भएकाले वनमा डढेलो तथा आगलागीका घटनाहरू हुन सक्छन्। त्यसैले वनमा जाँदा सलाई लाइटर जस्ता प्रज्वलनशील पदार्थ नलैजाऊ। वन डढेलो न्यूनीकरण
0: अध्यक्ष रमेश कुमार दिसी, सचिव बालिका ओली र कोषाध्यक्ष भीमसरा खड्गा एवं समस्त सुकीदह सामुदायिक वन उपभोक्ता समूह परिवार तुलसीपुर सार लामेदमार दाङ।
2: नववर्ष 2083 सालको पावन अवसरमा हामी हाम्रा ग्राहक वर्ग उद्योगी व्यवसायी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली जनहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
0: हामी कहाँ घर निर्माणको लागि छट सिमेन्ट सरिया जस्ता पाता रंगरोगन फलाम एंगल पाइप पेन्ट एनएस पाइप आदि पाइनुका साथै निर्माण सम्बन्धी सम्पूर्ण सामग्री उपलब्ध छ। नोट, सामान ढुवानी गर्नका लागि गाडीको समेत व्यवस्था छ। सेवा गर्ने मौका दिनुहोला। सुनिल एन्ड शुभलक्ष्मी हार्डवेयर प्रणाली तुलसीपुर 8 दाङ। फोन नम्बर 082-416-210 र मोबाइल नम्बर 9857-21-785। नववर्ष 2083 सालको पावन अवसरमा हामी हाम्रा ग्राहक वर्ग उद्योगी व्यवसायी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली जनहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: हामी कहाँ ट्रस्ट निर्माण च्यानल फेन्स गेट रेलिङ सटर गोल भर्याङ लगायत ग्रिल सम्बन्धी सम्पूर्ण काम गरिनुका साथै जाली सम्बन्धी काम पनि गरिन्छ र खाना पकाउने ग्यास ग्यास चुलो रेगुलेटर पाइप लाइटर तथा चुलो सम्बन्धी सम्पूर्ण पार्ट्सहरू पाइनुका साथै चुलो पनि मर्मत गरिन्छ। शुभम इन्जिनियरिङ वर्कसप तथा सगरमाथा ग्यास सप्लायर्स तुलसीपुर 5 सल्यान रोड दाङ। प्रोप्राइटर जग बहादुर ओली। फोन नम्बर 082-521-8076 र मोबाइल नम्बर 9858-21-876। सेवा गर्ने मौका दिनुहोला।
0: नववर्ष 2083 सालको पावन अवसरमा हामी हाम्रा ग्राहक वर्ग उद्योगी व्यवसायी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली जनहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: लुम्बिनी प्रदेशमै पहिलो पटक अत्याधुनिक पञ्च मेसिनद्वारा सुनको गुणस्तर परीक्षण गरी खरिद बिक्री गरिनुका साथै पुराना तथा आधुनिक डिजाइनका सुन चाँदीका सम्पूर्ण गरगहनाहरू उपलब्ध। तुलसीपुर ज्वेलर्स प्राली तुलसीपुर 5 अङ्गलाइन दाङ। फोन नम्बर 082-522-762 मोबाइल नम्बर 9858-21-179 र 9478-62-002। एकपटक सेवा गर्ने मौका दिनुहोला।

0: नववर्ष 2083 सालको पावन अवसरमा हामी हाम्रा ग्राहकवर्ग, उद्योगी, व्यवसायी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपालीजनहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य, दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: हामी कहाँ दैनिक उपभोग्य खाद्यान्नका सामानहरू, दाल, चामल, चिनी, आटा, मैदा, तेल लगायत विभिन्न अर्गानिक सामान, कारबाट बनेका हस्तकलाका सामान पाउनुका साथै सबै सेवा एउटै छाना मुनि उपलब्ध छ। तुलसीपुर कोसेली घर, तुलसीपुर पाँच, बस पार्क, दाङ।
2: नयाँ वर्षको शुभकामना।
1: नववर्ष 2083 सालको पावन अवसरमा हामी हाम्रा ग्राहकवर्ग, उद्योगी, व्यवसायी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपालीजनहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य, दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
3: हामी कहाँ विभिन्न कम्पनीका मोटरसाइकल तथा स्कूटर खरिद तथा बिक्री गरिन्छ। तुलसीपुर रिकन्डिसन हाउस एन्ड वर्कसप, तुलसीपुर छ, घोडाई रोड, दाङ। प्रोप्राइटर दीपक पाण्डे। मोबाइल नम्बर 9858871191 र 9861191191। सेवा गर्ने मौका दिनुहोला।
0: नववर्ष 2083 सालको पावन अवसरमा हामी हाम्रा ग्राहकवर्ग, उद्योगी, व्यवसायी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपालीजनहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य, दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: रूम्स, बार, पार्टी हल, कन्फरेन्स हल, पार्किङ र स्वादिष्ट भोजनका लागि हामीलाई सम्झनुहोस्। युवम फुड एन्ड स्टे, तुलसीपुर पाँच, सल्यान रोड, दान। रेडियो प्रकृति एफएमको अगाडि। प्रोप्राइटर बाबु राम छेत्रियल। फोन नम्बर 0825212771 र मोबाइल नम्बर 9858877427। सेवा गर्ने मौका दिनुहोला। तुलसीपुर उपमहानगरपालिकाको तेस्रो त्रैमासिक सार्वजनिक सुनवाई सञ्चालन हुने सम्बन्धी सूचना।
4: यस तुलसीपुर उपमहानगरपालिकाको चालू आर्थिक वर्ष 2082-83 तेस्रो त्रैमासिक समय अवधिमा भए गरेका विकास, निर्माण, सेवा प्रवाह लगायतका सम्बन्धमा तपसिल बमोजिमको मिति, समय र स्थानमा तेस्रो त्रैमासिक सार्वजनिक सुनवाई कार्यक्रम आयोजना गरिने भएकाले तुलसीपुर उपमहानगरपालिका क्षेत्रभित्रका क्रियाशील राजनीतिक दलहरू, उपभोक्ता समिति, टोल विकास संस्था, क्लब, सरकारी संस्था, गैर सरकारी संस्थाका प्रमुख तथा प्रतिनिधि, सामाजिक अगुवा, नागरिक समाज, सर्वसाधारण नागरिक लगायत सरोकारवाला सबैको उपस्थितिका लागि यो सूचना प्रसारण गरिएको छ।
1: मिति 2083 वैशाख 28 गते, समय बिहान 10:30 बजे, स्थान तुलसीपुर बहुप्राविधिक शिक्षालय मेट्रो कलेज, तुलसीपुर 12, हरिपौरी, दाङ। तुलसीपुर उपमहानगरपालिका नगर कार्यपालिकाको कार्यालय तुलसीपुर, दाङ।
5: हाम्रो वनमा ल ल ल सबैलाई खबर गरेर छिट्टै निभाउन जाउँ है।
6: बल्ल निभ्यो, गएको वर्ष अग्निरेखा बनाएर मात्रै छोड्यौं, सरसफाई गरेनौ, त्यसैले आज दुःख पाइयो। अब तुरन्तै अग्निरेखाको सरसफाई गर्नुपर्ने भयो। हामी सबै जितेर यसको सरसफाई गरौँ है।
7: यो सुक्खा मौसममा वन जंगलमा आगो लाग्ने सम्भावना बढी हुने हुँदा हामी सबैले आगो लाग्नबाट सतर्कता अप्नाउनु पर्दछ।
6: वन जंगलमा जाँदा चुरोड खाने, जथाभावी आगो सल्काउने काम गर्नु हुँदैन।
8: वनमा आगो लगाउँदा रुख बिरुवा मर्नुका साथै वनमा पाइने जीव जन्तु चराचुरुङ्गी पनि मर्न सक्दछन्।
6: वनलाई आगोबाट बचाउ, प्राकृतिक सम्पत्तिको सुरक्षा गरौ।
1: डिभिजन वन कार्यालय दाङ र रेडियो प्रकृति एफएम द्वारा वन डढेलु नियन्त्रणका लागि जनहितमा जारी सन्देश।
9: बिहान 11 बजेको प्रकृति समय सन्देश। रुख रोपौ, वन जोगाउ।
10: ए मिरा, के भयो? बिहानै घर बाहिर झोक्राएर बसिरहेकी छस् त, रातभरि सुतिनस् क्या हो?
11: कहाँ सुत्नु, मच्छरले सुत्नै दिँदैन, हैरान बनाइसक्यो टोकेर।
12: हजुर, के तपाईँको पनि यस्तै समस्या त छैन? यदि त्यसो हो भने अब चिन्ता लिनु पर्दैन। लामखुट्टेको टोकाईबाट सुरक्षित रहन र कुनै पनि झन्झट बिना सजिलै प्रयोग गर्न सकिने स्ट्यान्ड झोल प्रसुन टेडसमा
13: उपलब्ध छ। यति मात्रै होइन, नयाँ वर्षको अवसरमा विशेष छुटका साथ विभिन्न प्रकारका झोल, स्कुल ड्रेस, साडी, धोती, कुर्ता सुरुवाल लगायत सबै प्रकारका काँचो कपडाहरू सुपथ मूल्यमा बिक्री वितरण भइरहेको छ। प्रसुन टेडर्स, तुलसीपुर 5 वीरेन्द्र चोक गणेश चेरीको छेउमा, प्रोप्राइटर प्रसुन ओझा, फोन नम्बर 082-520-947।
14: एकपटक सेवा गर्ने मौका दिनुहोस्।
15: कम्प्युटर, ल्यापटप, प्रिन्टर, अनलाइन सीसीटीभी क्यामेरा एकै पटक बिग्रिनु पर्ने, कहाँ बनाउने होला? म त हैरान भइसके।
16: ए बहिनी, पनि किन एक्लै गुनगुनाउँदै हुनुहुन्छ? तपाईँको यी समस्याको समाधान एउटै छानामा नि हुने ठाउँ छँदैछ नि, अवतार टेक्नोलोजी वर्ल्ड।
15: हजुर, आईटी विशेषज्ञ सुरेश केबी ओलीद्वारा सञ्चालित पुरानो अवतार कम्प्युटर एन्ड टेक्नोलोजी पसल नयाँ व्यवस्थापनका साथ अवतार टेक्नोलोजी ओल्ड तुलसीपुर 5 ग लाइन रौनियार मेडिकलदेखि 2 घर दक्षिण पूर्वतर्फ सञ्चालनमा आएको सहर्ष जानकारी गराउँदछौ।
17: हाम्रा सेवाहरू फिंगर प्रिन्ट हाजिर मेसिन, ल्यापटप, कम्प्युटर, अनलाइन वायरलेस सीसीटीभी क्यामेरा र प्रिन्टर बिक्री गरिनुका साथै मर्मत पनि गरिन्छ। म्याकबुक सेटअप, सर्भर कम्प्युटर सेटअप, इन्टरनेट एन्ड नेटवर्किङ सेटअप, आईटी सपोर्ट, एआई सर्भिसेस र डाटा रिकभरी गरिनुका साथै आईटी सँग सम्बन्धित सम्पूर्ण काम गरिन्छ।
15: थप जानकारीका लागि प्रोप्राइटर सुरेश केबी ओली, मोबाइल नम्बर 98478-33923 र 97492-65913। नोट, सपोर्ट र सर्भिसको सुविधा पनि रहेको छ।
17: प्रविधिको रफ्तार सँगै हामी तपाईँसँगै।
18: अब दैनिक रूपमा वरिष्ठ छाला यौन तथा सौन्दर्य रोग विशेषज्ञ डाक्टर जेनी थापा र वरिष्ठ नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर सञ्जय महर्जन पानस मेडिको फर्मामा।
19: डाक्टर जेनी थापाद्वारा दिइने सेवाहरू: छाला चिलाउने, विभिन्न किसिमका दाग, अनुहारको डन्डीफोर, कालो पोतो, चाया, दुबीको उपचार, अनुहारको चाउरीपना, कपाल झर्ने समस्या, यौन अङ्ग चिलाउने, यौन रोग तथा कुष्ठरोग सम्बन्धी उपचार।
18: डाक्टर सञ्जय महर्जनद्वारा दिइने सेवाहरू: नाक सम्बन्धी, हाच्छ्यौ आइरहने, नाक चिलाउने, गन्ध वासना थाहा नपाउने, नाक बन्द हुने, सिगान बग रहने, रुघाखोकी धेरै लाग्ने, पिनास भएको, नाकबाट रगत आउने, नाकमा मासु पलाएको, कान सम्बन्धी चक्कर आउने, कान चिलाउने, कान कराउने, रगत आउने, कान पाकिरहने, दुख्ने समस्या, कानको श्रवण शक्तिको चेक जाँच गर्नुका साथै मेसिन जडान पनि गरिन्छ। घाँटी सम्बन्धी: थाइरोइड, टन्सिल, थुक्निँदा अड्केको जस्तो महसुस हुने लगायत दूरबीन प्रविधिद्वारा नाक कान घाँटीको चेक जाँच तथा उपचार। बिरामी जाँच हुने समय दैनिक बिहान 7 बजेदेखि साँझ 6 बजेसम्म। साथै प्रत्येक महिनाको पहिलो आइतबार र सोमबार नशा तथा मानसिक रोग विशेषज्ञ डाक्टर मोहन बेलवासीद्वारा बिरामी जाँच भइरहेको छ।
19: सम्पर्क पानस मेडिको फर्मा, राप्ती प्रादेशिक अस्पताल अगाडि, तुलसीपुर 5 दाङ, फोन नम्बर 082-521-904, मोबाइल नम्बर 98-6-99-77-735 र 98-578-58-286।
20: अत्याधुनिक सिटी स्क्यान सेवा अब तुलसीपुरको सुलभ सिटी स्क्यान सेन्टरमा।
15: हजुर, वरिष्ठ रेडियोलोजिस्ट डाक्टर सुमन श्रेष्ठ तथा दक्ष अनुभवी रेडियो टेक्नोलोजिस्टहरूबाट शरीरका विभिन्न भागमा भएका ट्युमर, क्यान्सर, नाक कान घाँटी, एपेन्डिक्स, मृगौला, अधिक टाउको दुखाई लगायत सिटी स्क्यानको माध्यमबाट यकिन र अवस्थाको पहिचान सहित उपचार गरी ढुक्क रहनुहोस्।
21: पैसा र समयको बचत सँगै सिटी स्क्यान सेवाका लागि सुलभ सिटी स्क्यान सेन्टर तुलसीपुर छ, घोराई रोड हात्ती खोवा चोकदेखि 20 मिटर उत्तरतर्फ, तुलसीपुर दाङ।
18: जुनसुकै बेला सम्पर्कका लागि फोन नम्बर 082-590-401, मोबाइल नम्बर 97-487-060-11 र 98-578-40-601।
0: नववर्ष 2083 सालको पावन अवसरमा हामी हाम्रा ग्राहकवर्ग, उद्योगी, व्यवसायी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपालीजनहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य, दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
15: हामी कहाँ घर वायरिङका सम्पूर्ण सामानहरू, तार, स्विच, बल्बहरू पाउनुका साथै घर वायरिङ र प्लम्बिङका लागि दक्ष टेक्निसियनहरूको व्यवस्था समेत रहेको छ। युबीसी इलेक्ट्रिक सप्लायर
1: प्यारेस तुलसीपुर पाँच सल्यान रोड दाङ नमस्ते मिनी मार्केट भित्र प्रोप्राइटर गिरुराज पाण्डे मोबाइल नम्बर 9867799421 र 9808345476 सेवा गर्ने मौका दिनुहोला। नव वर्ष 2083 सालको पाव

0: नववर्ष 2083 सालको पावन अवसरमा हामी हाम्रा ग्राहकवर्ग, उद्योगी, व्यवसायी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपालीजनहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य, दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: हामी कहाँ स्कूल कलेजका सम्पूर्ण ड्रेस, कोट, प्यान्ट, दौरा सुरुवाल, कुर्ता सुरुवाल लगायत लेडिज तथा जेन्ट्सका सबै कपडाहरू दक्ष कालीगरद्वारा तयार गरिनुका साथै सबै प्रकारका काँचो कपडाहरू पनि सुपथ मूल्यमा बिक्री वितरण गरिन्छ। अर्जुन टेलरिङ सेन्टर एन्ड कपडा पसल, तुलसीपुर 11, जसपुर दाङ। प्रोप्राइटर अर्जुन परियार। मोबाइल नम्बर 98479352315। सेवा गर्ने मौका दिनुहोला। नववर्ष 2083 सालको पावन अवसरमा हामी हाम्रा ग्राहकवर्ग, उद्योगी, व्यवसायी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपालीजनहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य, दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
0: हामी कहाँ कुकर, प्रेसर, ग्यास, स्प्रे ट्याङ्की मर्मत गरिनुका साथै ग्यास होल्डिङको काम समेत गरिन्छ। अशोक एन्ड अमृता कुकर मरमत सेन्टर, तुलसीपुर 5, बिपी चोकदेखि पूर्वतर्फ दान। प्रोप्राइटर गुरु प्रसाद चौधरी।
1: मोबाइल नम्बर 98479444157 र 98449506683। नववर्ष 2083 सालको पावन अवसरमा हामी हाम्रा ग्राहकवर्ग, उद्योगी, व्यवसायी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपालीजनहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य, दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
0: हामी कहाँ सर्टिङ सुटिङ कपडा पाइनका साथै कोट, प्यान्ट, दौरा सुरुवाल र विभिन्न स्कूल कलेजका कपडा बिक्री एवं सिलाई गरिन्छ। नोट, विद्यार्थीलाई 10% छुटको व्यवस्था छ। बम्बई टेलरिङ सेन्टर एन्ड पर्सेस कपडा पसल, तुलसीपुर 5, क लाइन, जेसी स्टोक, कर्णाली बैंकको तल्लो तला। प्रोप्राइटर फरेन्द्र वर्मा। मोबाइल नम्बर 98479446546। मोबाइल नम्बर 98479446546।
2: नववर्ष 2083 सालको पावन अवसरमा हामी हाम्रा ग्राहकवर्ग, उद्योगी, व्यवसायी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपालीजनहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य, दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: हामी कहाँ आफ्नै मिलबाट उत्पादित बंगाली लोकल बासमती चामल, तेल, आटा, मैदा, चिनी लगायत सम्पूर्ण खाद्यान्न सामानहरू होलसेल तथा फुटकर सुपथ मूल्यमा बिक्री वितरण गरिन्छ। बस्नेत गल्ला पसल, तुलसीपुर 5, बस पार्क डाङ, फलफूल टहराको ठिक अपोजिट। प्रोप्राइटर दामोदर बस्नेत। मोबाइल नम्बर 98479464714 र 98578236646। साथै हाम्रो अर्को सेवा डीआर राइस मिल तुलसीपुर 17 वनकट्टाबाट पनि सेवा उपलब्ध भइरहेको जानकारी गराउँदछौ। प्रोप्राइटर विमल बस्नेत। मोबाइल नम्बर 98479464714।
0: नववर्ष 2083 सालको पावन अवसरमा हामी हाम्रा ग्राहकवर्ग, उद्योगी, व्यवसायी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपालीजनहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य, दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: बाइक, स्कूटर, गाड़ी, ट्रक, टिप्पर, ट्याक्टर लगायत सबै सवारी साधनका लागि आवश्यक विभिन्न ब्रान्डका जस्तै एपोलो, यामारेफ, बीकेटी, जेके लगायतका टायरहरू सुपथ मूल्यमा बिक्री वितरण गरिन्छ। बीकेटी को आधिकारिक विक्रेता बीएनबी मल्टी सप्लायर, तुलसीपुर 5, सल्यान रोड, रिजाल। प्रोप्राइटर विश्व रिजाल। मोबाइल नम्बर 98578215531। सेवा गर्ने मौका दिनुहोला।
0: नववर्ष 2083 सालको पावन अवसरमा हामी हाम्रा सेवाग्राही, स्वास्थ्य कर्मी, चिकित्सा कर्मचारी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपालीजनहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य, दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। स्वस्थ खानपान र बानी व्यवहारमा ध्यान दिउ, सधैं निरोगी रहौं।

0: रक्षा चौर तुलसीपुर दाङमा 3 दशक भन्दा लामो समय काम गर्नु भएका अनुभवी वरिष्ठ नेत्र अधिकृत जोगीराम चौधरी तथा अनुभवी नेत्र सहायकद्वारा आँखा चेक जाँच गरिनुका साथै विभिन्न प्रकारका सनग्लासेस, स्विमिङ ग्लासेस, कन्ट्याक्ट लेन्स, सीआर फाइट, पीजी ब्लू कट, प्रोग्रेसिभ क्रिजल लेन्सहरू सुपथ मूल्यमा पाइन्छ। चौधरी आँखा उपचार केन्द्र तुलसीपुर 5 सल्यान रोड दाङ। प्रोप्राइटर युवराज चौधरी। मोबाइल नम्बर 9813065191। सेवा गर्ने मौका दिनुहोला। नव वर्ष 2083 सालको पावन अवसरमा हामी हाम्रा ग्राहक वर्ग, उद्योगी, व्यवसायी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली जनहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य, दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: हामी कहाँ विभिन्न किसिमका मोटरसाइकलहरू दक्ष मिस्त्रीद्वारा रिपेयरिङ गरिनुका साथै पार्ट्स पनि उपलब्ध छ। दाहाल मोटरसाइकल पार्ट्स एन्ड वर्कसप, तुलसीपुर छ, घोराही रोड, दाङ। प्रोप्राइटर टीकाराम दाहाल। मोबाइल नम्बर 9841363538 र 9818542463।
2: नयाँ वर्षको शुभकामना।
0: नववर्ष 2083 सालको पावन अवसरमा हामी हाम्रा ग्राहक वर्ग, उद्योगी, व्यवसायी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली जनहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य, दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: हामी कहाँ ग्यास, चुलो, रेगुलेटर, पाइप लाइटर लगायत किराना तथा खाद्यान्नका सामानहरू थोक तथा फुटकर सुपथ मूल्यमा बिक्री वितरण गरिन्छ र होम डेलिभरीको समेत सुविधा रहेको छ। डायनामिक ट्रेड कन्सर्न, तुलसीपुर 5 भुयाथान दाङ। प्रोप्राइटर लाल बहादुर केसी। मोबाइल नम्बर 9857823058 र 9849137095। नववर्ष 2083 सालको पावन अवसरमा हामी हाम्रा ग्राहक वर्ग, उद्योगी, व्यवसायी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली जनहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य, दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
0: हामी कहाँ विभिन्न डिजाइनका खुकुरी, खुडा, चुलेसी लगायत कृषि औजार सम्बन्धी सम्पूर्ण सामानहरू तयार गरिनुका साथै सुपथ मूल्यमा बिक्री वितरण गरिन्छ र पुराना खुकुरी, खुडा, गराइसी, आसी, खुर्फा लगायत कृषि सामग्रीहरू मरमत पनि गरिन्छ। नोट कैचीमा स्थान पनि लगाइन्छ। देव सल्यानी खुकुरी एन्ड कृषि औजार उद्योग, तुलसीपुर 5 सल्यान रोड दाङ, बीएसएस पार्टी प्यालेस गेटको छेउमा। प्रोप्राइटर झगु प्रसाद विश्वकर्मा। मोबाइल नम्बर 9848724266। एकपटक सेवा गर्ने मौका दिनुहोला।

0: नववर्ष 2083 सालको पावन अवसरमा हामी हाम्रा ग्राहकवर्ग, उद्योगी, व्यवसायी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपालीजनहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य, दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: हामी कहाँ स्वादिष्ट चाट, चटपटे, पानीपुरी, बिरयानी, मोमो लगायत स्वादिष्ट नास्ताका परिकार पाइनका साथै बिहे पार्टीका लागि बुकिङमा पानीपुरी तथा चाटको सेवा पनि दिइन्छ। चाट एन्ड बिरयानी सेन्टर तुलसीपुर 5 सल्यान रोड दाङ, नेपाल टेलिकमको ठिक अगाडि। प्रोप्राइटर दिनेश गुप्ता, मोबाइल नम्बर 9298913047।
0: नववर्ष 2083 सालको सुखद अवसरमा हामी हाम्रा समस्त अभिभावक, विद्यार्थी, शिक्षक, शिक्षा प्रेमी, बुद्धिजीवी, समाजसेवी तथा शुभचिन्तक जीवहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य, दीर्घायु एवं सफल र सरल उल्लासमय जीवनको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: प्रिन्सिपल फुलानन्द अधिकारी, अध्यक्ष वीरबहादुर भण्डारी मोहन एवं समस्त दिव्यकुञ्ज एकाडेमी परिवार तुलसीपुर 7 दाङ, फोन नम्बर 0985900066 र मोबाइल नम्बर 9857880066।
0: नववर्ष 2083 सालको पावन अवसरमा हामी हाम्रा ग्राहकवर्ग, उद्योगी, व्यवसायी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपालीजनहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य, दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: हामी कहाँ दुर्गा चामल, दुर्गा तेल, अजम्बरी आटा, मैदा, सुजी, विभिन्न दाल आइटम, मास, मसुरा, गेडागुडी लगायत सबै खाद्यान्न सामग्रीहरू सुपथ मूल्यमा बिक्री वितरण गरिन्छ। गणपति आयल एन्ड जनरल मिल्स प्राली तुलसीपुर 6 दाङ, प्रोप्राइटर दिल्ली बहादुर बस्नेत। आशीर्वाद फूड प्रोडक्ट तुलसीपुर 6 दाङ, प्रोप्राइटर हिमालय बस्नेत र राप्ती फ्लोर मिल्स प्राली तुलसीपुर 6 दाङ, प्रोप्राइटर विश्व बस्नेत। मोबाइल नम्बर 9857820101। एकपटक सेवा गर्ने मौका दिनुहोला।
0: नववर्ष 2083 सालको पावन अवसरमा हामी हाम्रा ग्राहकवर्ग, उद्योगी, व्यवसायी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपालीजनहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य, दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: हामी कहाँ कृषि क्षेत्रका लागि आवश्यक सम्पूर्ण सामग्रीहरू, हाते ट्याक्टर, कम्बाइन मिल, रुख तथा घाँस काट्ने मेसिन, चक्की आटा, पानी तान्ने पम्प, इलेक्ट्रिक मोटर, मिक्सर मेसिन, कटर मेसिन, रन्डा, ड्रिल मेसिन लगायत सम्पूर्ण सामग्रीहरू नयाँ वर्षको अवसरमा विशेष अफरका साथ बिक्री वितरण गरिनुका साथै सम्पूर्ण मेसिनरी सामग्रीको पार्ट पूर्जा पनि उपलब्ध छ। गुप्ता मेसिनरी सप्लायर्स तुलसीपुर 5 बस पार्क दाङ, फलफूल टहराको ठिक अपोजिट साइड। प्रोप्राइटर मेरेलाल गुप्ता, मोबाइल नम्बर 9857038781 र 9849073877। एकपटक सेवा गर्ने मौका दिनुहोला। नववर्ष 2083 सालको पावन अवसरमा हामी हाम्रा ग्राहकवर्ग, उद्योगी, व्यवसायी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपालीजनहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य, दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। हामी कहाँ दूध, दही, घिउ, पनिर, ताजा फलफूल, चिसो जुस, लस्ती, चिया, कफी, बर्थडे केक लगायत सम्पूर्ण डेरी आइटमहरूको सेवा उपलब्ध छ। हाम्रो डेरी सप्लायर्स तुलसीपुर 5 सल्यान रोड दाङ, नेपाल टेलिकमको ठिक अगाडि। प्रोप्राइटर कमल केसी र मनिषा केसी, मोबाइल नम्बर 9849924354। नववर्ष 2083 सालको पावन अवसरमा हामी हाम्रा अभिभावक, शिक्षक, कर्मचारी, विद्यार्थी, शिक्षा प्रेमी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपालीजनहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य, दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। अनुशासित वातावरण, गुणस्तरीय शिक्षा र अनुभवी शिक्षकबाट अध्यापन हुने भएकाले आफ्ना नानी बाबुहरूको उज्जवल भविष्यका लागि समयमै भर्ना गर्छ। गरौं।
0: नर्सरी देखि कक्षा 9 सम्म नयाँ शैक्षिक सत्रका लागि भर्ना खुला गरिएको जानकारी गराउँदछौ। प्रिन्सिपल मधुसूदन केसी एवं समस्त हिमाल एकाडेमी परिवार तुलसीपुर छ दाङ। मोबाइल नम्बर 98572351।
1: नव वर्ष 2083 सालको पावन अवसरमा हामी हाम्रा ग्राहक वर्ग उद्योगी व्यवसायी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली जनहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं।
0: हामी कहाँ सीपीएल का गुणस्तरीय घर वायरिङका सामान तथा एसी पाइनुका साथै दक्ष मिस्त्रीद्वारा थ्री फेस र सिंगल फेसको वायरिङ र एसी जडानको काम पनि गरिन्छ। हिमाल इलेक्ट्रिकल तुलसीपुर 5 अंगलाइन दाङ। संचालकहरू वामदेव विष्ट, टेक बहादुर केसी र यज्ञ बहादुर बुढा। फोन नम्बर 082-5311-158, मोबाइल नम्बर 98572-20731 र 98572-91-111। सेवा गर्ने मौका दिनुहोला।
1: नव वर्ष 2083 सालको पावन अवसरमा हामी हाम्रा सेवाग्राही स्वास्थ्यकर्मी चिकित्सक कर्मचारी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली जनहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। स्वस्थ खानपान र बानी व्यवहारमा ध्यान दिउ, सधैं निरोगी रहौं।
0: हामी कहाँ विशेषज्ञ डाक्टरहरूद्वारा दैनिक बिरामी चेक जाँच गरिनुका साथै अत्याधुनिक एक्सरे, भिडियो एक्सरे र ल्याब सेवाको समेत सुविधा रहेको छ। हितायु पोलिक्लिनिक प्राली तुलसीपुर छ गुमराह चौकदेखि पूर्वतर्फ। संचालक डाक्टर देवराज केसी। फोन नम्बर 082-5590-62 र मोबाइल नम्बर 98497-023-20। नव वर्ष 2083 सालको पावन अवसरमा हामी हाम्रा ग्राहक वर्ग उद्योगी व्यवसायी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली जनहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: हामी कहाँ स्टील अल्मुनियम जिप्सन डिजिटल इन्भर्टर वेल्डिङ मेसिन ग्रिन्डर मेसिन ड्रिल मेसिन कटअप मेसिनका साथै बिजुलीका सम्पूर्ण सामानहरू मिक्सर मेसिन पानी तान्ने मोटर राइस कुकर पंखा लगायत सम्पूर्ण मेसिनका सामानहरू पाइनुका साथै मर्मत पनि गरिन्छ। जय विश्वकर्मा ट्रेडर्स एन्ड मर्मत सेन्टर तुलसीपुर 5 फुलचोक बस पार्क दाङ। फलफुल टहराको ठिक अपोजिट प्रोप्राइटर इन्द्र बहादुर विक र मान बहादुर विक। मोबाइल नम्बर 98095-97052 र 98125-65-35। नव वर्ष 2083 सालको पावन अवसरमा हामी हाम्रा ग्राहक वर्ग उद्योगी व्यवसायी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली जनहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
0: हामी कहाँ कृषि क्षेत्रमा प्रयोग हुने सम्पूर्ण मेसिनरी सामानहरू पाइनुका साथै धान जौ काट्ने मिनी रिपर ब्रश कटर कुटानी पिसानी मिल फर्निचरमा प्रयोग हुने पावर टुल्सहरू बिक्री वितरण गरिनुका साथै मर्मत पनि गरिन्छ। जय किसान टेडस तुलसीपुर 5 सल्यान रोड दाङ। नमस्ते मिनी मार्केटको भित्र। मोबाइल नम्बर 98478-42-364 र 98479-48-548। नव वर्ष 2083 सालको पावन अवसरमा हामी हाम्रा ग्राहक वर्ग उद्योगी व्यवसायी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली जनहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: हामी कहाँ ग्यारेन्टीका साथ सुनसादी खरिद बिक्री गरिनुका साथै अर्डर अनुसार गहनाहरू तयार गरिन्छ। जय माता दी ज्वेलर्स प्राली तुलसीपुर 5 कलाइन दाङ। प्रोप्राइटर मदन कुमार केसी। फोन नम्बर 082-5213-365 र मोबाइल नम्बर 98578-20078।
0: नववर्ष 2083 सालको पावन अवसरमा हामी हाम्रा सेवाग्राही स्वास्थ्यकर्मी चिकित्सा कर्मचारी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली जनहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य दीर्घायु एवं उत्तरो उत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। स्वस्थ खानपान र बानी व्यवहारमा ध्यान दिउ, सधैं निरोगी रहौ।
1: हामी कहाँ विशेषज्ञ तथा अनुभवी चिकित्सकद्वारा दैनिक बिरामी चेक जाँच गरिनुका साथै स्वदेशी तथा विदेशी औषधिहरू सुपथ मूल्यमा बिक्री वितरण गरिन्छ। जीवनदान मेडिकल तुलसीपुर 6 घोराई रोड दाङ, लक्ष्मी सनराइज बैंक भएको घरमा। प्रोप्राइटर देवराज चन्द। मोबाइल नम्बर 98654431

0: नववर्ष 2083 सालको पावन अवसरमा हामी हाम्रा अभिभावक, शिक्षक, कर्मचारी, विद्यार्थी, शिक्षा प्रेमी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपालीजनहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य, दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। अनुशासित वातावरण, गुणस्तरीय शिक्षा र अनुभवी शिक्षकहरूबाट अध्यापन हुने भएकाले आफ्ना नानी बाबुहरूको उज्जवल भविष्यको लागि समयमै विद्यालय भर्ना गरौं।
1: नयाँ शैक्षिक सत्रका लागि नर्सरीदेखि कक्षा 9 सम्म भर्ना खुल्ला गरिएको सम्पूर्णमा जानकारी गराउँदछौ। प्रिन्सिपल कुबेर केसी, भाइस प्रिन्सिपल मोतीराम भूषाल एवं समस्त जीवन प्रेमी एजुकेयर एकाडेमी परिवार तुलसी प्रणव बेलुवा दान। मोबाइल नम्बर 98 69 21 3 00।
0: नववर्ष 2083 सालको पावन अवसरमा हामी हाम्रा सेवाग्राही, स्वास्थ्यकर्मी, चिकित्सक, कर्मचारी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपालीजनहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य, दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। स्वस्थ खानपान र बानी व्यवहारमा ध्यान दिऊ, सधैं निरोगी रहौं।
1: हामी कहाँ नाक, कान, घाँटी, बालरोग, महिला रोग, छाती, मुटु, हाड जोड्ने रोग विशेषज्ञ तथा मेडिकल अफिसरहरूद्वारा बिरामी चेक जाँच भइरहेको छ। साथै मुख उपचार तथा दाँत फाल्ने र राख्ने पनि गरिन्छ र 24 घण्टा इमर्जेन्सी सेवा सहित स्तरीय प्रयोगशाला, भिडियो तथा डिजिटल एक्सरे र ईसीजी सेवा पनि उपलब्ध छ। ज्योति मेडिकल प्लस विनोद प्याथोलोजी, तुलसीपुर 5 गलाइन दाङ, प्रोप्राइटर वाईबी धौलाकोटी, फोन नम्बर 082-521-345 र मोबाइल नम्बर 98-578-2438।
0: नववर्ष 2083 सालको पावन अवसरमा हामी हाम्रा ग्राहकवर्ग, उद्योगी, व्यवसायी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपालीजनहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य, दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: हामी कहाँ स्विजी ब्रान्डका स्विचहरू, प्यानल लाइटहरू, बल्बहरू, मोडर्नका सामान, फ्यान, राखीका तार, वाल लाइट, झुमर लाइट लगायत सम्पूर्ण इलेक्ट्रिक तथा घर वायरिङका गुणस्तरीय सामानहरू सुपथ मूल्यमा पाइनुका साथै दक्ष इलेक्ट्रिसियनद्वारा सेवा उपलब्ध छ। कपिल ट्रेडर्स तथा इलेक्ट्रिक सप्लायर्स, तुलसीपुर 5 तुलसी बोर्डिङ चोक, सुर्खेत रोड, पिपल वोट उकालो, तुलसीपुर दाङ। प्रोप्राइटर सन्तोष खड्गा र गंगा ओली खड्गा, फोन नम्बर 082-521-858, मोबाइल नम्बर 98-578-2118 र 98-410-96-096।

0: नववर्ष 2083 सालको पावन अवसरमा हामी हाम्रा ग्राहकवर्ग, उद्योगी, व्यवसायी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपालीजनहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य, दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: हामी कहाँ लेडिज, जेन्ट्स, बच्चा बच्ची लगायत सबै उमेर समूहका लागि आवश्यक सम्पूर्ण फेन्सी कपडाहरू होलसेल तथा फुटकर सुपथ मूल्यमा बिक्री वितरण गरिन्छ। समस्त सुशील फेन्सी स्टोर परिवार तुलसीपुर 5 दाङ।
2: होइन काइलो बा, तपाईँ सधैँ आया गर्नुहुन्छ।
3: अब के हुनु रे बाबु, दाँत दुखेर मर्नु लागिसके म त कहीँ गएसन्छ भन्न भने
2: किन पिर गर्नुहुन्छ काइलो बा? म तपाईँलाई आज नै सर्वोदरी डेन्टल हस्पिटलमा लैजान्छु नि।
1: अर्थोडन्टिक्स डाक्टर निरञ्जन आचार्य, ओरल सर्जन डाक्टर हेमन्तराज पाठक, इन्डोडन्टिक्स डाक्टर मनिषा नेउपाने, डेन्टल सर्जन डाक्टर करिश्मा भट्टराई र डेन्टल सर्जन डाक्टर कृतिसा मानन्दर लगायत विशेषज्ञ डाक्टरहरूद्वारा सम्पूर्ण दाँत तथा गिजा सम्बन्धी समस्याहरूको दैनिक रूपमा चेकजाँच भइरहेको छ।
4: हामी कहाँ उपलब्ध सेवाहरू?
5: मुखको शल्यक्रिया, दाँत सफा गर्ने, टड्काउने, दाँतमा रङ भर्ने, चाटी भर्ने, बच्चाका दाँत मिलाउने, दुखेको दाँतको जराहरू सफा गरी नदुख्ने बनाई भर्ने, नयाँ दाँत बनाउने, नमिलेको बाङ्गुटीको दाँत मिलाउने, दाँत नभएको ठाउँमा झिक्न नपर्ने गरी राख्ने, दाँतमा रहेका दाग धब्बाहरू हटाई पुनः सेतो र चम्किलो बनाउने।
1: नोट, 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूको निशुल्क दाँत पनि निकालिन्छ।
4: स्वर्गद्वारी डेन्टल हस्पिटल वीरेन्द्र चोक तुलसीपुर रहिमुल्ला स्टोर नजिकै। सम्पर्क मोबाइल नम्बर 98631700 र 98578935952।
6: दाँत सम्बन्धी सम्पूर्ण उपचार अब एकै ठाउँमा।
0: नववर्ष 2083 सालको पावन अवसरमा हामी हाम्रा ग्राहकवर्ग, उद्योगी, व्यवसायी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपालीजनहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य, दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: हामी कहाँ साल, सिसौ लगायत जातका गोलिया, चिरान काठ, पार्केट, नेवारी, काष्ठकला बमोजिम तयार गरिएका विभिन्न साइजका बुट्टा, चौकस, ढोका, झ्याल, पल्लाहरू होलसेल तथा फुटकर सुपथ मूल्यमा उपलब्ध छ। साथै अर्डर अनुसार सम्पूर्ण घरायसी फर्निचरका सामग्रीहरू तयार गरिन्छ। खड्का समिल तथा फर्निचर उद्योग, तुलसीपुर छ, गुमरा चौक, अमेलिया रोड, दाङ। प्रोप्राइटर लालवीर खड्का। मोबाइल नम्बर 98580 25923 र 98229 59323।

0: नववर्ष 2083 सालको पावन अवसरमा हामी हाम्रा ग्राहकवर्ग, उद्योगी, व्यवसायी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपालीजनहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य, दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: हामी कहाँ दक्ष कालीगरद्वारा स्कूल कलेजका ड्रेस, सफारी सुट, कोट, प्यान्ट, शर्ट र राष्ट्रिय पोसाक दौरा सुरुवाल लगायत सम्पूर्ण जेन्स सम्बन्धी आइटमहरू सिलाइ गरिन्छ र विभिन्न ब्रान्डका कपडाहरू पनि सुपथ मूल्यमा उपलब्ध छ। न्यू काठमाडौँ सटिङ सुटिङ एन्ड टेलरिङ सप, तुलसीपुर 5 खलाइन दाङ, प्रोप्राइटर सुरेश दर्नाल। मोबाइल नम्बर 9848 30235 र 9295 29 801।
0: नववर्ष 2083 सालको पावन अवसरमा हामी हाम्रा सेवाग्राही, स्वास्थ्यकर्मी, चिकित्सा कर्मचारी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपालीजनहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य, दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। स्वस्थ खानपान र बानी व्यवहारमा ध्यान दिउँ, सधैँ निरोगी रहौं।
1: हामी कहाँ सुगर, थाइरोइड, भिटामिन, मृगौला, कलेजो, फोक्सोमा पानी जमेको, बाथरोग, हाड जोर्नी, खकार, दिसा पिसाब, ब्रिय, सिकल सेल एनिमिया, हेपाटाइटिस लगायत क्यान्सर सम्बन्धी एचपीभी जाँच पनि गरिन्छ। सम्पूर्ण रगतको चेक जाँच हुने एक मात्र ठाउँ लक्ष्य मेडिकल ल्याब, तुलसीपुर 5 गलाइन दाङ, संचालक निराजन डाँगी। फोन नम्बर 082-590-936 र मोबाइल नम्बर 9861-5157।
0: नववर्ष 2083 सालको पावन अवसरमा हामी हाम्रा ग्राहकवर्ग, उद्योगी, व्यवसायी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपालीजनहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य, दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: हामी कहाँ शुद्ध पञ्चधातुका गहनाहरू, श्रृंगारका सम्पूर्ण सामग्री तथा छाला अनुसार विशेष प्रकारका क्रिमहरू, लेडिजका सम्पूर्ण कपडाहरू सुपथ मूल्यमा उपलब्ध छन्। अनलाइन अर्डर र होम डेलिभरीको व्यवस्था समेत रहेको छ। नोट, पसलमा भएको सबै कपडाहरू हटाउन लागेकाले कपडाहरूमा सेल लागिरहेको छ, त्यसैले मौकाको फाइदा लिनुहुन सम्पूर्ण ग्राहक वर्गमा अनुरोध गर्दछौ। एमके कलेक्सन, तुलसीपुर 5 सल्यान रोड दाङ, प्रोप्राइटर मंजू खत्री। मोबाइल नम्बर 9761262019। सेवा गर्ने मौका दिनुहोला।
0: नववर्ष 2083 सालको पावन अवसरमा हामी हाम्रा सेवाग्राही, स्वास्थ्यकर्मी, चिकित्सा कर्मचारी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपालीजनहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य, दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। स्वस्थ खानपान र बानी व्यवहारमा ध्यान दिउँ, सधैँ निरोगी रहौं।
1: हामी कहाँ विशेषज्ञ तथा अनुभवी चिकित्सकद्वारा दैनिक बिरामी चेक जाँच गरिनुका साथै स्वदेशी तथा विदेशी औषधि सुपथ मूल्यमा बिक्री वितरण गरिन्छ। मेडिको फार्मेसी, तुलसीपुर 5 सल्यान रोड दाङ, संचालक सबिन घरते। मोबाइल नम्बर 9820954433।
0: नववर्ष 2083 सालको पावन अवसरमा हामी हाम्रा ग्राहकवर्ग, उद्योगी, व्यवसायी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपालीजनहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य, दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: हामी कहाँ सम्पूर्ण स्टेशनरी सामग्री, स्कूल तथा क्याम्पसका पाठ्य पुस्तक, गाइड, गेस्ट पेपर, पत्र पत्रिका थोक तथा फुटकर मूल्यमा उपलब्ध छ। साथै विवाह कार्ड, भिजिटिङ कार्ड, शुभकामना लेटर प्याड, प्रमाण पत्र, आईडी कार्ड, बिल भरपाई, बुक फारम, किताब लगायत छपाई सम्बन्धी सम्पूर्ण काम गर्नुका साथै अफिस स्कूल सम्बन्धी मलेप फारम तथा रजिस्टरहरू थोक एवं फुटकर मूल्यमा बिक्री वितरण गरिन्छ। नवज्योति स्टेशनरी तथा नयाँ ज्योति अफसेट प्रेस, तुलसीपुर 5 कलाइन दाङ, जयसिंह चौक कर्नरको पूर्व तर्फ। प्रोप्राइटर किरण बस्नेत। फोन नम्बर 082-520-921-522-577 र मोबाइल नम्बर 9948-23-577।
0: नववर्ष नववर्ष 2083 सालको पावन अवसरमा हामी हाम्रा ग्राहकवर्ग, उद्योगी, व्यवसायी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली जनहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य, दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: हामी कहाँ ब्यानर प्रिन्ट, छाप, आईडी कार्ड, भिजिटिङ कार्ड, विवाह कार्ड, वैदेशिक डकुमेन्ट, फोटोबाट फोटो, फोटो फ्रेम, बिल भरपाई, क्यालेण्डर, लेमिनेसन, कप प्रिन्ट, फोटोकपी लगायत सम्पूर्ण छपाई तथा अनलाइन फारम सम्बन्धी काम गरिन्छ। नाम एक, काम अनेक। नक्षत्र डिजिटल प्रिन्ट एन्ड साइबर संसार, तुलसीपुर 5 अङ्गलाइन दाङ, पुरानो रिदिमा फोटो स्टुडियो भएको स्थानमा। मोबाइल नम्बर 98486 67225 र 98113708।
0: नववर्ष 2083 सालको पावन अवसरमा हामी हाम्रा ग्राहकवर्ग, किसान, मजदूर, उद्योगी, व्यवसायी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली जनहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य, दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: नेपालमै पहिलो पटक कोरल पोषक सप्लिमेन्टको आधिकारिक डिस्ट्रिब्युट भएको यस नन्दन फिट प्रणालीमा गाई, भैंसी, बाख्रा, कुखुरा, बंगुरका लागि आवश्यक कोरल पोषक सप्लिमेन्ट पाइन्छ। साथै जापानिज टेक्नोलोजीको माछाको दाना, युरोपियन टेक्नोलोजीको गाई, भैंसी, बाख्राको दाना सुपथ मूल्यमा उपलब्ध छ। नन्दन फिड प्राली परिवार, तुलसीपुर 9 दोघरे दाङ, फोन नम्बर 082-4160002 र मोबाइल नम्बर 98578-23971। सेवा गर्ने मौका दिनुहोला।
0: नववर्ष 2083 सालको पावन अवसरमा हामी हाम्रा ग्राहकवर्ग, उद्योगी, व्यवसायी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली जनहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य, दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: हामी कहाँ गोल्ड स्टार कम्पनीका लेडिज, जेन्ट्स तथा बच्चाका लागि आवश्यक पर्ने सम्पूर्ण जुत्ता चप्पलहरू नयाँ वर्षको अवसरमा 10% छुटका साथ बिक्री वितरण भइरहेको जानकारी गराउँदछौ। गोल्ड स्टार को आधिकारिक शोरूम, नेशनल फुटवेयर, तुलसीपुर 5 दाङ, बीपी चौक देखि पूर्वतर्फ, प्रोप्राइटर सीपी शर्मा, मोबाइल नम्बर 98449484141। एक पटक सेवा गर्ने मौका दिनुहोला।
0: नववर्ष 2083 सालको पावन अवसरमा हामी हाम्रा सेवाग्राही, कर्मचारी, संघ संस्था, बुद्धिजीवी, समाजसेवी, सुरक्षाकर्मी, स्वास्थ्यकर्मी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली जनहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य, दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: लागू पदार्थ दुर्व्यसन न्यूनीकरणका लागि सबैले हातेमालो गरौं। लागू पदार्थ दुर्व्यसन परामर्श तथा उपचार केन्द्र, राप्ती अञ्चलकै पहिलो सुधार गृह, नयाँ पाइला पुनर्स्थापना केन्द्र, तुलसीपुर 19 बिजौरी, हाडीमे दाङ, मोबाइल नम्बर 98578-26386 र 98973-4161।
0: नववर्ष 2083 सालको पावन अवसरमा हामी हाम्रा समस्त भक्तजन, संघ संस्था, बुद्धिजीवी, समाजसेवी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली जनहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य, दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: अध्यक्ष लीला प्रसाद शर्मा, सचिव चन्द्र बहादुर ओली एवं समस्त नेपाल मानव धर्म सेवा समिति परिवार, शाखा आश्रम तुलसीपुर 6 रजौरा दाङ।
0: नववर्ष 2083 सालको पावन अवसरमा हामी हाम्रा ग्राहकवर्ग, उद्योगी, व्यवसायी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली जनहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य, दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: हामी कहाँ सम्पूर्ण लेडिज कस्मेटिक सामग्रीहरू, ब्याग तथा लेडिज कपडाहरू होलसेल तथा फुटकर सुपथ मूल्यमा बिक्री वितरण गरिन्छ। न्यू अनिसा कस्मेटिक पसल, तुलसीपुर 5 तुलसी बोर्डिङ चौक दाङ, प्रोप्राइटर नाजिया, मोबाइल नम्बर 98003501012 र 98125852066।
2: नयाँ वर्षको शुभकामना।
1: नववर्ष 2083 सालको पावन अवसरमा हामी हाम्रा ग्राहकवर्ग उद्योगी व्यवसायी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपालीजनहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
0: हामी कहाँ घर वायरिङ तथा खानेपानी योजनाका लागि चाहिने सम्पूर्ण सामानहरू सुफत मूल्यमा पाइनुका साथै दुई दशक भन्दा बढी समय खानेपानी संस्थाको अनुभव प्राप्त दक्ष प्लम्बरहरूद्वारा सेवा प्रदान गरिन्छ। न्यू दिपेश स्टोर तुलसीपुर 5 सल्यान रोड दान खानेपानी भवन सँगै सटेको भवनमा प्रोप्राइटर चेत बहादुर डागी फोन नम्बर 082-523-343 र मोबाइल नम्बर 98-577-23-957।
1: नववर्ष 2083 सालको पावन अवसरमा हामी हाम्रा ग्राहकवर्ग उद्योगी व्यवसायी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपालीजनहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
0: हामी कहाँ आकर्षक आधुनिक तथा पुराना डिजाइनका सुनचादीका गरगहनाहरू रेडीमेड तथा अर्डर अनुसार दक्ष कारीगरद्वारा तयार गरिन्छ र पुरानो गहनासँग नयाँ गहना पनि साटफेर गर्न सकिन्छ। न्यू काव्य सुनचादी पसल तुलसीपुर 9 दोघरे दाङ प्रोप्राइटर सरिता बिक मोबाइल नम्बर 98-472-3275 र 97-26-67-461। नववर्ष 2083 सालको पावन अवसरमा हामी हाम्रा ग्राहकवर्ग उद्योगी व्यवसायी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपालीजनहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: हामी कहाँ दैनिक उपभोग्य खाद्यान्नका सामानहरू दाल चामल आटा तेल मैदा नुन चिनी लगायत सम्पूर्ण किरानाका सामग्रीहरू सुपथ मूल्यमा बिक्री वितरण गरिन्छ। न्यू खड्गा स्टोर तथा समिसा सप्लाई तुलसीपुर 5 सल्यान रोड दान दूरसञ्चार कार्यालय अगाडि प्रोप्राइटर सोम बहादुर खड्गा मोबाइल नम्बर 98-479-092-35 98-235-79-317 र 98-81-22-726 सेवा गर्ने मौका दिनुहोला। नववर्ष 2083 सालको पावन अवसरमा हामी हाम्रा ग्राहकवर्ग उद्योगी व्यवसायी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपालीजनहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
0: हामी कहाँ दाल चामल आटा मैदा तेल चिनी लगायत दैनिक उपभोग्य खाद्यान्न तथा किरणाका सामानहरू होलसेल तथा फुटकर मूल्यमा बिक्री वितरण गरिन्छ। न्यू पञ्चकोशी सप्लायर्स तुलसीपुर 5 सल्यान रोड दाङ प्रोप्राइटर रामकुमार ओली र आशिष ओली मोबाइल नम्बर 98-577-23-620 र 98-499-25-315।

0: नववर्ष 2083 सालको पावन अवसरमा हामी हाम्रा ग्राहकवर्ग, उद्योगी, व्यवसायी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपालीजनहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य, दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: हामी कहाँ बिल भरपाई, लाइट बोर्ड, होर्डिङ बोर्ड, स्टिकर पेन्ट, रिफ्लेक्टिभ पेन्ट, फोटो पेन्ट, आईडी कार्ड, ब्याज, झण्डा, मायाको चिनो, प्रमाणपत्र, विवाह कार्ड, थाप खाता, सहकारी खाता, ब्याग, टी शर्ट प्रिन्ट, फोटो फ्रेम लगायत ब्यानर छपाई तथा छापाखाना सम्बन्धी सम्पूर्ण काम गरिन्छ। न्यू प्रभा डिजिटल आर्ट, तुलसीपुर पार्क, सल्यान रोड, दाङ, खानेपानी सँगै सटेको भवनमा। प्रोप्राइटर भद्र बहादुर ओली र दुर्गा शर्मा ओली। मोबाइल नम्बर 9558825143 र 9464618679।
0: नववर्ष 2083 सालको पावन अवसरमा हामी हाम्रा ग्राहकवर्ग, उद्योगी, व्यवसायी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपालीजनहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य, दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: हामी कहाँ घरायसी प्रयोजनका लागि आवश्यक सम्पूर्ण भाँडाकुँडा, तामा, काँसा लगायत विभिन्न भाँडाहरू, कृषिजन्य सामग्रीहरू, इलेक्ट्रिक सामग्रीहरू जस्तै जग, राइस कुकर, केटली, मिक्सर मेसिनका साथै ग्यास चुल्हाहरू सुपथ मूल्यमा बिक्री वितरण गरिन्छ। न्यू सम्झना स्टोर, तुलसीपुर पाँच वीरेन्द्र चोकदेखि पश्चिम तर्फ, सुर्खेत रोड, दाङ। प्रोप्राइटर वीर बहादुर ओली र विमला ओली। मोबाइल नम्बर 9558820613 र 9849790058। सेवा गर्ने मौका दिनुहोला।
0: नववर्ष 2083 सालको पावन अवसरमा हामी हाम्रा ग्राहकवर्ग, उद्योगी, व्यवसायी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपालीजनहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य, दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: हामी कहाँ लेन्डरेस, ड्युरोक, हिम्पसायर, पक्रीवास लगायत जातका बंगुरका पाठापाटीहरू तथा मासुका लागि बंगुरहरू होलसेल तथा फुटकर मूल्यमा बिक्री वितरण गरिन्छ। साथै हाम्रो सेवा काठमाडौँबाट पनि उपलब्ध छ। ओके बहुद्देश्य कृषि पशुपन्छी तथा बंगुर पालन फर्म, तुलसीपुर आठ गहते खोला, दाङ। प्रोप्राइटर ओम कुमारी पुन र मार्केटिङ म्यानेजर कमल राज पुन। मोबाइल नम्बर 9821329980 र 9749131462। सेवा गर्ने मौका दिनुहोला।
0: नववर्ष 2083 सालको पावन अवसरमा हामी हाम्रा ग्राहकवर्ग, उद्योगी, व्यवसायी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपालीजनहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य, दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: हामी कहाँ साल, सिसौ, असनाबाट निर्माण गरिएका झ्याल, ढोका, चौकस, पल्ला, बक्स पलङ, लोबेड लगायत सम्पूर्ण फर्निचरका सामग्रीहरू अर्डर अनुसार तयार गरिनुका साथै सुपथ मूल्यमा बिक्री वितरण गरिन्छ। ओली समिल तथा फर्निचर उद्योग, तुलसीपुर छ घुराई रोड, हात्तीखौवा ओरालो, दाङ। प्रोप्राइटर दल बहादुर ओली र खगेन्द्र ओली। मोबाइल नम्बर 9558829030 र 9558822755। साथै हाम्रो सेवा तुलसीपुर नौ दोघरेबाट पनि उपलब्ध रहेको छ। सेवा गर्ने मौका दिनुहोला।
0: नववर्ष 2083 सालको पावन अवसरमा हामी हाम्रा ग्राहकवर्ग, उद्योगी, व्यवसायी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपालीजनहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य, दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: हामी कहाँ विभिन्न वार्डका सोलर, सोलर ब्याट्री, सोलर पम्पिङ, सोलर गिजर, इलेक्ट्रिक गिजर, इन्भर्टर, पंखा, एलईडी लाइट, इलेक्ट्रिक चुलो, राइस कुकर लगायत वायरिङका सम्पूर्ण सामान तथा इलेक्ट्रिक सामानहरू थोक तथा फुटकर सुपथ मूल्यमा बिक्री गरिन्छ। ओम राप्ते इन्टरप्राइजेस, तुलसीपुर पाँच बस पार्क, दाङ, आलु मण्डीको ठिक पूर्वतर्फ। प्रोप्राइटर ओम प्रकाश ओली। मोबाइल नम्बर 9558823820 र 9910916032। सेवा गर्ने मौका दिनुहोला। नववर्ष 2083 सालको पावन अवसरमा हामी हाम्रा ग्राहकवर्ग, उद्योगी, व्यवसायी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली जनहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य, दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
0: हामी कहाँ आधुनिक मिलबाट सबै प्रकारका पिसानी, कुटानी तथा पेलानीको काम गरिनुका साथै शुद्ध तोरीको तेल तथा गहुँ, मकै, फापर, कोदो लगायतका पिठो पनि उपलब्ध छ। पवन तेल मिल, तुलसीपुर 9 पुलचोक बेलुवा जाने बाटो 12 घरमाथि पश्चिम तर्फ। प्रोप्राइटर दिनेश कुमार खड्गा। मोबाइल नम्बर 98417055।

0: नववर्ष 2083 सालको पावन अवसरमा हामी हाम्रा ग्राहकवर्ग, उद्योगी, व्यवसायी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपालीजनहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य, दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: सबै सेवा एउटै छानामुनि पलाउ रेस्टुरेन्ट एण्ड मार्ट सेन्टर तुलसीपुर छ भुइयारथान दाङ। साथै हाम्रो अर्को सेवा पलाउ कुखुरा सप्लायर्स एण्ड पलाउ मम तुलसीपुर 5 सल्यान रोड दाङ। प्रोप्राइटर दिनेश बस्नेत र विराज डाँगी। फोन नम्बर 082-595-393 र मोबाइल नम्बर 98578-22849। सेवा गर्ने मौका दिनुहोला।
0: नववर्ष 2083 सालको पावन अवसरमा हामी हाम्रा ग्राहकवर्ग, उद्योगी, व्यवसायी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपालीजनहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य, दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: हामी कहाँ आइफोन, सामसुङ, ओप्पो, रेडमी, रियलमी, होनर, इन्फिनिक्स, टेक्नो, वान प्लस, भिभो लगायतका मोबाइलहरू पाइनुका साथै सबै घरायसी सामानहरू जस्तै एलजी, हाईटेक, यशोदा, सामसुङ कम्पनीका फ्रिजहरू, इन्डक्सन चुलो, ग्यास चुलो, मिक्सर, राइस कुकर, टीभी, वासिङ मेसिन, डी फ्रिज, युरोगार्ड, आकर्षक भित्ते घडीहरू, चस्माहरू, इयरफोन घडी, मोबाइलका कभरहरू लगायत सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू नयाँ वर्षको अवसरमा विशेष अफरका साथ बिक्री वितरण भइरहेको छ। साथै 0% ब्याज दरमै किस्तामा मोबाइल खरिद गर्न सकिन्छ भने सम्पूर्ण बिग्रेका मोबाइलहरू मरमत पनि गरिन्छ। राप्ती इलेक्ट्रोनिक्स तथा मोबाइल सेन्टर तुलसीपुर 5 बीपी चोक तर्फ डाङ। प्रोप्राइटर खड्ग पुन मगर। मोबाइल नम्बर 98549-062-96। सेवा गर्ने मौका दिनुहोला।
2: नववर्ष 2083 सालको पावन अवसरमा हामी हाम्रा यात्रुवर्ग, यातायात व्यवसायी, गाडी धनी, चालक, मजदूर, कर्मचारी, शेयर सदस्य लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपालीजनमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य, दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। सवारी साधन चलाउँदा ट्राफिक नियमको पालना गरौ। सवारी दुर्घटनाबाट आफू पनि बचौ र अरूलाई पनि बचाउ।
1: अध्यक्ष भुवन भूषाल एवं समस्त राप्ती मालवाहक यातायात सेवा प्रणाली परिवार, प्रधान कार्यालय तुलसीपुर 5 सल्यान रोड दाङ। नववर्ष 2083 सालको पावन अवसरमा हामी हाम्रा सेवाग्राही, स्वास्थ्यकर्मी, चिकित्सक, कर्मचारी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपालीजनहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य, दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। स्वस्थ खानपान र बानी व्यवहारमा ध्यान दिउ, सधैं निरोगी रहौं।
0: हामी कहाँ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर विनोद सिंह, जनरल सर्जन डाक्टर सुभाष लामी थाने, हार जोर्नी नशा तथा बाथरोग विशेषज्ञ डाक्टर रूपेश मान शेरसन, स्नायु नशा तथा मनोरोग विशेषज्ञ डाक्टर संजय रिसाल, कन्सल्टेन्ट फिजिसियन डाक्टर मनोज कुमार तिमुल सिन्हा लगायत विशेषज्ञ डाक्टरहरूद्वारा दैनिक बिरामी चेक जाँच गरिनुका साथै एक्सरे, भिडियो एक्सरे, इसीजी ल्याब सहित फार्मेसी सेवा पनि उपलब्ध छ। राप्ती पोलिक्लिनिक एण्ड रिसर्च सेन्टर प्राली तुलसीपुर 5 नामी नगर दाङ, राप्ती प्रादेशिक अस्पतालको गेट अगाडि दक्षिण तर्फ। फोन नम्बर 082-521-332 र मोबाइल नम्बर 98621-00-280। नववर्ष 2083 सालको पावन अवसरमा हामी हाम्रा ग्राहकवर्ग, उद्योगी, व्यवसायी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपालीजनहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य, दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: हामी कहाँ सरकारी तथा बोर्डिङ स्कूलका रेडीमेड ड्रेसहरू, शर्ट, प्यान्ट, मेड्डी, ट्र्याक सुट, स्वेटर, टाई, बेल्ट, जुत्ता, मोजा, ब्याग पाइनुका साथै स्टेशनरी र खेलकुदका सम्पूर्ण सामानहरू सुफत मूल्यमा बिक्री वितरण गरिन्छ। यसजी स्कूल युनिफर्म सप्लायर्स तुलसीपुर 19 बिजौरी दाङ, मानपुर जाने बाटोको ठिक उत्तर तर्फ। प्रोप्राइटर टेक जीएम। मोबाइल नम्बर 98141-41-2802। एकपटक सेवा गर्ने मौका दिनुहोला।

0: नववर्ष 2083 सालको पावन अवसरमा हामी हाम्रा ग्राहकवर्ग, उद्योगी, व्यवसायी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपालीजनहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य, दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: पेट्रोलियम पदार्थमा शुद्धता हाम्रो प्रतिबद्धता। तुलसी व्यापार सेवा, तुलसीपुर छ, अमेलिया रोड, दाङ। प्रोप्राइटर बलदेव शर्मा। फोन नम्बर 0825201031। सेवा गर्ने मौका दिनुहोला। साथीले विवाह समारोहमा आइज भनेर हैरान गरेकी छ। आफ्ना भने राम्रा गहना नै छैन, पैसा भएर मात्र के गर्नु? कहाँ राम्रा गहना पाइन्छ आफूलाई थाहा नै छैन।
2: किन पिर गरेकी नानी, जाउन मसँग सुबोध मूल्यमा गुणस्तरीय गहना पाइने पसल, ज्योति गहना पसल।
3: हजुर, हामी कहाँ काँचो नम्बर 1 सुनसादीका आधुनिक डिजाइनका गरगहनाहरू दक्ष कालीगरद्वारा ग्यारेन्टीका साथ तयार गरिन्छ। साथै पुराना गहनाहरूसँग नयाँ गहना पनि साटिन्छ।
4: विगत लामो समयदेखि तपाईँको सेवामा समर्पित
3: ज्योति गहना पसल, विष्णु भूषालसँग सँगै सचेको घरमा, तुलसीपुर, दाङ। प्रोप्राइटर हरिबिक। सम्पर्क मोबाइल 9857720378।
4: सधैँ सेवा गर्ने अवसर दिनुहोस्।
5: शरीर दुखाइले हैरान हुनुहुन्छ?
1: ढाडको नसा च्यापिएको, घुँडा दुख्ने, घुँडा थिएको, गर्दन दायाँ बायाँ गर्दा दुख्ने, हात माथि नउठ्ने, कुर्कुच्चा दुख्ने, मुख बाङ्गिएको, माइग्रेन, पिनास वा दाँतको दुखाई, लिभरको समस्या वा कुनै पनि स्वास्थ्य समस्याको उपचार अब प्राकृतिक पद्धतिबाट पतञ्जलि सेवा स्टोर तुलसीपुरमा।
5: साथै अकुप्रेसर, अकुपञ्चर विधि सहित नसा रोगको उपचार, पाइल्स, फिस्टुला, ग्यास्ट्रिक, बाथरोग, पत्थरी, उच्च तथा निम्न रक्तचापको उपचार, योग, ध्यान, प्राणायाम र आसनको निशुल्क परामर्श, आयुर्वेदिक औषधि पनि उपलब्ध छ।
1: आजै आउनुहोस्, दुखाइबाट मुक्ति पाउनुहोस्, प्राकृतिक उपचार नै रोज्नुहोस्। पतञ्जलि सेवा स्टोर
5: तुलसीपुर छ, नेपालगंज रोड, दान, मदन आश्री चोकदेखि उत्तरतर्फ र मालपोत कार्यालयदेखि ठिक पश्चिमतर्फ।
1: दक्ष तथा अनुभवी प्रोपराइटर एमडी अकुप्रेसर थेरापिस्ट शिव कुमार आचार्य। मोबाइल नम्बर 9849583128। एकपटक सेवा गर्ने मौका दिनुहोला।
6: कागती र खरानीको प्राकृतिक शक्तियुक्त ध्वनि हर्बल साबुन, अब शक्तिशाली माइक्रो स्क्रबरका साथ, जसको खस्रो पनि जिद्दी दाग हटाई भाँडा चम्काउँछ अझ टिलिक्क, मात्र रु 10 र रु 20 मा उपलब्ध।

0: तमकै तपाईहरुले सुनिरहनु भएको छ हैन ल सुन्न नभुल्नु होला है
1: मध्याह्न 12 बजेको प्रकृति समय सन्देश
2: नमस्कार म हृदय रिमाल उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा तपाईलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। आठवटा विश्वविद्यालयमा रिक्त उपकुलपति नियुक्तिका लागि दरखास्त आह्वान आजदेखि 10 दिनभित्र दरखास्त पेश गर्न सकिने। नदी तथा खनिज जन्य पदार्थको उत्खननलाई मापदण्ड बमोजिम बनाउन प्रधानमन्त्री कार्यालयको निर्देशन। दोहन नियन्त्रणका लागि सबै मन्त्रालय र पालिकालाई पत्राचार। पर्सीसम्म नै कोशी बागमती र गण्डकीमा मध्यम वर्षाको सम्भावना। अझै दुई हप्ता वर्षा र बदली हुने अनुमान। भारत र भियतनाम बीच सन् 2030 $25 अर्ब को व्यापारिक लक्ष्य निर्धारण। दुई देशबीच विभिन्न अन्य महत्वपूर्ण सम्झौतामा पनि हस्ताक्षर। र आईपीएल टोलीलाई हनी ट्र्यापको जोखिमबाट सतर्क रहन बीसीसीआईको आग्रह। नेपाल खबरमा अब पूरा खबर। विभिन्न आठवटा विश्वविद्यालयमा रिक्त उपकुलपति नियुक्तिका लागि सिफारिश गर्न गठित समितिले दरखास्त आह्वान गरेको छ। उपकुलपति छनौट तथा सिफारिश समितिले आठवटा विश्वविद्यालयका निम्ति दरखास्त आह्वान गरेको हो। समितिले त्रिभुवन विश्वविद्यालय, पूर्वाञ्चल विश्वविद्यालय, पोखरा विश्वविद्यालय, लुम्बिनी बौद्ध विश्वविद्यालय, कृषि तथा वन विश्वविद्यालय, मध्यपश्चिम विश्वविद्यालय, त्यसै गरी सुदूरपश्चिम विश्वविद्यालय र राजश्री जनक विश्वविद्यालयको रिक्त उपकुलपतिका लागि आवेदन माग गरेको छ। समितिले आजको मितिदेखि 10 दिनभित्र शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयको वेबसाइटमा राखिएको लिंकमा गएर दरखास्त पेश गर्न भनेको छ। सरकारले हालै ल्याएको अध्यादेश मार्फत यी विश्वविद्यालयका पदाधिकारी पदमुक्त भएपछि नयाँ नियुक्ति प्रक्रिया अघि बढ़ाइएको हो। समितिले विभिन्न विश्वविद्यालयको उपकुलपति छनौट तथा सिफारिश सम्बन्धी एकीकृत कार्यविधि 2083 शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयको वेबसाइटमा राखेको समेत जनाएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले नदीजन्य तथा खनिजन्य पदार्थ उत्खनन तथा संकलनलाई स्वीकृत मापदण्ड, वातावरणीय प्रभाव मूल्यांकन तथा प्रचलित कानून बमोजिम मात्र गराउन सम्बन्धित मन्त्रालय र तहहरूलाई निर्देशन दिएको छ। कार्यालयले दिएको निर्देशनमा निर्माणमा उपयोग हुने ढुंगा, गिटी, बालुवा, माटो लगायत नदीजन्य र खनिजन्य पदार्थको उत्खनन, पालिकाबाटै हुँदै आएकामा नदीजन्य र खनिजन्य पदार्थको उत्खनन, संकलन, ओसारपसार तथा बिक्री वितरण लगायत कार्य गैर कानूनी तरिकाले भइरहेको गुनासो र जानकारीप्रति ध्यानाकर्षण भएको जनाएको छ। प्रचलित कानून, मापदण्ड तथा प्राकृतिक स्रोत संरक्षण सम्बन्धी नीति बमोजिम विकास निर्माण कार्यमा नदीजन्य तथा खनिजन्य पदार्थको अभाव हुन नदी यस्ता स्रोत साधनको अत्यधिक दोहनलाई निरुत्साहित गरी उत्खनन, संकलन, ओसारपसार र उपयोग कार्यलाई व्यवस्थित, पारदर्शी तथा दिगो बनाउन भनिएको छ। प्रधानमन्त्री कार्यालयले गृह मन्त्रालय, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय, अर्थ मन्त्रालय, वन तथा वातावरण मन्त्रालय, ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्रालय, भूमि व्यवस्था तथा सहकारी गरीबी निवारण मन्त्रालय, राष्ट्रिय सतर्कता केन्द्र, सबै मुख्यमन्त्री तथा पालिकाहरूलाई पत्राचार गरी यस्तो आग्रह गरेको छ। जथाभावी उत्खनन, अवैध संकलन तथा अनधिकृत ओसारपसार कार्यलाई पूर्ण रूपमा नियन्त्रण गर्न नियमित गस्ती परिचालन, जोखिम क्षेत्रमा स्थानीयवासी समेतको रोहभरमा अनुगमन तथा अवैध उत्खनन, संकलन तथा ओसारपसार कार्यमा तत्काल प्रहरी प्रशासनबाट नियन्त्रण गर्न निर्देशन दिएको छ। यो सम्बन्धमा भएका प्रगति तथा समस्याका सम्बन्धमा गृह मन्त्रालयले प्रत्येक महिनाको पहिलो हप्ता प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा प्रतिवेदन पेश गर्न पनि भनेको छ। पर्सी आइतबारसम्म नै देशका धेरै ठाउँमा वर्षा र बदली हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार आज कोशी, बागमती र गण्डकी प्रदेशको धेरै ठाउँमा मध्यम वर्षा हुनेछ। मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराईका थोरै ठाउँहरूमा पनि मध्यमसम्मको वर्षा हुने महाशाखाको अनुमान छ। साथै सुदूरपश्चिम प्रदेशको तराई भूभागका एक दुई ठाउँमा मेघगर्जन चट्याङ सहित हल्का वर्षाको समेत सम्भावना रहेको छ। आज राति कोशी प्रदेश लगायत बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाड़ी भूभागका थोरै ठाउँहरूमा मेघगर्जन चट्याङ सहित वर्षा तथा बाँकी हिमाली भूभागमा एक दुई ठाउँमा मेघगर्जन चट्याङ सहित हल्का वर्षाको सम्भावना छ भने केही ठाउँमा हिमपातको पनि सम्भावना छ। यस्तै भोलि कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली तथा पहाड़ी भूभागका केही ठाउँहरूमा तथा बाँकी प्रदेशका पहाड़ी तथा हिमाली भूभागका थोरै ठाउँहरूमा मेघगर्जन चट्याङ सहित मध्यमसम्मको वर्षा तथा हिमपातका साथै तराई भूभागका एक दुई ठाउँमा पनि मेघगर्जन चट्याङ सहित हल्का वर्षाको सम्भावना रहेको छ। पर्सी कोशी बागमती र गण्डकी प्रदेशको हिमाली तथा पहाड़ी भूभागका थोरै ठाउँहरूमा तथा बाँकी प्रदेशको एक दुई ठाउँमा मेघगर्जन चट्याङ सहित हल्का वर्षाको सम्भावना छ। महाशाखाले तीन दिनसम्मको मौसम पूर्वानुमान गर्दै आएको छ। मौसमविदले अझै दुई हप्ता वर्षा र बदली हुने अनुमान गरेका छन्। प्री मनसूनमा हावाभरी चट्याङ सहित पानी पर्ने भएकाले सावधानी अपनाउन मौसमविदहरूको सुझाव छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो बाह्र बजेको नेपाल खबरमा सुन तोलामा 1,100 रूपियाँले बढ़्यो, 11,600 सहकारी दर्ता प्रक्रियामा लगायतका खबर बाँकी नै छन्। सुन्दै गर्नुहोला।
3: श्रोता तथा पाठकको हितमा उज्यालो
4: अत्याधुनिक सिटी स्क्यान सेवा अब तुलसीपुरको सुलभ सिटी स्क्यान सेन्टरमा।
5: हजुर, वरिष्ठ रेडियोलोजिस्ट डाक्टर सुमन श्रेष्ठ तथा दक्ष अनुभवी रेडियो टेक्नोलोजिस्टहरूबाट शरीरका विभिन्न भागमा भएका ट्युमर, क्यान्सर, नाक कान घाँटी, एपेन्डिक्स, मृगौला, अधिक टाउको दुखाई लगायत सिटी स्क्यानको माध्यमबाट यकिन र अवस्थाको पहिचान सहित उपचार गरी ढुक्क रहनुहोस्।
6: पैसा र समयको बचत सँगै सिटी स्क्यान सेवाका लागि सुलभ सिटी स्क्यान सेन्टर तुलसीपुर छ, गोराई रोड हात्ती खुम्बा चोकदेखि 20 मिटर उत्तरतर्फ तुलसीपुर दान।
5: जुनसुकै बेला सम्पर्कका लागि फोन नम्बर 082-5904-01, मोबाइल नम्बर 97-485-060-11 र 98-578-40-601।
7: नयाँ युगको नयाँ आवाज रेडियो प्रकृति एफएम 93.4 MHz।
8: विगत 39 वर्ष

र विश्वसनीय बनाउने उद्देश्यले देशभर रहेका बचत तथा ऋणलाई मुख्य कारोबारका रूपमा संचालन गर्ने सहकारी संस्थालाई दर्ताको प्रक्रियामा ल्याउन लागेको हो। दर्ताका लागि अनलाइन आवेदन दिएका ती सहकारी संस्था मध्ये झण्डै 3,000 सहकारीलाई इजाजत पत्र प्रदान गरेको प्राधिकरणले बाँकी 8,000 को इजाजत भेरिफाई विवरण रुजू गर्ने तथा अबुक भएका कागजात अध्ययन गर्ने काम गरिरहेको छ। सुनको भाव आज 1,100 रूपियाँले बढ़ेको छ। हिजोको तुलनामा सुनको भाव तोलामा 1,100 रूपियाँले बढ़ेर 2,99,900 रूपियाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। हिजो सुनको भाव तोलाको 2,98,800 रूपियाँ थियो। यस्तै आज चाँदीको भाव पनि बढ़ेको छ। चाँदीको भाव आज 120 रूपियाँले बढ़ेर तोलाको 5,275 रूपियाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। चाँदीको भाव हिजो तोलाको 5,155 रूपियाँ थियो। अब विदेशको खबर। भारत र भियतनामले द्विपक्षीय सम्बन्धलाई थप सुदृढ़ बनाउने उद्देश्यका साथ सन् 2030सम्ममा 25 अर्ब अमेरिकी डलरको द्विपक्षीय व्यापार पुर्याउने लक्ष्य निर्धारण गरेका छन्। भारतको 3 दिने राजकीय भ्रमणमा रहनुभएका भियतनामी राष्ट्रपति तो लाम र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच नयाँ दिल्लीमा भएको भेटवार्तापछि ती समझदारीमा साझा हस्ताक्षर भएको हो। दुई देशबीच वित्तीय नवाचार, सीमापार डिजिटल भुक्तानी, सांस्कृतिक सहयोग, दुर्लभ खनिज, समुद्र विज्ञान, औषधि विज्ञान, त्यसै गरी शिक्षा र पर्यटन प्रवर्धन जस्ता महत्वपूर्ण क्षेत्रहरूमा समेत समझदारी भएको छ। अब खेल खबर। भारतीय क्रिकेट नियन्त्रण बोर्ड बीसीसीआईले आईपीएल का टोलीहरूलाई हनी ट्र्याप र सुरक्षा सम्बन्धी जोखिमबाट सावधान रहन निर्देशन दिएको छ। बीसीसीआई का सचिव देवजीत सकियाले टोलीहरूलाई सात पृष्ठको निर्देशन पठाउँदै खेलाड़ी र सहयोगी सदस्यहरूको सुरक्षामा विशेष ध्यान दिन आग्रह गर्नुभएको हो। बीसीसीआईले उच्चस्तरीय खेल प्रतियोगितामा हनी ट्र्याप, यौन दुर्व्यवहार सम्बन्धी आरोप र अन्य सुरक्षा जोखिम हुन सक्ने भन्दै सतर्क रहन भनेको छ। निर्देशन अनुसार अब टोली व्यवस्थापनको लिखित अनुमति बिना कुनै पनि बाहिरी व्यक्तिलाई खेलाड़ी वा सहयोगी सदस्यको होटल कोठामा जान दिइने छैन। पाहुनासँग भेटघाट गर्दा होटलको लबी वा सार्वजनिक ठाउँमै गर्नुपर्नेछ। यस्तै खेलाड़ी वा सहयोगी सदस्यले होटल बाहिर जानुअघि सुरक्षा अधिकारीहरूलाई जानकारी दिनुपर्ने भनिएको छ। अनुमति बिना राति वा अन्य समयमा बाहिर निस्कन नपाइने नियम लगाइएको छ। बीसीसीआईले केही टोली सदस्यहरूले परिचय पत्र देखाउन आनाकानी गरेको भन्दै अब मैदान, होटल र अभ्यास स्थलमा परिचय पत्र अनिवार्य रूपमा देखिने गरी लगाउन समेत निर्देशन दिएको छ। उज्यालो रेडियो नेटवर्क काठमाण्डुमा 90 मेगाहर्जबाट प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। 8 विश्वविद्यालयमा रिक्त उपकुलपति नियुक्तिका लागि दरखास्त आह्वान, आजदेखि 10 दिनभित्र दरखास्त पेश गर्न सकिने। नदी तथा खनिजजन्य पदार्थको उत्खननलाई मापदण्ड बमोजिम बनाउन प्रधानमन्त्री कार्यालयको निर्देशन। दोहन नियन्त्रणका लागि सबै मन्त्रालय र पालिकालाई पत्राचार। पर्सीसम्म नै कोशी, बागमती र गण्डकीमा मध्यम वर्षाको सम्भावना, अझै 2 हप्ता वर्षा र बदली हुने अनुमान। भारत र भियतनाम बीच सन् 2030सम्म 25 अर्ब डलरको व्यापारिक लक्ष्य निर्धारण, दुई देशबीच विभिन्न अन्य महत्वपूर्ण समझदारीमा पनि हस्ताक्षर। र आईपीएल टोलीलाई हनी ट्र्यापको जोखिमबाट सतर्क रहन बीसीसीआईको आग्रह। दिउँसो 12 बजेको नेपाल खबर सकियो। दिउँसो 3 बजे नेपाल खबर लिएर फेरि आउनेछौ। उज्यालो रेडियो नेटवर्क काठमाण्डमा 90 मेगाहर्ज र उज्यालो अनलाइन .com पढ्दै र सुन्दै गर्नुहोला। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउने गरौं।

0: समय शुभकामना व्यक्त गर्दछौ।
1: अध्यक्ष विनोद कुमार विश्वकर्मा, महासचिव मान बहादुर विक एवं समस्त नेपाल सुनचाँदी व्यवसाय संघ परिवार घोराहे दाङ।
2: नयाँ वर्षको शुभकामना।
0: नव वर्ष 2083 सालको पावन अवसरमा हामी हाम्रा ग्राहक वर्ग, उद्योगी, व्यवसायी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली जनहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य, दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: हामी कहाँ नम्बर एक सुनचाँदीका गरगहनाहरू दक्ष कालीगढद्वारा तयार गरिनुका साथै खरिद बिक्री पनि गरिन्छ र रेडीमेड सुनचाँदीका गरगहना पनि उपलब्ध छ। पाल्पा भैरव सुनचाँदी गहना उद्योग, न्यू पाल्पा भैरव सुनचाँदी गहना उद्योग र पाल्पा भैरव एन्ड सन्स गहना उद्योग, घोराई 15 न्यू रोड दाङ। प्रोप्राइटर ध्रुव कुमार गहतराज। फोन नम्बर 082-563-391 र मोबाइल नम्बर 98-578-35-837। नववर्ष 2083 सालको पावन अवसरमा हामी हाम्रा ग्राहक वर्ग, उद्योगी, व्यवसायी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली जनहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य, दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
0: हामी कहाँ ढाडको नसा च्यापिएको, घुँडा दुख्ने, घुँडा खिएको, गर्दन दायाँ बायाँ गर्दा दुख्ने, हात माथि नउठ्ने, कुर्कुचा दुख्ने, मुख भाँगिएको, माइग्रेन, पिनाश वा ढाडको दुखाई, लिभरको समस्या लगायत पूर्ण स्वास्थ्य सम्बन्धी समस्याको उपचार प्राकृतिक पद्धतिबाट गरिन्छ। साथै अकुप्रेसर, अंकुपञ्चर विधि सहित नसारोगको उपचार, पाइल्स, फिस्टुला, ग्यास्ट्रिक, बाथरोग, पत्थरी, उच्च तथा निम्न रक्तचापको उपचार, योग, ध्यान, प्राणायाम र आसनको निशुल्क परामर्श र आयुर्वेदिक औषधिहरू पनि सुपथ मूल्यमा उपलब्ध छन्। पतञ्जली सेवा स्टोर तुलसीपुर छ, अमेलिया रोड मदनाश्री चौकदेखि उत्तरतर्फ र मालपोत कार्यालयदेखि ठिक पश्चिमतर्फ। संचालक एमडी अकुप्रेसर थेरापिस्ट शिवकुमार आचार्य। मोबाइल नम्बर 98-449-84-128। आजै आउनुहोस्, दुखाईबाट मुक्ति पाउनुहोस्, प्राकृतिक उपचार नै रोज्नुहोस्। नववर्ष 2083 सालको पावन अवसरमा सम्पूर्ण आन्तरिक तथा बाह्य पर्यटक, उपभोक्ता, कर्मचारी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली जनहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य, दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। लुम्बिनी प्रदेशकै पर्यटकीय स्थल राप्ती शान्ति उद्यान पार्कमा सपरिवार घुम्न जाउ, नयाँ वर्षलाई अझै उल्लासमय बनाऊ। अध्यक्ष दिल्ली भण्डारी, श्री गणेश सामुदायिक वन उपभोक्ता समिति तुलसी प्रसाद गणेश प्रदाङ र अध्यक्ष सुधीर केसी एवं समस्त राप्ती शान्ति उद्यान पार्क परिवार तुलसी प्रसाद गणेशपुर दाङ। नववर्ष 2083 सालको पावन अवसरमा हामी हाम्रा सेवाग्राही, स्वास्थ्यकर्मी, चिकित्सक, कर्मचारी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली जनहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य, दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। स्वस्थ खानपान र बानी व्यवहारमा ध्यान दिउ, सधैं निरोगी रहौं।
1: हामी कहाँ स्वदेशी तथा विदेशी औषधिहरू सुपथ मूल्यमा पाइनुका साथै सम्पूर्ण बच्चा लागि आवश्यक कपडाहरू सुपथ मूल्यमा बिक्री वितरण गरिन्छ। रेग्मी फार्मेसी तथा दीक्षा बेबी सप तुलसीपुर 5 राप्ती प्रादेशिक अस्पतालको गेट अगाडि दान। मोबाइल नम्बर 98-478-50-036। नववर्ष 2083 सालको पावन अवसरमा हामी हाम्रा ग्राहक वर्ग, उद्योगी, व्यवसायी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली जनहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य, दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
0: हामी कहाँ मोमो, चाउमिन, चना, अण्डा, चिल्ली चिकन, पकौडा, फ्राई रोस्ट चिकन, फ्राई माछा, चिया, कफी लगायत अर्डर अनुसार स्वादिष्ट खाजा नास्ता तयार गरिनुका साथै बस्नका लागि उचित व्यवस्था समेत रहेको छ। रिना सल्यानी खाजा घर तुलसीपुर पाँच सल्यान रोड दान रेडियो प्रकृति एफएम को दक्षिण तर्फ प्रोपराइटर टेक बहादुर बुढा थोकी मोबाइल नम्बर 97081050 97 र 97058347997 नव वर्ष 2083 सालको पावन अवसरमा हामी हाम्रा ग्राहक वर्ग उद्योगी व्यवसायी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली जनहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: हामी कहाँ अर्जेन्ट फोटो फोटोबाट फोटो फोटोकपी लेमिनेसन फोटो फ्रेमिङ तयार गरिनुका साथै विवाह पार्टी जन्मदिन व्रतबन्ध लगायतमा भिडियो समेत खिचिन्छ। एसकेसी फोटो सर्भिस तुलसीपुर पाँच वीरेन्द्र चोकदेखि 60 मिटर पश्चिम रतननाथ मन्दिर चोक सुर्खेत रोड दान प्रोप्राइटर सन्तोष चौधरी मोबाइल नम्बर 98686 83525 र 98095 42 307।
0: नव वर्ष 2083 सालको पावन अवसरमा हामी हाम्रा ग्राहक वर्ग उद्योगी व्यवसायी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली जनहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: हामी कहाँ अर्डर अनुसार स्वादिष्ट खाना नास्ता तयार गरिनुका साथै बस्नको लागि व्यवस्था रहेको छ। सहुलियत मेगा किचन तुलसीपुर पाँच बस पार्क न्यू रोड दाङ प्रोपराइटर नन्द प्रसाद डाङ्गी मोबाइल नम्बर 98095 76 356। सेवा गर्ने मौका दिनुहोला।
0: नव वर्ष 2083 सालको पावन अवसरमा हामी हाम्रा ग्राहक वर्ग उद्योगी व्यवसायी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली जनहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: हामी कहाँ आफ्नै उद्योगबाट उत्पादित स्कूल कलेज बीए पार्टीका लागि आवश्यक पर्ने विभिन्न डिजाइनका जुत्ताहरू उपलब्ध छ र विदेशी तथा स्वदेशी रेडीमेड जुत्ता चप्पलहरू पनि पाइनुका साथै पुराना तथा नयाँ जुत्ता चप्पलहरू मर्मत पनि गरिन्छ। सेवा गर्ने मौका दिनुहोला। सल्यानी छाला जुत्ता पसल तोसेपुर पाँच कलाइन दान बिपी चोकदेखि थोरै तल प्रोप्राइटर लाम बहादुर नेपाली मोबाइल नम्बर 98095 72 372। नववर्ष 2083 सालको पावन अवसरमा हामी हाम्रा ग्राहक वर्ग उद्योगी व्यवसायी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली जनहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
0: हामी कहाँ विभिन्न डिजाइनका खुकुरी खुडा ग्रासी चुलेसी खुर्पा आसी डाँफे माछा हात्ती गैंडा कतार पाइनुका साथै विभिन्न कृषिजन्य सामग्रीहरू निर्माण र पुराना औजारहरू मर्मत गरिन्छ र खुकुरीको दाब बनाउने कैचीमा धार लगाउने काँचा बनाउने र नेपाल आर्मी सशस्त्र प्रहरी र प्रहरीको सैन्य आधारभूत तालिमको खुकुरीहरू पनि तयार गरिन्छ। सल्यानी खुकुरी एन्ड कृषि औजार निर्माण हस्तकला उद्योग तुलसीपुरपा सल्यान रोड गाउँ एसबीआई बैंक एटीएम र कामना सुनचाँदी पसलको अगाडि प्रोप्राइटर अजय विक मोबाइल नम्बर 98476 55 452।
1: नववर्ष 2083 सालको पावन अवसरमा हामी हाम्रा ग्राहक वर्ग उद्योगी व्यवसायी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली जनहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
0: हामी कहाँ घर निर्माण सम्बन्धी सामग्रीहरू छड सिमेन्ट जस्ता पाता बाथरूम फिटिङ पीभीसी फिटिङ डोर फिटिङ सीपीभीसी फिटिङ पीभीसी पाइप एसडीपी पाइप विभिन्न मोटरहरू जीआई पाइप फिटिङ पेन्ट टंकीका साथै जस्मिन पेन्ट उपलब्ध छन्। समृद्धि हार्डवेयर प्राली तुलसीपुर 5 सल्यान रोड दाङ। फोन नम्बर 0825228066, मोबाइल नम्बर 9898722866 र 9928660000। साथै हाम्रो सेवा तुलसीपुर 19 बिजौरी र तुलसीपुर छ गुमराहा चोकबाट पनि उपलब्ध छ। बिजौरीका लागि फोन नम्बर 0825908059 र गुमराहा चोकका लागि फोन नम्बर 0825904002।
1: नववर्ष 2083 सालको पावन अवसरमा हामी हाम्रा सेवाग्राही स्वास्थ्यकर्मी चिकित्सा कर्मचारी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपालीजनहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। स्वस्थ खानपान र बानी व्यवहारमा ध्यान दिऊ, सधैं निरोगी रहौं। सौगात मेडिकल हल तुलसीपुरमा हाल भैरवा शिक्षण अस्पताल न्युरो साइकेट्री डिपार्टमेन्ट प्रमुखमा कार्यरत नशा तथा मानसिक रोग विशेषज्ञ डाक्टर सञ्जीव रञ्जन डाक्टरद्वारा दिइने सेवाहरू:
0: टाउको धेरै दुख्ने, माइग्रेन तथा रिङ्गटा लाग्ने, बेहोस हुने, मूर्छा पर्ने, छारे तथा मिर्की रोग, हिस्टोरिया, शरीर कामले पागलपन, निद्रा नलाग्ने तथा निद्रामा बरबराउने, चिन्ता तथा डिप्रेसन, बारम्बार आत्महत्या गर्न इच्छा हुने, झर्को लाग्ने, निराश हुने, मुटु ढुकढुक गर्ने, चिटचिट पसिना आउने, कानमा आवाज आउने, एक्लै हाँस्ने वा रुने, अदृश्य शक्तिले पछ्याएको जस्तो हुने, देवी देवता चढ्ने, हातखुट्टा दुख्ने, झमझमाउने, हातखुट्टा पोल्ने, शरीरमा सिल्काहने, हात गोडा निदाउने, ढाड कम्मर जोड्ने, गर्दन दुख्ने, नसा च्यापिएको, दुखाई तथा नसा च्यापिएर हिडुल गर्न गाह्रो हुने र जाँड रक्सी चुरोट सुर्ती गाजा लगायत अन्य कडा लागौषध दुर्व्यसनीबाट छुटकारा, साथै यौन दुर्बलता जस्ता नसा तथा मानसिक रोग सम्बन्धी सम्पूर्ण समस्याको उपचार तथा परामर्श सेवा।
1: बिरामी चेक जाँच हुने मिति यही वैशाख 24 गते, साथै प्रत्येक दिन हात जोड्ने तथा नसा रोग विशेषज्ञ सेवा पनि उपलब्ध छ।
0: नोट फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ। थप जानकारीका लागि सौगात मेडिकल हल तुलसीपुर 5 नयाँ बस पार्क पश्चिम रोड दाङ फलफूल डहराको ठीक पश्चिम तर्फ। मोबाइल नम्बर 9846601529 र 9862619135।

0: नववर्ष 2083 सालको पावन अवसरमा हामी हाम्रा ग्राहकवर्ग, उद्योगी, व्यवसायी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपालीजनहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य, दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: हामी कहाँ सेकेन्ड ह्याण्ड फ्रिज, पंखा, मोटर, रन्डा, पानी तताउने केटली, राइस कुकर, मिक्सर लगायत सम्पूर्ण इलेक्ट्रिकल सामग्रीहरू सुपथ मूल्यमा पाइनुका साथै मरमत पनि गरिन्छ र पुरानो फ्रिजहरू खरिद बिक्री पनि गरिन्छ। 25 वर्षदेखि सेवा दिँदै आएको शर्मा इलेक्ट्रिकल एण्ड फ्रिज मरमत सेन्टर, तुलसीपुर 5 ग लाइन दाङ, ज्योति विकास बैंकको ठिक पश्चिम तर्फ। प्रोप्राइटर प्रेम प्रसाद शर्मा।
2: मोबाइल नम्बर 9847835920 र 9905141190।
3: नव वर्षको शुभकामना।
0: नववर्ष 2083 सालको पावन अवसरमा हामी हाम्रा ग्राहकवर्ग, उद्योगी, व्यवसायी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपालीजनहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य, दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: हामी कहाँ दक्ष तथा अनुभवी मिस्त्रीबाट कम्पाउण्ड गेट, फेन्स गेट, ग्रिल सटर, गोल भर्यान, स्टील रेलिङ, डिस्क बेन्च, चुल्हो र हलोका साथै फलाम र स्टील सम्बन्धी सम्पूर्ण काम गरिन्छ। श्री बाला इन्जिनियरिङ वर्कसप, तुलसीपुर 7 डाँडापातु शिवनगर दाङ। प्रोप्राइटर लल्लु बाबु सोनी। फोन नम्बर 0825221269 र मोबाइल नम्बर 9869616।

0: नववर्ष 2083 सालको पावन अवसरमा हामी हाम्रा ग्राहकवर्ग, उद्योगी, व्यवसायी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली जनहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य, दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: हामी कहाँ गुणस्तरीय बिउ बिजन, रोगनाशक, ढुसीनाशक, कीटनाशक, कृषि औजारका साथै गाईवस्तुका विभिन्न औषधिहरू पाइन्छ र कृषि प्राविधिकद्वारा कृषि प्राविधिक परामर्श सेवा पनि उपलब्ध छ। श्री स्वर्गद्वारी एग्री नेपाल प्राली, तुलसीपुर 5 बीपी चोक दाङ, प्रबन्ध निर्देशक कृषि प्राविधिक माधव केसी र भानुकुमारी डागी, मोबाइल नम्बर 9858822568 र 9848222568।
2: नववर्ष 2083 सालको पावन अवसरमा हामी हाम्रा ग्राहकवर्ग, उद्योगी, व्यवसायी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली जनहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य, दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं।
0: हामी कहाँ मोटरसाइकल तथा स्कूटरका सम्पूर्ण पाट पूर्जाहरू पाइनुका साथै दक्ष मिस्त्रीद्वारा मर्मत तथा स्तरीय धुलाईको समेत व्यवस्था रहेको छ। सिद्ध बाबा अटो पास, तुलसीपुर 5 सल्यान रोड दाङ, प्रोप्राइटर टोप बहादुर घरती, मोबाइल नम्बर 9849017775 र 9812873389।
2: नववर्ष 2083 सालको पावन अवसरमा हामी हाम्रा ग्राहकवर्ग, उद्योगी, व्यवसायी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली जनहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य, दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
0: हामी कहाँ सम्पूर्ण फोटो सम्बन्धी काम गरिनुका साथै भिडियोग्राफी, फोटो लेमिनेसन, फोटो कपी, अर्जेन्ट फोटो तुरन्त तयार गरिन्छ। न्यू सिर्जना फोटो स्टुडियो, तुलसीपुर 5 बीपी चोक क लाइन दाङ, प्रोप्राइटर डोर बहादुर थापा, मोबाइल नम्बर 9848742678। सेवा गर्ने मौका दिनुहोला।
2: नववर्ष 2083 सालको पावन अवसरमा हामी हाम्रा ग्राहकवर्ग, उद्योगी, व्यवसायी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली जनहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य, दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
0: हामी कहाँ दाल, चामल, तेल, आटा, मैदा, चिनी लगायत घरायसी खाद्यान्नका सामानहरू होलसेल तथा फुटकर मूल्यमा बिक्री वितरण गरिन्छ। स्टार ट्रेडर्स, तुलसीपुर 5 सल्यान रोड दाङ, नमस्ते मिनी मार्केटको भित्र, प्रोप्राइटर राजन भण्डारी, मोबाइल नम्बर 9849054064।

0: नववर्ष 2083 सालको पावन अवसरमा हामी हाम्रा ग्राहकवर्ग, उद्योगी, व्यवसायी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपालीजनहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य, दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: हामी कहाँ बिल भरपाई छपाई, फोटो प्रिन्ट, डिजिटल बोर्ड, भिस्ट प्रिन्ट, फाइबर ब्याग, फोटोकपी, पिंक छाप, पम्पलेट फार्म, लेमिनेसन, विवाह कार्ड, रजिस्टर, आईडी कार्ड, भिजिटिङ कार्ड, शिलालेख प्रिन्ट, क्यालेण्डर लगायत सम्पूर्ण छपाई तथा फोटो सम्बन्धी काम गरिन्छ। शुभलक्ष्मी अफसेट प्रेस एण्ड फोटो स्टुडियो, तुलसीपुर शहर शीतलपुर रोड दाङ, लोकसेवा आयोग कार्यालय अगाडि, प्रोप्राइटर पूर्ण बहादुर खड्गा र शिवचन्द्र डाँगी, मोबाइल नम्बर 9810924977 र 9849799086। एकपटक सेवा गर्ने मौका दिनुहोला।

0: नववर्ष 2083 सालको पावन अवसरमा हामी हाम्रा ग्राहकवर्ग, उद्योगी, व्यवसायी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपालीजनहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य, दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: हामी कहाँ रेडमी, भिभो, ओप्पो, टेक्नो, इन्फिनिक्स लगायतका विभिन्न ब्रान्डका मोबाइल तथा सम्पूर्ण इलेक्ट्रिक सामानहरू नयाँ वर्षको अवसरमा विशेष छुटका साथ बिक्री वितरण गरिन्छ र सम्पूर्ण बिग्रेका मोबाइलहरू मर्मत पनि गरिन्छ। शुभम मोबाइल सेन्टर, तुलसीपुर 5 बस पार्क, माछापुछ्रे टोल विकास संस्थाको गेट अगाडि, प्रोप्राइटर कृष्ण बिक, मोबाइल नम्बर 9858856050।
2: नववर्ष 2083 सालको पावन अवसरमा हामी हाम्रा उपभोक्ता, कर्मचारी, वन वातावरण प्रेमी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपालीजनहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य, दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। सुक्खा मौसम शुरू भएकाले वनमा डढेलो तथा आगलागीका घटनाहरू हुन सक्छन्। त्यसैले वनमा जाँदा सलाई, लाइटर जस्ता प्रज्वलनशील पदार्थ नलैजाउ। वन डढेलो न्यूनीकरण
3: अध्यक्ष रमेश कुमार दिसी, सचिव बालिका ओली र कोषाध्यक्ष भीमसरा खड्गा एवं समस्त सुकीदह सामुदायिक वन उपभोक्ता समूह परिवार, तुलसीपुर 4 लामिदमार, दाङ।
2: नववर्ष 2083 सालको पावन अवसरमा हामी हाम्रा ग्राहकवर्ग, उद्योगी, व्यवसायी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपालीजनहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य, दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
0: हामी कहाँ घर निर्माणको लागि छत, सिमेन्ट, सरिया जस्ता पाता, रंगरोगन, फलाम, एंगल, पाइप, पेन्ट, एनएस पाइप आदि पाइनुका साथै निर्माण सम्बन्धी सम्पूर्ण सामग्री उपलब्ध छ। नोट, सामान ढुवानी गर्नका लागि गाडीको समेत व्यवस्था छ। सेवा गर्ने मौका दिनुहोला। सुनिल एन्ड शुभलक्ष्मी हार्डवेयर प्रणाली, तुलसीपुर 8 दाङ। फोन नम्बर 0082416210 र मोबाइल नम्बर 9857211750।
4: नववर्ष 2083 सालको पावन अवसरमा हामी हाम्रा ग्राहकवर्ग, उद्योगी, व्यवसायी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपालीजनहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य, दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
2: हामी कहाँ ट्रस निर्माण, च्यानल, फेन्सी गेट, रेलिङ, सटर, गोल भर्याङ लगायत ग्रिल सम्बन्धी सम्पूर्ण काम गरिनुका साथै जाली सम्बन्धी काम पनि गरिन्छ र खाना पकाउने ग्यास, ग्यास चुलो, रेगुलेटर, पाइप, लाइटर तथा चुलो सम्बन्धी सम्पूर्ण पार्ट्सहरू पाइनका साथै चुलो पनि मर्मत गरिन्छ। शुभम इन्जिनियरिङ वर्कसप तथा सगरमाथा ग्यास सप्लायर्स, तुलसीपुर 5 सल्यान रोड, दाङ। प्रोप्राइटर जग बहादुर ओली। फोन नम्बर 0825218076 र मोबाइल नम्बर 9858821876। सेवा गर्ने मौका दिनुहोला।
4: नववर्ष 2083 सालको पावन अवसरमा हामी हाम्रा ग्राहकवर्ग, उद्योगी, व्यवसायी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपालीजनहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य, दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
2: लुम्बिनी प्रदेशमै पहिलो पटक अत्याधुनिक पञ्च मेसिनद्वारा सुनको गुणस्तर परीक्षण गरी खरिद बिक्री गरिनुका साथै पुराना तथा आधुनिक डिजाइनका सुन चाँदीका सम्पूर्ण गरगहनाहरू उपलब्ध। तुलसीपुर ज्वेलर्स प्राली, तुलसीपुर 5 अङ्गलाइन, दाङ। फोन नम्बर 0825227062, मोबाइल नम्बर 9857821179 र 9478862002। एकपटक सेवा गर्ने मौका दिनुहोला।

0: नववर्ष 2083 सालको पावन अवसरमा हामी हाम्रा ग्राहकवर्ग, उद्योगी, व्यवसायी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपालीजनहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य, दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: हामी कहाँ दैनिक उपभोग्य खाद्यान्नका सामानहरू दाल, चामल, चिनी, आटा, मैदा, तेल लगायत विभिन्न अर्ग्यानिक सामान, कारबाट बनेका हस्तकलाका सामान पाउनुका साथै सबै सेवा एउटै छाना मुनि उपलब्ध छ। तुलसीपुर कोशेली घर, तुलसीपुर 5 बस पार्क, दाङ।
2: नयाँ वर्षको शुभकामना।
1: नववर्ष 2083 सालको पावन अवसरमा हामी हाम्रा ग्राहकवर्ग, उद्योगी, व्यवसायी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपालीजनहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य, दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
3: हामी कहाँ विभिन्न कम्पनीका मोटरसाइकल तथा स्कूटर खरिद तथा बिक्री गरिन्छ। तुलसीपुर रिकन्डिसन हाउस एन्ड वर्कसप, तुलसीपुर 6 घोडाई रोड, दाङ। प्रोप्राइटर दीपक पाण्डे। मोबाइल नम्बर 9858171191 र 9861191191। सेवा गर्ने मौका दिनुहोला।
0: नववर्ष 2083 सालको पावन अवसरमा हामी हाम्रा ग्राहकवर्ग, उद्योगी, व्यवसायी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपालीजनहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य, दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: रूम्स, बार, पार्टी हल, कन्फरेन्स हल, पार्किङ र स्वादिष्ट भोजनका लागि हामीलाई सम्झनुहोस्। युवम फुड एन्ड स्टे, तुलसीपुर 5 सल्यान रोड, दाङ। रेडियो प्रकृति एफएमको अगाडि। प्रोप्राइटर बाबुराम छेत्रियल। फोन नम्बर 0825212771 र मोबाइल नम्बर 9858877727। सेवा गर्ने मौका दिनुहोला।
4: नजिक सबै भन्दा नजिक रेडियो प्रकृति एफएम 93.4 मेगाहर्ज। तपाई सँगसँगै

0: de silencio. Sería porque tiene sentido muchos más llegar.
1: तुलसीपुर उपमहानगरपालिकाको तेस्रो त्रैमासिक सार्वजनिक सुनवाई सञ्चालन हुने सम्बन्धी सूचना।
2: यस तुलसीपुर उपमहानगरपालिकाको चालू आर्थिक वर्ष 2082-83 तेस्रो त्रैमासिक समय अवधिमा भए गरेका विकास निर्माण सेवा प्रवाह लगायतका सम्बन्धमा तपसिल बमोजिमको मिति समय र स्थानमा तेस्रो त्रैमासिक सार्वजनिक सुनवाई कार्यक्रम आयोजना गरिने भएकाले तुलसीपुर उपमहानगरपालिका क्षेत्रभित्रका क्रियाशील राजनीतिक दलहरू उपभोक्ता समिति टोल विकास संस्था क्लब सरकारी संस्था गैर सरकारी संस्थाका प्रमुख तथा प्रतिनिधि सामाजिक अगुवा नागरिक समाज सर्वसाधारण नागरिक लगायत सरकारवाला सबैको उपस्थितिका लागि यो सूचना प्रसारण गरिएको छ।
1: मिति 2083 वैशाख 28 गते समय बिहान 10:30 बजे स्थान तुलसीपुर बहुप्राविधिक शिक्षालय मेट्रो कलेज तुलसीपुर 12 हरिपौरी दाङ तुलसीपुर उपमहानगरपालिका नगर कार्यपालिकाको कार्यालय तुलसीपुर दाङ।
3: कोहलपुर मेडिकल कलेज का मानसिक तथा नशारोग विशेषज्ञ डाक्टर मोहन बेलबासे पानस मेडिको फर्मा तुलसीपुर में आउने बारे अत्यंत जरूरी सूचना।
4: डाक्टर द्वारा उपचार हुने रोगहरू
3: छारे रोग मिर्गी रोग बाख्रे रोग बेला बेलामा बेहोश हुने लामो समयदेखि टाउको दुख्ने मुटुको धड्कन बढ्ने शरीर काप्ने पसिना आउने झस्कने तर्सने भएमा निद्रा नलाग्ने बढी निद्रा लाग्ने शरीर झमझम गर्ने पोल्ने वा दुख्ने काम गर्न मन नलाग्ने दिक्क लाग्ने भएमा यौन इच्छामा कमी रक्सी तथा नशालु पदार्थ सेवन बढी बोल्ने रिसाउने झर्कने दिमागमा एउटै कुरा बारम्बार दोहोरिरहने र एउटै काम बारम्बार गर्नुपर्ने भएमा
4: बालक वा वृद्धहरूमा कुनै पनि किसिमको असामान्य व्यवहार देखा परेमा एक्लै बर्बराउने बिना कारण हाँस्ने रुने एकान्तमा बस्ने जस्ता लक्षणहरू देखा परेमा तुरन्त सम्पर्क राख्नुहोला।
1: बिरामी चेक जाँच हुने मिति जेठ 3 गते आइतबार र 4 गते सोमबार बेलुकासम्म। सोमबारका लागि बिरामीले पहिले नै नाम दर्ता गराउनु पर्नेछ। सम्पर्क पानस मेडिको फर्मा तुलसीपुर 5 दाङ राप्ती प्रादेशिक अस्पताल अगाडि।
5: घर आँगन सुन्दर बनाउनका लागि फुलहरूको बगैँचा बनाउनु पर्नेछ। नयाँ नयाँ प्रजातिका फुलका बिरुवाहरू कहाँ पाउँछ होला?
6: ओहो दाई, के सोचमा परिरहनु भएको छ त? नेचुरल नर्सरी छँदैछ नि, मेरो घरमा भएका सबै फुलका बिरुवाहरू त्यहीँबाट ल्याएको हो। सबै प्रकारका फुलका बिरुवाहरू पाउँछ नि त्यहाँ।
7: हजुर, तपाईँलाई पनि 12 महिना कुनै पनि सिजनल तथा सजावटको फुल विभिन्न प्रजातिका फलफुलका बिरुवा बिहे तथा व्रतबन्धका लागि गुलाबको वरमाला दुबोमाला पुष्पबुकी सयपत्रीका माला सजावटका गमला आवश्यक परे तुरन्त सम्पर्क गर्नुहोस्। यति मात्रै होइन, घरमा पुगेर मालीको काम पनि गरिन्छ।
1: थप जानकारीका लागि नेचुरल नर्सरी तुलसीपुर 8 दुधेना दाङ दाना फ्याक्ट्री नजिकै सञ्चालक बुद्धिराज पौडेल मोबाइल नम्बर 9845-27695 र 9810-12-60-00 एकपटक सेवा गर्ने मौका दिनुहोस्।
8: गएको वर्ष अग्निरेखा बनाएर मात्रै छोड्यौं, सरसफाई गरेनौं, त्यसैले आज दुःख पाइयो। अब तुरन्तै अग्निरेखाको सरसफाई गर्नुपर्ने भयो। हामी सबै जुटेर यसको सरसफाई गरौं है।
9: यो सुक्खा मौसममा वन जंगलमा आगो लाग्ने सम्भावना बढी हुने हुँदा हामी सबैले आगो लाग्नबाट सतर्कता अप्नाउनु पर्दछ।
8: वन जंगलमा जाँदा चुरोड खाने जथाभावी आगो सल्काउने काम गर्नु हुँदैन।
10: वनमा आगो लगाउँदा रुख बिरुवा मर्नुका साथै वनमा पाइने जीव जन्तु चराचुरुङ्गी पनि मर्न सक्छन्।
8: वनलाई आगोबाट बचाउ, प्राकृतिक सम्पत्तिको सुरक्षा गरौं।
11: डिभिजन वन कार्यालय दाङ र रेडियो प्रकृति एफएम द्वारा वन डढेलु नियन्त्रणका लागि जनहितमा जारी सन्देश।
12: गर्मी बढ्दैछ, पानीको स्रोत सुक्दैछ, सानो लापरवाहीले गर्दा भोलि ठूलो संकट निम्तिन सक्छ।
1: पानीको सही प्रयोग गरौ, पानी खेर नफालौ, उमालेर वा फिल्टर गरेर मात्रै सफा पानी पिउने गरौ।
2: तुलसीपुर 3 रहेको अमृतपुर खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाद्वारा जनहितमा जारी सन्देश।
13: छोराले खोजेको
14: आमाले रोजेको
13: सम्पूर्ण गृहिणीको रोजाई नवरत्न भोग
14: गृहपति
13: माइलोदाई र भूपति भोग ब्रान्डको चामल खाऊ स्वाद गुणस्तर र भरोसाको संगम अब थन खुसीको खबर
14: नवरत्न भोग गृहपति माइलोदाई र भूपति भोग ब्रान्ड चामलको प्रत्येक बोरा खरिदमा पाउनुहोस् आकर्षक उपहार
13: का लागि आधिकारिक विक्रेता
14: मोहिनी ट्रेडर्स तुलसीपुर 5 ग लाइन लाङ रौनियार क्लिनिकको पूर्वपट्टि कुनामा
13: सम्पर्कका लागि फोन
14: 08259075753 र मोबाइल 9808864071
13: दुवै मिलेर नवरत्न भोग गृहपति माइलोदाई
14: र भूपति भोग आज रोज्नुहोस् स्वाद र उपहार दुवै जित्नुहोस्
15: रौनियार डेन्टल क्लिनिक रौनियार मेडिकल भएकै भवनबाट विगत 15 वर्षदेखि डाक्टर मुक्तिनाथ रौनियार अर्थोडन्टिक्सबाट दैनिक रूपमा सेवा दिँदै आइरहेको सहर्ष जानकारी गराउँदछौ
16: हाम्रा सेवाहरू
17: दन्त परीक्षण तथा परामर्श सेवा
16: दाँतको एक्सरे
17: दाँत सफा गर्ने
16: दाँत निकाल्ने
17: दाँत भर्ने
16: दाँतको जरादेखि उपचार गर्ने
17: कृत्रिम दाँत लगाउने
16: बच्चाहरूको दाँतको विशेष उपचार
17: नमिलेको दाँत मिलाउने विशेषज्ञ सेवा
16: दाँतको कस्मेटिक उपचार
17: साथै मुखमा हुने घाउ खटिरा अल्सरको अनुसन्धान मूलक उपचार तथा शल्यक्रिया मुखको जोड्नीमा आउने समस्याहरूको उपचार दाँत मुख तथा हड्डीको चोटपटकको उपचार
18: सम्पर्क रौनियार डेन्टल क्लिनिक तुलसीपुर 5 ग लाइन दाङ मोबाइल नम्बर 9857825188 र 9848404188
19: दैनिक विशेषज्ञ सेवा सहित 24 घण्टा इमर्जेन्सी र ओपिडी सेवाको लागि अब चिनारी हस्पिटल प्रणाली तुलसीपुरलाई सम्झनुहोस्
18: हाम्रा सेवाहरू नसा तथा हाडजोडे रोग विशेषज्ञ डाक्टर रूपेश कुमार शेरसन
20: बाल रोग विशेषज्ञ डाक्टर ऋषिकेश काफले मुटु पेट तथा फिजिसियन डाक्टर फरहान खान प्रसूति तथा महिला रोग विशेषज्ञ डाक्टर शेखर थापा र सोमनाथ भण्डारी लगायत विशेषज्ञ डाक्टरहरूद्वारा दैनिक बिरामीहरूको चेक जाँच तथा उपचार गरिन्छ
21: साथै नाक कान घाँटी छाला तथा यौन समस्या एवं मनोरोगको उपचार तथा परामर्श जनरल सर्जन डाक्टर गोवर्धन नेपालद्वारा दूरबीन विधिबाट अपरेशन सेवा
18: र वरिष्ठ रेडियोलोजिस्ट डाक्टर सुमन श्रेष्ठद्वारा दैनिक भिडियो एक्सरे सेवा
19: विस्तृत जानकारीको लागि चिनारी हस्पिटल प्रहरी ग लाइन तुलसीपुर दाङ फोन नम्बर 0825206601 मोबाइल 97487071 र 9810871380
22: स्वस्थ जीवन हाम्रो कामना सर्वसुलभ विशिष्ट स्वास्थ्य सेवा हाम्रो चाहना
23: स्कूल कलेज बिहे पार्टी वा स्पोर्ट का लागि आकर्षक टिकाऊ र स्टाइलिश जुत्ता खोज्दै हुनुहुन्छ अब सम्झनुहोस् गुड हिल लेदर सुज उद्योग तुलसीपुर 5 अङ्गलाइन दाङ
18: हाम्रो आफ्नै उद्योगबाट उत्पादित विभिन्न डिजाइनका गुणस्तरीय जुत्ताहरू होलसेल तथा फुटकर मूल्यमा उपलब्ध छन् र नयाँ वर्षको अवसरमा विशेष छुटका साथ हाम्रो सेवा उपलब्ध छ साथै हाम्रो उद्योग तुलसीपुर छ हात्तीखौवा चोकदेखि दक्षिणतर्फ रहेको पनि जानकारी गराउँदछौ
23: थप जानकारीका लागि गुड हिल लेदर सुज उद्योग तुलसीपुर 5 अङ्गलाइन दाङ प्रोप्राइटर पदम बहादुर नेपाली मोबाइल नम्बर 9857720756
24: के तपाईँ कुखुरा पालन गर्ने सोचमा हुनुहुन्छ
25: कि त गाई भैँसीका लागि आवश्यक गुणस्तरीय दानाको खोजीमा हुनुहुन्छ
24: एकपटक सम्झनै पर्ने नाम शिवशक्ति पोल्ट्री फिड सप्लायर्स
25: हजुर हामी कहाँ ब्रोइलर कुखुराको दाना चल्ला गाई भैँसीको दाना खसी बाख्राको दाना होलसेल तथा फुटकर सुपथ मूल्यमा बिक्री गरिन्छ साथै कुखुराको दाना खुवाउने भाँडा पनि उपलब्ध छ
24: पोषक दानाको आधिकारिक विक्रेता शिवशक्ति पोल्ट्री फिड सप्लायर्स तुलसीपुर 5 सल्यान रोड दाङ खानेपानी कार्यालयको ठिक अगाडि राप्ती प्रादेशिक अस्पताल जाने बाटोको 3 सटर दक्षिण तर्फ प्रोप्राइटर सञ्जिता ओली मोबाइल नम्बर 97452279774 सेवा गर्ने मौका दिनुहोस्
26: हीरा सुनचाँदी पसल नयाँ व्यवस्थापनका साथ नयाँ ठाउँबाट सेवा दिइरहेको ग्राहक महानुभावहरूमा सहर्ष जानकारी गराउँदछौ
0: हाम्रा सेवाहरू हामी कहाँ अर्डर अनुसार आकर्षक डिजाइन का गरगहना तयार गरिनुका साथै रेडीमेड गहना पनि तयार गरिन्छ र पुराना गहना सँग नयाँ गहना पनि साटफेर गरिन्छ।
26: सम्पर्क
3: हेरा सुनचाँदी पसल तुलसीपुर 5 दाङ पिपलगोट देखि दक्षिण तर्फ।
0: प्रोप्राइटर हीरा सुनार र बेलमती सुनार। मोबाइल नम्बर 9864448338 र 9802645818। एक पटक सेवा गर्ने मौका दिनुहोस्।
4: अब काठमाडौँकै उच्च स्तरीय स्वास्थ्य सेवा सुविधा दाङको तुलसीपुर र मोतीपुरमा अवस्थित रातिलाल केयर हस्पिटलमा।
5: स्वास्थ्यमा समस्या छ? जिल्ला बाहिर काठमाडौँ बुटौल नेपालगंज जाने सोचमा हुनुहुन्छ?
4: यदि त्यसो हो भने कुनै चिन्ता छैन, ढुक्क हुनुहोस् राप्तीलाइफ केयर हस्पिटल प्राली तुलसीपुर र मोतीपुरबाट। सबै प्रकारका विशेषज्ञ सेवाहरू 24 घण्टा प्रदान भइरहेको सहर्ष जानकारी गराउँदछौ।
5: तुलसीपुर र मोतीपुरबाट विशेषज्ञ डाक्टरद्वारा दिइने विशेषज्ञ सेवाहरू:
4: 10 बेड आईसीयू सेवा,
5: 10 बेड एनआईसीयू सेवा,
4: 10 बेड एसडीयू सेवा,
5: नर्मल डेलिभरी तथा सीएस सेवा,
4: 24 घण्टा इमर्जेन्सी यूएसजी ल्याब सेवा,
5: अत्याधुनिक अपरेशन कक्ष सहित दूरबीन विधिबाट ठूला तथा साना अपरेशन सेवा।
4: सरल सर्वसुलभ गुणस्तरीय स्वास्थ्य सेवा, बिरामीको सेवामा हाम्रो प्रतिबद्धता। राप्तीलाल केयर हस्पिटल प्राली तुलसीपुर 7 मोतीपुर र तुलसीपुर 5 गलाइन दान। फोन 082-522-686 र 590-475।

0: तमकै तपाईहरुले सुनिरहनु भएको छ हैन ल सुन्न नभुल्नु होला है
1: ओहो ल पढ्नुस् त यो खबर आज पनि रुख काटेछ हैन यसरी दिनु रुख काटेपछि वन कसरी जोगिएला र खै
2: वन मात्र होइन हामी वरपरको वातावरण पनि जोगिएन रुख नभएपछि
1: त्यही त खै यिनलाई चेत किन नआउला
3: जताभावी रुख नकाटौं वातावरणलाई स्वच्छ राखौं
4: वातावरण मैत्री रेडियो प्रकृतिद्वारा जनहितका लागि जारी
5: दिउँसो एक बजेको प्रकृति समय सन्देश खेतीपातीमा कम्पोस्ट मलको प्रयोग गरौं

0: नववर्ष 2083 सालको पावन अवसरमा हामी हाम्रा ग्राहक वर्ग, उद्योगी, व्यवसायी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपालीजनहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य, दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: हामी कहाँ घर वायरिङका सम्पूर्ण सामानहरू, तार, स्विच, बल्बहरू पाउनुका साथै घर वायरिङ र प्लम्बिङका लागि दक्ष टेक्निसियनहरूको व्यवस्था समेत रहेको छ। यूबीसी इलेक्ट्रिक सप एन्ड सप्लायर, तुलसीपुर 5 सल्यान रोड, दाङ, नमस्ते मिनी मार्केट भित्र। प्रोप्राइटर गिरुराज पाण्डे। मोबाइल नम्बर 98677 99421 र 98038 45476। सेवा गर्ने मौका दिनुहोला। नव वर्ष 2083 सालको पावन अवसरमा हामी हाम्रा ग्राहक वर्ग, उद्योगी, व्यवसायी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपालीजनहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य, दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
2: हामी कहाँ ब्रोइलर, लेयर्स, गिरिराजका चल्ला, दाना र मासु बिक्री गरिनका साथै ब्रोइलर कुखुरा थोक एवं फुटकरमा होम डेलिभरीको व्यवस्था रहेको छ। पोल्ट्री फिड सप्लाई, तुलसीपुर 5 तुलसी बोर्डिङ चोक, तुलसीपुर, दाङ। प्रोप्राइटर किरण आचार्य।
1: फोन नम्बर 082-5219952 र मोबाइल नम्बर 98578-21952।
0: नववर्ष 2083 सालको पावन अवसरमा हामी हाम्रा ग्राहक वर्ग, उद्योगी, व्यवसायी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपालीजनहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य, दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: हामी कहाँ स्कूल कलेजका सम्पूर्ण ड्रेस, कोट, प्यान्ट, दौरा सुरुवाल, कुर्ता सुरुवाल लगायत लेडिज तथा जेन्ट्सका सबै कपडाहरू दक्ष कालीगरद्वारा तयार गरिनुका साथै सबै प्रकारका काँचो कपडाहरू पनि सुपथ मूल्यमा बिक्री वितरण गरिन्छ। अर्जुन टेलरिङ सेन्टर एन्ड कपडा पसल, तुलसीपुर 11 जसपुर, दाङ। प्रोप्राइटर अर्जुन परियार। मोबाइल नम्बर 98479852315। सेवा गर्ने मौका दिनुहोला। नववर्ष 2083 सालको पावन अवसरमा हामी हाम्रा ग्राहक वर्ग, उद्योगी, व्यवसायी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपालीजनहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य, दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
0: हामी कहाँ कुकर, प्रेसर, ग्यास, स्प्रे ट्याङ्की मर्मत गरिनुका साथै ग्यास होल्डिङको काम समेत गरिन्छ। अशोक एन्ड अमृता कुकर मरमत सेन्टर, तुलसीपुर 5 बिपी चोकदेखि पूर्वतर्फ, दाङ। प्रोप्राइटर गुरु प्रसाद चौधरी।
1: मोबाइल नम्बर 98479844157 र 98449506683। नववर्ष 2083 सालको पावन अवसरमा हामी हाम्रा ग्राहक वर्ग, उद्योगी, व्यवसायी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपालीजनहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य, दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
2: हामी कहाँ सर्टिङ सुटिङ कपड़ा पाइनका साथै कोट, प्यान्ट, दौरा सुरुवाल र विभिन्न स्कूल कलेजका कपड़ा बिक्री एवं सिलाई गरिन्छ। नोट, विद्यार्थीलाई 10% छुटको व्यवस्था छ। बम्बई टेलरिङ सेन्टर एन्ड पर्सेस कपड़ा पसल, तुलसीपुर 5 क लाइन, जेसिस चोक, कर्णाली बैंकको तल्लो तला। प्रोप्राइटर फरेन्द्र वर्मा। मोबाइल नम्बर 98479646546। मोबाइल नम्बर 98479646546।
0: नववर्ष 2083 सालको पावन अवसरमा हामी हाम्रा ग्राहक वर्ग, उद्योगी, व्यवसायी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपालीजनहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य, दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: हामी कहाँ आफ्नै मिलबाट उत्पादित बंगाली लोकल बासमती चामल, तेल, आटा, मैदा, चिनी लगायत सम्पूर्ण खाद्यान्न सामानहरू होलसेल तथा फुटकर सुपथ मूल्यमा बिक्री वितरण गरिन्छ। गल्ला पसल तुलसीपुर पाँच बस पार्क दाङ फलफूल टहराको ठिक अपोजिट प्रोप्राइटर दामोदर बस्नेत मोबाइल नम्बर 9849764714 र 9855823646 साथै हाम्रो अर्को सेवा डीआर राइस मिल तुलसीपुर सत्र वनकट्टाबाट पनि सेवा उपलब्ध भइरहेको जानकारी गराउँदछौ प्रोप्राइटर विमल बस्नेत मोबाइल नम्बर 9845764714
0: नववर्ष 2083 सालको पावन अवसरमा हामी हाम्रा ग्राहकवर्ग उद्योगी व्यवसायी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपालीजनहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ
1: बाइक स्कूटर गाड़ी ट्रक टिप्पर ट्याकर लगायत सबै सवारी साधनका लागि आवश्यक विभिन्न ब्रान्डका जस्तै एपोलो यामारेफ बीकेटी जेके लगायतका टायरहरू सुपथ मूल्यमा बिक्री वितरण गरिन्छ बीकेटी को आधिकारिक विक्रेता बीएनबी मल्टी सप्लायर तुलसीपुर पाँच सल्यान रोड दाङ प्रोप्राइटर विश्व रिजाल मोबाइल नम्बर 9855821531 सेवा गर्ने मौका दिनुहोला
0: नववर्ष 2083 सालको पावन अवसरमा हामी हाम्रा सेवाग्राही स्वास्थ्यकर्मी चिकित्सा कर्मचारी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपालीजनहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ स्वस्थ खानपान र बानी व्यवहारमा ध्यान दिउ सधैं निरोगी रहौ
1: हामी कहाँ राप्ती आँखा अस्पताल रक्षा चौर तुलसीपुर दाङमा 3 दशक भन्दा लामो समय काम गर्नुभएका अनुभवी वरिष्ठ नेत्र अधिकृत जोगीराम चौधरी तथा अनुभवी नेत्र सहायकद्वारा आँखा चेक जाँच गरिनुका साथै विभिन्न प्रकारका सनग्लासेस स्विमिङ ग्लासेस कन्ट्याक्ट लेन्स सीआर फाइट पीजी ब्लू कट प्रोग्रेसिभ क्रिजल लेन्सहरू सुपथ मूल्यमा पाइन्छ चौधरी आँखा उपचार केन्द्र तुलसीपुर पाँच सल्यान रोड दाङ प्रोप्राइटर युवराज चौधरी मोबाइल नम्बर

0: का साथै पार्ट्स पनि उपलब्ध छ। दाहाल मोटरसाइकल पार्ट्स एन्ड वर्कशप तुलसीपुर छ, घोराही रोड दान। प्रोप्राइटर टीकाराम दाहाल। मोबाइल नम्बर 98431-63538 र 98181-42-63।
1: नयाँ वर्षको शुभकामना।
2: नव वर्ष 2083 सालको पावन अवसरमा हामी हाम्रा ग्राहक वर्ग, उद्योगी, व्यवसायी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली जनहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य, दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
0: हामी कहाँ ग्यास, चुलो, रेगुलेटर, पाइप, लाइटर लगायत किराना तथा खाद्यान्नका सामानहरू थोक तथा फुटकर सुपथ मूल्यमा बिक्री वितरण गरिन्छ र होम डेलिभरीको समेत सुविधा रहेको छ। डायनामिक ट्रेड कन्सर्न तुलसीपुर 5 भुयाथान दाङ। प्रोप्राइटर लाल बहादुर केसी। मोबाइल नम्बर 98578-23058 र 98449-13795। नव वर्ष 2083 सालको पावन अवसरमा हामी हाम्रा ग्राहक वर्ग, उद्योगी, व्यवसायी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली जनहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य, दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
2: हामी कहाँ विभिन्न डिजाइनका खुकुरी, खुडा, चुलेसी लगायत कृषि औजार सम्बन्धी सम्पूर्ण सामानहरू तयार गरिनुका साथै सुपथ मूल्यमा बिक्री वितरण गरिन्छ र पुराना खुकुरी, खुडा, गराइसी, आसी, खुर्फा लगायत कृषि सामग्रीहरू मरमत पनि गरिन्छ। नोट कैचीमा स्थान पनि लगाइन्छ। देव सल्यानी खुकुरी एन्ड कृषि औजार उद्योग तुलसीपुर 5 सल्यान रोड दाल बीएसएस पार्टी प्यालेस गेटको छेउमा। प्रोप्राइटर झगु प्रसाद विश्वकर्मा। मोबाइल नम्बर 98478-24-266। एकपटक सेवा गर्ने मौका दिनुहोला।

0: नववर्ष 2083 सालको पावन अवसरमा हामी हाम्रा ग्राहकवर्ग, उद्योगी, व्यवसायी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपालीजनहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य, दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: हामी कहाँ स्वादिष्ट चाट, चटपटे, पानीपुरी, बिरयानी, मोमो लगायत स्वादिष्ट नास्ताका परिकार पाइनका साथै बिहे पार्टीका लागि बुकिङमा पानीपुरी तथा चाटको सेवा पनि दिइन्छ। चाट एण्ड बिरयानी सेन्टर, तुलसीप्रपा, सल्यान रोड, दाङ, नेपाल टेलिकमको ठिक अगाडि। प्रोप्राइटर दिनेश गुप्ता। मोबाइल नम्बर 9298913045।
0: नववर्ष 2083 सालको सुखद अवसरमा हामी हाम्रा समस्त अभिभावक, विद्यार्थी, शिक्षक, शिक्षा प्रेमी, बुद्धिजीवी, समाजसेवी तथा शुभचिन्तक जीवहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य, दीर्घायु एवं सफल र सरल उल्लासमय जीवनको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: प्रिन्सिपल फुलानन्द अधिकारी, अध्यक्ष वीर बहादुर भण्डारी मोहन एवं समस्त दिव्यकुञ्ज एकाडेमी परिवार, तुलसीपुर साथ दाङ। फोन नम्बर 0582 90 066 र मोबाइल नम्बर 9858 78 80 066।
0: नववर्ष 2083 सालको पावन अवसरमा हामी हाम्रा ग्राहकवर्ग, उद्योगी, व्यवसायी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपालीजनहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य, दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: हामी कहाँ दुर्गा चामल, दुर्गा तेल, अजम्बरी आटा, मैदा, सुजी, विभिन्न दाल आइटम, मास, मसुरा, घेडागुडी लगायत सबै खाद्यान्न सामग्रीहरू सुपथ मूल्यमा बिक्री वितरण गरिन्छ। गणपति आइल एण्ड जनरल मिल्स प्राली, तुलसीपुर छ दाङ। प्रोप्राइटर दिल्ली बहादुर बस्नेत। आशीर्वाद फूड प्रोडक्ट, तुलसीपुर छ दाङ। प्रोप्राइटर हिमालय बस्नेत र राप्ती फलोर मिल्स प्राली, तुलसीपुर छ दाङ। प्रोप्राइटर विश्व बस्नेत। मोबाइल नम्बर 9858 78 20 101। एकपटक सेवा गर्ने मौका दिनुहोला।
0: नववर्ष 2083 सालको पावन अवसरमा हामी हाम्रा ग्राहकवर्ग, उद्योगी, व्यवसायी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपालीजनहरूमा सुख, शान्ति, समृद्धि

0: वर्ष 2083 सालको पावन अवसरमा हामी हाम्रा अभिभावक, शिक्षक, कर्मचारी, विद्यार्थी, शिक्षा प्रेमी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपालीजनहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य, दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। अनुशासित वातावरण, गुणस्तरीय शिक्षा र अनुभवी शिक्षकहरूबाट अध्यापन हुने भएकाले आफ्ना नानी बाबुहरूको उज्जवल भविष्यको लागि समयमै विद्यालय भर्ना गरौं।
1: नयाँ शैक्षिक सत्रका लागि नर्सरीदेखि कक्षा 9 सम्म भर्ना खुल्ला गरिएको सम्पूर्णमा जानकारी गराउँदछौ। प्रिन्सिपल कुबेर केसी, भाइस प्रिन्सिपल मोतीराम भूषाल एवं समस्त जीवन प्रेमी एजुकेयर एकाडेमी परिवार, तुलसी प्रनौ बेलुवा दाङ। मोबाइल नम्बर 9869213100।
0: नववर्ष 2083 सालको पावन अवसरमा हामी हाम्रा सेवाग्राही, स्वास्थ्यकर्मी, चिकित्सा कर्मचारी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपालीजनहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य, दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। स्वस्थ खानपान र बानी व्यवहारमा ध्यान दिउ, सधैं निरोगी रहौ।
1: हामी कहाँ नाक, कान, घाँटी, बालरोग, महिला रोग, छाती, मुटु, हाड जोड्ने रोग विशेषज्ञ तथा मेडिकल अफिसरहरूद्वारा बिरामी चेक जाँच भइरहेको छ। साथै मुख उपचार तथा दाँत फाल्ने र राख्ने पनि गरिन्छ र 24 घण्टा इमर्जेन्सी सेवा सहित स्तरीय प्रयोगशाला, भिडियो तथा डिजिटल एक्सरे र ईसीजी सेवा पनि उपलब्ध छ। ज्योति मेडिकल प्लस विनोद प्याथोलोजी, तुलसीपुर 5 गलाइन दाङ, प्रोप्राइटर वाईबी धौलाकोटी, फोन नम्बर 0825213345 र मोबाइल नम्बर 9857204338।
0: नववर्ष 2083 सालको पावन अवसरमा हामी हाम्रा ग्राहकवर्ग, उद्योगी, व्यवसायी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपालीजनहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य, दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: हामी कहाँ सिजी ब्रान्डका स्विचहरू, प्यानल लाइटहरू, बल्बहरू, मोडर्नका सामान, फ्यान, राखीका तार, वाल लाइट, झुम्बर लाइट लगायत सम्पूर्ण इलेक्ट्रिक तथा घर वायरिङका गुणस्तरीय सामानहरू सुपथ मूल्यमा पाइनुका साथै दक्ष इलेक्ट्रिसियनद्वारा सेवा उपलब्ध छ। कपिल ट्रेडर्स तथा इलेक्ट्रिक सप्लायर्स, तुलसीपुर 5 तुलसी बोर्डिङ चोक, सुर्खेत रोड, पिपलगोट उकालो, तुलसीपुर दान। प्रोप्राइटर सन्तोष खड्गा र गंगा ओली खड्गा। फोन नम्बर 0825218058, मोबाइल नम्बर 9857218058 र 9410 96063।

0: नववर्ष 2083 सालको पावन अवसरमा हामी हाम्रा ग्राहकवर्ग, उद्योगी, व्यवसायी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपालीजनहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य, दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: हामी कहा लेडिज, जेन्ट्स, बच्चा बच्ची लगायत सबै उमेर समूहका लागि आवश्यक सम्पूर्ण फेन्सी कपडाहरू होलसेल तथा फुटकर सुपथ मूल्यमा बिक्री वितरण गरिन्छ। समस्त सुशील फेन्सी स्टोर परिवार तुलसीपुर 5 दाङ।
2: तपाई सुन्दै हुनुहुन्छ रेडियो प्रकृति 93.4 मेगाहर्ज।
0: नववर्ष 2083 सालको पावन अवसरमा हामी हाम्रा ग्राहकवर्ग, उद्योगी, व्यवसायी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपालीजनहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य, दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: हामी कहाँ साल सिसौ लगायत जातका गोलिया, चिरान काठ, पार्केट, नेवारी, काष्ठकला बमोजिम तयार गरिएका विभिन्न साइजका बुट्टा, चौकस, ढोका, झ्याल, पल्लाहरू होलसेल तथा फुटकर सुपथ मूल्यमा उपलब्ध छ। साथै अर्डर अनुसार सम्पूर्ण घरायसी फर्निचरका सामग्रीहरू तयार गरिन्छ। खड्का समिल तथा फर्निचर उद्योग, तुलसीपुर छ, गुमरा चोक, अमेलिया रोड, दाङ। प्रोप्राइटर लालवीर खड्का। मोबाइल नम्बर 98585 29923 र 98229 59323।

0: नववर्ष 2083 सालको पावन अवसरमा हामी हाम्रा ग्राहकवर्ग, उद्योगी, व्यवसायी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली जनहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य, दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: हामी कहाँ दक्षिण कालीगढद्वारा स्कूल कलेजका ड्रेस, सफारी सुट, कोट, प्यान्ट, शर्ट र राष्ट्रिय पोसाक दौरा सुरुवाल लगायत सम्पूर्ण जेन्स सम्बन्धी आइटमहरू सिलाइ गरिन्छ र विभिन्न ब्रान्डका काँचो कपडाहरू पनि सुपथ मूल्यमा उपलब्ध छ। न्यू काठमाडौँ सटिङ सुटिङ एण्ड टेलरिङ सप, तुलसीपुर 5 खलाइन डाङ, प्रोप्राइटर सुरेश दर्नाल। मोबाइल नम्बर 9848303235 र 9295929801।
0: नववर्ष 2083 सालको पावन अवसरमा हामी हाम्रा सेवाग्राही, स्वास्थ्यकर्मी, चिकित्सा कर्मचारी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली जनहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य, दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। स्वस्थ खानपान र बानी व्यवहारमा ध्यान दिउ, सधैं निरोगी रहौ।
1: हामी कहाँ सुगर, थाइरोइड, भिटामिन, मृगौला, कलेजो, फोक्सोमा पानी जमेको, बाथरोग, हाड जोर्नी, खकार, दिशा पिसाब, ब्रिय, सिकल सेल एनिमिया, हेपाटाइटिस लगायत क्यान्सर सम्बन्धी एचपीभी जाँच पनि गरिन्छ। सम्पूर्ण रगतको चेक जाँच हुने एक मात्रै ठाउँ लक्ष्य मेडिकल ल्याब, तुलसीपुर 5 गलाइन डाङ, संचालक निराजन डाँगी। फोन नम्बर 0825909636 र मोबाइल नम्बर 9861551057।
0: नववर्ष 2083 सालको पावन अवसरमा हामी हाम्रा ग्राहकवर्ग, उद्योगी, व्यवसायी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली जनहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य, दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: हामी कहाँ शुद्ध पञ्चधातुका गहनाहरू, श्रृंगारका सम्पूर्ण सामग्री तथा छाला अनुसार विशेष प्रकारका क्रीमहरू, लेडिजका सम्पूर्ण कपडाहरू सुपथ मूल्यमा उपलब्ध छन्। अनलाइन अर्डर र होम डेलिभरीको व्यवस्था समेत रहेको छ। नोट, पसलमा भएको सबै कपडाहरू हटाउन लागेकाले कपडाहरूमा सेल लागिरहेको छ, त्यसैले मौकाको फाइदा लिनुहुन सम्पूर्ण ग्राहक वर्गमा अनुरोध गर्दछौ। यमके कलेक्सन, तुलसीपुर 5 सल्यान रोड डाङ, प्रोप्राइटर मन्जु खत्री। मोबाइल नम्बर 9761262019। सेवा गर्ने मौका दिनुहोला।
0: नववर्ष 2083 सालको पावन अवसरमा हामी हाम्रा सेवाग्राही, स्वास्थ्यकर्मी, चिकित्सा कर्मचारी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली जनहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य, दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। स्वस्थ खानपान र बानी व्यवहारमा ध्यान दिउ, सधैं निरोगी रहौ।
1: हामी कहाँ विशेषज्ञ तथा अनुभवी चिकित्सकद्वारा दैनिक बिरामी चेक जाँच गरिनुका साथै स्वदेशी तथा विदेशी औषधिहरू सुपथ मूल्यमा बिक्री वितरण गरिन्छ। मेडिको फार्मेसी, तुलसीपुर 5 सल्यान रोड दाङ, संचालक सबिन घरते। मोबाइल नम्बर 9820954433।
0: नववर्ष 2083 सालको पावन अवसरमा हामी हाम्रा ग्राहकवर्ग, उद्योगी, व्यवसायी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली जनहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य, दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: हामी कहाँ सम्पूर्ण स्टेशनरी सामग्री, स्कूल तथा क्याम्पसका पाठ्य पुस्तक, गाइड, गेस्ट पेपर, पत्र पत्रिका थोक तथा फुटकर मूल्यमा उपलब्ध छ। साथै विवाह कार्ड, भिजिटिङ कार्ड, शुभकामना कार्ड, लेटर प्याड, प्रमाण पत्र, आईडी कार्ड, बिल भरपाई, बुक फारम, किताब लगायत छपाई सम्बन्धी सम्पूर्ण काम गर्नुका साथै अफिस, स्कूल सम्बन्धी मलेपो फारम तथा रजिस्टरहरू थोक एवं फुटकर मूल्यमा बिक्री वितरण गरिन्छ। नवज्योति स्टेशनरी तथा नयाँ ज्योति अफसेट प्रेस, तुलसीपुर 5 क लाइन दाङ, जयसी चौक कर्नरको पूर्व तर्फ, प्रोप्राइटर किरण बस्नेत। फोन नम्बर 0825209215577 र मोबाइल नम्बर 9478823577।
0: शुभकामना। नववर्ष 2083 सालको पावन अवसरमा हामी हाम्रा ग्राहकवर्ग उद्योगी व्यवसायी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपालीजनहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: हामी कहाँ ब्यानर प्रिन्ट छाप आईडी कार्ड भिजिटिङ कार्ड विवाह कार्ड वैदेशिक डकुमेन्ट फोटोबाट फोटो फोटो फ्रेम बिल भरपाई क्यालेण्डर लेमिनेसन कप प्रिन्ट फोटोकपी लगायत सम्पूर्ण छपाई तथा अनलाइन फारम सम्बन्धी काम गरिन्छ। नाम एक काम अनेक नक्षत्र डिजिटल प्रिन्ट एण्ड साइबर संसार तुलसीपुर 5 अङ्गलाइन दाङ पुरानो रिदिमा फोटो स्टुडियो भएको स्थानमा। मोबाइल नम्बर 9846667225 र 9811387708।
0: नववर्ष 2083 सालको पावन अवसरमा हामी हाम्रा ग्राहकवर्ग किसान मजदूर उद्योगी व्यवसायी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपालीजनहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: नेपालमै पहिलो पटक कोरल पोषक सप्लिमेन्टको आधिकारिक डिस्ट्रिब्युट भएको यस नन्दन फिट प्रणालीमा गाई भैंसी बाख्रा कुखुरा बंगुरका लागि आवश्यक कोरल पोषक सप्लिमेन्ट पाइन्छ। साथै जापानिज टेक्नोलोजीको माछाको दाना युरोपियन टेक्नोलोजीको गाई भैंसी बाख्राको दाना सुपथ मूल्यमा उपलब्ध छ। नन्दन फिट प्राली परिवार तुलसीपुर 9 दोघरे दाङ फोन नम्बर 082-4160002 र मोबाइल नम्बर 9858823971 सेवा गर्ने मौका दिनुहोला।
0: नववर्ष 2083 सालको पावन अवसरमा हामी हाम्रा ग्राहकवर्ग उद्योगी व्यवसायी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपालीजनहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: हामी कहाँ गोल्ड स्टार कम्पनीका लेडिज जेन्ट्स तथा बच्चाका लागि आवश्यक पर्ने सम्पूर्ण जुत्ता चप्पलहरू नयाँ वर्षको अवसरमा 10% छुटका साथ बिक्री वितरण भइरहेको जानकारी गराउँदछौ। गोल्ड स्टार को आधिकारिक शोरूम नेशनल फुटवेयर तुलसीपुर 5 दाङ बीपी चोक देखि पूर्वतर्फ प्रोप्राइटर सीपी शर्मा मोबाइल नम्बर 9849484441 एक पटक सेवा गर्ने मौका दिनुहोला।
0: नववर्ष 2083 सालको पावन अवसरमा हामी हाम्रा सेवाग्राही कर्मचारी संघ संस्था बुद्धिजीवी समाजसेवी सुरक्षाकर्मी स्वास्थ्यकर्मी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपालीजनहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: लागू पदार्थ दुर्व्यसन न्यूनीकरणका लागि सबैले हातेमालो गरौं। लागू पदार्थ दुर्व्यसन परामर्श तथा उपचार केन्द्र राप्ती अञ्चलकै पहिलो सुधार गृह नयाँ पाइला पुनर्स्थापना केन्द्र तुलसीपुर 19 बिजौरी हाडीमे दाङ मोबाइल नम्बर 9858826386 र 9999073461।
0: नववर्ष 2083 सालको पावन अवसरमा हामी हाम्रा समस्त भक्तजन संघ संस्था बुद्धिजीवी समाजसेवी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपालीजनहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: अध्यक्ष लीला प्रसाद शर्मा सचिव चन्द्र बहादुर ओली एवं समस्त नेपाल मानव धर्म सेवा समिति परिवार शाखा आश्रम तुलसीपुर 6 रजौरा दाङ
0: नववर्ष 2083 सालको पावन अवसरमा हामी हाम्रा ग्राहकवर्ग उद्योगी व्यवसायी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपालीजनहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: हामी कहाँ सम्पूर्ण लेडिज कस्मेटिक सामग्रीहरू ब्याग तथा लेडिज कपडाहरू होलसेल तथा फुटकर सुपथ मूल्यमा बिक्री वितरण गरिन्छ। न्यू अनिसा कस्मेटिक पसल तुलसीपुर 5 तुलसी बोर्डिङ चोक दाङ प्रोप्राइटर नाजिया मोबाइल नम्बर 9800053012 र 9125585266।
2: नयाँ
1: नववर्ष 2083 सालको पावन अवसरमा हामी हाम्रा ग्राहकवर्ग, उद्योगी, व्यवसायी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपालीजनहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य, दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
0: हामी कहाँ घर वायरिङ तथा खानेपानी योजनाका लागि चाहिने सम्पूर्ण सामानहरू सुफत मूल्यमा पाइनुका साथै दुई दशक भन्दा बढी समय खानेपानी संस्थाको अनुभव प्राप्त दक्ष प्लम्बरहरूद्वारा सेवा प्रदान गरिन्छ। न्यू दिपेश स्टोर, तुलसीपुर 5 सल्यान रोड, दाङ। खानेपानी भवन सँगै सटेको भवनमा। प्रोप्राइटर चेत बहादुर डाँगी। फोन नम्बर 082-523-343 र मोबाइल नम्बर 98-577-23-957।
1: नववर्ष 2083 सालको पावन अवसरमा हामी हाम्रा ग्राहकवर्ग, उद्योगी, व्यवसायी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपालीजनहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य, दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
0: हामी कहाँ आकर्षक आधुनिक तथा पुराना डिजाइनका सुनचादीका गरगहनाहरू रेडीमेड तथा अर्डर अनुसार दक्ष कारीगरद्वारा तयार गरिन्छ र पुरानो गहनासँग नयाँ गहना पनि साटफेर गर्न सकिन्छ। न्यू काव्य सुनसादी पसल, तुलसीपुर 9 दोघरे, दाङ। प्रोप्राइटर सरिता बिक। मोबाइल नम्बर 98-479-32-075 र 97-26-67-461। नववर्ष 2083 सालको पावन अवसरमा हामी हाम्रा ग्राहकवर्ग, उद्योगी, व्यवसायी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपालीजनहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य, दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: हामी कहाँ दैनिक उपभोग्य खाद्यान्नका सामानहरू, दाल, चामल, आटा, तेल, मैदा, नुन, चिनी लगायत सम्पूर्ण किरानाका सामग्रीहरू सुपथ मूल्यमा बिक्री वितरण गरिन्छ। न्यू खड्गा स्टोर तथा समिसा सप्लाई, तुलसीपुर 5 सल्यान रोड, दाङ। दूरसञ्चार कार्यालय अगाडि। प्रोप्राइटर सोम बहादुर खड्गा। मोबाइल नम्बर 98-479-092-35, 98-235-79-317 र 98-181-22-726. सेवा गर्ने मौका दिनुहोला। नववर्ष 2083 सालको पावन अवसरमा हामी हाम्रा ग्राहकवर्ग, उद्योगी, व्यवसायी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपालीजनहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य, दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
0: हामी कहाँ दाल, चामल, आटा, मैदा, तेल, चिनी लगायत दैनिक उपभोग्य खाद्यान्न तथा किरणाका सामानहरू होलसेल तथा फुटकर मूल्यमा बिक्री वितरण गरिन्छ। न्यू पञ्चकोशी सप्लायर्स, तुलसीपुर 5 सल्यान रोड, दाङ। प्रोप्राइटर रामकुमार ओली र आशिष ओली। मोबाइल नम्बर 98-577-23-620 र 98-499-25-315।

0: नववर्ष 2083 सालको पावन अवसरमा हामी हाम्रा ग्राहकवर्ग, उद्योगी, व्यवसायी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपालीजनहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य, दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: हामी कहाँ बिल भरपाई, लाइट बोर्ड, होर्डिङ बोर्ड, स्टिकर प्रिन्ट, रिफ्लेक्टिभ प्रिन्ट, फोटो प्रिन्ट, आईडी कार्ड, ब्याज, झण्डा, मायाको चिन्ह, प्रमाणपत्र, विवाह कार्ड, छाप खाता, सहकारी खाता, ब्याग, टिशर्ट प्रिन्ट, फोटो फ्रेम लगायत ब्यानर छपाई तथा छापाखाना सम्बन्धी सम्पूर्ण काम गरिन्छ। न्यू प्रभा डिजिटल आर्ट, तुलसीपुर पाँच सल्यान रोड, रिदाङ, खानेपानी सँगै सटेको भवनमा। प्रोप्राइटर भद्र बहादुर ओली र दुर्गा शर्मा ओली। मोबाइल नम्बर 9558825143 र 9647618679।
0: नववर्ष 2083 सालको पावन अवसरमा हामी हाम्रा ग्राहकवर्ग, उद्योगी, व्यवसायी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपालीजनहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य, दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: हामी कहाँ घरायसी प्रयोजनका लागि आवश्यक सम्पूर्ण भाँडाकुँडा, तामा, काँसा लगायत विभिन्न भाँडाहरू, कृषिजन्य सामग्रीहरू, इलेक्ट्रिक सामग्रीहरू जस्तै जग, राइस कुकर, केटली, मिक्सर मेसिनका साथै ग्यास चुल्हाहरू सुपथ मूल्यमा बिक्री वितरण गरिन्छ। न्यू सम्झना स्टोर, तुलसीपुर पाँच वीरेन्द्र चौकदेखि पश्चिम तर्फ, सुर्खेत रोड, दाङ। प्रोप्राइटर वीर बहादुर ओली र विमला ओली। मोबाइल नम्बर 9558820613 र 9479790058। सेवा गर्ने मौका दिनुहोला।
0: नववर्ष 2083 सालको पावन अवसरमा हामी हाम्रा ग्राहकवर्ग, उद्योगी, व्यवसायी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपालीजनहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य, दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: हामी कहाँ लेन्डरेस, ड्युरोक, हिम्पसायर, पाप्रीवास लगायत जातका बंगुरका पाठापाटीहरू तथा मासुका लागि बंगुरहरू होलसेल तथा फुटकर मूल्यमा बिक्री वितरण गरिन्छ। साथै हाम्रो सेवा काठमाडौँबाट पनि उपलब्ध छ। ओके बहुद्देश्य कृषि पशुपन्छी तथा बंगुर पालन फर्म, तुलसीपुर आठ गहते खोला, दाङ। प्रोप्राइटर ओम कुमारी कुन र मार्केटिङ म्यानेजर कमलराज कुन। मोबाइल नम्बर 9821129980 र 9749131462। सेवा गर्ने मौका दिनुहोला।
0: नववर्ष 2083 सालको पावन अवसरमा हामी हाम्रा ग्राहकवर्ग, उद्योगी, व्यवसायी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपालीजनहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य, दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: हामी कहाँ साल, सिसौ, असनाबाट निर्माण गरिएका झ्याल, ढोका, चौकस, पल्ला, बक्स, पलङ, लोबेड लगायत सम्पूर्ण फर्निचरका सामग्रीहरू अर्डर अनुसार तयार गरिनुका साथै सुपथ मूल्यमा बिक्री वितरण गरिन्छ। ओली समिल तथा फर्निचर उद्योग, तुलसीपुर छ घोराई रोड, हात्तीखौवा ओरालो, दाङ। प्रोप्राइटर दल बहादुर ओली र खगेन्द्र ओली। मोबाइल नम्बर 9558829030 र 9588227755। साथै हाम्रो सेवा तुलसीपुर नौ दोघरेबाट पनि उपलब्ध रहेको छ। सेवा गर्ने मौका दिनुहोला।
0: नववर्ष 2083 सालको पावन अवसरमा हामी हाम्रा ग्राहकवर्ग, उद्योगी, व्यवसायी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपालीजनहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य, दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: हामी कहाँ विभिन्न वार्डका सोलर, सोलर ब्याट्री, सोलर पम्पिङ, सोलर गिजर, इलेक्ट्रिक गिजर, इन्भर्टर, पंखा, एलईडी लाइट, इलेक्ट्रिक चुलो, राइस कुकर लगायत वायरिङका सम्पूर्ण सामान तथा इलेक्ट्रिक सामानहरू थोक तथा फुटकर सुपथ मूल्यमा बिक्री गरिन्छ। ओम राप्ती इन्टरप्राइजेस, तुलसीपुर पाँच बस पार्क, दाङ, आलु मण्डीको ठिक पूर्वतर्फ। प्रोप्राइटर ओम प्रकाश ओली। मोबाइल नम्बर 9558823820 र 9910916032। सेवा गर्ने मौका दिनुहोला। नववर्ष 2083 सालको पावन अवसरमा हामी हाम्रा ग्राहकवर्ग, उद्योगी, व्यवसायी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली जनहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य, दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
0: हामी कहाँ आधुनिक मिलबाट सबै प्रकारका पिसानी, कुटानी तथा पेलानीको काम गरिनुका साथै शुद्ध तोरीको तेल तथा गहुँ, मकै, फापर, कोदो लगायतका पिठो पनि उपलब्ध छ। पवन तेल मिल, तुलसीपुर 9 पुलचोक बेलुवा जाने बाटो 12 घरमाथि पश्चिम तर्फ। प्रोप्राइटर दिनेश कुमार खड्गा। मोबाइल नम्बर 9847705565।

0: नववर्ष 2083 सालको पावन अवसरमा हामी हाम्रा ग्राहकवर्ग, उद्योगी, व्यवसायी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली जनहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य, दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: सबै सेवा एउटै छानामुनि पलाउ रेस्टुरेन्ट एण्ड मार्ट सेन्टर तुलसीपुर छ भुइयारथान दाङ। साथै हाम्रो अर्को सेवा पलाउ कुखुरा सप्लायर्स एण्ड पलाउ मम तुलसीपुर 5 सल्यान रोड दाङ। प्रोप्राइटर दिनेश बस्नेत र विराज डाँगी। फोन नम्बर 082-595-393 र मोबाइल नम्बर 98-578-22-849। सेवा गर्ने मौका दिनुहोला।
0: नववर्ष 2083 सालको पावन अवसरमा हामी हाम्रा ग्राहकवर्ग, उद्योगी, व्यवसायी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली जनहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य, दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: हामी कहाँ आइफोन, सामसुङ, ओप्पो, रेडमी, रियलमी, होनर, इन्फिनिक्स, टेक्नो, वान प्लस, भिभो लगायतका मोबाइलहरू पाइनुका साथै सबै घरायसी सामानहरू जस्तै एलजी, हाईटेक, यशोदा, सामसुङ कम्पनीका फ्रिजहरू, इण्डक्सन चुलो, ग्यास चुलो, मिक्सर, राइस कुकर, टीभी, वासिङ मेसिन, डिप फ्रिज, युरोगार्ड, आकर्षक भित्ते घड़ीहरू, चश्माहरू, इयरफोन घड़ी, मोबाइलका कभरहरू लगायत सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू नयाँ वर्षको अवसरमा विशेष अफरका साथ बिक्री वितरण भइरहेको छ। साथै 0% ब्याज दरमै किस्तामा मोबाइल खरिद गर्न सकिन्छ भने सम्पूर्ण बिग्रेका मोबाइलहरू मरमत पनि गरिन्छ। राप्ती इलेक्ट्रोनिक्स तथा मोबाइल सेन्टर तुलसीपुर 5 बीपी चोक तर्फ दाङ। प्रोप्राइटर खड्ग पुन मगर। मोबाइल नम्बर 98-449-062-96। सेवा गर्ने मौका दिनुहोला।
0: नववर्ष 2083 सालको पावन अवसरमा हामी हाम्रा यात्रुवर्ग, यातायात व्यवसायी, गाड़ी धनी, चालक, मजदूर, कर्मचारी, शेयर सदस्य लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली जनमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य, दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। सवारी साधन चलाउँदा ट्राफिक नियमको पालना गरौ। सवारी दुर्घटनाबाट आफू पनि बचौ र अरूलाई पनि बचाऊ।
1: अध्यक्ष भुवन भूषाल एवं समस्त राप्ती मालवाहक यातायात सेवा प्रणाली परिवार, प्रधान कार्यालय तुलसीपुर 5 सल्यान रोड दाङ। नववर्ष 2083 सालको पावन अवसरमा हामी हाम्रा सेवाग्राही, स्वास्थ्यकर्मी, चिकित्सक, कर्मचारी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली जनहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य, दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। स्वस्थ खानपान र बानी व्यवहारमा ध्यान दिउ, सधैं निरोगी रहौं।
0: हामी कहाँ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर विनोद सिंह, जनरल सर्जन डाक्टर सुभाष लामी छाने, हार जोर्नी नशा तथा बाथरोग विशेषज्ञ डाक्टर रूपेश मान शेरसन, स्नायु नशा तथा मनोरोग विशेषज्ञ डाक्टर संजय रिसाल, कन्सल्टेन्ट फिजिसियन डाक्टर मनोज कुमार तिमिल सिन्हा लगायत विशेषज्ञ डाक्टरहरूद्वारा दैनिक बिरामी चेक जाँच गरिनुका साथै एक्सरे, भिडियो एक्सरे, इसीजी, ल्याब सहित फार्मेसी सेवा पनि उपलब्ध छ। राप्ती पोलिक्लिनिक एण्ड रिसर्च सेन्टर प्राली तुलसीपुर 5 नामी नगर दाङ, राप्ती प्रादेशिक अस्पतालको गेट अगाडि दक्षिण तर्फ। फोन नम्बर 082-521-332 र मोबाइल नम्बर 98-621-00-280। नववर्ष 2083 सालको पावन अवसरमा हामी हाम्रा ग्राहकवर्ग, उद्योगी, व्यवसायी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली जनहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य, दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: हामी कहाँ सरकारी तथा बोर्डिङ स्कूलका रेडीमेड ड्रेसहरू, शर्ट, प्यान्ट, मेड्डी, ट्र्याक सुट, स्वेटर, टाई, बेल्ट, जुत्ता, मोजा, ब्याग पाइनुका साथै स्टेशनरी र खेलकुदका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा बिक्री वितरण गरिन्छ। यसजी स्कूल युनिफर्म सप्लायर्स तुलसीपुर 19 बिजौरी दाङ, मानपुर जाने बाटोको ठिक उत्तर तर्फ। प्रोप्राइटर टेक जीएम। मोबाइल नम्बर 98-141-41-2802। एकपटक सेवा गर्ने मौका दिनुहोला।

0: नववर्ष 2083 सालको पावन अवसरमा हामी हाम्रा ग्राहकवर्ग, उद्योगी, व्यवसायी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपालीजनहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य, दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: पेट्रोलियम पदार्थमा शुद्धता हाम्रो प्रतिबद्धता। तुलसी व्यापार सेवा, तुलसीपुर छ, अमेलिया रोड, दाङ। प्रोप्राइटर बलदेव शर्मा। फोन नम्बर 0825200030। सेवा गर्ने मौका दिनुहोला।
0: कुनै पनि पिसानी तथा पेलानीको काम गर्नु परे अब पवन तेल मिललाई नै सम्झनुहोस्।
1: हजुर, हामी कहाँ आधुनिक मिलबाट सबै प्रकारका पिसानी तथा पेलानीको काम गरिन्छ। साथै आवश्यकता अनुसार लोकल शुद्ध तोरीको तेल तथा गहुँ, मकै, फापर, कोदो लगायतका पिठो पनि उपलब्ध छ।
0: सम्पर्क पवन तेल मिल, तुलसीपुर 9 पुलचोक बेलुवा जाने बाटो 12 घर माथि पश्चिम तर्फ। प्रोप्राइटर दिनेश कुमार खड्गा। मोबाइल नम्बर 9847055565। सधैँ सेवा गर्ने मौका दिनुहोस्।
2: के तपाई दाँतको कुनै पनि समस्या भएर भौतारिनु भएको छ? यदि त्यसो हो भने अब चिन्ता नलिनुहोस्।
1: हजुर, विगत 21 वर्षदेखि बिरामीहरूको मन जित्दै आइरहेको यस स्वर्गद्वारी डेन्टल क्लिनिक दाँत उपचार केन्द्र तुलसीपुर 5 बीपी चोकमा नै रहेको सहर्ष जानकारी गराउँदछौ।
2: हामी कहाँ उपलब्ध सेवाहरू:
3: दाँत निकाल्ने,
2: नयाँ दाँत राख्ने,
3: झिक्न नपर्ने गरी दाँत राख्ने,
2: दाँत भर्ने, दाँत सफा गर्ने,
3: दुखेको दाँतलाई उपचार गरी नदुख्ने बनाई भर्ने,
2: गिजा सुनिने, गिजाबाट रगत आउने, मुख गन्हाउने आदि समस्याको भरपर्दो उपचार सेवा।
0: सम्पर्क स्वर्गद्वारी डेन्टल क्लिनिक दाँत उपचार केन्द्र तुलसीपुर 5 बीपी चोक पश्चिम तर्फ, भाडा पसल रहेको माथिल्लो तलामा। सञ्चालक डाक्टर सागर छेत्री र डेन्टल हाइजिनिस्ट पोषणराज कडेल। मोबाइल नम्बर 9856038443 र 9810857772।
4: शरीर दुखाइले हैरान हुनुहुन्छ?
1: ढाडको नसा च्यापिएको, घुँडा दुख्ने, घुँडा थिएको, गर्दन दायाँ बायाँ गर्दा दुख्ने, हात माथि नउठ्ने, कुर्कुच्चा दुख्ने, मुख बाङ्गिएको, माइग्रेन, पिनास वा दाँतको दुखाई, लिभरको समस्या वा कुनै पनि स्वास्थ्य समस्याको उपचार अब प्राकृतिक पद्धतिबाट पतञ्जली सेवा स्टोर तुलसीपुरमा।
4: साथै अकुप्रेसर, अकुपञ्चर विधि सहित नसा रोगको उपचार, पाइस, फिस्टुला, ग्यास्ट्रिक, बाथरोग, पत्थरी, उच्च तथा निम्न रक्तचापको उपचार, योग, ध्यान, प्राणायाम र आसनको निशुल्क परामर्श, आयुर्वेदिक औषधि पनि उपलब्ध छ।
1: आजै आउनुहोस्, दुखाइबाट मुक्ति पाउनुहोस्, प्राकृतिक उपचार नै रोज्नुहोस्। पतञ्जली सेवा स्टोर
4: तुलसीपुर 6 नेपालगंज रोड, दान, मदन आश्रित चौकदेखि उत्तरतर्फ र मालपोत कार्यालयदेखि ठिक पश्चिमतर्फ।
1: दक्ष तथा अनुभवी प्रोपराइटर एमडी अकुप्रेसर थेरापिस्ट शिव कुमार आचार्य। मोबाइल नम्बर 9849583128। एकपटक सेवा गर्ने मौका दिनुहोला।
5: के तपाईँ विवाहको लागि राम्रो पार्टी प्यालेसको खोजीमा हुनुहुन्छ?
6: कि त कुनै सभा समारोह तथा कार्यक्रमहरू सञ्चालन गर्नको लागि टेन्ट तथा साउन्ड सिस्टम भाडामा लिन चाहनुहुन्छ?
5: यदि त्यसो हो भने तपाईँको हर समस्याको समाधान श्री गणेश टेन्ट एन्ड पार्टी प्यालेस।
6: हजुर, विवाह पार्टी, पूजा, व्रतबन्ध, सभा समारोह लगायत कार्यक्रमहरू सञ्चालन गर्नको लागि हामीलाई सम्झनुहोस्। साथै साउन्ड सिस्टम र टेन्ट भाडामा पनि उपलब्ध गराइन्छ।
5: सम्पर्क श्री गणेश टेन्ट एन्ड पार्टी प्यालेस, तुलसीपुर 5 राप्ती प्रादेशिक अस्पतालको अगाडि, समीक्षालय भवन।
6: प्रोपराइटर सिन्धुली श्रेष्ठ। मोबाइल नम्बर 9847644683 र 9847864770। सेवा गर्ने मौका दिनुहोस्।
1: कम्प्युटर, ल्यापटप, प्रिन्टर, अनलाइन सीसीटीभी क्यामेरा एकै पटक बिग्रिनु पर्ने कहाँ बनाउने होला? म त हैरान भइसके।
4: ए बहिनी पनि किन एक्लै गुनगुनाउँदै हुनुहुन्छ? तपाईँको यी समस्याको समाधान एउटै छानामा हुने ठाउँ छँदैछ नि, अवतार टेक्नोलोजी वर्ल्ड।
1: हजुर, आईटी विशेषज्ञ सुरेश केबी ओलीद्वारा संचालित पुरानो अवतार कम्प्युटर एण्ड टेक्नोलोजी पसल नयाँ व्यवस्थापनका साथ अवतार टेक्नोलोजी ओल्ड तुलसीपुर 5 ग लाइन रौनियार मेडिकलदेखि दुई घर दक्षिण पूर्वतर्फ सञ्चालनमा आएको सहर्ष जानकारी गराउँदछौ।
7: हाम्रा सेवाहरू फिंगर प्रिन्ट हाजिर मेसिन, ल्यापटप, कम्प्युटर, अनलाइन वायरलेस सीसीटीभी क्यामेरा र प्रिन्टर बिक्री गरिनुका साथै मर्मत पनि गरिन्छ। म्याकबुक सेटअप, सर्भर कम्प्युटर सेटअप, इन्टरनेट एण्ड नेटवर्किङ सेटअप, आईटी सपोर्ट, एआई सर्भिसेस र डाटा रिकभरी गरिनुका साथै आईटी सँग सम्बन्धित सम्पूर्ण काम गरिन्छ।
1: थप जानकारीका लागि प्रोप्राइटर सुरेश केबी ओली, मोबाइल नम्बर 9847833923 र 9742965913। नोट, सपोर्ट र सर्भिसको सुविधा पनि रहेको छ।
7: प्रविधिको रफ्तार सँगै हामी तपाईसँगै।
8: के तपाईँ पनि धेरै अस्पताल धाउँदा धाउँदा हैरान हुनु भएको छ कि त धेरै औषधि खाएर पनि तपाईँको रोग सन्चो भएको छैन? अब चिन्ता लिनु पर्दैन। विगत 17 वर्षदेखि सेवा दिइरहनु भएका वैद्य कालुराम थारूबाट पुरानो भन्दा पुरानो ग्यास्ट्रिक, गानोगोला, युरिक एसिड, बाथरोग, पत्थरी, सुगर, जन्डिस, पाइल्स, निमोनिया, दम, नसा च्यापिएको, हात भाँचिएको, कब्जियत, छारे रोग, सुत्केरीको दुख नहुने, महिनावारी गडबडी, पेट दुख्ने लगायत कुनै पनि समस्याको ग्यारेन्टीका साथ आयुर्वेदिक जडीबुटीबाट सफल उपचार गरिन्छ। थप जानकारीको लागि कालुराम थारू, तुलसीपुर 10 पड्ढादाङ घरेलु उपचार केन्द्र, मोबाइल नम्बर 9828-0141-29।
9: स्कूल, कलेज, बिहे, पार्टी वा स्पोर्ट का लागि आकर्षक टिकाऊ र स्टाइलिश जुत्ता खोज्दै हुनुहुन्छ? अब सम्झनुहोस् गुड हिल लेदर सुज उद्योग, तुलसीपुर 5 अङ्ग लाइन दाङ।
1: हाम्रो आफ्नै उद्योगबाट उत्पादित विभिन्न डिजाइनका गुणस्तरीय जुत्ताहरू होलसेल तथा फुटकर मूल्यमा उपलब्ध छन् र नयाँ वर्षको अवसरमा विशेष छुटका साथ हाम्रो सेवा उपलब्ध छ। साथै हाम्रो उद्योग तुलसीपुर 6 हात्तीखौवा चोकदेखि दक्षिणतर्फ रहेको पनि जानकारी गराउँदछौ।
9: थप जानकारीका लागि गुड हिल लेदर सुज उद्योग, तुलसीपुर 5 अङ्ग लाइन दाङ, प्रोप्राइटर पदम बहादुर नेपाली, मोबाइल नम्बर 9857720756। किसानहरूका लागि खुसीको खबर,
1: नेपालमै पहिलो पटक कुरल पोषक सप्लिमेन्टको आधिकारिक डिस्ट्रिब्युटर भएको यस नन्दन फिड प्राली तुलसीपुरमा गाई, भैँसी, बाख्रा, कुखुरा, बंगुरका लागि आवश्यक कुरल पोषक सप्लिमेन्ट उपलब्ध छ। साथै जापानिज टेक्नोलोजीको माछाको दाना, युरोपियन टेक्नोलोजीको गाई, भैँसी, बाख्राको दाना पनि पाइन्छ। एक पटक प्रयोग गरेर त हेर्नुहोस्, सोचे भन्दा राम्रो नतिजा पाउनुहुनेछ।
9: नन्दन फिट प्रणाली, तुलसीपुर 9 दोघरे दाङ, फोन नम्बर 082-416-002 र मोबाइल नम्बर 9857823971।
10: कागती र खरानीको प्राकृतिक शक्तियुक्त ध्वनि हर्बल साबुन, अब शक्तिशाली माइक्रो स्क्रबरका साथ, जसको खस्रोपनले जिद्दीदा घटाई भाडा चम्काउँछ अझ टिलिक्क, मात्र रु 10 र रु 20 मा उपलब्ध।
9: गर्मी बढ्दैछ, पानीको स्रोत सुक्दैछ, सानो लापरवाहीले गर्दा भोलि ठूलो संकट निम्तिन सक्छ।
1: पानीको सही प्रयोग गरौ, पानी खेर नफालौ, उमालेर वा फिल्टर गरेर मात्रै सफा पानी पिउने गरौ।
9: तुलसीपुर 3 मा रहेको अमृतपुर खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाद्वारा जनहितमा जारी सन्देश।

0: तमकै तपाईहरुले सुनिरहनु भएको छ हैन ल सुन्न नभुल्नु होला है
1: दिउँसो दुई बजेको प्रकृति समय सन्देश सार्वजनिक सम्पत्तिको संरक्षण गरौं।

0: नववर्ष 2083 सालको पावन अवसरमा हामी हाम्रा ग्राहकवर्ग, उद्योगी, व्यवसायी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपालीजनहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य, दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: हामी कहाँ साल सिसौ लगायत जातका गोलिया, चिरान काठ, पार्केट, नेवारी काष्ठकला बमोजिम तयार गरिएका विभिन्न साइजका बुट्टा, चौकस, ढोका, झ्याल, पल्लाहरू होलसेल तथा फुटकर सुपथ मूल्यमा उपलब्ध छ। साथै अर्डर अनुसार सम्पूर्ण घरायसी फर्निचरका सामग्रीहरू तयार गरिन्छ। खड्का समिल तथा फर्निचर उद्योग, तुलसीपुर छ, गुमरा चौक, अमेलिया रोड, डाङ। प्रोप्राइटर लालबीर खड्का। मोबाइल नम्बर 98585 259 र 98229 59 323।

0: नववर्ष 2083 सालको पावन अवसरमा हामी हाम्रा ग्राहकवर्ग, उद्योगी, व्यवसायी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली जनहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य, दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: हामी कहाँ दक्षिण कालीगढद्वारा स्कूल कलेजका ड्रेस, सफारी सुट, कोट, प्यान्ट, शर्ट र राष्ट्रिय पोसाक दौरा सुरुवाल लगायत सम्पूर्ण जेन्स सम्बन्धी आइटमहरू सिलाई गरिन्छ र विभिन्न ब्रान्डका काँचो कपडाहरू पनि सुपथ मूल्यमा उपलब्ध छ। न्यू काठमाडौँ सटिन सुटिङ एन्ड टेलरिङ सप, तुलसीपुर 5 ख लाइन दाङ, प्रोप्राइटर सुरेश दर्नाल। मोबाइल नम्बर 98478302535 र 98295928।
0: नववर्ष 2083 सालको पावन अवसरमा हामी हाम्रा सेवाग्राही, स्वास्थ्यकर्मी, चिकित्सा कर्मचारी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली जनहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य, दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। स्वस्थ खानपान र बानी व्यवहारमा ध्यान दिउ, सधैं निरोगी रहौ।
1: हामी कहाँ सुगर, थाइरोइड, भिटामिन, मृगौला, कलेजो, फोक्सोमा पानी जमेको, बाथरोग, हाडजर्नी, खकार, दिसा पिसाब, ब्रिय, सिकल सेल एनिमिया, हेपाटाइटिस लगायत क्यान्सर सम्बन्धी यासपीभी जाँच पनि गरिन्छ। सम्पूर्ण रगतको चेक जाँच हुने एक मात्रै ठाउँ लक्ष्य मेडिकल ल्याब, तुलसीपुर 5 ग लाइन दाङ, सञ्चालक निराजन डाँगी। फोन नम्बर 082-595-936 र मोबाइल नम्बर 98-681-5557।
0: नववर्ष 2083 सालको पावन अवसरमा हामी हाम्रा ग्राहकवर्ग, उद्योगी, व्यवसायी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली जनहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य, दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: हामी कहाँ शुद्ध पञ्चधातुका गहनाहरू, श्रृंगारका सम्पूर्ण सामग्री तथा छाला अनुसार विशेष प्रकारका क्रीमहरू, लेडिजका सम्पूर्ण कपडाहरू सुपथ मूल्यमा उपलब्ध छन्। साथै अनलाइन अर्डर र होम डेलिभरीको व्यवस्था समेत रहेको छ। नोट, पसलमा भएको सबै कपडाहरू हटाउन लागेकाले कपडाहरूमा सेल लागिरहेको छ, त्यसैले मौकाको फाइदा लिनुहुन सम्पूर्ण ग्राहक वर्गमा अनुरोध गर्दछौ। यमके कलेक्सन, तुलसीपुर 5 सल्यान रोड दाङ, प्रोप्राइटर मन्जु खत्री। मोबाइल नम्बर 97612-62019। सेवा गर्ने मौका दिनुहोला।
0: नववर्ष 2083 सालको पावन अवसरमा हामी हाम्रा सेवाग्राही, स्वास्थ्यकर्मी, चिकित्सा कर्मचारी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली जनहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य, दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। स्वस्थ खानपान र बानी व्यवहारमा ध्यान दिउ, सधैं निरोगी रहौ।
1: हामी कहाँ विशेषज्ञ तथा अनुभवी चिकित्सकद्वारा दैनिक बिरामी चेक जाँच गरिनुका साथै स्वदेशी तथा विदेशी औषधिहरू सुपथ मूल्यमा बिक्री वितरण गरिन्छ। मेडिको फार्मेसी, तुलसीपुर 5 सल्यान रोड दाङ, सञ्चालक सबिन घरते। मोबाइल नम्बर 98-2054-34।
0: नववर्ष 2083 सालको पावन अवसरमा हामी हाम्रा ग्राहकवर्ग, उद्योगी, व्यवसायी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली जनहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य, दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: हामी कहाँ सम्पूर्ण स्टेशनरी सामग्री, स्कूल तथा क्याम्पसका पाठ्य पुस्तक, गाइड, ग्यास पेपर, पत्र पत्रिका थोक तथा फुटकर मूल्यमा उपलब्ध छ। साथै विवाह कार्ड, भिजिटिङ कार्ड, शुभकामना कार्ड, लेटर प्याड, प्रमाण पत्र, आईडी कार्ड, बिल भरपाई, बुक फारम, किताब लगायत छपाई सम्बन्धी सम्पूर्ण काम गर्नुका साथै अफिस, स्कूल सम्बन्धी मलेप फारम तथा रजिस्टरहरू थोक एवं फुटकर मूल्यमा बिक्री वितरण गरिन्छ। नवज्योति स्टेशनरी तथा नयाँ ज्योति अफसेट प्रेस, तुलसीपुर 5 क लाइन दाङ, जेसी चौक कर्नरको पूर्वतर्फ। प्रोप्राइटर किरण बस्नेत। फोन नम्बर 082-520-921-522-577 र मोबाइल नम्बर 98-478-23-577।
0: शुभकामना। नववर्ष 2083 सालको पावन अवसरमा हामी हाम्रा ग्राहकवर्ग उद्योगी व्यवसायी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपालीजनहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: हामी कहाँ ब्यानर प्रिन्ट छाप आईडी कार्ड भिजिटिङ कार्ड विवाह कार्ड वैदेशिक डकुमेन्ट फोटोबाट फोटो फोटो फ्रेम बिल भरपाई क्यालेण्डर लेमिनेसन कप प्रिन्ट फोटोकपी लगायत सम्पूर्ण छपाई तथा अनलाइन फारम सम्बन्धी काम गरिन्छ। नाम एक काम अनेक नक्षत्र डिजिटल प्रिन्ट एण्ड साइबर संसार तुलसीपुर 5 अङ्गलाइन दाङ पुरानो रिदिमा फोटो स्टुडियो भएको स्थानमा। मोबाइल नम्बर 9846667225 र 9811183708।
0: नववर्ष 2083 सालको पावन अवसरमा हामी हाम्रा ग्राहकवर्ग किसान मजदूर उद्योगी व्यवसायी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपालीजनहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: नेपालमै पहिलो पटक कोरल पोषक सप्लिमेन्टको आधिकारिक डिस्ट्रिब्युट भएको यस नन्दन फिट प्रालीमा गाई भैंसी बाख्रा कुखुरा बंगुरका लागि आवश्यक कोरल पोषक सप्लिमेन्ट पाइन्छ। साथै जापानिज टेक्नोलोजीको माछाको दाना युरोपियन टेक्नोलोजीको गाई भैंसी बाख्राको दाना सुपथ मूल्यमा उपलब्ध छ। नन्दन फिट प्राली परिवार तुलसीपुर 9 दोघरे दाङ फोन नम्बर 082 र मोबाइल नम्बर 9858।

0: जुत्ता चप्पलहरू नयाँ वर्षको अवसरमा 10% छुटका साथ बिक्री वितरण भइरहेको जानकारी गराउँदछौ। गोल्ड स्टारको आधिकारिक सोरुम नेशनल फुटवेयर तुलसीपुर 5 दाङ बिपी चोकदेखि पूर्वतर्फ। प्रोप्राइटर सिपी शर्मा। मोबाइल नम्बर 98449484141। एक पटक सेवा गर्ने मौका दिनुहोला।
1: नववर्ष 2083 सालको पावन अवसरमा हामी हाम्रा सेवाग्राही कर्मचारी संघ संस्था बुद्धिजीवी समाजसेवी सुरक्षाकर्मी स्वास्थ्यकर्मी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली जनहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
0: लागू पदार्थ दुर्व्यसन न्यूनीकरणका लागि सबैले हातेमालो गरौं। लागू पदार्थ दुर्व्यसन परामर्श तथा उपचार केन्द्र राप्ती अञ्चलकै पहिलो सुधार गृह नयाँ पाइला पुनर्स्थापना केन्द्र तुलसीपुर 19 बिजौरी हाडीमे दाङ। मोबाइल नम्बर 98578826386 र 98973741।
1: नववर्ष 2083 सालको पावन अवसरमा हामी हाम्रा समस्त भक्तजन संघ संस्था बुद्धिजीवी समाजसेवी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली जनहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
0: अध्यक्ष लीला प्रसाद शर्मा, सचिव चन्द्र बहादुर ओली एवं समस्त नेपाल मानव धर्म सेवा समिति परिवार, शाखा आश्रम तुलसीपुर छ रजौरा दाङ।
1: नववर्ष 2083 सालको पावन अवसरमा हामी हाम्रा ग्राहकवर्ग उद्योगी व्यवसायी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली जनहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
0: हामी कहाँ सम्पूर्ण लेडिज कस्मेटिक सामग्रीहरू ब्याग तथा लेडिज कपडाहरू होलसेल तथा फुटकर सुपथ मूल्यमा बिक्री वितरण गरिन्छ। न्यू अनिसा कस्मेटिक पसल तुलसीपुर 5 तुलसी बोर्डिङ चोक दाङ। प्रोप्राइटर नाजिया। मोबाइल नम्बर 98003501212 र 98125852066। नववर्ष 2083 सालको पावन अवसरमा हामी हाम्रा ग्राहकवर्ग उद्योगी व्यवसायी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली जनहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: हामी कहाँ घर वायरिङ तथा खाने पानी योजनाका लागि चाहिने सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुका साथै दुई दशक भन्दा बढी समय खाने पानी संस्थाको अनुभव प्राप्त दक्ष प्लम्बरहरूद्वारा सेवा प्रदान गरिन्छ। न्यू दिपेश स्टोर तुलसीपुर 5 सल्यान रोड दाङ। खाने पानी भवन सँगै सटेको भवनमा। प्रोप्राइटर चेत बहादुर डाँगी। फोन नम्बर 082-523-343 र मोबाइल नम्बर 98578-23-957।
0: नववर्ष 2083 सालको पावन अवसरमा हामी हाम्रा ग्राहकवर्ग उद्योगी व्यवसायी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली जनहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: हामी कहाँ आकर्षक आधुनिक तथा पुराना डिजाइनका सुनचादीका गरगहनाहरू रेडिमेड तथा अर्डर अनुसार दक्ष कारिगरद्वारा तयार गरिन्छ र पुरानो गहनासँग नयाँ गहना पनि साटफेर गर्न सकिन्छ। न्यू काव्य सुनसादी पसल तुलसीपुर 9 दोघरे दाङ। प्रोप्राइटर सरिता बिक। मोबाइल नम्बर 98479-32075 र 97620-67461। नववर्ष 2083 सालको पावन अवसरमा हामी हाम्रा ग्राहकवर्ग उद्योगी व्यवसायी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली जनहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
0: हामी कहाँ दैनिक उपभोग्य खाद्यान्नका सामानहरू दाल चामल आटा तेल मैदा नुन चिनी लगायत सम्पूर्ण किरानाका सामग्रीहरू सुपथ मूल्यमा बिक्री वितरण गरिन्छ। न्यू खड्गा स्टोर तथा सेमिसा सप्लाई तुलसीपुर 5 सल्यान रोड दाङ। दूरसञ्चार

0: कार्यालय अगाडि प्रोप्राइटर सोम बहादुर खड्गा मोबाइल नम्बर 9849709535 9825379317 र 9811227626 सेवा गर्ने मौका दिनुहोला। नव वर्ष 2083 सालको पावन अवसरमा हामी हाम्रा ग्राहक वर्ग उद्योगी व्यवसायी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली जनहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: हामी कहाँ दाल चामल आटा मैदा तेल चिनी लगायत दैनिक उपभोग्य खाद्यान्न तथा किरणाका सामानहरू होलसेल तथा फुटकर मूल्यमा बिक्री वितरण गरिन्छ। न्यू पञ्चकोशी सप्लाइज तुलसीपुर 5 सल्यान रोड दाङ प्रोप्राइटर रामकुमार ओली र आशिष ओली मोबाइल नम्बर 9857723620 र 9849925315।

0: नववर्ष 2083 सालको पावन अवसरमा हामी हाम्रा ग्राहकवर्ग, उद्योगी, व्यवसायी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपालीजनहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य, दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: हामी कहाँ बिल भरपाई, लाइट बोर्ड, होर्डिङ बोर्ड, स्टिकर प्रिन्ट, रिफ्लेक्टिभ प्रिन्ट, फोटो प्रिन्ट, आईडी कार्ड, ब्याज, झण्डा, मायाको चिन्ह, प्रमाणपत्र, विवाह कार्ड, छाप खाता, सहकारी खाता, ब्याग, टी शर्ट प्रिन्ट, फोटो फ्रेम लगायत ब्यानर छपाई तथा छापाखाना सम्बन्धी सम्पूर्ण काम गरिन्छ। न्यू प्रभा डिजिटल आर्ट, तुलसी प्रपात, सल्यान रोड, रिदाङ, खानेपानी सँगै सटेको भवनमा। प्रोप्राइटर भद्र बहादुर ओली र दुर्गा शर्मा ओली। मोबाइल नम्बर 9858725143 र 9464618679।
0: नववर्ष 2083 सालको पावन अवसरमा हामी हाम्रा ग्राहकवर्ग, उद्योगी, व्यवसायी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपालीजनहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य, दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: हामी कहाँ घरैसी प्रयोजनका लागि आवश्यक सम्पूर्ण भाँडाकुँडा, तामा, काँसा लगायत विभिन्न भाँडाहरू, कृषिजन्य सामग्रीहरू, इलेक्ट्रिक सामग्रीहरू जस्तै जग, राइस कुकर, केटली, मिक्सर मेसिनका साथै ग्यास चुल्हाहरू सुपथ मूल्यमा बिक्री वितरण गरिन्छ। न्यू सम्झना स्टोर, तुलसीपुर 5 वीरेन्द्र चोकदेखि पश्चिमतर्फ, सुर्खेत रोड, दाङ। प्रोप्राइटर वीर बहादुर ओली र विमला ओली। मोबाइल नम्बर 9858720613 र 9479909058। सेवा गर्ने मौका दिनुहोला।
0: नववर्ष 2083 सालको पावन अवसरमा हामी हाम्रा ग्राहकवर्ग, उद्योगी, व्यवसायी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपालीजनहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य, दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: हामी कहाँ लेन्डरेस, ड्युरोक, हेम्पसायर, पाप्रीवास लगायत जातका बंगुरका पाठापाटीहरू तथा मासुका लागि बंगुरहरू होलसेल तथा फुटकर मूल्यमा बिक्री वितरण गरिन्छ। साथै हाम्रो सेवा काठमाडौँबाट पनि उपलब्ध छ। ओके बहुद्देश्य कृषि पशुपन्छी तथा बंगुर पालन फर्म, तुलसीपुर 8 गहते खोला, दाङ। प्रोप्राइटर ओम कुमारी पुन र मार्केटिङ म्यानेजर कमल राज पुन। मोबाइल नम्बर 9821329980 र 9749531462। सेवा गर्ने मौका दिनुहोला।
0: नववर्ष 2083 सालको पावन अवसरमा हामी हाम्रा ग्राहकवर्ग, उद्योगी, व्यवसायी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपालीजनहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य, दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: हामी कहाँ साल, सिसौ, असनाबाट निर्माण गरिएका झ्याल, ढोका, चौकस, पल्ला, बक्स, पलङ, लोबेड लगायत सम्पूर्ण फर्निचरका सामग्रीहरू अर्डर अनुसार तयार गरिनुका साथै सुपथ मूल्यमा बिक्री वितरण गरिन्छ। ओली समिल तथा फर्निचर उद्योग, तुलसीपुर 6 घोराई रोड, हात्तीखौवा ओरालो, दाङ। प्रोप्राइटर दल बहादुर ओली र खगेन्द्र ओली। मोबाइल नम्बर 9578829030 र 9578822755। साथै हाम्रो सेवा तुलसीपुर 9 दोघरेबाट पनि उपलब्ध रहेको छ। सेवा गर्ने मौका दिनुहोला।
0: नववर्ष 2083 सालको पावन अवसरमा हामी हाम्रा ग्राहकवर्ग, उद्योगी, व्यवसायी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपालीजनहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य, दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: हामी कहाँ विभिन्न वार्डका सोलर, सोलर ब्याट्री, सोलर पम्पिङ, सोलर गिजर, इलेक्ट्रिक गिजर, इन्भर्टर, पंखा, एलईडी लाइट, इलेक्ट्रिक चुलो, राइस कुकर लगायत वायरिङका सम्पूर्ण सामान तथा इलेक्ट्रिक सामानहरू थोक तथा फुटकर सुपथ मूल्यमा बिक्री गरिन्छ। ओम राप्ती इन्टरप्राइजेस, तुलसीपुर 5 बस पार्क, दाङ, आलु मण्डीको ठिक पूर्वतर्फ। प्रोप्राइटर ओम प्रकाश ओली। मोबाइल नम्बर 9578823820 र 9810916032। सेवा गर्ने मौका दिनुहोला। नववर्ष 2083 सालको पावन अवसरमा हामी हाम्रा ग्राहक वर्ग उद्योगी व्यवसायी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली जनहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
0: हामी कहाँ आधुनिक मिलबाट सबै प्रकारका पिसानी कुटानी तथा पेलानीको काम गरिनुका साथै शुद्ध तोरीको तेल तथा गहुँ मकै फापर कोदो लगायतका पिठो पनि उपलब्ध छ। पवन तेल मिल तुलसीपुर 9 पुलचोक बेलुवा जाने बाटो 12 घर माथि पश्चिम तर्फ। प्रोप्राइटर दिनेश कुमार खड्गा। मोबाइल नम्बर 98417055।

0: नववर्ष 2083 सालको पावन अवसरमा हामी हाम्रा ग्राहकवर्ग, उद्योगी, व्यवसायी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपालीजनहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य, दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: सबै सेवा एउटै छानामुनि पलाउ रेस्टुरेन्ट एण्ड मार्ट सेन्टर तुलसीपुर छ भुइयारथान दाङ। साथै हाम्रो अर्को सेवा पलाउ कुखुरा सप्लायर्स एण्ड पलाउ मम तुलसीपुर 5 सल्यान रोड दाङ। प्रोप्राइटर दिनेश बस्नेत र विराज डाँगी। फोन नम्बर 082-5-90-393 र मोबाइल नम्बर 98-5-78-22-849। सेवा गर्ने मौका दिनुहोला।
0: नववर्ष 2083 सालको पावन अवसरमा हामी हाम्रा ग्राहकवर्ग, उद्योगी, व्यवसायी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपालीजनहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य, दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: हामी कहाँ आइफोन, सामसुङ, ओप्पो, रेडमी, रियलमी, होनर, इन्फिनिक्स, टेक्नो, वान प्लस, भिभो लगायतका मोबाइलहरू पाइनुका साथै सबै घरायसी सामानहरू जस्तै एलजी, हाईटेक, यशोदा, सामसुङ कम्पनीका फ्रिजहरू, इण्डक्सन चुलो, ग्यास चुलो, मिक्सर, राइस कुकर, टीभी, वासिङ मेसिन, डिप फ्रिज, युरोगार्ड, आकर्षक भित्ते घडीहरू, चस्माहरू, इयरफोन घडी, मोबाइलका कभरहरू लगायत सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू नयाँ वर्षको अवसरमा विशेष अफरका साथ बिक्री वितरण भइरहेको छ। साथै 0% ब्याज दरमै किस्तामा मोबाइल खरिद गर्न सकिन्छ भने सम्पूर्ण बिग्रेका मोबाइलहरू मर्मत पनि गरिन्छ। राप्ती इलेक्ट्रोनिक्स तथा मोबाइल सेन्टर तुलसीपुर 5 बीपी चोक पश्चिम तर्फ दाङ। प्रोप्राइटर खड्ग पुन मगर। मोबाइल नम्बर 98-4-49-0-62-96। सेवा गर्ने मौका दिनुहोला।
0: नववर्ष 2083 सालको पावन अवसरमा हामी हाम्रा यात्रुवर्ग, यातायात व्यवसायी, गाड़ी धनी, चालक, मजदूर, कर्मचारी, शेयर सदस्य लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपालीजनमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य, दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। सवारी साधन चलाउँदा ट्राफिक नियमको पालना गरौं। सवारी दुर्घटनाबाट आफू पनि बचौं र अरूलाई पनि बचाऊ।
1: अध्यक्ष भुवन भूषाल एवं समस्त राप्ती मालवाहक यातायात सेवा प्रणाली परिवार, प्रधान कार्यालय तुलसीपुर 5 सल्यान रोड दाङ। नववर्ष 2083 सालको पावन अवसरमा हामी हाम्रा सेवाग्राही, स्वास्थ्य कर्मी, चिकित्सक, कर्मचारी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपालीजनहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य, दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। स्वस्थ खानपान र बानी व्यवहारमा ध्यान दिउँ, सधैं निरोगी रहौं।
0: हामी कहाँ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर विनोद सिंह, जनरल सर्जन डाक्टर सुभाष लामी थाने, हार जोर्नी नशा तथा बाथरोग विशेषज्ञ डाक्टर रूपेश मान शेरसन, स्नायु नशा तथा मनोरोग विशेषज्ञ डाक्टर संजय रिसाल, कन्सल्टेन्ट फिजिसियन डाक्टर मनोज कुमार तिमिल सिन्हा लगायत विशेषज्ञ डाक्टरहरूद्वारा दैनिक बिरामी चेक जाँच गरिनुका साथै एक्सरे, भिडियो एक्सरे, ईसीजी, ल्याब सहित फार्मेसी सेवा पनि उपलब्ध छ। राप्ती पोलिक्लिनिक एण्ड रिसर्च सेन्टर प्राली तुलसीपुर 5 नामीनगर दाङ, राप्ती प्रादेशिक अस्पतालको गेट अगाडि दक्षिण तर्फ। फोन नम्बर 082-5-21-332 र मोबाइल नम्बर 98-6-21-00-280। नववर्ष 2083 सालको पावन अवसरमा हामी हाम्रा ग्राहकवर्ग, उद्योगी, व्यवसायी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपालीजनहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य, दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: हामी कहाँ सरकारी तथा बोर्डिङ स्कूलका रेडीमेड ड्रेसहरू, शर्ट, प्यान्ट, मेड्डी, ट्र्याक सुट, स्वेटर, टाई, बेल्ट, जुत्ता, मोजा, ब्याग पाइनुका साथै स्टेशनरी र खेलकुदका सम्पूर्ण सामानहरू सुपथ मूल्य बिक्री वितरण गरिन्छ। यसडी स्कूल युनिफर्म सप्लायर्स तुलसीपुर 19 बिजौरी दाङ, मानपुर जाने बाटोको ठिक उत्तर तर्फ। प्रोप्राइटर टेकजीएम। मोबाइल नम्बर 98-41-41-28-02। एकपटक सेवा गर्ने मौका दिनुहोला।

0: नववर्ष 2083 सालको पावन अवसरमा हामी हाम्रा ग्राहकवर्ग, उद्योगी, व्यवसायी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली जनहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य, दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: पेट्रोलियम पदार्थमा शुद्धता हाम्रो प्रतिबद्धता। तुलसी व्यापार सेवा, तुलसीपुरछ अमेलिया रोड दाङ, प्रोप्राइटर बलदेव शर्मा, फोन नम्बर 0825201030। सेवा गर्ने मौका दिनुहोला।
2: नयाँ युगको नयाँ आवाज, रेडियो प्रकृति एफएम 93.4 मेगाहर्ज।
3: नयाँ वर्षको शुभकामना।
1: नववर्ष 2083 सालको पावन अवसरमा हामी हाम्रा ग्राहकवर्ग, उद्योगी, व्यवसायी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली जनहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य, दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
0: अध्यक्ष विनोद कुमार विश्वकर्मा, महासचिव मान बहादुर विक एवं समस्त नेपाल सुनचाँदी व्यवसायी संघ परिवार घोराहे दाङ।
3: नयाँ वर्षको शुभकामना।
1: नववर्ष 2083 सालको पावन अवसरमा हामी हाम्रा ग्राहकवर्ग, उद्योगी, व्यवसायी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली जनहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य, दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
0: हामी कहाँ नम्बर 1 सुनचाँदीका गरगहनाहरू दक्ष कालीगरद्वारा तयार गरिनुका साथै खरिद बिक्री पनि गरिन्छ र रेडीमेड सुनचाँदीका गरगहना पनि उपलब्ध छ। पाल्पा भैरव सुनचाँदी गहना उद्योग, न्यू पाल्पा भैरव सुनचाँदी गहना उद्योग र पाल्पा भैरव एन्ड सन्स गहना उद्योग, घोराई 15 न्यू रोड दाङ, प्रोप्राइटर ध्रुव कुमार गहतराज, फोन नम्बर 0825363191 र मोबाइल नम्बर 98578335837। नववर्ष 2083 सालको पावन अवसरमा हामी हाम्रा ग्राहकवर्ग, उद्योगी, व्यवसायी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली जनहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य, दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: हामी कहाँ ढाडको नसा च्यापिएको, घुँडा दुख्ने, घुँडा खिएको, गर्दन दायाँ बायाँ गर्दा दुख्ने, हात माथि नउठ्ने, कुर्कुच्चा दुख्ने, मुख भाँगिएको, माइग्रेन, पिनास वा ढाडको दुखाई, लिभरको समस्या लगायत पूर्ण स्वास्थ्य सम्बन्धी समस्याको उपचार प्राकृतिक पद्धतिबाट गरिन्छ। साथै अकुप्रेसर, अंकुपञ्चर विधि सहित नसारोगको उपचार, पाइल्स, फिस्टुला, ग्यास्ट्रिक, बाथरोग, पत्थरी, उच्च तथा निम्न रक्तचापको उपचार, योग, ध्यान, प्राणायाम र आसनको निशुल्क परामर्श र आयुर्वेदिक औषधिहरू पनि सुपथ मूल्यमा उपलब्ध छन्। पतञ्जली सेवा स्टोर तुलसीपुर छ अमेलिया रोड, मदन आश्रित चौकदेखि उत्तरतर्फ र मालपोत कार्यालयदेखि ठिक पश्चिमतर्फ। संचालक एमडी अकुप्रेसर थेरापिस्ट शिवकुमार आचार्य, मोबाइल नम्बर 9849584128। आजै आउनुहोस्, दुखाइबाट मुक्ति पाउनुहोस्, प्राकृतिक उपचार नै रोज्नुहोस्। नववर्ष 2083 सालको पावन अवसरमा सम्पूर्ण आन्तरिक तथा बाह्य पर्यटक, उपभोक्ता, कर्मचारी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली जनहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य, दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। लुम्बिनी प्रदेशकै पर्यटकीय स्थल राप्ती शान्ति उद्यान पार्कमा सपरिवार घुम्न जाउ, नयाँ वर्षलाई अझै उल्लासमय बनाऊ। अध्यक्ष दिल्ली भण्डारी, श्री गणेश सामुदायिक वन उपभोक्ता समिति तुलसी प्रसाद गणेश प्रधान र अध्यक्ष सुधीर केसी एवं समस्त राप्ती शान्ति उद्यान पार्क परिवार तुलसी प्रसाद गणेशपुर दाङ। नववर्ष 2083 सालको पावन अवसरमा हामी हाम्रा सेवाग्राही, स्वास्थ्यकर्मी, चिकित्सक, कर्मचारी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली जनहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य, दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। स्वस्थ खानपान र बानी व्यवहारमा ध्यान दिउ, सधैं निरोगी रहौं।
0: हामी कहाँ स्वदेशी तथा विदेशी औषधिहरू सुपथ मूल्यमा पाइनुका साथै सम्पूर्ण बच्चाका लागि आवश्यक कपडाहरू सुपथ मूल्यमा बिक्री वितरण गरिन्छ। रेडमी फार्मेसी तथा दीक्षा बेबी सप तुलसीपुर 5 राप्ती प्रादेशिक अस्पतालको गेट अगाडि दान। मोबाइल नम्बर 98478050036। नववर्ष 2083 सालको पावन अवसरमा हामी हाम्रा ग्राहकवर्ग, उद्योगी, व्यवसायी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली जनहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य, दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: हामी कहाँ मोमो, चाउमिन, चना, अण्डा, चिल्ली चिकन, पकौडा, फ्राई रोस्ट चिकन, फ्राई माछा, चिया, कफी लगायत अर्डर अनुसार स्वादिष्ट खाजा नास्ता तयार गरिनुका साथै बस्नका लागि उचित व्यवस्था समेत रहेको छ। रिना सल्यानी खाजा घर, तुलसीपुर 5 सल्यान रोड दान, रेडियो प्रकृति एफएम को दक्षिण तर्फ, प्रोप्राइटर टेक बहादुर बुढाथोकी, मोबाइल नम्बर 97081050997 र 97058347997। नव वर्ष 2083 सालको पावन अवसरमा हामी हाम्रा ग्राहकवर्ग, उद्योगी, व्यवसायी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली जनहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य, दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
0: हामी कहाँ अर्जेन्ट फोटो, फोटोबाट फोटो, फोटोकपी, लेमिनेसन, फोटो फ्रेमिङ तयार गरिनुका साथै विवाह, पार्टी, जन्मदिन, व्रतबन्ध लगायतमा भिडियो समेत खिचिन्छ। एसकेसी फोटो सर्भिस, तुलसीपुर 5 वीरेन्द्र चोकदेखि 60 मिटर पश्चिम रतननाथ मन्दिर चोक सुर्खेत रोड दान। प्रोप्राइटर सन्तोष चौधरी, मोबाइल नम्बर 98686385625 र 98095042307।
1: नव वर्ष 2083 सालको पावन अवसरमा हामी हाम्रा ग्राहकवर्ग, उद्योगी, व्यवसायी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली जनहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य, दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
0: हामी कहाँ अर्डर अनुसार बस्नको लागि व्यवस्था रहेको छ। सहुलियत मेगा किचन, तुलसीपुर 5 बस पार्क, न्यू रोड दाङ। प्रोप्राइटर नन्द प्रसाद डाङ्गी, मोबाइल नम्बर 98095736356। सेवा गर्ने मौका दिनुहोला।
1: नव वर्ष 2083 सालको पावन अवसरमा हामी हाम्रा ग्राहकवर्ग, उद्योगी, व्यवसायी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली जनहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य, दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
0: हामी कहाँ आफ्नै उद्योगबाट उत्पादित स्कूल, कलेज, बीए, पार्टीका लागि आवश्यक पर्ने विभिन्न डिजाइनका जुत्ताहरू उपलब्ध छ र विदेशी तथा स्वदेशी रेडिमेड जुत्ता चप्पलहरू पनि पाइनुका साथै पुराना तथा नयाँ जुत्ता चप्पलहरू मर्मत पनि गरिन्छ। सेवा गर्ने मौका दिनुहोला। सल्यानी छाला जुत्ता पसल, तोसेपुर 5 कलाइन दान, बिपी चोकदेखि थोरै तल। प्रोप्राइटर लाम बहादुर नेपाली, मोबाइल नम्बर 98095732372। नववर्ष 2083 सालको पावन अवसरमा हामी हाम्रा ग्राहकवर्ग, उद्योगी, व्यवसायी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली जनहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य, दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: हामी कहाँ विभिन्न डिजाइनका खुकुरी, खुडा, ग्रासी, चुलेसी, खुर्पा, आसी, डाँफे, माछा, हात्ती, गैंडा, कतार पाइनुका साथै विभिन्न कृषिजन्य सामग्रीहरू निर्माण र पुराना औजारहरू मर्मत गरिन्छ र खुकुरीको डाब बनाउने, कैचीमा धार लगाउने, काँचा बनाउने र नेपाल आर्मी सशस्त्र प्रहरी र प्रहरीको सैन्य आधारभूत तालिमको खुकुरीहरू पनि तयार गरिन्छ। सल्यानी खुकुरी एन्ड कृषि औजार निर्माण हस्तकला उद्योग, तुलसीपुर 5 सल्यान रोड दाङ, एसबीआई बैंक एटीएम र कामना सुनसानी पसलको अगाडि। प्रोप्राइटर अजय विक, मोबाइल नम्बर 98476555452।
0: नव वर्ष 2083 सालको पावन अवसरमा हामी हाम्रा ग्राहकवर्ग उद्योगी व्यवसायी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपालीजनहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: हामी कहाँ घर निर्माण सम्बन्धी सामग्रीहरू छड सिमेन्ट जस्ता पाता बाथरूम फिटिङ पीवीसी फिटिङ डोर फिटिङ सीपीभीसी फिटिङ पीवीसी पाइप एचडीपी पाइप विभिन्न मोटरहरू जीआई पाइप फिटिङ टंकीका साथै जस्मिन पेन्ट्स उपलब्ध छन्। समृद्धि हार्डवेयर प्राली तुलसीपुर 5 सल्यान रोड दाङ। फोन नम्बर 082-522-8066 मोबाइल नम्बर 98-578-22-866 र 98-228-66-000। साथै हाम्रो सेवा तुलसीपुर 19 बिजौरी र तुलसीपुर 6 गुमराहा चोकबाट पनि उपलब्ध छ। बिजौरीका लागि फोन नम्बर 082-590-859 र गुमराहा चोकका लागि फोन नम्बर 082-590-402।
0: नव वर्ष 2083 सालको पावन अवसरमा हामी हाम्रा सेवाग्राही स्वास्थ्य कर्मी चिकित्सा कर्मचारी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपालीजनहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। स्वस्थ खानपान र बानी व्यवहारमा ध्यान दिऊ, सधैं निरोगी रहौं। सौगात मेडिकल हल तुलसीपुरमा हाल भैरवा सिस्टम अस्पताल न्यूरो साइकेट्री डिपार्टमेन्ट प्रमुखमा कार्यरत नशा तथा मानसिक रोग विशेषज्ञ डाक्टर सञ्जीव रञ्जन डाक्टरद्वारा दिइने सेवाहरू:
1: टाउको धेरै दुख्ने, माइग्रेन तथा रिङ्गटा लाग्ने, बेहोस हुने, मूर्छा पर्ने, छारे तथा मिर्के रोग, हिस्टोरिया, शरीर काम्ने, पागलपन, निद्रा नलाग्ने तथा निद्रामा बरबराउने, चिन्ता तथा डिप्रेसन, बारम्बार आत्महत्या गर्न इच्छा आउने, झर्को लाग्ने, निराश हुने, मुटु ढुकढुक गर्ने, चिटचिट पसिना आउने, कानमा आवाज आउने, एक्लै हाँस्ने वा रुने, अदृश्य शक्तिले पछ्याएको जस्तो हुने, देवी देवता चढ्ने, हातखुट्टा दुख्ने, झमझमाउने, हातखुट्टा पोल्ने, शरीरमा सिल्का हान्ने, हात गोडा निदाउने, ढाड कम्मर जोड्ने, गर्दन दुख्ने, नसा च्यापिएको, दुखाई तथा नसा च्यापिएर हिडुल गर्न गाह्रो हुने र जाँड रक्सी चुरोट सुर्ती गाजा लगायत अन्य कडा लागु औषध दुर्व्यसनीबाट छुटकारा, साथै यौन दुर्बलता जस्ता नशा तथा मानसिक रोग सम्बन्धी सम्पूर्ण समस्याको उपचार तथा परामर्श सेवा।
0: बिरामी चेक जाँच हुने मिति यही वैशाख 24 गते, साथै प्रत्येक दिन हात जोड्ने तथा नशा रोग विशेषज्ञ सेवा पनि उपलब्ध छ।
1: नोट फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ। थप जानकारीका लागि सौगात मेडिकल हल तुलसीपुर 5 नयाँ बस पार्क पश्चिम रोड दाङ फलफूल डहराको ठिक पश्चिम तर्फ। मोबाइल नम्बर 98436015 र 98062

0: नववर्ष 2083 सालको पावन अवसरमा हामी हाम्रा ग्राहकवर्ग, उद्योगी, व्यवसायी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली जनहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य, दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: हामी कहाँ सेकेन्ड ह्यान्ड फ्रिज, पंखा, मोटर, रन्डा, पानी तताउने केटली, राइस कुकर, मिक्सर लगायत सम्पूर्ण इलेक्ट्रिकल सामग्रीहरू सुपथ मूल्यमा पाइनुका साथै मरम्मत पनि गरिन्छ र पुरानो फ्रिजहरू खरिद बिक्री पनि गरिन्छ। 25 वर्षदेखि सेवा दिँदै आएको शर्मा इलेक्ट्रिकल एन्ड फ्रिज मरम्मत सेन्टर तुलसीपुर 5 ग लाइन दाङ ज्योति विकास बैंकको ठिक पश्चिम तर्फ। प्रोप्राइटर प्रेम प्रसाद शर्मा।
2: मोबाइल नम्बर 98478935920 र 98095141090।
0: नववर्ष 2083 सालको पावन अवसरमा हामी हाम्रा ग्राहकवर्ग, उद्योगी, व्यवसायी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली जनहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य, दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: हामी कहाँ दक्ष तथा अनुभवी मिस्त्रीबाट कम्पाउण्ड गेट, फेन्स गेट, ग्रिल सटर, गोल भर्यान, स्टील रेलिङ, डिस्क बेन्च, चुल्हो र हलोका साथै फलाम र स्टील सम्बन्धी सम्पूर्ण काम गरिन्छ। श्री बाला इन्जिनियरिङ ओर्कसप, तुलसीपुर 7, डाँडा पाटो, शिवनगर टाङ। प्रोप्राइटर लल्लु बाबु सोनी। फोन नम्बर 0825221269 र मोबाइल नम्बर 98669016700।

0: नववर्ष 2083 सालको पावन अवसरमा हामी हाम्रा ग्राहकवर्ग, उद्योगी, व्यवसायी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपालीजनहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य, दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: हामी कहाँ गुणस्तरीय बिउ बिजन, रोगनाशक, ढुसीनाशक, कीटनाशक, कृषि औजारका साथै गाईवस्तुका विभिन्न औषधिहरू पाइन्छ र कृषि प्राविधिक परामर्श सेवा पनि उपलब्ध छ। श्री स्वर्गद्वारी एग्री नेपाल प्राली, तुलसीपुर 5 बीपी चोक दाङ, प्रबन्ध निर्देशक कृषि प्राविधिक माधव केसी र भानुकुमारी डागी, मोबाइल नम्बर 9857822568 र 9847822568।
2: नववर्ष 2083 सालको पावन अवसरमा हामी हाम्रा ग्राहकवर्ग, उद्योगी, व्यवसायी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपालीजनहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य, दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
0: हामी कहाँ मोटरसाइकल तथा स्कूटरका सम्पूर्ण पाठ पूर्जाहरू पाइनुका साथै दक्ष मिस्त्रीद्वारा मर्मत तथा स्तरीय धुलाईको समेत व्यवस्था रहेको छ। सिद्ध बाबा अटो पास, तुलसीपुर 5 सल्यान रोड दाङ, प्रोप्राइटर टोप बहादुर घरती, मोबाइल नम्बर 9849017775 र 9812873389।
2: नववर्ष 2083 सालको पावन अवसरमा हामी हाम्रा ग्राहकवर्ग, उद्योगी, व्यवसायी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपालीजनहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य, दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
0: हामी कहाँ सम्पूर्ण फोटो सम्बन्धी काम गरिनुका साथै भिडियोग्राफी, फोटो लेमिनेसन, फोटो कपी, अर्जेन्ट फोटो तुरन्त तयार गरिन्छ। न्यू सिर्जना फोटो स्टुडियो, तुलसीपुर 5 बीपी चोक क लाइन दाङ, प्रोप्राइटर डोर बहादुर थापा, मोबाइल नम्बर 9848742678। सेवा गर्ने मौका दिनुहोला।
2: नववर्ष 2083 सालको पावन अवसरमा हामी हाम्रा ग्राहकवर्ग, उद्योगी, व्यवसायी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपालीजनहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य, दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
0: हामी कहाँ दाल, चामल, तेल, आटा, मैदा, चिनी लगायत कराइसी खाद्यान्नका सामानहरू होलसेल तथा फुटकर मूल्यमा बिक्री वितरण गरिन्छ। स्टार ट्रेडर्स, तुलसीपुर 5 सल्यान रोड दाङ, नमस्ते मिनी मार्केटको भित्र, प्रोप्राइटर राजन भण्डारी, मोबाइल नम्बर 9849054064।

0: नववर्ष 2083 सालको पावन अवसरमा हामी हाम्रा ग्राहकवर्ग, उद्योगी, व्यवसायी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपालीजनहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य, दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: हामी कहाँ बिल भरपाई छपाई, फोटो प्रिन्ट, डिजिटल बोर्ड, भिस्ट प्रिन्ट, फाइबर ब्याग, फोटो कपी, पिंक छाप, पम्पलेट फार्म, लेमिनेशन, विवाह कार्ड, रजिस्टर, आईडी कार्ड, भिजिटिङ कार्ड, शिलालेख प्रिन्ट, क्यालेण्डर लगायत सम्पूर्ण छपाई तथा फोटो सम्बन्धी काम गरिन्छ। शुभलक्ष्मी अफसेट प्रेस एण्ड फोटो स्टुडियो, तुलसीपुर शीतलपुर रोड, डाङ, लोकसेवा आयोग कार्यालय अगाडि, प्रोप्राइटर पूर्ण बहादुर खड्गा र शिवचन्द्र डाङी, मोबाइल नम्बर 9810924977 र 9849979086। एकपटक सेवा गर्ने मौका दिनुहोला।

0: नववर्ष 2083 सालको पावन अवसरमा हामी हाम्रा ग्राहकवर्ग, उद्योगी, व्यवसायी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपालीजनहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य, दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: हामी कहाँ रेडमी, भिभो, ओप्पो, टेक्नो, इन्फिनिक्स लगायतका विभिन्न ब्रान्डका मोबाइल तथा सम्पूर्ण इलेक्ट्रिक सामानहरू नयाँ वर्षको अवसरमा विशेष छुटका साथ बिक्री वितरण गरिन्छ र सम्पूर्ण बिग्रेका मोबाइलहरू मर्मत पनि गरिन्छ। शुभम मोबाइल सेन्टर, तुलसीपुर 5 बस पार्क, माछापुछ्रे टोल विकास संस्थाको गेट अगाडि, प्रोप्राइटर कृष्ण बिक, मोबाइल नम्बर 9858856050।
2: नववर्ष 2083 सालको पावन अवसरमा हामी हाम्रा उपभोक्ता, कर्मचारी, वन वातावरण प्रेमी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपालीजनहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य, दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। सुक्खा मौसम शुरू भएकाले वनमा डढिलो तथा आगलागीका घटनाहरू हुन सक्छन्। त्यसैले वनमा जाँदा सलाई, लाइटर जस्ता प्रज्वलनशील पदार्थ नलैजाऊ। वन डढिलो न्यूनीकरण
0: अध्यक्ष रमेश कुमार दिसी, सचिव बालिका ओली र कोषाध्यक्ष भीमसरा खड्गा एवं समस्त सुकीदह सामुदायिक वन उपभोक्ता समूह परिवार तुलसीपुर चार लामिदमार दाङ।
2: नववर्ष 2083 सालको पावन अवसरमा हामी हाम्रा ग्राहकवर्ग, उद्योगी, व्यवसायी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपालीजनहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य, दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
0: हामी कहाँ घर निर्माणको लागि छट, सिमेन्ट, सरिया जस्ता पाता, रंगरोगन, फलाम, एंगल, पाइप, पेन्ट, एनएस पाइप आदि पाइनुका साथै निर्माण सम्बन्धी सम्पूर्ण सामग्री उपलब्ध छ। नोट, सामान ढुवानी गर्नका लागि गाडीको समेत व्यवस्था छ। सेवा गर्ने मौका दिनुहोला। सुनिल एन्ड शुभलक्ष्मी हार्डवेयर प्रणाली, तुलसीपुर 8 दाङ। फोन नम्बर 0082416210 र मोबाइल नम्बर 9857721785। नववर्ष 2083 सालको पावन अवसरमा हामी हाम्रा ग्राहकवर्ग, उद्योगी, व्यवसायी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपालीजनहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य, दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: हामी कहाँ ट्रस्ट निर्माण, च्यानल, फेन्सी गेट, रेलिङ, सटर, गोल भर्याङ लगायत ग्रिल सम्बन्धी सम्पूर्ण काम गरिनुका साथै जाली सम्बन्धी काम पनि गरिन्छ र खाना पकाउने ग्यास, ग्यास चुलो, रेगुलेटर, पाइप, लाइटर तथा चुलो सम्बन्धी सम्पूर्ण पार्ट्सहरू पाइनका साथै चुलो पनि मर्मत गरिन्छ। शुभम इन्जिनियरिङ वर्कसप तथा सगरमाथा ग्यास सप्लायर्स, तुलसीपुर 5 सल्यान रोड दान। प्रोप्राइटर जग बहादुर ओली। फोन नम्बर 0825218076 र मोबाइल नम्बर 9858821876। सेवा गर्ने मौका दिनुहोला।
0: नववर्ष 2083 सालको पावन अवसरमा हामी हाम्रा ग्राहकवर्ग, उद्योगी, व्यवसायी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपालीजनहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य, दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: लुम्बिनी प्रदेशमै पहिलो पटक अत्याधुनिक पञ्च मेसिनद्वारा सुनको गुणस्तर परीक्षण गरी खरिद बिक्री गरिनुका साथै पुराना तथा आधुनिक डिजाइनका सुन चाँदीका सम्पूर्ण गरगहनाहरू उपलब्ध। तुलसीपुर ज्वेलर्स प्राली, तुलसीपुर 5 अङ्गलाइन दाङ। फोन नम्बर 0825227062, मोबाइल नम्बर 9857821179 र 9478862002। एकपटक सेवा गर्ने मौका दिनुहोला।

0: नववर्ष 2083 सालको पावन अवसरमा हामी हाम्रा ग्राहकवर्ग, उद्योगी, व्यवसायी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपालीजनहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य, दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: हामी कहाँ दैनिक उपभोग्य खाद्यान्नका सामानहरू दाल, चामल, चिनी, आटा, मैदा, तेल लगायत विभिन्न अर्गानिक सामान, काठबाट बनेका हस्तकलाका सामान पाउनुका साथै सबै सेवा एउटै छाना मुनि उपलब्ध छ। तुलसीपुर कोसेली घर, तुलसीपुर 5 बस पार्क, दाङ। नव वर्ष 2083 सालको पावन अवसरमा हामी हाम्रा ग्राहकवर्ग, उद्योगी, व्यवसायी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपालीजनहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य, दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
2: हामी कहाँ विभिन्न कम्पनीका मोटरसाइकल तथा स्कूटर खरिद तथा बिक्री गरिन्छ। तुलसीपुर रिकन्डिसन हाउस एन्ड वर्कसप, तुलसीपुर 6 घोडाई रोड, दाङ। प्रोप्राइटर दीपक पाण्डे। मोबाइल नम्बर 98578171191 र 98681191191। सेवा गर्ने मौका दिनुहोला।
0: नववर्ष 2083 सालको पावन अवसरमा हामी हाम्रा ग्राहकवर्ग, उद्योगी, व्यवसायी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपालीजनहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य, दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: रूम्स, बार, पार्टी हल, कन्फरेन्स हल, पार्किङ र स्वादिष्ट भोजनका लागि हामीलाई सम्झनुहोस्। युवम फुड एन्ड स्टे, तुलसीपुर 5 सल्यान रोड, दाङ। रेडियो प्रकृति एफएमको अगाडि। प्रोप्राइटर बाबु राम छेचुएल। फोन नम्बर 082-521-271 र मोबाइल नम्बर 98578-27-427। सेवा गर्ने मौका दिनुहोला।
3: हामीलाई थाहा छ कि क्यान्सर पत्ता लागिसकेपछि तपाईँको जीवन एकदमै बदलिन्छ। हो, यो साच्चै ठूलो चुनौती हो, तर अब यो चुनौतीलाई तपाईँले एक्लै सामना गर्नु पर्दैन। हामीसँग विश्व स्तरीय तथा अत्याधुनिक पेटसिटी स्क्यान, सिटी गाइडेड बायोप्सी जस्ता क्यान्सर डायग्नोसिस र नेपालकै उत्कृष्ट उपचार सुविधाहरू, केमोथेरापी, रेडिएसन थेरापी, क्यान्सर सर्जरी आदि छन्। हाम्रो अनुभवी क्यान्सर विशेषज्ञहरूको टोली जसले क्यान्सर रोगलाई दीर्घकालीन रूपमा निको पार्न तपाईँको हरेक पाइलामा साथ दिन तयार छन्। साँच्चै भन्नुपर्दा क्यान्सरसँगको लडाईमा पहिलो पाइलादेखि हरेक पाइलासम्म हामी तपाईँको साथमा छौ। साथै क्यान्सर उपचारको लागि पूर्वाञ्चल क्यान्सर अस्पतालमा आउने बिरामीहरूलाई यति एयरलाइन्ससँगको सहकार्यमा निशुल्क हवाई टिकटको पनि व्यवस्था गरिएको छ। पूर्वाञ्चल क्यान्सर अस्पताल बिर्तामोड छापा बीएमसी अस्पतालसँगै एउटै परिसरमा क्यान्सर उपचारमा नेपालकै अग्रणी अस्पताल। हाम्रो हेल्पलाइन 023-535-942 023-535-942।
4: हिरा सुनचादी पसल नयाँ व्यवस्थापनका साथ नयाँ ठाउँबाट सेवा दिइरहेको ग्राहक महानुभावहरूमा सहर्ष जानकारी गराउँदछौ।
1: हाम्रा सेवाहरू, हामी कहाँ अर्डर अनुसार आकर्षक डिजाइनका गरगहना तयार गरिनुका साथै रेडिमेड गहना पनि तयार गरिन्छ र पुराना गहनासँग नयाँ गहना पनि साटफेर गरिन्छ।
4: सम्पर्क
5: हेरा सुनचाँदी पसल, तुलसीपुर 5 दाङ, पिपलगढदेखि दक्षिण तर्फ।
1: प्रोप्राइटर हिरा सुनार र बेलमती सुनार। मोबाइल नम्बर 98164-48-838 र 98062-45-818। एकपटक सेवा गर्ने मौका दिनुहोस्।

0: सबैलाई मन पर्ने ओखती साबुन सधैं प्रयोग गर्नुहोस्।
1: सम्पर्क स्थान भुसाल स्टोर,
2: प्रोप्राइटर विष्णु भुसाल, सुर्खेत रोड तल्लो बाटो तुलसीपुर दाङ, फोन 0825209225, मोबाइल 98578209225।
1: साथै किराना सम्बन्धी सम्पूर्ण सामानहरू थोक तथा फुटकर मूल्यमा बिक्री वितरण गरिन्छ।
3: के तपाईँ दाँतको कुनै पनि समस्या भएर भौतारिनु भएको छ? यदि त्यसो हो भने अब चिन्ता नलिनुहोस्।
4: हजुर, विगत 21 वर्षदेखि बिरामीहरूको मन जित्दै आइरहेको यस स्वर्गद्वारी डेन्टल क्लिनिक दाँत उपचार केन्द्र तुलसीपुर 5 बीपी चोकमा नै रहेको सहर्ष जानकारी गराउँदछौ।
3: हामी कहाँ उपलब्ध सेवाहरू,
5: दाँत निकाल्ने,
3: नयाँ दाँत राख्ने,
5: छिक्न नपर्ने गरी दाँत राख्ने,
3: दाँत भर्ने, दाँत सफा गर्ने,
5: दुखेको दाँतलाई उपचार गरी नदुख्ने बनाई पार्ने,
3: गिजा सुनिने, गिजाबाट रगत आउने, मुख गन्हाउने आदि समस्याको भरपर्दो उपचार सेवा।
6: सम्पर्क स्वर्गद्वारी डेन्टल क्लिनिक दाँत उपचार केन्द्र तुलसीपुर 5 बीपी चोक पश्चिम तर्फ भाडा पसल रहेको माथिल्लो तलामा। सञ्चालक डाक्टर सागर छेत्री र डेन्टल हाइजिनिस्ट पोषणराज कडेल। मोबाइल नम्बर 98568834343 र 98105797।
7: ए मिरा, के भयो? बिहानै घर बाहिर झोक्राएर बसिरहेकी छस् त, रातभरि सुतिनस् क्या हो?
8: कहाँ सुत्नु, मच्छरले सुत्नै दिँदैन, हैरान बनाइसक्यो टोकेर।
9: हजुर, के तपाईँको पनि यस्तै समस्या त छैन? यदि त्यसो हो भने अब चिन्ता लिनु पर्दैन। लामखुट्टेको टोकाईबाट सुरक्षित रहन र कुनै पनि झन्झट बिना सजिलै प्रयोग गर्न सकिने स्क्यान झोल प्रसुन टेडसमा उपलब्ध छ। यति मात्रै होइन, नयाँ वर्षको अवसरमा विशेष छुटका साथ विभिन्न प्रकारका झोल, स्कुल ड्रेस, साडी, धोती, कुर्ता सुरुवाल लगायत सबै प्रकारका काँचो कपडाहरू सुपथ मूल्यमा बिक्री वितरण भइरहेको छ। प्रसुन टेडर्स तुलसीपुर 5 वीरेन्द्र चोक गणेश चेरीको छेउमा। प्रोप्राइटर प्रसुन ओझा। फोन नम्बर 0825209747।
7: एक पटक सेवा गर्ने मौका दिनुहोस्।
4: तुलसीपुर उपमहानगरपालिकाको तेस्रो त्रैमासिक सार्वजनिक सुनवाई सञ्चालन हुने सम्बन्धी सूचना।
6: यस तुलसीपुर उपमहानगरपालिकाको चालू आर्थिक वर्ष 2082/83 तेस्रो त्रैमासिक समय अवधिमा भए गरेका विकास, निर्माण, सेवा प्रवाह लगायतका सम्बन्धमा तपसिल बमोजिमको मिति, समय र स्थानमा तेस्रो त्रैमासिक सार्वजनिक सुनवाई कार्यक्रम आयोजना गरिने भएकाले तुलसीपुर उपमहानगरपालिका क्षेत्रभित्रका क्रियाशील राजनैतिक दलहरू, उपभोक्ता समिति, टोल विकास संस्था, क्लब, सरकारी संस्था, गैर सरकारी संस्थाका प्रमुख तथा प्रतिनिधि, सामाजिक अगुवा, नागरिक समाज, सर्वसाधारण नागरिक लगायत सरकारवाला सबैको उपस्थितिका लागि यो सूचना प्रसारण गरिएको छ।
4: मिति 2083 वैशाख 28 गते, समय बिहान 10:30 बजे, स्थान तुलसीपुर बहुप्राविधिक शिक्षालय मेट्रो कलेज, तुलसीपुर 12 हरिपौरी दाङ, तुलसीपुर उपमहानगरपालिका नगर कार्यपालिकाको कार्यालय तुलसीपुर दाङ।

0: मकै तपाईहरुले सुनिरहनु भएको छ हैन ल सुन्न नभुल्नु होला है
1: दिउँसो 3 बजेको प्रकृति समय सन्देश धूम्रपान र मध्यपान जस्ता कुलत आफैदेखि छाडौं

0: नमस्कार, म मदन पौड्याल। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा तपाईलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। यस वर्ष मनसूनमा सरदर भन्दा कम पानी पर्ने, प्रक्षेपण गर्मी बढ़ी हुने सम्भावना, आवश्यक पूर्व तयारीका काम थाल्न पनि विभागको आग्रह। आज बसेको मन्त्री परिषद बैठकद्वारा विभिन्न चारवटा निर्णय, विभिन्न देशमा रहेका 15 जना अवैतनिक दूत पदमुक्त। प्रधान न्यायाधीशमा शर्माको सिफारिश, कार्यक्षमताको आधारमा गरिएको सरकारका प्रवक्ताको भनाई, प्रधान न्यायाधीश सिफारिशमा श्रम संस्कृति पार्टीका अध्यक्ष राय असन्तुष्ट। इण्डोनेशियामा ज्वालामुखी विस्फोट हुँदा 3 जनाको ज्यान गयो, 20 जना बेपत्ता पर्वतारोहीको खोजी चल्दै। र नेपालको एटोली अमेरिकाले दिएको 263 रनको लक्ष्य पछ्याउँदै। नेपाल खबरमा अब पूरा खबर। यस वर्ष मनसूनमा देशका धेरै जसो ठाउँमा सरदर भन्दा कम पानी पर्ने, प्रक्षेपण गरिएको छ। जल तथा मौसम विज्ञान विभागले आज सार्वजनिक गरेको मनसून ऋतुको जलवायु पूर्वानुमान आकलन 2083 अनुसार यस वर्ष मनसूनमा सरदर भन्दा कम पानी पर्ने आकलन गरिएको उल्लेख छ। त्यस्तै अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि देशभर सरदर भन्दा बढ़ी रहने सम्भावना छ, अर्थात गर्मी बढ़ी हुने देखिन्छ। जेठ 18 देखि असोज 14 सम्मको 4 महिनाको अवधिमा देशका धेरै जसो ठाउँमा दरभन्दा कम वर्षा हुने प्रक्षेपण गरिएको हो। कर्णालीको दक्षिणी भाग, लुम्बिनीको धेरै जसो भाग, मधेशको पूर्वी भाग र कोशी प्रदेशको दक्षिणी भागमा सरदरभन्दा कम वर्षा हुने सम्भावना 55-65% रहेको छ। सुदूरपश्चिमका धेरै जसो भाग, मधेशको पश्चिमी भाग र कोशीको मध्य भागमा सरदरभन्दा कम वर्षाको सम्भावना 45-55% रहेको छ। त्यस्तै कर्णाली प्रदेशको उत्तरी भाग तथा कोशीको उत्तरी भागमा सरदर वर्षा हुने सम्भावना 35-45% रहेको छ। देशका अन्य बाँकी भागमा सरदरभन्दा कम वर्षा हुने सम्भावना 35-45% रहेको छ। विभागले यो आकलन विश्व मौसम संगठनको विश्वभर तथा क्षेत्रीय स्तरको जलवायु सूचना उत्पादन गर्ने केन्द्रहरूको हावापानीको प्रारूपको आकलन तथा साउथ एसियन सिजनल क्लाइमेट आउटलुक फोरमको आकलनका आधारमा तयार पारेको जनाएको छ। नेपालमा जेठ मध्यदेखि असोज मध्यसम्मको अवधिलाई मनसून अवधि मानिन्छ। यो अवधिमा वर्षभरको झण्डै 80% पानी पर्छ। मनसून आकलनलाई ध्यानमा राखेर आवश्यक पूर्व तयारीका काम थाल्न पनि विभागले आग्रह गरेको छ। सरकारले विभिन्न देशमा रहेका 15 जना अवैतनिक दूतलाई पदमुक्त गर्ने निर्णय गरेको छ। आज बसेको मन्त्री परिषद बैठकले विभिन्न देशमा रहेका अवैतनिक दूतलाई फिर्ता बोलाउने निर्णय गरेको सरकारका प्रवक्ता एवं शिक्षा मन्त्री सस्मित पोखरेलले जानकारी दिनुभयो। त्यसै गरी बैठकले यही वैशाख 28 गते सोमबार दिउँसो 4 बजे संघीय संसदको दुवै सदनलाई सम्बोधन गर्नका लागि राष्ट्रपति रामचन्द्र पौडेललाई अनुरोध गर्ने निर्णय पनि गरेको छ। त्यसै गरी बैठकमा अनिवार्य रूपमा उपस्थित हुनका लागि सांसदलाई आह्वान गरिएको सरकारका प्रवक्ता पोखरेलले बताउनुभयो। मन्त्री परिषद बैठकले अन्तर्राष्ट्रिय श्रम संगठन बाध्यकारी श्रम महासन्धि 1930 सम्बन्धी 2014 र असंलग्न श्रम संगठनको श्रम निरीक्षण सम्बन्धी महासन्धि 1947 अनुमोदनका लागि संघीय संसदमा पेश गर्न स्वीकृति प्रदान गरेको छ। सरकारका प्रवक्ता एवं शिक्षा विज्ञान तथा प्रविधि मन्त्री सस्मित पोखरेलले संवैधानिक परिषदले कार्यक्षमतालाई मुख्य आधार बनाएर प्रधान न्यायाधीशमा डाक्टर मनोज कुमार शर्मालाई सिफारिश गरेको बताउनु भएको छ। वरियताक्रम मिचेर चौथो वरियताका न्यायाधीश शर्मालाई संवैधानिक परिषदले प्रधान न्यायाधीशमा सिफारिश गरेको भन्दै आलोचना भइरहेका बेला सरकारका प्रवक्ता पोखरेलले राजनीतिको प्रभावमा नपरेका र अन्यका कार्यक्षमतामा अब्बल भएकोले शर्मालाई प्रधान न्यायाधीशमा सिफारिश गर्ने निर्णय संवैधानिक परिषदमा भएको दावी गर्नुभएको हो। आजको मन्त्री परिषद बैठकपछि निर्णय सुनाउने क्रममा पत्रकारको प्रश्नको जवाब दिँदै उहाँले न्यायालयलाई सुधार गर्दै लैजाने क्रम पहिलो पटक शुरू भएको बताउँदै यसलाई अझै व्यवस्थित ढंगले अघि बढ़ाउने समेत बताउनुभयो। प्रवक्ता पोखरेलले कार्यक्षमताको हिसाबले प्रधान न्यायाधीश नियुक्त गरिएको नेपालको इतिहासमा नै पहिलो पटक रहेको समेत दावी गर्नुभयो। त्यसै गरी उहाँले लिपुलेख लगायत नेपाली भूमि फिर्ता ल्याउनका लागि भारतसँग सरकारले संवाद नै गरे अघि बढ़ने पनि बताउनु भएको छ। श्रम संस्कृति पार्टीका अध्यक्ष एवं प्रतिनिधि सभा सदस्य हर्कराज राईले प्रधान न्यायाधीश सिफारिश प्रक्रियाप्रति असन्तुष्टि जनाउनु भएको छ। अध्यक्ष राईले आज विज्ञप्ति निकालेर चौथो वरियताका न्यायाधीशलाई प्रधान न्यायाधीशमा सिफारिश गर्नु सरकारको गल्ती भएको टिप्पणी गर्नुभएको छ। उहाँले उपसभामुख रूबी कुमारी ठाकुरले वरियता उल्लंघन गरी निर्णयमा हस्ताक्षर गरेकोमा असन्तुष्टि व्यक्त गर्नुभएको छ। संसद छलेर राष्ट्र प्रमुखलाई दवाब दिई संवैधानिक परिषद सम्बन्धी अध्यादेश जारी गराउनु गलत रहेको र गलत कामलाई सही भन्न नसकिने विज्ञप्तिमा उल्लेख छ। अनशन र थितिको आश्वासन दिएर सत्तामा पुगेको दलले विधि मिचेर यस्तो कार्य गरेको भन्दै वहाँले यसमा राजनैतिक र कानूनी स्वार्थ लुकेको आशंका समेत व्यक्त गर्नुभएको छ। अध्यक्ष राई रहेको पार्टीबाटै ठाकुर उपसभामुख बन्नुभएको हो। आफ्नै पार्टीबाट उपसभामुख बनेकी ठाकुरको भूमिकाप्रति राईले असन्तुष्टि व्यक्त गर्नुभयो। हिजो बसेको संवैधानिक परिषद बैठकले वरिष्ठता क्रमको चौथो नम्बरमा रहेका डाक्टर मनोज कुमार शर्मालाई प्रधान न्यायाधीशमा सिफारिश गरेको थियो। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो तीन बजेको नेपाल खबरमा चार भन्जाङभित्रका खबर सहित थप खबरहरू बाँकी नै छन्, सुन्दै गर्नुहोला।
1: दैनिक विशेषज्ञ सेवा सहित चौबिसै घण्टा इमर्जेन्सी र ओपीडी सेवाको लागि अब चिनारी हस्पिटल प्रणाली तुलसीपुरलाई सम्झनुहोस्।
2: हाम्रा सेवाहरू नसा तथा हाड जोड्ने रोग विशेषज्ञ डाक्टर रूपेश कुमार शेरसन,
3: बाल रोग विशेषज्ञ डाक्टर ऋषिकेश काफले, मुटु पेट तथा फिजिसियन डाक्टर फरहान खान, प्रसूति तथा महिला रोग विशेषज्ञ डाक्टर शेखर थापा र सोमनाथ भण्डारी लगायत विशेषज्ञ डाक्टरहरूद्वारा दैनिक बिरामीहरूको चेक जाँच तथा उपचार गरिन्छ।
4: साथै नाक कान घाँटी छाला तथा यौन समस्या एवं मनोरोगको उपचार तथा परामर्श जनरल सर्जन डाक्टर गोवर्धन नेपालद्वारा दूरबीन विधिबाट अपरेशन सेवा
2: र वरिष्ठ रेडियोलोजिस्ट डाक्टर सुमन श्रेष्ठद्वारा दैनिक भिडियो एक्सरे सेवा।
1: विस्तृत जानकारीको लागि चिनारी हस्पिटल प्रणाली गलाइन तुलसीपुर दाङ, फोन नम्बर 0825206601, मोबाइल 97487071 र 98107381।
5: स्वस्थ जीवन हाम्रो कामना, सर्वसुलभ विशिष्ट स्वास्थ्य सेवा हाम्रो चाहना।
6: नयाँ युगको नयाँ आवाज रेडियो प्रकृति एफएम 93.4 मेगाहर्ज।
7: क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छौ।
8: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
9: फोन 0556943333 4935555।
0: सीधा कुरा प्रस्त विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। नेपाल खबरमा अब थप खबरहरू। सरकारले विकल्प बिना नै अतिक्रमित संरचना खाली गराउन थालेपछि देशका विभिन्न ठाउँमा रहेका भूमिहीन तथा अव्यवस्थित बसोबासीले विरोध प्रदर्शन गरेका छन्। काठमाडौँको माइतीघर, धनुषाको महेन्द्रनगर लगायतका ठाउँमा सुकुम्बासीले आज प्रदर्शन गरेका हुन्। 9 दिन अघि काठमाडौँबाट शुरू भएको अतिक्रमित बस्ती खाली गर्ने अभियान देशभर चलाउने योजनामा सरकार लागेपछि भूमिहीन सुकुम्बासीले प्रदर्शन गर्न थालेका हुन्। सरकारले पहिला वास्तविक भूमिहीन तथा

यार्सा गुम्बा संकलन सम्बन्धी सूचना प्रकाशित गरेको छैन। यार्सा गुम्बा संकलनको समय नजिकै गर्दा मुगुका यार्सा पाटनमा सुरक्षा बढ़ाइएको छ। मुगुका विभिन्न वन तथा पाटन क्षेत्रमा पाइने बहुमूल्य जड़ीबुटी यार्सा गुम्बा संकलनका लागि हुम्ला, जुम्ला, बाजुरा, दैलेख, कालीकोट, अछाम सहित विभिन्न ठाउँबाट संकलनकर्ता र खरीदकर्ता पाटन पुग्ने गरेका छन्। कतिपयले आफ्नो वर्षभरिको घर खर्च यार्सा गुम्बा बिक्रीबाटै जुटाउने गरेका राष्ट्रिय समाचार समितिले जनाएको छ। अब विदेशको खबर। इण्डोनेशियामा ज्वालामुखी विस्फोट हुँदा तीनजना पदयात्रीको ज्यान गएको छ। हालमा हेरा टापुमा रहेको माउन्ट डुकोनोमा ज्वालामुखी विस्फोट हुँदा बेपत्ता भएका अन्य 20 जना पर्वतारोहीको खोजी भइरहेको इण्डोनेशियाली अधिकारीलाई उद्धृत गरी समाचार संस्था अल जजिराले जनाएको छ। स्थानीय समय अनुसार आज बिहान 7:41 ज्वालामुखी विस्फोट भएको हो। स्थानीय उद्धार एजेन्सीका प्रमुख इवान रामदानीका अनुसार विस्फोटमा फँसेका 20 जना पदयात्रीको खोजी गर्न प्रहरी सहित दर्जनौ कर्मचारी खटिएका छन्। रामदानीले 9 जना पदयात्री सिंगापुरका रहेका समेत बताउनु भएको छ। वैज्ञानिकहरूले ज्वालामुखी गति विधिमा वृद्धि देखेपछि अप्रिल 17 यो क्षेत्र आगन्तुकका लागि बन्द रहेको थियो। अब खेल खबर। एक दिवसीय अभ्यास श्रृंखलाको दोस्रो खेलमा अमेरिकाले नेपालको ए टोलीलाई 263 रनको लक्ष्य दिएको छ। माथिल्लो मूलपानी मैदान काठमाण्डुमा टस जितेर ब्याटिङ गरेको अमेरिकाले निर्धारित 50 ओभरमा 8 विकेट गुमाएर 262 रन बनायो। अमेरिकाका स्मिथ पटेलले शतक बनाए। नेपालले अहिले अमेरिकाले दिएको 263 रनको लक्ष्य पछ्याइरहेको छ। नेपालले ताजा अवस्थामा 20 ओभर 3 बलको खेल सकिँदा 3 विकेट गुमाएर 94 रन बनाएको छ। नेपालका लागि अब 176 बलमा 169 रन जितका लागि आवश्यक छ। 20 ओभर 4 बलको खेल सकिँदा 3 विकेट गुमाएर नेपालले अहिले 94 रन जोडेको छ। एक दिवसीय अभ्यास श्रृंखलाको पहिलो खेलमा हिजो नेपालले स्कटल्याण्डलाई 45 रनले हराएको थियो। आईसीसी क्रिकेट विश्वकप लीग 2 खेल्न नेपाल आएका अमेरिका र स्कटल्याण्डको टोलीसँग नेपाल एले एक दिवसीय अभ्यास श्रृंखला खेलिरहेको हो। चारभन्जाङ भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। यस वर्ष मनसूनमा सरदरभन्दा कम पानी पर्ने प्रक्षेपण, गर्मी बढ़ी हुने सम्भावना, आवश्यक पूर्व तयारीका काम थाल्न पनि विभागको आग्रह। आज बसेको मन्त्री परिषद बैठकद्वारा विभिन्न 4 निर्णय, विभिन्न देशमा रहेका 15 जना अवैतनिक दूत पदमुक्त। प्रधान न्यायाधीशमा शर्माको सिफारिश कार्य क्षमताको आधारमा गरिएको सरकारका प्रवक्ताको भनाई, प्रधान न्यायाधीश सिफारिशमा श्रम संस्कृति पार्टीका अध्यक्ष राई असन्तुष्ट। इण्डोनेशियामा ज्वालामुखी विस्फोट हुँदा 3 जनाको ज्यान गयो, 20 जना बेपत्ता पर्वतारोहीको खोजी चल्दै र नेपालको ए टोली अमेरिकाले दिएको 263 रनको लक्ष्य पछ्याउँदै।

0: रेडियो प्रकृति एफएम 93.4 मेगाहर्ट्ज़।
1: नववर्ष 2083 सालको पावन अवसरमा हामी हाम्रा ग्राहकवर्ग, उद्योगी, व्यवसायी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपालीजनहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य, दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
2: हामी कहाँ घर वायरिङका सम्पूर्ण सामानहरू, तार, स्विच, बल्बहरू पाउनुका साथै घर वायरिङ र प्लम्बिङका लागि दक्ष टेक्निसियनहरूको व्यवस्था समेत रहेको छ। यबिसी इलेक्ट्रिक सप्लायर्स, तुलसीपुर 5 सल्यान रोड, दाङ। नमस्ते मिनी मार्केट भित्र। प्रोप्राइटर गिरुराज पाण्डे। मोबाइल नम्बर 98677 99421 र 98038 45476। सेवा गर्ने मौका दिनुहोला।
3: नव वर्ष 2083 सालको पावन अवसर।

0: शर्मा, हामी हाम्रा ग्राहक वर्ग, उद्योगी, व्यवसायी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली जनहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य, दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: हामी कहाँ बोइलर, लेयर्स, गिरिराजका चल्ला, दाना र मासु बिक्री गरिनुका साथै बोइलर कुखुरा थोक एवं फुटकरमा होम डेलिभरीको व्यवस्था रहेको छ। आचार्य पोल्ट्री फिड सप्लाई, तुल्सीपुर 5, तुल्सी बोर्डिङ चोक, तुल्सीपुर दाङ। पूर्व राइटर किरण आचार्य।
0: फोन नम्बर 082-521-952 र मोबाइल नम्बर 98-578-21-952।
2: नववर्ष 2083 सालको पावन अवसरमा हामी हाम्रा ग्राहक वर्ग, उद्योगी, व्यवसायी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली जनहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य, दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
0: हामी कहाँ स्कूल कलेजका सम्पूर्ण ड्रेस कोट, प्यान्ट, दौरा सुरुवाल, कुर्ता सुरुवाल लगायत लेडिज तथा जेन्ट्सका सबै कपडाहरू दक्ष कारिगरद्वारा तयार गरिनुका साथै सबै प्रकारका काँचो कपडाहरू सुपथ मूल्यमा बिक्री वितरण गरिन्छ। अर्जुन टेलरिङ सेन्टर एन्ड कपडा पसल, तुलसीपुर 11, जसपुर दाङ। प्रोप्राइटर अर्जुन परियार। मोबाइल नम्बर 98-479-52-315। सेवा गर्ने मौका दिनुहोला। नववर्ष 2083 सालको पावन अवसरमा हामी हाम्रा ग्राहक वर्ग, उद्योगी, व्यवसायी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली जनहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य, दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
2: हामी कहाँ कुकर, प्रेसर, ग्यास, स्प्रे ट्याङ्की मर्मत गरिनुका साथै ग्यास होल्डिङको काम समेत गरिन्छ। अशोक एन्ड अमृता कुकर मर्मत सेन्टर, तुलसीपुर 5, बिपी चोकदेखि पूर्वतर्फ दान। प्रोप्राइटर गुरु प्रसाद चौधरी।
0: मोबाइल नम्बर 98-479-44-157 र 98-449-50-36-83। नववर्ष 2083 सालको पावन अवसरमा हामी हाम्रा ग्राहक वर्ग, उद्योगी, व्यवसायी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली जनहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य, दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: हामी कहाँ सटिङ सुटिङ कपडा पाइनका साथै कोट, प्यान्ट, दौरा सुरुवाल र विभिन्न स्कूल कलेजका कपडा बिक्री एवं सिलाई गरिन्छ। नोट, विद्यार्थीलाई 10% छुटको व्यवस्था छ। बम्बई टेलरिङ सेन्टर एन्ड पर्सेस कपडा पसल, तुलसीपुर 5, क लाइन, जेसी चोक, कर्णाली बैंकको तल्लो तला। प्रोप्राइटर फरेन्द्र वर्मा। मोबाइल नम्बर 98-479-46-546। मोबाइल नम्बर 98-479-46-546।
2: नववर्ष 2083 सालको पावन अवसरमा हामी हाम्रा ग्राहक वर्ग, उद्योगी, व्यवसायी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली जनहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य, दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
0: हामी कहाँ आफ्नै मिलबाट उत्पादित बंगाली लोकल बासमती चामल, तेल, आटा, मैदा, चिनी लगायत सम्पूर्ण खाद्यान्न सामानहरू होलसेल तथा फुटकर सुपथ मूल्यमा बिक्री वितरण गरिन्छ। बस्नेत गल्ला पसल, तुलसीपुर 5, बस पार्क दाङ, फलफूल डहराको ठिक अपोजिट। प्रोप्राइटर दामोदर बस्नेत। मोबाइल नम्बर 98-479-64-714 र 98-578-23-646। साथै हाम्रो अर्को सेवा डीआर राइस मिल तुलसीपुर 17 वनकट्टाबाट पनि सेवा उपलब्ध भइरहेको जानकारी गराउँदछौ। प्रोप्राइटर विमल बस्नेत। मोबाइल नम्बर 98-479-64-714।
2: नववर्ष 2083 सालको पावन अवसरमा हामी हाम्रा ग्राहक वर्ग, उद्योगी, व्यवसायी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली जनहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य, दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
0: बाइक, स्कूटर, गाड़ी, ट्रक, टिप्पर, ट्रैक्टर लगायत सबै सवारी साधनका लागि आवश्यक विभिन्न ब्रान्डका जस्तै एपोलो, एमआरएफ, बीकेटी, जेके लगायतका टायरहरू सुपथ मूल्यमा बिक्री वितरण गरिन्छ। हुनुहुन्छ। बीकेटीको आधिकारिक विक्रेता बीएनबी मल्टी सप्लायर्स तुलसीपुर 5 सल्यान रोड दाङ, प्रोप्राइटर विश्व रिजाल, मोबाइल नम्बर 9858821531। सेवा गर्ने मौका दिनुहोला।
2: नववर्ष 2083 सालको पावन अवसरमा हामी हाम्रा सेवाग्राही, स्वास्थ्यकर्मी, चिकित्सा कर्मचारी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपालीजनहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य, दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। स्वस्थ खानपान र बानी व्यवहारमा ध्यान दिउ, सधैं निरोगी रहौं।
0: हामी कहाँ राप्ती आँखा अस्पताल रक्षा चौर तुलसीपुर दाङमा 3 दशक भन्दा लामो समय काम गर्नुभएका अनुभवी वरिष्ठ नेत्र अधिकृत जोगीराम चौधरी तथा अनुभवी नेत्र सहायकद्वारा आँखा चेक जाँच गरिनुका साथै विभिन्न प्रकारका सनग्लासेस, स्विमिङ ग्लासेस, कन्ट्याक्ट लेन्स, सीआर फाइट, पीजी ब्लू कट, प्रोग्रेसिभ क्रिजल लेन्सहरू सुपथ मूल्यमा पाइन्छ। चौधरी आँखा उपचार केन्द्र, तुलसीपुर 5 कल्याण रोड दाङ, प्रोप्राइटर युवराज चौधरी, मोबाइल नम्बर 9613065091। सेवा गर्ने मौका दिनुहोला। नव वर्ष 2083 सालको पावन अवसरमा हामी हाम्रा ग्राहकवर्ग, उद्योगी, व्यवसायी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपालीजनहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य, दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
2: हामी कहाँ विभिन्न किसिमका मोटरसाइकलहरू दक्ष मिस्त्रीद्वारा रिपेयरिङ गरिनुका साथै पार्ट्स पनि उपलब्ध छ। दाहाल मोटरसाइकल पार्ट्स एन्ड वर्कसप, तुलसीपुर 6 घोराही रोड दाङ, प्रोप्राइटर टीकाराम दाहाल, मोबाइल नम्बर 9841363538 र 9818542463।
3: नयाँ वर्षको शुभकामना।
0: नववर्ष 2083 सालको पावन अवसरमा हामी हाम्रा ग्राहकवर्ग, उद्योगी, व्यवसायी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपालीजनहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य, दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
2: हामी कहाँ ग्यास, चुलो, रेगुलेटर, पाइप, लाइटर लगायत किराना तथा खाद्यान्नका सामानहरू थोक तथा फुटकर सुपथ मूल्यमा बिक्री वितरण गरिन्छ र होम डेलिभरीको समेत सुविधा रहेको छ। डायनामिक ट्रेड कन्सर्न, तुलसीपुर 5 भुयाथान दाङ, प्रोप्राइटर लालबहादुर केसी, मोबाइल नम्बर 9857230058 र 9849137095। नववर्ष 2083 सालको पावन अवसरमा हामी हाम्रा ग्राहकवर्ग, उद्योगी, व्यवसायी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपालीजनहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य, दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
0: हामी कहाँ विभिन्न डिजाइनका खुकुरी, खुडा, चुलेसी लगायत कृषि औजार सम्बन्धी सम्पूर्ण सामानहरू तयार गरिनुका साथै सुपथ मूल्यमा बिक्री वितरण गरिन्छ र पुराना खुकुरी, खुडा, गराइसी, आसी, खुर्पा लगायत कृषि सामग्रीहरू मरमत पनि गरिन्छ। नोट कैचीमा स्थान पनि लगाइन्छ। देव सल्यानी खुकुरी एन्ड कृषि औजार उद्योग, तुलसीपुर 5 सल्यान रोड दाङ, बीएसएस पार्टी प्यालेस गेटको छेउमा, प्रोप्राइटर झगु प्रसाद विश्वकर्मा, मोबाइल नम्बर 9848724266। एकपटक सेवा गर्ने मौका दिनुहोला।

0: नववर्ष 2083 सालको पावन अवसरमा हामी हाम्रा ग्राहकवर्ग, उद्योगी, व्यवसायी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपालीजनहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य, दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: हामी कहाँ स्वादिष्ट चाट चटपटे, पानीपुरी, बिरयानी, मोमो लगायत स्वादिष्ट नास्ताका परिकार पाइनका साथै बिहे पार्टीका लागि बुकिङमा पानीपुरी तथा चाटको सेवा पनि दिइन्छ। साट एन्ड बिरयानी सेन्टर तुलसीपुर 5 सल्यान रोड दाङ, नेपाल टेलिकमको ठिक अगाडि। प्रोप्राइटर दिनेश गुप्ता, मोबाइल नम्बर 9298913045।
0: नववर्ष 2083 सालको सुखद अवसरमा हामी हाम्रा समस्त अभिभावक, विद्यार्थी, शिक्षक, शिक्षा प्रेमी, बुद्धिजीवी, समाजसेवी तथा शुभचिन्तक जीवहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य, दीर्घायु एवं सफल र सरल उल्लासमय जीवनको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: प्रिन्सिपल फुलानन्द अधिकारी, अध्यक्ष वीरबहादुर भण्डारी मोहन एवं समस्त दिव्यकुञ्ज एकाडेमी परिवार तुलसीपुर 7 दाङ। फोन नम्बर 0582 90 066 र मोबाइल नम्बर 9858 80 066।
0: नववर्ष 2083 सालको पावन अवसरमा हामी हाम्रा ग्राहकवर्ग, उद्योगी, व्यवसायी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपालीजनहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य, दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: हामी कहाँ दुर्गा चामल, दुर्गा तेल, अजम्बरी आटा, मैदा, सुजी, विभिन्न दाल आइटम, मास, मसुरा, घेडागुडी लगायत सबै खाद्यान्न सामग्रीहरू सुपथ मूल्यमा बिक्री वितरण गरिन्छ। गणपति आयल एन्ड जनरल मिल्स प्राली तुलसीपुर 6 दाङ, प्रोप्राइटर दिल्ली बहादुर बस्नेत। आशीर्वाद फूड प्रोडक्ट तुलसीपुर 6 दाङ, प्रोप्राइटर हिमालय बस्नेत र राप्ती फ्लोर मिल्स प्राली तुलसीपुर 6 दाङ, प्रोप्राइटर विश्व बस्नेत। मोबाइल नम्बर 9858 80 101। एकपटक सेवा गर्ने मौका दिनुहोला।
0: नववर्ष 2083 सालको पावन अवसरमा हामी हाम्रा ग्राहकवर्ग, उद्योगी, व्यवसायी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपालीजनहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य, दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: हामी कहाँ कृषि क्षेत्रका लागि आवश्यक सम्पूर्ण सामग्रीहरू, हाते ट्र्याक्टर, कम्बाइन मिल, रुख तथा घाँस काट्ने मेसिन, चक्की आटा, पानी तान्ने पम्प, इलेक्ट्रिक मोटर, मिक्सर मेसिन, कटर मेसिन, रन्डा, ड्रिल मेसिन लगायत सम्पूर्ण सामग्रीहरू नयाँ वर्षको अवसरमा विशेष अफरका साथ बिक्री वितरण गरिनुका साथै सम्पूर्ण मेसिनरी सामग्रीको पाठ पूर्जा पनि उपलब्ध छ। गुप्ता मेसिनरी सप्लायर्स तुलसीपुर 5 बस पार्क दाङ, फलफूल टहराको ठिक अपोजिट साइड। प्रोप्राइटर मेरेलाल गुप्ता, मोबाइल नम्बर 9857038781 र 9849073877। एकपटक सेवा गर्ने मौका दिनुहोला। नववर्ष 2083 सालको पावन अवसरमा हामी हाम्रा ग्राहकवर्ग, उद्योगी, व्यवसायी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपालीजनहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य, दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। हामी कहाँ दूध, दही, घिउ, पनिर, ताजा फलफूल, चिसो जुस, लस्ती, चिया, कफी, बर्थडे केक लगायत सम्पूर्ण डेरी आइटमहरूको सेवा उपलब्ध छ। हाम्रो डेरी सप्लायर्स तुलसीपुर 5 सल्यान रोड दाङ, नेपाल टेलिकमको ठिक अगाडि। प्रोप्राइटर कमल केसी र मनिषा केसी, मोबाइल नम्बर 9849924354। नववर्ष 2083 सालको पावन अवसरमा हामी हाम्रा अभिभावक, शिक्षक, कर्मचारी, विद्यार्थी, शिक्षा प्रेमी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपालीजनहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य, दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। अनुशासित वातावरण, गुणस्तरीय शिक्षा र अनुभवी शिक्षकबाट अध्यापन हुने भएकाले आफ्ना नानी बाबुहरूको उज्जवल भविष्यका लागि समयमै भर्ना गरौं।
0: नर्सरीदेखि कक्षा 9 सम्म नयाँ शैक्षिक सत्रका लागि भर्ना खुला गरिएको जानकारी गराउँदछौ। प्रिन्सिपल मधुसूदन केसी एवं समस्त हिमाल एकाडेमी परिवार तुलसीपुर छ दाङ। मोबाइल नम्बर 98572351।
1: नव वर्ष 2083 सालको पावन अवसरमा हामी हाम्रा ग्राहक वर्ग उद्योगी व्यवसायी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली जनहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
0: हामी कहाँ सीपीएल का गुणस्तरीय घर वायरिंग का सामान तथा एसी पाइनुका साथै दक्ष मिस्त्री द्वारा थ्री फेस र सिंगल फेस को वायरिंग र एसी जडान को काम पनि गरिन्छ। हिमाल इलेक्ट्रिकल तुलसीपुर 5 अंगलाइन दान संचालकहरू बामदेव विष्ट टेक बहादुर केसी र यज्ञ बहादुर बुढा। फोन नम्बर 082-5231-158 मोबाइल नम्बर 98572-20731 र 98572-91-111। सेवा गर्ने मौका दिनुहोला।
1: नव वर्ष 2083 सालको पावन अवसरमा हामी हाम्रा सेवाग्राही स्वास्थ्य कर्मी चिकित्सक कर्मचारी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली जनहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। स्वस्थ खानपान र बानी व्यवहारमा ध्यान दिउँ, सधैं निरोगी रहौं।
0: हामी कहाँ विशेषज्ञ डाक्टरहरूद्वारा दैनिक बिरामी चेक जाँच गरिनुका साथै अत्याधुनिक भिडियो एक्सरे र ल्याब सेवाको समेत सुविधा रहेको छ। हितायु पोलिक्लिनिक प्रणाली तुलसीपुर छ गुमराह चोकदेखि पूर्वतर्फ। संचालक डाक्टर देवराज केसी। फोन नम्बर 082-5590-062 र मोबाइल नम्बर 98497-023-20। नव वर्ष 2083 सालको पावन अवसरमा हामी हाम्रा ग्राहक वर्ग उद्योगी व्यवसायी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली जनहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
2: हामी कहाँ स्टील अल्मुनियम जिप्सन डिजिटल इन्भर्टर वेल्डिङ मेसिन ग्रेन्डर मेसिन ड्रिल मेसिन कटअप मेसिनका साथै बिजुलीका सम्पूर्ण सामानहरू मिक्सर मेसिन पानी तान्ने मोटर राइस कुकर पंखा लगायत सम्पूर्ण मेसिनका सामानहरू पाइनुका साथै मर्मत पनि गरिन्छ। जय विश्वकर्मा ट्रेडर्स एन्ड मर्मत सेन्टर तुलसीपुर 5 पुलचोक बस पार्क दाङ फलफूल टहराको ठिक अपोजिट प्रोप्राइटर इन्द्र बहादुर विक र मान बहादुर विक। मोबाइल नम्बर 98095-97052 र 98125-65-35।
1: नव वर्ष 2083 सालको पावन अवसरमा हामी हाम्रा ग्राहक वर्ग उद्योगी व्यवसायी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली जनहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
0: हामी कहाँ कृषि क्षेत्रमा प्रयोग हुने सम्पूर्ण मेसिनरी सामानहरू पाइनुका साथै धान जौ काट्ने मिनी रिपर ब्रश कटर कुटानी पिसानी मिल फर्निचरमा प्रयोग हुने पावर टुल्सहरू बिक्री वितरण गरिनुका साथै मर्मत पनि गरिन्छ। जय किसान ट्रेडर्स तुलसीपुर 5 सल्यान रोड दाङ नमस्ते मिनी मार्केटको भित्र। मोबाइल नम्बर 98478-42-364 र 98479-48-548। नव वर्ष 2083 सालको पावन अवसरमा हामी हाम्रा ग्राहक वर्ग उद्योगी व्यवसायी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली जनहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: हामी कहाँ ग्यारेन्टीका साथ सुनसादी खरिद बिक्री गरिनुका साथै अर्डर अनुसार गहनाहरू तयार गरिन्छ। जय माता दी ज्वेलर्स प्राली तुलसीपुर 5 कलाइन दाङ प्रोप्राइटर मदन कुमार केसी। फोन नम्बर 082-5213-65 र मोबाइल नम्बर 98578-20078।
0: नववर्ष 2083 सालको पावन अवसरमा हामी हाम्रा सेवाग्राही स्वास्थ्य कर्मी चिकित्सा कर्मचारी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली जनहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। स्वस्थ खानपान र बानी व्यवहारमा ध्यान दिउ, सधैं निरोगी रहौं।
2: हामी कहाँ विशेषज्ञ तथा अनुभवी चिकित्सकद्वारा दैनिक बिरामी चेक जाँच गरिनुका साथै स्वदेशी तथा विदेशी औषधिहरू सुपथ मूल्यमा बिक्री वितरण गरिन्छ। जीवनदान मेडिकल तुलसीपुर 6 घोराई रोड दाङ लक्ष्मी सनराइज बैंक भएको घरमा प्रोप्राइटर देवराज चन्द। मोबाइल नम्बर 98654340।

0: नववर्ष 2083 सालको पावन अवसरमा हामी हाम्रा अभिभावक, शिक्षक, कर्मचारी, विद्यार्थी, शिक्षा प्रेमी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपालीजनहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य, दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। अनुशासित वातावरण, गुणस्तरीय शिक्षा र अनुभवी शिक्षकहरूबाट अध्यापन हुने भएकाले आफ्ना नानी बाबुहरूको उज्जवल भविष्यको लागि समयमै विद्यालय भर्ना गरौं।
1: नयाँ शैक्षिक सत्रका लागि नर्सरीदेखि कक्षा 9 सम्म भर्ना खुल्ला गरिएको सम्पूर्णमा जानकारी गराउँदछौ। प्रिन्सिपल कुबेर केसी, भाइस प्रिन्सिपल मोतीराम भूषाल एवं समस्त जीवन प्रेमी एजुकेयर एकाडेमी परिवार तुलसी प्रनौ बेलुवा दाङ। मोबाइल नम्बर 9869213100।
0: नववर्ष 2083 सालको पावन अवसरमा हामी हाम्रा सेवाग्राही, स्वास्थ्यकर्मी, चिकित्सा कर्मचारी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपालीजनहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य, दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। स्वस्थ खानपान र बानी व्यवहारमा ध्यान दिउ, सधैं निरोगी रहौ।
1: हामी कहाँ नाक, कान, घाँटी, बालरोग, महिला रोग, छाती, मुटु, हाड जोड्ने रोग विशेषज्ञ तथा मेडिकल अफिसरहरूद्वारा बिरामी चेक जाँच भइरहेको छ। साथै मुख उपचार तथा दाँत फाल्ने र राख्ने पनि गरिन्छ र 24 घण्टा इमर्जेन्सी सेवा सहित स्तरीय प्रयोगशाला, भिडियो तथा डिजिटल एक्सरे र ईसीजी सेवा पनि उपलब्ध छ। ज्योति मेडिकल प्लस विनोद प्याथोलोजी, तुलसीपुर 5 गलाइन दाङ, प्रोप्राइटर वाईबी धौलाकोटी, फोन नम्बर 0825213345 र मोबाइल नम्बर 9857208438।
0: नववर्ष 2083 सालको पावन अवसरमा हामी हाम्रा ग्राहकवर्ग, उद्योगी, व्यवसायी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपालीजनहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य, दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: हामी कहाँ सुइजी ब्रान्डका स्विचहरू, प्यानल लाइटहरू, बल्बहरू, मोडर्नका सामान, फ्यान, राखीका तार, वाल लाइट, झुम्बर लाइट लगायत सम्पूर्ण इलेक्ट्रिक तथा घर वायरिङका गुणस्तरीय सामानहरू सुपथ मूल्यमा पाइनुका साथै दक्ष इलेक्ट्रिसियनद्वारा सेवा उपलब्ध छ। कपिल ट्रेडर्स तथा इलेक्ट्रिक सप्लायर्स, तुलसीपुर 5 तुलसी बोर्डिङ चोक, सुर्खेत रोड, पिपल वोट उकालो, तुलसीपुर दान। प्रोप्राइटर सन्तोष खड्गा र गंगा ओली खड्गा। फोन नम्बर 0825218058, मोबाइल नम्बर 9857218058 र 9410 96063।

0: नववर्ष 2083 सालको पावन अवसरमा हामी हाम्रा ग्राहकवर्ग, उद्योगी, व्यवसायी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली जनहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य, दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: हामी कहाँ लेडिज, जेन्ट्स, बच्चा बच्ची लगायत सबै उमेर समूहका लागि आवश्यक सम्पूर्ण फेन्सी कपडाहरू होलसेल तथा फुटकर सुपथ मूल्यमा बिक्री वितरण गरिन्छ। समस्त सुशील फेन्सी स्टोर परिवार तुलसीपुर 5 डाङ।

0: नया युग को नया आवाज रेडियो प्रकृति FM 93.4 MHz।
1: खुशीको खबर।
2: तपाई हाम्रो शहर तुलसीपुरमा नवज्योति आँखा उपचार केन्द्र सञ्चालनमा आएको सहर्ष जानकारी गराउँदछौ। आँखा सम्बन्धी सम्पूर्ण समस्याहरूको समयमै जाँच गराइ आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
3: हाम्रा सेवाहरू आँखा विशेषज्ञद्वारा आँखा चेक जाँच, अत्याधुनिक प्रविधिद्वारा आँखाको पावर जाँच, सबै प्रकारका चस्मा र लेन्सको सुविधा, कन्ट्याक्ट लेन्स तथा भिजन थेरापी क्लिनिक। आँखा जाँच हुने समय आइतबारदेखि शुक्रबार बिहान 7 बजेदेखि बेलुका 7 बजेसम्म, शनिबार बिहान 7 बजेदेखि दिउँसो 12 बजेसम्म। थप जानकारीको लागि नवज्योति आँखा उपचार केन्द्र तुलसीपुर उपमहानगरपालिका 6 दाङ उच्च अदालतको उत्तर तर्फ। मोबाइल नम्बर 9860719194 र 9822186576।
1: नोट, दृष्टि विशेषज्ञ आशिष चौधरीबाट दैनिक रूपमा आँखा चेक जाँच तथा उपचार भइरहेको छ।
4: अत्याधुनिक सिटी स्क्यान सेवा अब तुलसीपुरको सुलभ सिटी स्क्यान सेन्टरमा।
5: हजुर, वरिष्ठ रेडियोलोजिस्ट डाक्टर सुमन श्रेष्ठ तथा दक्ष अनुभवी रेडियो टेक्नोलोजिस्टहरूबाट
6: शरीरका विभिन्न भागमा भएका ट्युमर, क्यान्सर, नाक कान घाँटी, एपेन्डिक्स, मृगौला, अधिक टाउको दुखाई लगायत सिटी स्क्यानको माध्यमबाट यकिन र अवस्थाको पहिचान सहित उपचार गरी ढुक्क रहनुहोस्।
7: पैसा र समयको बचत सँगै सिटी स्क्यान सेवाका लागि सुलभ सिटी स्क्यान सेन्टर तुलसीपुर छ, घोराई रोड हात्ती खोवा चोकदेखि 20 मिटर उत्तरतर्फ, तुलसीपुर दाङ।
6: जुनसुकै बेला सम्पर्कका लागि फोन नम्बर 082-590-401, मोबाइल नम्बर 97-487-060-11 र 98-578-40-601।
8: कोहलपुर मेडिकल कलेजका मानसिक तथा नशारोग विशेषज्ञ डाक्टर मोहन बेलबासे पानस मेडिको फर्मा तुलसीपुरमा आउने बारे अत्यन्त जरुरी सूचना।
9: डाक्टरद्वारा उपचार हुने रोगहरू
8: छारे रोग, मिर्गी रोग, बाख्रे रोग, बेला बेलामा बेहोस हुने, लामो समयदेखि टाउको दुख्ने, मुटुको धड्कन बढ्ने, शरीर काप्ने, पसिना आउने, झस्कने, तर्सने भएमा, निद्रा नलाग्ने, बढी निद्रा लाग्ने, शरीर झमझम गर्ने, पोल्ने वा दुख्ने, काम गर्न मन नलाग्ने, दिक्क लाग्ने भएमा, यौन इच्छामा कमी, रक्सी तथा नशालु पदार्थ सेवन, बढी बोल्ने, रिसाउने, झर्कने, दिमागमा एउटै कुरा बारम्बार दोहोरिरहने र एउटै काम बारम्बार गर्नुपर्ने भएमा,
9: बालक वा वृद्धहरूमा कुनै पनि किसिमको असामान्य व्यवहार देखा परेमा, एक्लै बर्बराउने, बिना कारण हाँस्ने, रुने, एकान्तमा बस्ने जस्ता लक्षणहरू देखा परेमा तुरन्त सम्पर्क राख्नुहोला।
5: बिरामी चेक जाँच हुने मिति जेठ 3 गते आइतबार र 4 गते सोमबार बेलुका सम्म।
6: सोमबारका लागि बिरामीले पहिले नै नाम दर्ता गराउनु पर्नेछ। सम्पर्क पानस मेडिको फर्मा तुलसीपुर 5 दाङ राप्ती प्रादेशिक अस्पताल अगाडि।

0: तमकै तपाईहरुले सुनिरहनु भएको छ हैन ल सुन्न नभुल्नु होला है
1: अपरान्न चार बजेको प्रकृति समय सन्देश बोट बिरुवा लगाऊ पर्यावरण जोगाऊ।

0: नववर्ष 2083 सालको पावन अवसरमा हामी हाम्रा ग्राहकवर्ग, उद्योगी, व्यवसायी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपालीजनहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य, दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: हामी कहाँ सालो सिसौ लगायत जातका गोलिया, चिरान काठ, पार्केट, नेवारी काष्ठकला बमोजिम तयार गरिएका विभिन्न साइजका बुट्टा, चौकस, ढोका, झ्याल, पल्लाहरू होलसेल तथा फुटकर सुपथ मूल्यमा उपलब्ध छ। साथै अर्डर अनुसार सम्पूर्ण घरायसी फर्निचरका सामग्रीहरू तयार गरिन्छ। खड्का समिल तथा फर्निचर उद्योग, तुलसीपुर छ, गुमरा चौक, अमेलिया रोड, दाङ, प्रोप्राइटर लालबीर खड्का। मोबाइल नम्बर 98580 25923 र 98229 59323।

0: नववर्ष 2083 सालको पावन अवसरमा हामी हाम्रा ग्राहकवर्ग, उद्योगी, व्यवसायी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपालीजनहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य, दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: हामी कहाँ दक्षिण कालीगढद्वारा स्कूल कलेजका ड्रेस, सफारी सुट, कोट, प्यान्ट, शर्ट र राष्ट्रिय पोसाक दौरा सुरुवाल लगायत सम्पूर्ण जेन्स सम्बन्धी आइटमहरू सिलाई गरिन्छ र विभिन्न ब्रान्डका काँचो कपडाहरू पनि सुपथ मूल्यमा उपलब्ध छ। न्यू काठमाडौँ सटिङ सुटिङ एन्ड टेलरिङ सप, तुलसीपुर 5 खलाइन दाङ, प्रोप्राइटर सुरेश दर्नाल। मोबाइल नम्बर 9848302335 र 9295929801।
0: नववर्ष 2083 सालको पावन अवसरमा हामी हाम्रा सेवाग्राही, स्वास्थ्यकर्मी, चिकित्सा कर्मचारी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपालीजनहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य, दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। स्वस्थ खानपान र बानी व्यवहारमा ध्यान दिउ, सधैं निरोगी रहौ।
1: हामी कहाँ सुगर, थाइरोइड, भिटामिन, मृगौला, कलेजो, फोक्सोमा पानी जमेको, बाथरोग, हाडजर्नी, खकार, दिसा पिसाब, ब्रिय, सिकल सेल एनिमिया, हेपाटाइटिस लगायत क्यान्सर सम्बन्धी यासिबी जाँच पनि गरिन्छ। सम्पूर्ण रगतको चेक जाँच हुने एक मात्रै ठाउँ लक्ष्य मेडिकल ल्याब, तुलसीपुर 5 गलाइन दाङ, सञ्चालक निराजन डाँगी। फोन नम्बर 082-590-936 र मोबाइल नम्बर 9861-5157।
0: नववर्ष 2083 सालको पावन अवसरमा हामी हाम्रा ग्राहकवर्ग, उद्योगी, व्यवसायी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपालीजनहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य, दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: हामी कहाँ शुद्ध पञ्चधातुका गहनाहरू, श्रृंगारका सम्पूर्ण सामग्री तथा छाला अनुसार विशेष प्रकारका क्रिमहरू, लेडिजका सम्पूर्ण कपडाहरू सुपथ मूल्यमा उपलब्ध छन्। अनलाइन अर्डर र होम डेलिभरीको व्यवस्था समेत रहेको छ। नोट, पसलमा भएको सबै कपडाहरू हटाउन लागेकाले कपडाहरूमा सेल लागिरहेको छ, त्यसैले मौकाको फाइदा लिनुहुन सम्पूर्ण ग्राहक वर्गमा अनुरोध गर्दछौ। एमके कलेक्सन, तुलसीपुर 5 सल्यान रोड दाङ, प्रोप्राइटर मन्जु खत्री। मोबाइल नम्बर 9761262019। सेवा गर्ने मौका दिनुहोला।
0: नववर्ष 2083 सालको पावन अवसरमा हामी हाम्रा सेवाग्राही, स्वास्थ्यकर्मी, चिकित्सा कर्मचारी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपालीजनहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य, दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। स्वस्थ खानपान र बानी व्यवहारमा ध्यान दिउ, सधैं निरोगी रहौ।
1: हामी कहाँ विशेषज्ञ तथा अनुभवी चिकित्सकद्वारा दैनिक बिरामी चेक जाँच गरिनुका साथै स्वदेशी तथा विदेशी औषधिहरू सुपथ मूल्यमा बिक्री वितरण गरिन्छ। मेडिको फार्मेसी, तुलसीपुर 5 सल्यान रोड दाङ, सञ्चालक सबिन घरते। मोबाइल नम्बर 9820954433।
0: नववर्ष 2083 सालको पावन अवसरमा हामी हाम्रा ग्राहकवर्ग, उद्योगी, व्यवसायी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपालीजनहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य, दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: हामी कहाँ सम्पूर्ण स्टेशनरी सामग्री, स्कूल तथा क्याम्पसका पाठ्य पुस्तक, गाइड, गेस्ट पेपर, पत्र पत्रिका थोक तथा फुटकर मूल्यमा उपलब्ध छ। साथै विवाह कार्ड, भिजिटिङ कार्ड, शुभकामना कार्ड, लेटर प्याड, प्रमाण पत्र, आईडी कार्ड, बिल भरपाई, बुक फारम, किताब लगायत छपाई सम्बन्धी सम्पूर्ण काम गर्नुका साथै अफिस स्कूल सम्बन्धी मलेप फारम तथा रजिस्टरहरू थोक एवं फुटकर मूल्यमा बिक्री वितरण गरिन्छ। नवज्योति स्टेशनरी तथा नयाँ ज्योति अफसेट प्रेस, तुलसीपुर 5 क लाइन दाङ, जयसिर चौक कर्नरको पूर्व तर्फ। प्रोप्राइटर किरण बस्नेत। फोन नम्बर 082-520-921-522-577 र मोबाइल नम्बर 9948-23577।

0: मात्र रेडियो प्रकृति एफएम 93.4 मेगाहर्जमा कृपया सुन्ने प्रयास गर्नुहोला।
1: नववर्ष 2083 सालको पावन अवसरमा हामी हाम्रा ग्राहकवर्ग, उद्योगी, व्यवसायी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपालीजनहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य, दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं।
2: हामी कहाँ ब्यानर प्रिन्ट, छाप, आईडी कार्ड, भिजिटिङ कार्ड, विवाह कार्ड, वैदेशिक डकुमेन्ट, फोटोबाट फोटो, फोटो फ्रेम, बिल भरपाई, क्यालेण्डर, लेमिनेसन, कप प्रिन्ट, फोटोकपी लगायत सम्पूर्ण छपाई तथा अनलाइन फारम सम्बन्धी काम गरिन्छ। नाम एक, काम अनेक। नक्षत्र डिजिटल प्रिन्ट एन्ड साइबर संसार, तुलसीपुर 5 अङ्गलाइन दाङ, पुरानो रिदिमा फोटो स्टुडियो भएको स्थानमा। मोबाइल नम्बर 98486 67225 र 98111387008।
1: नववर्ष 2083 सालको पावन अवसरमा हामी हाम्रा ग्राहकवर्ग, किसान, मजदूर, उद्योगी, व्यवसायी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपालीजनहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य, दीर्घायु एवं उत्तरोत्तर प्रगति

0: नववर्ष 2083 सालको पावन अवसरमा हामी हाम्रा ग्राहक वर्ग, उद्योगी, व्यवसायी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपालीजनहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य, दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: हामी कहाँ गोल्ड स्टार कम्पनीका लेडिज, जेन्स तथा बच्चाका लागि आवश्यक पर्ने सम्पूर्ण जुत्ता चप्पलहरू नयाँ वर्षको अवसरमा 10% छुटका साथ बिक्री वितरण भइरहेको जानकारी गराउँदछौ। गोल्ड स्टारको आधिकारिक शोरूम नेशनल फुटवेयर, तुलसीपुर 5 दाङ, बीपी चोकदेखि पूर्वतर्फ। प्रोप्राइटर सीपी शर्मा। मोबाइल नम्बर 98449484141। एक पटक सेवा गर्ने मौका दिनुहोला।
0: नववर्ष 2083 सालको पावन अवसरमा हामी हाम्रा सेवाग्राही, कर्मचारी, संघ संस्था, बुद्धिजीवी, समाजसेवी, सुरक्षाकर्मी, स्वास्थ्यकर्मी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपालीजनहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य, दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
2: लागु पदार्थ दुर्व्यसन न्यूनीकरणका लागि सबैले हातेमालो गरौं। लागु पदार्थ दुर्व्यसन परामर्श तथा उपचार केन्द्र, राप्ती अञ्चलकै पहिलो सुधार गृह, नयाँ पाइला पुनर्स्थापना केन्द्र, तुलसीपुर 19, बिजौरी, हाडीमे, दाङ। मोबाइल नम्बर 98578826386 र 98909374461।
0: नववर्ष 2083 सालको पावन अवसरमा हामी हाम्रा ग्राहक वर्ग, उद्योगी, व्यवसायी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपालीजनहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य, दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: हामी कहाँ सम्पूर्ण लेडिज कस्मेटिक सामग्रीहरू, ब्याग तथा लेडिज कपडाहरू होलसेल तथा फुटकर सुपथ मूल्यमा बिक्री वितरण गरिन्छ। न्यू अनिसा कस्मेटिक पसल, तुलसीपुर 5, तुलसी बोर्डिंग चौक, दाङ। प्रोप्राइटर नाजिया। मोबाइल नम्बर 98005053012 र 98125852066।
3: नयाँ वर्षको शुभकामना।
2: नववर्ष 2083 सालको पावन अवसरमा हामी हाम्रा ग्राहक वर्ग, उद्योगी, व्यवसायी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपालीजनहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य, दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
0: हामी कहाँ घर वायरिङ तथा खाने पानी योजनाका लागि चाहिने सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुका साथै दुई दशक भन्दा बढी समय खाने पानी संस्थाको अनुभव प्राप्त दक्ष प्लम्बरहरूद्वारा सेवा प्रदान गरिन्छ। न्यू दिपेश स्टोर, तुलसीपुर 5, सल्यान रोड, दाङ। खाने पानी भवन सँगै सटेको भवनमा। प्रोप्राइटर चेत बहादुर डाँगी। फोन नम्बर 082-523-343 र मोबाइल नम्बर 98578-23-957।
2: नववर्ष 2083 सालको पावन अवसरमा हामी हाम्रा ग्राहक वर्ग, उद्योगी, व्यवसायी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपालीजनहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य, दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
4: हामी कहाँ आकर्षक आधुनिक तथा पुराना डिजाइनका सुनसादीका गरगहनाहरू रेडिमेड तथा अर्डर अनुसार दक्ष कारिगरद्वारा तयार गरिन्छ र पुरानो गहनासँग नयाँ गहना पनि साटफेर गर्न सकिन्छ। न्यू काव्य सुनसादी पसल, तुलसीपुर 9, दोघरे, दाङ। प्रोप्राइटर सरिता बिक। मोबाइल नम्बर 98479-32075 र 97620-67461।

0: सालको पावन अवसरमा हामी हाम्रा ग्राहकवर्ग, उद्योगी व्यवसायी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली जनहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: हामी कहाँ सम्पूर्ण लेडिज कस्मेटिक सामग्रीहरू, ब्याग तथा लेडिज कपडाहरू होलसेल तथा फुटकर सुपथ मूल्यमा बिक्री वितरण गरिन्छ। न्यू अनिसा कस्मेटिक पसल तुलसीपुर पास तुलसी बोर्डिङ चोक डाङ प्रोपराइटर नाजिया। मोबाइल नम्बर 9800530102 र 9815285266।
2: के तपाईँ विज्ञापनमा लगानी गरी आफ्नो व्यापार व्यवसायको प्रवर्धन गर्न चाहनुहुन्छ? यदि त्यसो हो भने हामी तपाईँको माध्यम बनेर आएका छौं। विज्ञापन शाखा रेडियो प्रकृति एफएम 93.4 MHz सल्यान रोड तुलसीपुर दाल। सम्पर्क फोन नम्बर 0825218747
3: र 0825218780।

अपेक्षा तपाईको कर्तव्य हाम्रो। यो हो नेपालकै पहिलो वातावरण मैत्री रेडियो, रेडियो प्रकृति FM 93.4 MHz।

0: नमस्ते नमस्ते, नै हार्दिक स्वागत गर्न चाहन्छु कार्यक्रम लोकमालामा। प्रविधिबाट साथ यति बेला मनोज ऋषि हुनुहुन्छ, आवाजमा म छु विस्मात केसी। एक साताको विचारपछि आज फेरि हामी तपाईँको सामु उपस्थित भइसकेका छौं। 93.4 MHz इन्टरनेट अनलाइन रेडियो प्रकृति डटकमबाट, त्यसै गरी तपाईँले हामीलाई रेडियो प्रकृति एफएमको फेसबुक पेजबाट पनि हामीलाई सुन्दै हुनुहुन्छ अनि तपाईँले कमेन्ट गर्न सक्नुहुनेछ, केही साथीहरूको नाम लेख्नुहोला। त्यसै गरी तपाईँलाई मन परेको लोक भाका छ भने पनि तपाईँ रोज्न सक्नुहुनेछ, मुक्तक र भावना छ भने पनि तपाईँले हामीलाई कमेन्ट गर्न सक्नुहुनेछ। लोकपारखी श्रोता साथीहरूको लागि आज पनि हामी कार्यक्रम लोकमाला लिएर तपाईँको माझमा आइसकेका छौं। आज अलिकति फरक तरिकाले कार्यक्रम अगाडि बढ़िरहेको छ। यदि तपाईँले कार्यक्रम पहिलेदेखि सुन्नुहुन्थ्यो भने थाहा पाइसक्नु भएको छ होला, आज हाम्रो स्टुडियोमा बिजदा साथी पनि हुनुहुन्छ हामी सँगसँगै। कार्यक्रमको शुरूआत नै उहाँको गीतबाट कार्यक्रमको थालनी गरिसकेका छौं। आज हामीले तपाईँको टेलिफोनलाई कार्यक्रममा स्थान दिने छैनौं। बिजदा साथीसँग कुराकानी र उहाँको गीतहरू हामी सुन्नेछौं र रेडियो प्रकृति एफएमको फेसबुक पेजमा आएका कमेन्टहरू तपाईँकोमा आज हामी राख्नेछौं। कार्यक्रम अन्त्यसम्म सुन्नुहोला र आज टेलिफोन भन्दा पनि तपाईँले चाहिँ कमेन्ट गर्नुहोला कार्यक्रममा। तपाईँको कमेन्टलाई पालो पालो कार्यक्रममा हामी स्थान दिनेछौं। यति बेला आज हामीसँग विजेता साथी हुनुहुन्छ, उहाँसँग हामी थोरै कुराकानीलाई जोड्छौं। स्वागत छ हजुरलाई कार्यक्रममा।
1: धन्यवाद।
0: हजुरको शुभ नाम र ठेगाना भनिदिनुहोस् त।
1: मेरो नाम भूमिसरा पुन मगर हो, रोल्पा रुम्टीगढी गाउँपालिका छ, वडा नम्बर
0: 6 नम्बर वडामा बस्नुहुन्छ होइन?
1: हजुर।
0: कसरी बिताइरहनु भएको छ दिनहरू, के काम गर्नुहुन्छ आजभोलि?
1: आज भोलि त्यतिकै बस्ने, गोठालो जाने, त्यही नै हो काम।
0: तपाईँको घर रोल्पा, अहिले तपाईँ दाङमा हुनुहुन्छ होइन?
1: हजुर।
0: तपाईँ कहिले हिँड्नु भएको घरदेखि, आजै आउनुभयो?
1: हजुर, आजदेखि, आज आएको तलदेखि, पहिला रोल्पाबाट आएको।
0: कति टाइम लाग्छ तपाईँलाई तपाईँको ठाउँदेखि रेडियो प्रकृतिको स्टुडियोसम्म आउनलाई टाइम कति लाग्छ तपाईँलाई?
1: आधा घण्टा लाग्छ।
0: आधा घण्टा लाग्छ है?
1: हजुर।
0: भनेपछि दाङको सिमानामा पर्छ तपाईँको घर?
1: हजुर।
0: ठिकै छ, उहाँसँग हामी एकैछिनपछि जोडिनेछौँ। रेडियो प्रकृति एफएमको फेसबुक पेजमा आएका केही कमेन्टमा आवाज दिन्छौँ, त्यसपछि एउटा मिठो भाका तपाईँको माझ भएको होला। यति बेला हामीलाई सम्झिनु भएको छ मिनु लम्तरी मगरले सम्झिनु भएको छ। नमस्ते नमस्कार, कार्यक्रम मजैले हेर्दै र सुन्दैछु, पाल्पा पालुङ घर भई हाल भने साउदी अरेबियाबाट सम्झना सबैमा भनिलेख्नु भएको छ। त्यसै गरी जीवनजीले लेख्नु भएको छ, दाई नमस्ते, सन्चय हुनुहुन्छ अनि खाजा खानुभयो भनिलेख्नु भएको छ। खाइसक्यो, हामीले एकदमै राम्रो चलाउनु भएको छ कार्यक्रम भनिलेख्नु भएको छ र उहाँले एउटा गीत रोज्नु भएको छ, ऋषि खड्गा र देवी गर्दी मगरको बिद्दै दिन्छु गीत उहाँले रोज्नु भएको छ। यो गीतको भाका खासै म त्यति बुझ्न सकेन, प्रयास गर्नेछौँ तपाईँ रोजेको गीत कार्यक्रममा बज्नेछ। त्यसै गरी यति बेला मनको साथी जीवन कार्कीले पनि हामीलाई सम्झिनु भएको छ। हजुर पोखरेली नमस्कार, सन्चय हुनुहुन्छ, हजुर सुनिरहेको छु कार्यक्रम पोखराबाट। मनको साथी कार्यक्रम लोकमाला एकदमै राम्रो लाग्छ, हजुर रेडियो परिवारलाई आजको दिन शुभ रहोस्, सम्पूर्ण साथीलाई सम्झेको छु, नेपाली गीत संगीतलाई माया गर्नुहोला, सबैको भलो चाहने मान्छे, शुभ दिन, लामो समयपछि हाजिर भएको छु हजुर भन्ने लेख्नु भएको छ। पक्कै पनि मनको साथी जीवन कार्की हाम्रो नियमित साथी हुनुहुन्छ, केही समयपछि हामीलाई सम्झिनु भएको रहेछ, खुसी लाग्यो र आगामी बसाइ पनि सम्झिनु होला भन्न चाहन्छु। त्यसै गरी प्रकाश पुनले हामीलाई सम्झिनु भएको छ, नमस्ते हजुर, म पनि हेर्दैछु साउदीदेखि नेपाल घर दङ्गीसँग एक गोल्टाकुरी भन्ने लेख्नु भएको छ। प्रकाश पुनलाई पनि धेरै धेरै धन्यवाद दिन चाहन्छौ, नियमित साथी हुनुहुन्छ आज पनि सम्झिनु भएकोमा। केही कमेन्टहरू एकैछिनपछि तपाईँको कमेन्ट हामी लिनेछौँ, यति बेला तपाईँको माझ एउटा मिठो भएको राख्छौ, स्वीकार्नुहोस् है त।

0: मिठो भएको तपाईँको माझ भराएका थियो। यति बेला तपाईँ कार्यक्रम लोकमालामा हुनुहुन्छ, सँगसँगै सहयात्रा गरिरहेका छौँ। आज हामीसँग विजेता साथी पनि हुनुहुन्छ, भूमिसरा पुन मगर हुनुहुन्छ। निकै गाह्रो गाह्रो अप्ठ्यारो अप्ठ्यारो मान्नु भएको छ, त्यही भएर उहाँसँग छोटो कुराकानी गरेका छौँ र उहाँका गीतहरू केही सुन्नेछौँ हामी। तपाईँको कमेन्टलाई मैले कार्यक्रममा स्थान दिइरहेको छु। यति बेला जया पाण्डेले हामीलाई सम्झिनु भएको छ, लामो समयसम्म कार्यक्रमलाई चलाइदिएकोले धन्यवाद भाइ भनेर लेख्नु भएको छ। तपाईँको पनि दिदी हुनुहुन्छ, उहाँ सम्झिनु भयो, खुसी लाग्यो। कार्यक्रम निरन्तरता पाइरहेको छ, अझै पनि अगाडि बढ्नेछ कार्यक्रम। त्यसै गरी प्रेम बस्नेत हुनुहुन्छ, हाम्रो नियमित सम्झिने साथी हुनुहुन्छ, आज पनि उहाँलाई सम्झिनु भएको छ। दर्शन नमस्ते हजुर, म पनि सुन्दैछु है, छिमेकी मुलुक भारतको गुवाबाटदेखि भनेर लेख्नु भएको छ। यसै कार्यक्रम मार्फत मेरो घर परिवारलाई सम्झन्छु है। हवस् त नमस्ते, अर्को हप्ता यही समयमा भेटौला ओके बाबाई भनेर लेख्नु भएको छ। प्रेम बस्नेतजी पक्कै पनि अर्को हप्ता यही समयमा हामी आउनेछौँ तपाईँको माझमा, हाम्रो माया यसरी नै अगाडि बढ्नेछ भन्न चाहन्छु। त्यसै गरी यति बेला मिलन सैगालले पनि हामीलाई सम्झिनुहुन्छ, नमस्ते नमस्कार सर, साउदीबाट सुन्दैछु भनेर लेख्नुहुन्छ। घरदाङ देउखरी कटियान गाउँ हो सर, आज मलाई लोकगीत तिमीले दिएको चिन्ह हरायो भन्ने गीत पुरानो भागा रोज्नु भएको रहेछ। यही गीत मार्फत दाङ देउखरी कटियामा बस्ने मेरी प्यारी बुद्धि छोरी विमला छोरा विशाल विपना वर्षा, दाङ रतनपुरमा बस्ने मेरो साथी उर्मिला बाठा, दाङ बडकटामा बस्ने मेरा मामा माइजू साथी मलाई चिन्ने नचिन्ने सबैलाई सम्झिँदै यो सानो कमेन्टबाट बिदा भए, अब फेरि अर्को हप्ता भेटौँला बाबाई भनेर लेख्नु भएको छ। मिलन सेगालीलाई पनि धेरै धन्यवाद दिन चाहन्छु कमेन्टको लागि। यति बेला तपाईँको माझमा विजेता साथी हुनुहुन्छ भूमिश्राजी हुनुहुन्छ। भूमिश्राजी
1: हजुर,
0: यति बेला तपाईँको एउटा मिठो भाग हामी सुन्छौँ।
1: कुछाराया कल्ती ता तार के को मिर्टु

यति बेला बिजन साथीको मिठो बाटो तपाईँको माझमा हामीले राखेका छौँ। आज टेलिफोन तपाईँको हामीले लिएका छैनौँ, नरिसाउनलाई भन्न चाहन्छु, किनकि बिजन साथीलाई नै हामीले स्थान दिनेछौँ यो एक घण्टाको समयभरि उहाँको गीतहरू हामी सुन्नेछौँ। यति बेला तपाईँको माझमा एउटा मिठो भाका राख्छु, त्यसपछि तपाईँ कमेन्ट हामी लिनेछौँ। तपाईँ रेडियो प्रकृति एफएमको फेसबुक पेजमा हामीसँग जोडिनुहोस् र कमेन्ट गर्दै गर्नुहोला तपाईँले आफूलाई मन परेको गीतको भाका, त्यसै गरी सङ्गसाथीको नाम, मुक्तक र भावना लेख्न आउँछ भने हामीलाई कमेन्ट गर्नुहोला भन्दै तपाईँको माझमा एउटा मिठो भाका स्वीकार्नुहोस् है त।

मिठो बाका तपाईँको माझमा राखेका थियौँ। यति बेला तपाईँ कार्यक्रम लोकमालामा हुनुहुन्छ, हामी सँगसँगै सहयात्रा गरिरहेका छौँ। पाँच बजीसम्म हामी तपाईँसँगै रहनेछौँ। अझ हामीसँग बिजुला साथी पनि हुनुहुन्छ, उहाँका थोरै गीतहरू मात्रै सुन्न पाएका छौँ। उहाँले थोरै गीतको तयारी गरेर आउनुभएको रहेछ। उहाँको अन्तिममा एउटा मिठो भाका पक्की पनि उहाँको राख्नेछौँ। त्योभन्दा अगाडि केही कमेन्टहरू छन्, धेरै साथीले हामीलाई सम्झिनु भएको छ, म कमेन्टमै आवाज दिन चाहन्छु यति बेला। हामीलाई सम्झिनु भएको छ सुदीप प्रकाशले, हामीलाई सम्झिनुहुन्छ, नियमित साथी हुनुहुन्छ, आज पनि सम्झिनु भयो। हेलो हेलो सर नमस्ते, म पनि सुन्दैछु है साउदीबाट, र घर मेरो तुलसीपुर 11 जसपुरमा पर्छ, र सम्पूर्णमा मिठो माया सम्झना छ, र आज रामु बिरही र कुलेन्द्र विश्वकर्मा र टीका पुनको गीत उहाँले रोजाइमा पार्नु भएको छ, यो गीत बजाइनलाई भन्नुभएको छ सुदीप प्रकाशजीलाई धेरै धन्यवाद दिन चाहन्छु। बादल गर्ती मगरलाई नमस्कार, हाम्रो तर्फबाट नि बादलजी हाम्रो सुन्दै हुनुहुँदो रहेछ, खुसी लाग्यो। त्यसै गरी गणेश एनपी हुनुहुन्छ, नमस्ते सर, नमस्ते, हाम्रो तर्फबाट नि गणेशजी घोराई 10 नारायणपुर दाङ हाल किङडम अफ साउदी अरेबियाबाट हामीलाई सम्झिनु भएको छ। अब बज्ने गीत तुलसीपुर 13 रनियापुरमा बस्नुहुने सम्पूर्ण आफन्तको लागि भन्ने लेख्नु भएको छ। गणेशजीलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु, केही समय हराउनु भएको थियो, फेरि आउनु भएको छ, हामीलाई नियमित सम्झिने साथी हुनुहुन्छ, खुसी लाग्यो। आगे बसेर हामीलाई सम्झिनुलाई भन्न चाहन्छु। त्यसै गरी यति बेला हामीलाई सम्झिनु भएको छ टीकाराम सुनवारले, हामीलाई सम्झिनु भएको छ। दर्शक नमस्कार, म टीकाराम सुनवार, तिनजुरे मीडिया ग्रुपको मेम्बर रामेसाब घर भई हाल काठमाडौँबाट प्रोग्राम मार्फत सम्झिनु पर्दा भने साथीलाई सम्झिनु भएको छ। मीडिया प्रेमी निर्मला बनेम, सोना कन्दङवा, जीवन सुब्बा, विमला मगर लगायत धेरैलाई सम्झिन चाहनु भएको छ। धेरै धेरै धन्यवाद दिन चाहन्छु। टीकाराम सुनवारजीलाई पनि हामीलाई नियमित सम्झिने साथी हुनुहुन्छ। त्यसै गरी मिलन सैगाली हुनुहुन्छ, नमस्कार सर, कार्यक्रम लोकमाला साह्रै राम्रो छ, तर कार्यक्रमको समय एक घण्टा थोरै भएकोले हामी लोकपारेको श्रोता ले एउटा कमेन्ट लेख्दा लेख्दै समयले नेटवर्क काटिसकेको पत्तै पाइँदैन सर, मिल्छ भने अरू आधी घण्टा समय बढाएर आउनु भएमा म लगायत सम्पूर्ण लोकपारेक साथीहरू आभारी हुने थियौँ, धन्यवाद भनेर लेख्नु भएको छ। हामी समय बढाउन अझै सकिरहेका छैनौँ मिलनजी, एकदम राम्रो सल्लाह सुझाव दिनुभएको छ। त्यसै गरी भुवन रावतले हामीलाई सुनिरहेको छ, नमस्ते नमस्कार, म पनि सुन्दैछु, कार्यक्रम एकदमै राम्रो छ, दाङ घोराई 1900 सैगाको मान्छे हाल भने भारतबाट भुवन रावत, सम्पूर्ण रेडियो प्रेमी मनमा मिठो सम्झना छ है यताबाट भनेर लेख्नु भएको छ। भुवन रावतजीलाई पनि धेरै धेरै धन्यवाद दिन चाहन्छु, सम्भवतः कार्यक्रममा पहिलो पटक सम्झिनु भयो कि जस्तो लागिरहेको छ, आगे म चाहिँ सम्झिनु होला। जीवनजीको आइडीबाट धेरै हामीलाई कमेन्टहरू आइरहेका छन्, पक्कै पनि तपाईँको रोजाइमा रहेका गीतहरू हामी राख्नेछौँ। त्यसै गरी यति बेला अर्को कमेन्ट पनि राखिहाल्छु म। ललित केसी हुनुहुन्छ, नमस्कार सर, मैले नि सुन्दैछु है, परदेशदेखि घरदङसम्म दुई पेदा हो है भनेर लेख्नु भएको छ। पक्कै पनि ललितलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु, धेरै समयपछि हामीसँग जोडिनु भएको छ ललितजी, आगे बसे हामी सम्झिनुलाई भन्न चाहन्छु। म सम्पूर्ण साथीहरू कमेन्ट पढिसकेको छु, अब भने कमेन्ट नगरिदिनुलाई, किनकि अन्तिममा हामीले बिदा साथीको गीत तपाईँको माझ राख्नुपर्नेछ, त्यो समय पनि हामीलाई अभाव हुनेछ, र अब भने कमेन्ट नगरिदिनुलाई भन्न चाहन्छु, र एउटा मिठो भाका तपाईँको माझमा राख्छु, त्यसपछि हामी बिजुता साथीको गीत लिएर आउनेछौँ है।

मिठो भएको तपाईँको माझ भइरहेको थियो, कार्यक्रमको अन्त्यमा आइसकेका छौँ। ललितजीले शान्तिनगर हो सर भन्नुभएको छ, पक्कै पनि शान्तिनगर गाउँपालिका दुई पेदाबाट हामीलाई सुन्नु भएको थियो, कमेन्ट गरिदिनु भएको थियो। अब भने तपाईँको कमेन्टलाई कार्यक्रममा स्थान दिन सक्ने छैनौँ। मैले अहिलेसम्म प्राप्त भएका कमेन्टहरू वाचन गरिसकेको छु। यति बेला बिता साथीतर्फ लागौ भीमसराजी, तपाईँको एउटा मिठो भएका फेरि पनि हामी सुन्न चाहन्छौँ।

0: धेरै धन्यवाद दिन चाहन्छौ भूमिश्रा पुन मगर हुनुहुन्छ आज विद्या साथी हामी अन्त्यमा आएका छौँ मिठो भाका सुनाउनुभयो हामी कार्यक्रमको अन्त्य अन्त्यमा छौँ अन्त्यमा के भन्न चाहनुहुन्छ रेडियो सुनेर बस्नुभएका श्रोता साथीहरूलाई
1: अब मेरो आज कार्यक्रम चलाउनु भयो चलाइदिनु भयो मेरो कार्यक्रम सुनिदिनु सम्पूर्ण साथीहरूलाई के कस्तो लाग्यो भन्दै राम्रो भन्दै धन्यवाद भन्छु
0: धेरै धन्यवाद दिन चाहन्छु भूमिश्रा पुन मगर हुनुहुन्छ पहिलो पटक रेडियोमा आउनुभएको छ निकै नै गाह्रो गाह्रो अवस्था उहाँले मान्नुभएको छ धेरै धन्यवाद दिन चाहन्छु रोल्पाको साथी दाङको रेडियो तुलसीपुर रेडियो तुलसीपुरमा रहेको रेडियो प्रकृति एफएमसम्म आइपुग्नुभयो यसको लागि धन्यवाद दिन चाहन्छु र तपाईँ विजेता साथी पनि हामीसँग विजेता हुनुभएको छ भने सम्पर्कमा जोडिनुहोला र तपाईँ पनि यसै गरिन रेडियो प्रकृति एफएमको स्टुडियोसम्म आउने अवसर तपाईँले प्राप्त गर्नुहुनेछ कार्यक्रमको अन्त्यमा आइसकेका छौँ सम्पूर्ण साथीलाई धन्यवाद दिन चाहन्छु रेडियो सुनेर बस्नुभएको साथीहरूलाई 93.4 MHz इन्टरनेट अनलाइन रेडियो प्रकृति .com त्यसै गरी रेडियो प्रकृति एफएमको फेसबुक पेजबाट पनि तपाईँको माझमा लाइभ आएका थियौँ धेरै साथीले कमेन्ट गर्नुभएको छ कार्यक्रम सुनिदिनु भएको छ उहाँलाई विशेष विशेष धन्यवाद दिन चाहन्छु र यतिन्जेल मेरो आवाजलाई प्रविधिमा रहेर साथ सपोर्ट गर्ने मनु डिसीलाई पनि विशेष विशेष धन्यवाद दिँदै म विस्मात केसी पनि अर्को अवतार तपाईँको माझमा आउने बाचा गर्दै आजको कार्यक्रम लोकमालामा छुट्टिने अनुमै चाहन्छु हवस् त नमस्ते।

0: तमकै तपाईहरुले सुनिरहनु भएको छ हैन ल सुन्न नभुल्नु होला है
1: बेलुका 5 बजेको प्रकृति समय सन्देश वन जंगलमा जडीबुटी खेती गरौं
2: गर्मी बढ्दै छ पानीको स्रोत सुक्दै छ सानो लापरवाहीले गर्दा भोलि ठूलो संकट निम्तिन सक्छ
3: पानीको सही प्रयोग गरौं पानी खेर नफालौं उमालेर वा फिल्टर गरेर मात्रै सफा पानी पिउने गरौं
2: तुलसीपुर तीनमा रहेको अमृतपुर खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाद्वारा जनहितमा जारी सन्देश
4: हाम्रो वनमा ल सबैलाई खबर गरेर छिट्टै निभाउन जाउँ है
5: बल्ल निभ्यो गएको वर्ष अग्निरेखा बनाएर मात्रै छोड्यौं सरसफाई गरेनौं त्यसरी आज दुःख पाइयो अब तुरन्तै अग्निरेखाको सरसफाई गर्नुपर्ने भयो हामी सबै जुटेर यसको सरसफाई गरौं है
6: यो सुक्खा मौसममा वन जंगलमा आगो लाग्ने सम्भावना बढी हुने हुँदा हामी सबैले आगो लाग्नबाट सतर्कता अप्नाउनु पर्दछ
5: वन जंगलमा जाँदा चुरोट खाने जथाभावी आगो सल्काउने काम गर्नु हुँदैन
7: वनमा आगो लगाउँदा रुख बिरुवा मर्नुका साथै वनमा पाइने जीव जन्तु चराचुरुङ्गी पनि मर्न सक्छन्
5: वनलाई आगोबाट बचाउ प्राकृतिक सम्पत्तिको सुरक्षा गरौं
8: डिभिजन वन कार्यालय दाङ र रेडियो प्रकृति एफएम द्वारा वन डढेलो नियन्त्रणका लागि जनहितमा जारी सन्देश
9: कोहलपुर मेडिकल कलेजका मानसिक तथा नशारोग विशेषज्ञ डाक्टर मोहन बेलवासी पानस मेडिको फर्मा तुलसीपुरमा आउने बारे अत्यन्त जरुरी सूचना
10: डाक्टरद्वारा उपचार हुने रोगहरू
9: छारे रोग मिर्गी रोग बाख्रे रोग बेला बेलामा बेहोस हुने लामो समयदेखि टाउको दुख्ने मुटुको धड्कन बढ्ने शरीर काप्ने पसिना आउने झस्कने तर्सने भएमा निद्रा नलाग्ने बढी निद्रा लाग्ने शरीर झमझम गर्ने पोल्ने वा दुख्ने काम गर्न मन नलाग्ने दिक्क लाग्ने भएमा यौन इच्छामा कमी रक्सी तथा नशालु पदार्थ सेवन बढी बोल्ने रिसाउने झर्कने दिमागमा एउटै कुरा बारम्बार दोहोरिरहने र एउटै काम बारम्बार गर्नुपर्ने भएमा
10: बालक वा वृद्धहरूमा कुनै पनि किसिमको असामान्य व्यवहार देखा परेमा एक्लै बर्बराउने बिना कारण हाँस्ने रुने एकान्तमा बस्ने जस्ता लक्षणहरू देखा परेमा तुरन्त सम्पर्क राख्नुहोला
3: बिरामी चेक जाँच हुने मिति जेठ 3 गते आइतबार र 4 गते सोमबार बेलुकासम्म सोमबारका लागि बिरामीले पहिले नै नाम दर्ता गराउनु पर्नेछ सम्पर्क पानस मेडिको फर्मा तुलसीपुर 5 दाङ राप्ती प्रादेशिक अस्पताल अगाडि तुलसीपुर उपमहानगरपालिकाको तेस्रो त्रैमासिक सार्वजनिक सुनवाई सञ्चालन हुने सम्बन्धी सूचना
2: यस तुलसीपुर उपमहानगरपालिकाको चालू आर्थिक वर्ष 2082-83 तेस्रो त्रैमासिक समय अवधिमा भए गरेका विकास निर्माण सेवा प्रवाह लगायतका सम्बन्धमा तपसिल बमोजिमको मिति समय र स्थानमा तेस्रो त्रैमासिक सार्वजनिक सुनवाई कार्यक्रम आयोजना गरिने भएकाले तुलसीपुर उपमहानगरपालिका क्षेत्रभित्रका क्रियाशील राजनैतिक दलहरू उपभोक्ता समिति टोल विकास संस्था क्लब सरकारी संस्था गैर सरकारी संस्थाका प्रमुख तथा प्रतिनिधि सामाजिक अगुवा नागरिक समाज सर्वसाधारण नागरिक लगायत सरकारवाला सबैको उपस्थितिका लागि यो सूचना प्रसारण गरिएको छ
3: मिति 2083 वैशाख 28 गते समय बिहान 10:30 बजे स्थान तुलसीपुर बहुप्राविधिक शिक्षालय मेट्रो कलेज तुलसीपुर 12 हरिपौरी दाङ तुलसीपुर उपमहानगरपालिका नगर कार्यपालिकाको कार्यालय तुलसीपुर दाङ
11: नया वर्षको शुभकामना
3: नववर्ष 2083 सालको पावन अवसरमा हामी हाम्रा ग्राहकवर्ग उद्योगी व्यवसायी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली जनहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ
2: अध्यक्ष विनोद कुमार विश्वकर्मा महासचिव मान बहादुर विक एवं समस्त नेपाल सुनचाँदी व्यवसायी संघ परिवार घोराहे दाङ
11: नया वर्षको शुभकामना
3: नववर्ष 2083 सालको पावन अवसरमा हामी हाम्रा ग्राहक वर्ग उद्योगी व्यवसायी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली जनहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
2: हामी कहाँ नम्बर एक सुनचाँदीका गर गहनाहरू दक्ष कालीगरद्वारा तयार गरिनुका साथै खरिद बिक्री पनि गरिन्छ र रेडीमेड सुनचाँदीका गर गहना पनि उपलब्ध छ। पाल्पा भैरव सुनचाँदी गहना उद्योग, न्यू पाल्पा भैरव सुनचाँदी गहना उद्योग र पाल्पा भैरव एन्ड सन्स गहना उद्योग, कोराई 15 न्यू रोड दाङ, प्रोप्राइटर ध्रुव कुमार गहतराज, फोन नम्बर 0825633191 र मोबाइल नम्बर 98578335837। नववर्ष 2083 सालको पावन अवसरमा हामी हाम्रा ग्राहक वर्ग उद्योगी व्यवसायी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली जनहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
3: हामी कहाँ ढाडको नसा च्यापिएको, घुँडा दुख्ने, घुँडा खिएको, गर्दन दायाँ बायाँ गर्दा दुख्ने, हात माथि नउठ्ने, कुर्कुच्चा दुख्ने, मुख भाँगिएको, माइग्रेन, पिनास वा ढाडको दुखाई, लिभरको समस्या लगायत पूर्ण स्वास्थ्य सम्बन्धी समस्याको उपचार प्राकृतिक पद्धतिबाट गरिन्छ। साथै अकुप्रेसर अंकुपञ्चर विधि सहित नसारोगको उपचार, पाइल्स, फिस्टुला, ग्यास्ट्रिक, बाथरोग, पत्थरी, उच्च तथा निम्न रक्तचापको उपचार, योग, ध्यान, प्राणायाम र आसनको निशुल्क परामर्श र आयुर्वेदिक औषधिहरू पनि सुपथ मूल्यमा उपलब्ध छन्। पतञ्जलि सेवा स्टोर तुलसीपुर छ, अमेलिया रोड मदनाश्री चौकदेखि उत्तरतर्फ र मालपोत कार्यालयदेखि ठिक पश्चिमतर्फ। संचालक एमडी अकुप्रेसर थेरापिस्ट शिवकुमार आचार्य, मोबाइल नम्बर 98449083128। आजै आउनुहोस्, दुखाइबाट मुक्ति पाउनुहोस्, प्राकृतिक उपचार नै रोज्नुहोस्। नववर्ष 2083 सालको पावन अवसरमा सम्पूर्ण आन्तरिक तथा बाह्य पर्यटक, उपभोक्ता, कर्मचारी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली जनहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। लुम्बिनी प्रदेशकै पर्यटकीय स्थल राप्ती शान्ति उद्यान पार्कमा सपरिवार घुम्न जाऊ, नयाँ वर्षलाई अझै उल्लासमय बनाऊ। अध्यक्ष दिल्ली भण्डारी, श्री गणेश सामुदायिक वन उपभोक्ता समिति तुलसी प्रसाद गणेश प्रदान र अध्यक्ष सुधीर केसी एवं समस्त राप्ती शान्ति उद्यान पार्क परिवार तुलसी प्रसाद गणेशपुर दाङ। नववर्ष 2083 सालको पावन अवसरमा हामी हाम्रा सेवाग्राही, स्वास्थ्य कर्मी, चिकित्सक, कर्मचारी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली जनहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। स्वस्थ खानपान र बानी व्यवहारमा ध्यान दिउँ, सधैं निरोगी रहौं।
2: हामी कहाँ स्वदेशी तथा विदेशी औषधिहरू सुपथ मूल्यमा पाइनुका साथै सम्पूर्ण बच्चाका लागि आवश्यक कपडाहरू सुपथ मूल्यमा बिक्री वितरण गरिन्छ। रेग्मी फार्मेसी तथा दीक्षा बेबी सप तुलसीपुर 5 राप्ती प्रादेशिक अस्पतालको गेट अगाडि दाङ, मोबाइल नम्बर 98478050036। नववर्ष 2083 सालको पावन अवसरमा हामी हाम्रा ग्राहक वर्ग उद्योगी व्यवसायी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली जनहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
3: हामी कहाँ मोमो, चाउमिन, चना, अण्डा, चिल्ली, चिकन पकौडा, फ्राई रोस्ट चिकन, फ्राई माछा, चिया, कफी लगायत अर्डर अनुसार स्वादिष्ट खाजा नास्ता तयार गरिनुका साथै बस्नका लागि उचित व्यवस्था समेत रहेको छ। रिना सल्यानी खाजा घर तुलसीपुर 5 सल्यान रोड दाङ, रेडियो प्रकृति एफएम को दक्षिण तर्फ, प्रोप्राइटर टेक बहादुर बुढाथोकी, मोबाइल नम्बर 97081050097 र 97058347।
11: शुभकामना।
3: नववर्ष 2083 सालको पावन अवसरमा हामी हाम्रा ग्राहक वर्ग उद्योगी व्यवसायी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपालीजनहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
2: हामी कहाँ अर्जेन्ट फोटो फोटोबाट फोटो फोटो कपी लेमिनेसन फोटो फ्रेमिङ तयार गरिनुका साथै विवाह पार्टी जन्मदिन व्रतबन्ध लगायतमा भिडियो समेत खिचिन्छ। एसकेसी फोटो सर्भिस तुलसीपुर 5 वीरेन्द्र चोकदेखि 60 मिटर पश्चिम रतननाथ मन्दिर चोक सुर्खेत रोड दाङ। प्रोप्राइटर सन्तोष चौधरी। मोबाइल

0: यस्ता खाना नास्ता तयार गरिनुका साथै बस्नको लागि व्यवस्था रहेको छ। सहुलियत मेगा किचन, तुलसीपुर 5 बस पार्क, न्यू रोड, डाङ। प्रोप्राइटर नन्द प्रसाद डाङ्गी। मोबाइल नम्बर 9805976356। सेवा गर्ने मौका दिनुहोला।
1: नव वर्ष 2083 सालको पावन अवसरमा हामी हाम्रा ग्राहक वर्ग, उद्योगी, व्यवसायी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली जनहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य, दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
2: हामी कहाँ आफ्नै उद्योगबाट उत्पादित स्कूल, कलेज, बीए पार्टीका लागि आवश्यक पर्ने विभिन्न डिजाइनका जुत्ताहरू उपलब्ध छ र विदेशी तथा स्वदेशी रेडीमेड जुत्ता चप्पलहरू पनि पाइनुका साथै पुराना तथा नयाँ जुत्ता चप्पलहरू मर्मत पनि गरिन्छ। सेवा गर्ने मौका दिनुहोला। सल्यानी छाला जुत्ता पसल, तुलसीपुर 5 क लाइन, डाङ, बिपी चोकदेखि थोरै तल। प्रोप्राइटर लाम बहादुर नेपाली। मोबाइल नम्बर 9805972372। नव वर्ष 2083 सालको पावन अवसरमा हामी हाम्रा ग्राहक वर्ग, उद्योगी, व्यवसायी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली जनहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य, दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: हामी कहाँ विभिन्न डिजाइनका खुकुरी, खुडा, ग्रासी, चुलेसी, खुर्पा, आँसी, डाँफे, माछा, हात्ती, गैंडा, कतार पाइनुका साथै विभिन्न कृषिजन्य सामग्रीहरू निर्माण र पुराना औजारहरू मर्मत गरिन्छ र खुकुरीको डाब बनाउने, कैचीमा धार लगाउने, टाँचा बनाउने र नेपाल आर्मी सशस्त्र प्रहरी र प्रहरीको सैन्य आधारभूत तालिमको खुकुरीहरू पनि तयार गरिन्छ। सल्यानी खुकुरी एन्ड कृषि औजार निर्माण हस्तकला उद्योग, तुलसीपुर 5 सल्यान रोड, डाङ। एसबीआई बैंक एटीएम र कामना सुनसादी पसलको अगाडि। प्रोप्राइटर अजय विक। मोबाइल नम्बर 9846655452।
2: नववर्ष 2083 सालको पावन अवसरमा हामी हाम्रा ग्राहक वर्ग, उद्योगी, व्यवसायी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली जनहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य, दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: हामी कहाँ घर निर्माण सम्बन्धी सामग्रीहरू, छड, सिमेन्ट, जस्ता पाता, बाथरूम फिटिङ, पीवीसी फिटिङ, डोर फिटिङ, सीपीभीसी फिटिङ, पीवीसी पाइप, एचडीपी पाइप, विभिन्न मोटरहरू, जीआई पाइप फिटिङ, टंकीका साथै जस्मिन पेन्स उपलब्ध छन्। समृद्धि हार्डवेयर प्राली, तुलसीपुर 5 सल्यान रोड, डाङ। फोन नम्बर 0825228666, मोबाइल नम्बर 9857822866 र 9928266000। साथै हाम्रो सेवा तुलसीपुर 19 बिजौरी र तुलसीपुर 6 गुमराह चोकबाट पनि उपलब्ध छ। बिजौरीका लागि फोन नम्बर 0825908059 र गुमराह चोकका लागि फोन नम्बर 0825904002।
2: नववर्ष 2083 सालको पावन अवसरमा हामी हाम्रा सेवाग्राही, स्वास्थ्य कर्मी, चिकित्सा कर्मचारी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली जनहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य, दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। स्वस्थ खानपान र बानी व्यवहारमा ध्यान दिऊ, सधैं निरोगी रहौं।
3: सौगात मेडिकल हल तुलसीपुरमा हाल भैरवा सिस्टम अस्पताल न्यूरो साइकियट्री डिपार्टमेन्ट प्रमुखमा कार्यरत नशा तथा मानसिक रोग विशेषज्ञ डाक्टर सञ्जीव रञ्जन डाक्टरद्वारा दिइने सेवाहरू।
1: टाउको धेरै दुख्ने, माइग्रेन तथा रिङ्गटा लाग्ने, बेहोस हुने, मूर्छा पर्ने, छारे तथा मिर्की रोग, हिस्टोरिया, शरीर काम्ने, पागलपन, निद्रा नलाग्ने तथा निद्रामा बरबराउने, चिन्ता तथा डिप्रेसन, बारम्बार आत्महत्या गर्न इच्छा आउने, झर्को लाग्ने, निराश हुने, मुटु ढुकढुक गर्ने, चिटचिट पसिना आउने, कानमा आवाज आउने, एक्लै हाँस्ने वा रुने, अदृश्य शक्तिले पछ्याएको जस्तो हुने, देवी देवता चढ्ने, हातखुट्टा दुख्ने, झमझमाउने, हातखुट्टा खोल्ने, शरीरमा सिल्का हान्ने, हात गोडा निदाउने, ढाड कम्बर जोड्ने, गर्दन दुख्ने, नशा चियापिएको, दुखाइ तथा नशा चियापिएर हिडुल गर्न गाह्रो हुने र जाँड रक्सी, चुरोट, सुर्ती, गाजा लगायत अन्य कडा लागु औषध दुर्व्यसनीबाट छुटकारा, साथै यौन दुर्बलता जस्ता नशा तथा मानसिक रोग सम्बन्धी सम्पूर्ण समस्याको उपचार तथा परामर्श सेवा।
3: बिरामी चेक जाँच हुने मिति यही वैशाख 24 गते, साथै प्रत्येक दिन हात जोड्ने तथा

0: नशा रोग विशेषज्ञ सेवा पनि उपलब्ध छ।
1: नोट फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ। थप जानकारीका लागि सौगात मेडिकल हल, तुलसीपुर 5 नयाँ बस पार्क, पश्चिम रोड, दाङ, फलफूल डहराको ठीक पश्चिम तर्फ। मोबाइल नम्बर 98436015 29 र 98062 1935।

0: नववर्ष 2083 सालको पावन अवसरमा हामी हाम्रा ग्राहकवर्ग, उद्योगी, व्यवसायी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली जनहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य, दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: हामी कहाँ सेकेन्ड ह्यान्ड फ्रिज, पंखा, मोटर, रन्डा, पानी तताउने केटली, राइस कुकर, मिक्सर लगायत सम्पूर्ण इलेक्ट्रिकल सामग्रीहरू सुपथ मूल्यमा पाइनुका साथै मरमत पनि गरिन्छ र पुरानो फ्रिजहरू खरिद बिक्री पनि गरिन्छ। 25 वर्षदेखि सेवा दिँदै आएको शर्मा इलेक्ट्रिकल एण्ड फ्रिज मरमत सेन्टर, तुलसीपुर 5 गलाइन डाङ, ज्योति विकास बैंकको ठिक पश्चिम तर्फ। प्रोप्राइटर प्रेम प्रसाद शर्मा।
2: मोबाइल नम्बर 9847835920 र 9905141190।
3: नव वर्षको शुभकामना।
0: नववर्ष 2083 सालको पावन अवसरमा हामी हाम्रा ग्राहकवर्ग, उद्योगी, व्यवसायी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली जनहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य, दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: हामी कहाँ दक्ष तथा अनुभवी मिस्त्रीबाट कम्पाउण्ड गेट, फेन्स गेट, ग्रिल सटर, गोल भर्याङ, स्टील रेलिङ, डेस्क बेन्च, चुल्हो र हलोका साथै फलाम र स्टील सम्बन्धी सम्पूर्ण काम गरिन्छ। श्री बाला इन्जिनियरिङ ओर्कसप, तुलसीपुर 7 डाँडा पातु शिवनगर दाङ। प्रोप्राइटर लल्लु बाबु सोनी। फोन नम्बर 082523269 र मोबाइल नम्बर 9869616।

0: नववर्ष 2083 सालको पावन अवसरमा हामी हाम्रा ग्राहकवर्ग, उद्योगी, व्यवसायी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपालीजनहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य, दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: हामी कहाँ गुणस्तरीय बिउ बिजन, रोगनाशक, ढुसी नाशक, कीटनाशक, कृषि औजारका साथै गाई वस्तुका विभिन्न औषधिहरू पाइन्छ र कृषि प्राविधिकद्वारा कृषि प्राविधिक परामर्श सेवा पनि उपलब्ध छ। श्री स्वर्गद्वारी एग्री नेपाल प्राली, तुलसीपुर 5 बीपी चोक दाङ, प्रबन्ध निर्देशक कृषि प्राविधिक माधव केसी र भानु कुमारी डागे, मोबाइल नम्बर 9858822568 र 9854822568।
2: नववर्ष 2083 सालको पावन अवसरमा हामी हाम्रा ग्राहकवर्ग, उद्योगी, व्यवसायी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपालीजनहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य, दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
0: हामी कहाँ मोटरसाइकल तथा स्कूटरका सम्पूर्ण पार्ट पुर्जाहरू पाइनुका साथै दक्ष मिस्त्रीद्वारा मर्मत तथा स्तरीय धुलाईको समेत व्यवस्था रहेको छ। सिद्ध बाबा अटो पास, तुलसीपुर 5 सल्यान रोड, दाङ, प्रोप्राइटर टोप बहादुर घरती, मोबाइल नम्बर 9849017775 र 9812873899।
2: नववर्ष 2083 सालको पावन अवसरमा हामी हाम्रा ग्राहकवर्ग, उद्योगी, व्यवसायी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपालीजनहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य, दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
0: हामी कहाँ सम्पूर्ण फोटो सम्बन्धी काम गरिनुका साथै भिडियोग्राफी, फोटो लेमिनेसन, फोटो कपी, अर्जेन्ट फोटो तुरन्त तयार गरिन्छ। न्यू सृजना फोटो स्टुडियो, तुलसीपुर 5 बीपी चोक, क लाइन, दाङ, प्रोप्राइटर डोर बहादुर थापा, मोबाइल नम्बर 9848742678। सेवा गर्ने मौका दिनुहोला।
2: नववर्ष 2083 सालको पावन अवसरमा हामी हाम्रा ग्राहकवर्ग, उद्योगी, व्यवसायी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपालीजनहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य, दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
0: हामी कहाँ दाल, चामल, तेल, आटा, मैदा, चिनी लगायत कराइसी खाद्यान्नका सामानहरू होलसेल तथा फुटकर मूल्यमा बिक्री वितरण गरिन्छ। स्टार ट्रेडर्स, तुलसीपुर 5 सल्यान रोड, दाङ, नमस्ते मिनी मार्केटको भित्र, प्रोप्राइटर राजन भण्डारी, मोबाइल नम्बर 9849054064।

0: नववर्ष 2083 सालको पावन अवसरमा हामी हाम्रा ग्राहकवर्ग, उद्योगी, व्यवसायी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपालीजनहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य, दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: हामी कहाँ बिल भरपाई छपाई, फोटो प्रिन्ट, डिजिटल बोर्ड, भेस्ट प्रिन्ट, फाइबर ब्याग, फोटो कपी, पिंक छाप, पम्पलेट फार्म, लेमिनेशन, विवाह कार्ड, रजिस्टर, आईडी कार्ड, भिजिटिङ कार्ड, शिलालेख प्रिन्ट, क्यालेण्डर लगायत सम्पूर्ण छपाई तथा फोटो सम्बन्धी काम गरिन्छ। शुभलक्ष्मी अफसेट प्रेस एण्ड फोटो स्टुडियो, तुलसीपुर छ शीतलपुर रोड, दाङ, लोकसेवा आयोग कार्यालय अगाडि, प्रोप्राइटर पूर्ण बहादुर खड्गा र शिवचन्द्र डाँगी, मोबाइल नम्बर 9810924977 र 9849999086। एकपटक सेवा गर्ने मौका दिनुहोला।

0: नववर्ष 2083 सालको पावन अवसरमा हामी हाम्रा ग्राहकवर्ग, उद्योगी, व्यवसायी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली जनहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य, दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: हामी कहाँ रेडमी, भिभो, ओप्पो, टेक्नो, इन्फिनिक्स लगायतका विभिन्न ब्रान्डका मोबाइल तथा सम्पूर्ण इलेक्ट्रिक सामानहरू नयाँ वर्षको अवसरमा विशेष छुटका साथ बिक्री वितरण गरिन्छ र सम्पूर्ण बिग्रिएका मोबाइलहरू मर्मत पनि गरिन्छ। शुभम मोबाइल सेन्टर, तुलसीपुर 5 बस पार्क, माछापुछ्रे टोल विकास संस्थाको गेट अगाडि, प्रोप्राइटर कृष्ण बिक, मोबाइल नम्बर 9858856050।
2: नववर्ष 2083 सालको पावन अवसरमा हामी हाम्रा उपभोक्ता, कर्मचारी, वन वातावरण प्रेमी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली जनहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य, दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। सुक्खा मौसम शुरू भएकाले वनमा डढेलो तथा आगलागीका घटनाहरू हुन सक्छन्। त्यसैले वनमा जाँदा सलाई, लाइटर जस्ता प्रज्वलनशील पदार्थ नलैजाउ। वन डढेलो न्यूनीकरण
3: अध्यक्ष रमेश कुमार दिसी, सचिव बालिका ओली र कोषाध्यक्ष भीमसरा खड्गा एवं समस्त सुकीदह सामुदायिक वन उपभोक्ता समूह परिवार, तुलसीपुर 4 लामिदमार दाङ।
2: नववर्ष 2083 सालको पावन अवसरमा हामी हाम्रा ग्राहकवर्ग, उद्योगी, व्यवसायी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली जनहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य, दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
0: हामी कहाँ घर निर्माणको लागि छत, सिमेन्ट, सरिया जस्ता पाता, रंगरोगन, फलाम, एंगल, पाइप, पेन्ट, एनएस पाइप आदि पाइनुका साथै निर्माण सम्बन्धी सम्पूर्ण सामग्री उपलब्ध छ। नोट, सामान ढुवानी गर्नका लागि गाडीको समेत व्यवस्था छ। सेवा गर्ने मौका दिनुहोला। सुनिल एन्ड शुभलक्ष्मी हार्डवेयर प्राली, तुलसीपुर 8 दाङ। फोन नम्बर 0082416210 र मोबाइल नम्बर 9857211785।
4: नववर्ष 2083 सालको पावन अवसरमा हामी हाम्रा ग्राहकवर्ग, उद्योगी, व्यवसायी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली जनहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य, दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
2: हामी कहाँ ट्रस निर्माण, च्यानल, फेन्सगेट, रेलिङ, सटर, गोल भर्याङ लगायत ग्रिल सम्बन्धी सम्पूर्ण काम गरिनुका साथै जाली सम्बन्धी काम पनि गरिन्छ र खाना पकाउने ग्यास, ग्यास चुलो, रेगुलेटर, पाइप, लाइटर तथा चुलो सम्बन्धी सम्पूर्ण पार्ट्सहरू पाइनका साथै चुलो पनि मर्मत गरिन्छ। शुभम इन्जिनियरिङ वर्कसप तथा सगरमाथा ग्यास सप्लायर्स, तुलसीपुर 5 सल्यान रोड दाङ। प्रोप्राइटर जग बहादुर ओली, फोन नम्बर 0825218076 र मोबाइल नम्बर 9858821876। सेवा गर्ने मौका दिनुहोला।
4: नववर्ष 2083 सालको पावन अवसरमा हामी हाम्रा ग्राहकवर्ग, उद्योगी, व्यवसायी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली जनहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य, दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
2: लुम्बिनी प्रदेशमै पहिलो पटक अत्याधुनिक पञ्च मेसिनद्वारा सुनको गुणस्तर परीक्षण गरी खरिद बिक्री गरिनुका साथै पुराना तथा आधुनिक डिजाइनका सुन चाँदीका सम्पूर्ण गरगहनाहरू उपलब्ध। तुलसीपुर ज्वेलर्स प्राली, तुलसीपुर 5 अंगलाइन दाङ। फोन नम्बर 0825227062, मोबाइल नम्बर 9857211179 र 9848062002। एकपटक सेवा गर्ने मौका दिनुहोला।

0: नववर्ष 2083 सालको पावन अवसरमा हामी हाम्रा ग्राहकवर्ग, उद्योगी, व्यवसायी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपालीजनहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य, दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: हामी कहाँ दैनिक उपभोग्य खाद्यान्नका सामानहरू दाल, चामल, चिनी, आटा, मैदा, तेल लगायत विभिन्न अर्गानिक सामान, कारबाट बनेका हस्तकलाका सामान पाउनुका साथै सबै सेवा एउटै छाना मुनि उपलब्ध छ। तुलसीपुर कोसेली घर, तुलसीपुर 5 बस पार्क, डाङ।
2: नयाँ वर्षको शुभकामना।
1: नववर्ष 2083 सालको पावन अवसरमा हामी हाम्रा ग्राहकवर्ग, उद्योगी, व्यवसायी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपालीजनहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य, दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
3: हामी कहाँ विभिन्न कम्पनीका मोटरसाइकल तथा स्कूटर खरिद तथा बिक्री गरिन्छ। तुलसीपुर रिकन्डिसन हाउस एन्ड वर्कसप, तुलसीपुर 6 घोडाई रोड, दाङ। प्रोप्राइटर दीपक पाण्डे। मोबाइल नम्बर 9858771191 र 9861191191। सेवा गर्ने मौका दिनुहोला।
0: नववर्ष 2083 सालको पावन अवसरमा हामी हाम्रा ग्राहकवर्ग, उद्योगी, व्यवसायी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपालीजनहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य, दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: रूम्स, बार, पार्टी हल, कन्फरेन्स हल, पार्किङ र स्वादिष्ट भोजनका लागि हामीलाई सम्झनुहोस्। युवम फुड एन्ड स्टे, तुलसीपुर 5 सल्यान रोड, दान। रेडियो प्रकृति एफएमको अगाडि। प्रोप्राइटर बाबु राम छेत्रियल। फोन नम्बर 0825212771 र मोबाइल नम्बर 9858877427। सेवा गर्ने मौका दिनुहोला।
4: रेडियो प्रकृति एफएम 91.5 मेगाहर्ज।

0: नववर्ष 2083 सालको पावन अवसरमा हामी हाम्रा ग्राहकवर्ग, उद्योगी, व्यवसायी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपालीजनहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य, दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: हामी कहाँ साल, सिसौ लगायत जातका गोलिया, चिरान काठ, पार्केट, नेवारी काष्ठकला बमोजिम तयार गरिएका विभिन्न साइजका बुट्टा, चौकस, ढोका, झ्याल, पल्लाहरू होलसेल तथा फुटकर सुपथ मूल्यमा उपलब्ध छ। साथै अर्डर अनुसार सम्पूर्ण घरायसी फर्निचरका सामग्रीहरू तयार गरिन्छ। खड्का समिल तथा फर्निचर उद्योग, तुलसीपुर छ, गुमरा चौक, अमेलिया रोड, दाङ। प्रोप्राइटर लालबीर खड्का। मोबाइल नम्बर 98580 25923 र 98229 59323।

0: नववर्ष 2083 सालको पावन अवसरमा हामी हाम्रा ग्राहकवर्ग, उद्योगी, व्यवसायी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली जनहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य, दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: हामी कहाँ दक्षिण कालीगढद्वारा स्कूल कलेजका ड्रेस, सफारी सुट, कोट, प्यान्ट, शर्ट र राष्ट्रिय पोसाक दौरा सुरुवाल लगायत सम्पूर्ण जेन्स सम्बन्धी आइटमहरू सिलाई गरिन्छ र विभिन्न ब्रान्डका काँचो कपडाहरू पनि सुपथ मूल्यमा उपलब्ध छ। न्यू काठमाडौँ सटिङ सुटिङ एन्ड टेलरिङ सप, तुलसीपुर 5 खलाइन दाङ, प्रोप्राइटर सुरेश दर्नाल, मोबाइल नम्बर 9848 30235 र 9295 29 801।
0: नववर्ष 2083 सालको पावन अवसरमा हामी हाम्रा सेवाग्राही, स्वास्थ्यकर्मी, चिकित्सा कर्मचारी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली जनहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य, दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। स्वस्थ खानपान र बानी व्यवहारमा ध्यान दिऊ, सधैं निरोगी रहौं।
1: हामी कहाँ सुगर, थाइरोइड, भिटामिन, मृगौला, कलेजो, फोक्सोमा पानी जमेको, बाथरोग, हाडजोर्नी, खकार, दिशापिसाब, ब्रिय, सिकल सेल एनिमिया, हेपाटाइटिस लगायत क्यान्सर सम्बन्धी एचपीभी जाँच पनि गरिन्छ। सम्पूर्ण रगतको चेक जाँच हुने एक मात्रै ठाउँ लक्ष्य मेडिकल ल्याब, तुलसीपुर 5 गलाइन दाङ, संचालक निराजन डाँगी, फोन नम्बर 0825909636 र मोबाइल नम्बर 9861551057।
0: नववर्ष 2083 सालको पावन अवसरमा हामी हाम्रा ग्राहकवर्ग, उद्योगी, व्यवसायी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली जनहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य, दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: हामी कहाँ शुद्ध पञ्चधातुका गहनाहरू, श्रृंगारका सम्पूर्ण सामग्री तथा छाला अनुसार विशेष प्रकारका क्रीमहरू, लेडिजका सम्पूर्ण कपडाहरू सुपथ मूल्यमा उपलब्ध छन्। अनलाइन अर्डर र होम डेलिभरीको व्यवस्था समेत रहेको छ। नोट, पसलमा भएको सबै कपडाहरू हटाउन लागेकाले कपडाहरूमा सेल लागिरहेको छ, त्यसैले मौकाको फाइदा लिनुहुन सम्पूर्ण ग्राहक वर्गमा अनुरोध गर्दछौ। यमके कलेक्सन, तुलसीपुर 5 सल्यान रोड दाङ, प्रोप्राइटर मन्जु खत्री, मोबाइल नम्बर 9761262019। सेवा गर्ने मौका दिनुहोला।
0: नववर्ष 2083 सालको पावन अवसरमा हामी हाम्रा सेवाग्राही, स्वास्थ्यकर्मी, चिकित्सा कर्मचारी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली जनहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य, दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। स्वस्थ खानपान र बानी व्यवहारमा ध्यान दिऊ, सधैं निरोगी रहौं।
1: हामी कहाँ विशेषज्ञ तथा अनुभवी चिकित्सकद्वारा दैनिक बिरामी चेक जाँच गरिनुका साथै स्वदेशी तथा विदेशी औषधिहरू सुपथ मूल्यमा बिक्री वितरण गरिन्छ। मेडिको फार्मेसी, तुलसीपुर 5 सल्यान रोड दाङ, संचालक सबिन घरते, मोबाइल नम्बर 9820954433।
0: नववर्ष 2083 सालको पावन अवसरमा हामी हाम्रा ग्राहकवर्ग, उद्योगी, व्यवसायी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली जनहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य, दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: हामी कहाँ सम्पूर्ण स्टेशनरी सामग्री, स्कूल तथा क्याम्पसका पाठ्य पुस्तक, गाइड, गेस्ट पेपर, पत्र पत्रिका थोक तथा फुटकर मूल्यमा उपलब्ध छ। साथै विवाह कार्ड, भिजिटिङ कार्ड, शुभकामना कार्ड, लेटर प्याड, प्रमाण पत्र, आईडी कार्ड, बिल भरपाई, बुक फारम, किताब लगायत छपाई सम्बन्धी सम्पूर्ण काम गरिनुका साथै अफिस, स्कूल सम्बन्धी मलेप फारम तथा रजिस्टरहरू थोक एवं फुटकर मूल्यमा बिक्री वितरण गरिन्छ। नवज्योति स्टेशनरी तथा नयाँ ज्योति अफसेट प्रेस, तुलसीपुर 5 क लाइन दाङ, जयसी चौक कर्नरको पूर्व तर्फ, प्रोप्राइटर किरण बस्नेत, फोन नम्बर 0825209215577 र मोबाइल नम्बर 9478235577।
0: शुभकामना। नववर्ष 2083 सालको पावन अवसरमा हामी हाम्रा ग्राहकवर्ग, उद्योगी, व्यवसायी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपालीजनहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य, दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: हामी कहाँ ब्यानर प्रिन्ट, छाप, आईडी कार्ड, भिजिटिङ कार्ड, विवाह कार्ड, वैदेशिक डकुमेन्ट, फोटोबाट फोटो, फोटो फ्रेम, बिल भरपाई, क्यालेण्डर, लेमिनेसन, कप प्रिन्ट, फोटोकपी लगायत सम्पूर्ण छपाई तथा अनलाइन फारम सम्बन्धी काम गरिन्छ। नाम एक, काम अनेक। नक्षत्र डिजिटल प्रिन्ट एण्ड साइबर संसार, तुलसीपुर 5 अङ्गलाइन दाङ, पुरानो रिदिमा फोटो स्टुडियो भएको स्थानमा। मोबाइल नम्बर 98486 67225 र 98113878।
0: नववर्ष 2083 सालको पावन अवसरमा हामी हाम्रा ग्राहकवर्ग, किसान, मजदूर, उद्योगी, व्यवसायी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपालीजनहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य, दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: नेपालमै पहिलो पटक कोरल पोषक सप्लिमेन्टको आधिकारिक डिस्ट्रिब्युट भएको यस नन्दन फिट प्रणालीमा गाई, भैंसी, बाख्रा, कुखुरा, बंगुरका लागि आवश्यक कोरल पोषक सप्लिमेन्ट पाइन्छ। साथै जापानिज टेक्नोलोजीको माछाको दाना, युरोपियन टेक्नोलोजीको गाई, भैंसी, बाख्राको दाना सुपथ मूल्यमा उपलब्ध छ। नन्दन फिट प्राली परिवार, तुलसी प्रणव दोघरे दाङ, फोन नम्बर 082-4160002 र मोबाइल नम्बर 98578-23971। सेवा गर्ने मौका दिनुहोला।
0: नववर्ष 2083 सालको पावन अवसरमा हामी हाम्रा ग्राहकवर्ग, उद्योगी, व्यवसायी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपालीजनहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य, दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: हामी कहाँ गोल्ड स्टार कम्पनीका लेडिज, जेन्ट्स तथा बच्चाका लागि आवश्यक पर्ने सम्पूर्ण जुत्ता चप्पलहरू नयाँ वर्षको अवसरमा 10% छुटका साथ बिक्री वितरण भइरहेको जानकारी गराउँदछ। गोल्ड स्टार को आधिकारिक शोरूम, नेशनल फुटवेयर, तुलसीपुर 5 दाङ, बीपी चौक देखि पूर्वतर्फ, प्रोप्राइटर सीपी शर्मा, मोबाइल नम्बर 98449484141। एक पटक सेवा गर्ने मौका दिनुहोला।
0: नववर्ष 2083 सालको पावन अवसरमा हामी हाम्रा सेवाग्राही, कर्मचारी, संघ संस्था, बुद्धिजीवी, समाजसेवी, सुरक्षाकर्मी, स्वास्थ्यकर्मी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपालीजनहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य, दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: लागू पदार्थ दुर्व्यसन न्यूनीकरणका लागि सबैले हातेमालो गरौं। लागू पदार्थ दुर्व्यसन परामर्श तथा उपचार केन्द्र राप्ती अञ्चलकै पहिलो सुधार गृह, नयाँ पाइला पुनर्स्थापना केन्द्र, तुलसीपुर 19 बिजौरी हाडीमे दाङ, मोबाइल नम्बर 98578-26386 र 98973-4161।
0: नववर्ष 2083 सालको पावन अवसरमा हामी हाम्रा समस्त भक्तजन, संघ संस्था, बुद्धिजीवी, समाजसेवी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपालीजनहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य, दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: अध्यक्ष लीला प्रसाद शर्मा, सचिव चन्द्र बहादुर ओली एवं समस्त नेपाल मानव धर्म सेवा समिति परिवार, शाखा आश्रम तुलसीपुर छ, रजौरा दाङ।
0: नववर्ष 2083 सालको पावन अवसरमा हामी हाम्रा ग्राहकवर्ग, उद्योगी, व्यवसायी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपालीजनहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य, दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: हामी कहाँ सम्पूर्ण लेडिज कस्मेटिक सामग्रीहरू, ब्याग तथा लेडिज कपडाहरू होलसेल तथा फुटकर सुपथ मूल्यमा बिक्री वितरण गरिन्छ। न्यू अनिसा कस्मेटिक पसल, तुलसीपुर 5 तुलसी बोर्डिङ चोक दाङ, प्रोप्राइटर नाजिया, मोबाइल नम्बर 98003501102 र 98125-85266।
2: नयाँ
1: नववर्ष 2083 सालको पावन अवसरमा हामी हाम्रा ग्राहक वर्ग उद्योगी व्यवसायी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली जनहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
0: हामी कहाँ घर वायरिङ तथा खानेपानी योजनाका लागि चाहिने सम्पूर्ण सामानहरू सुफत मूल्यमा पाइनुका साथै दुई दशक भन्दा बढी समय खानेपानी संस्थाको अनुभव प्राप्त दक्ष प्लम्बरहरूद्वारा सेवा प्रदान गरिन्छ। न्यू दिपेश स्टोर तुलसीपुर 5 सल्यान रोड दाङ खानेपानी भवन सँगै सटेको भवनमा प्रोप्राइटर चेत बहादुर डाँगी फोन नम्बर 082-523-343 र मोबाइल नम्बर 98-577-23-957।
1: नववर्ष 2083 सालको पावन अवसरमा हामी हाम्रा ग्राहक वर्ग उद्योगी व्यवसायी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली जनहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
0: हामी कहाँ आकर्षक आधुनिक तथा पुराना डिजाइनका सुनचादीका गरगहनाहरू रेडीमेड तथा अर्डर अनुसार दक्ष कारिगरद्वारा तयार गरिन्छ र पुरानो गहनासँग नयाँ गहना पनि साटफेर गर्न सकिन्छ। न्यू काव्य सुनचादी पसल तुलसीपुर 9 दोघरे दाङ प्रोप्राइटर सरिता बिक मोबाइल नम्बर 98-479-32-075 र 97-620-67-461। नववर्ष 2083 सालको पावन अवसरमा हामी हाम्रा ग्राहक वर्ग उद्योगी व्यवसायी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली जनहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: हामी कहाँ दैनिक उपभोग्य खाद्यान्नका सामानहरू दाल चामल आटा तेल मैदा नुन चिनी लगायत सम्पूर्ण किरानाका सामग्रीहरू सुपथ मूल्यमा बिक्री वितरण गरिन्छ। न्यू खड्गा स्टोर तथा समिसा सप्लाई तुलसीपुर 5 सल्यान रोड दाङ दूरसञ्चार कार्यालय अगाडि प्रोप्राइटर सोम बहादुर खड्गा मोबाइल नम्बर 98-479-092-35 98-235-79-317 र 98-81-22-726 सेवा गर्ने मौका दिनुहोला। नववर्ष 2083 सालको पावन अवसरमा हामी हाम्रा ग्राहक वर्ग उद्योगी व्यवसायी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली जनहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
0: हामी कहाँ दाल चामल आटा मैदा तेल चिनी लगायत दैनिक उपभोग्य खाद्यान्न तथा किरणाका सामानहरू होलसेल तथा फुटकर मूल्यमा बिक्री वितरण गरिन्छ। न्यू पञ्चकोशी सप्लायर्स तुलसीपुर 5 सल्यान रोड दाङ प्रोप्राइटर रामकुमार ओली र आशिष ओली मोबाइल नम्बर 98-577-23-620 र 98-499-25-315।

0: नववर्ष 2083 सालको पावन अवसरमा हामी हाम्रा ग्राहकवर्ग, उद्योगी, व्यवसायी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली जनहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य, दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: हामी कहाँ बिल भरपाई, लाइट बोर्ड, होर्डिङ बोर्ड, स्टिकर प्रिन्ट, रिफ्लेक्टिभ प्रिन्ट, फोटो प्रिन्ट, आईडी कार्ड, ब्याज, झण्डा, मायाको चिन्ह, प्रमाणपत्र, विवाह कार्ड, छाप खाता, सहकारी खाता, ब्याग, टी शर्ट प्रिन्ट, फोटो फ्रेम लगायत ब्यानर छपाई तथा छापाखाना सम्बन्धी सम्पूर्ण काम गरिन्छ। न्यू प्रभा डिजिटल आर्ट, तुलसी प्रपात, सल्यान रोड, रिदाङ, खानेपानी सँगै सटेको भवनमा। प्रोप्राइटर भद्र बहादुर ओली र दुर्गा शर्मा ओली। मोबाइल नम्बर 9558825143 र 9464618679।
0: नववर्ष 2083 सालको पावन अवसरमा हामी हाम्रा ग्राहकवर्ग, उद्योगी, व्यवसायी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली जनहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य, दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: हामी कहाँ घरायसी प्रयोजनका लागि आवश्यक सम्पूर्ण भाँडाकुँडा, तामा, काँसा लगायत विभिन्न भाँडाहरू, कृषिजन्य सामग्रीहरू, इलेक्ट्रिक सामग्रीहरू जस्तै जग, राइस कुकर, केटली, मिक्सर मेसिनका साथै ग्यास चुल्हाहरू सुपथ मूल्यमा बिक्री वितरण गरिन्छ। न्यू सम्झना स्टोर, तुलसीपुर 5 वीरेन्द्र चौकदेखि पश्चिम तर्फ, सुर्खेत रोड, दाङ। प्रोप्राइटर वीर बहादुर ओली र विमला ओली। मोबाइल नम्बर 9558820613 र 9479790058। सेवा गर्ने मौका दिनुहोला।
0: नववर्ष 2083 सालको पावन अवसरमा हामी हाम्रा ग्राहकवर्ग, उद्योगी, व्यवसायी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली जनहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य, दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: हामी कहाँ लेन्डरेस, ड्युरोक, हेम्पसायर, पाप्रीवास लगायत जातका बंगुरका पाठापाटीहरू तथा मासुका लागि बंगुरहरू होलसेल तथा फुटकर मूल्यमा बिक्री वितरण गरिन्छ। साथै हाम्रो सेवा काठमाडौँबाट पनि उपलब्ध छ। ओके बहुद्देश्य कृषि पशुपन्छी तथा बंगुर पालन फर्म, तुलसीपुर 8 गहते खोला, दान। प्रोप्राइटर ओम कुमारी कुन र मार्केटिङ म्यानेजर कमल राज कुन। मोबाइल नम्बर 9821329980 र 9749531462। सेवा गर्ने मौका दिनुहोला।
0: नववर्ष 2083 सालको पावन अवसरमा हामी हाम्रा ग्राहकवर्ग, उद्योगी, व्यवसायी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली जनहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य, दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: हामी कहाँ साल, सिसौ, असनाबाट निर्माण गरिएका झ्याल, ढोका, चौकस, पल्ला, बक्स, पलङ, लोबेड लगायत सम्पूर्ण फर्निचरका सामग्रीहरू अर्डर अनुसार तयार गरिनुका साथै सुपथ मूल्यमा बिक्री वितरण गरिन्छ। ओली समिल तथा फर्निचर उद्योग, तुलसीपुर 6 घुराई रोड, हात्तीखौवा ओरालो, दाङ। प्रोप्राइटर दल बहादुर ओली र खगेन्द्र ओली। मोबाइल नम्बर 9558829030 र 9558822755। साथै हाम्रो सेवा तुलसीपुर 9 दोघरेबाट पनि उपलब्ध रहेको छ। सेवा गर्ने मौका दिनुहोला।
0: नववर्ष 2083 सालको पावन अवसरमा हामी हाम्रा ग्राहकवर्ग, उद्योगी, व्यवसायी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली जनहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य, दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: हामी कहाँ विभिन्न वाटका सोलर, सोलर ब्याट्री, सोलर पम्पिङ, सोलर गिजर, इलेक्ट्रिक गिजर, इन्भर्टर, पंखा, एलईडी लाइट, इलेक्ट्रिक चुलो, राइस कुकर लगायत वायरिङका सम्पूर्ण सामान तथा इलेक्ट्रिक सामानहरू थोक तथा फुटकर सुपथ मूल्यमा बिक्री गरिन्छ। ओम राप्ती इन्टरप्राइजेस, तुलसीपुर 5 बस पार्क, दाङ, आलु मण्डीको ठिक पूर्वतर्फ। प्रोप्राइटर ओम प्रकाश ओली। मोबाइल नम्बर 9578823820 र 9910916632। सेवा गर्ने मौका दिनुहोला। नववर्ष 2083 सालको पावन अवसरमा हामी हाम्रा ग्राहकवर्ग, उद्योगी, व्यवसायी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपालीजनहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य, दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
0: हामी कहाँ आधुनिक मिलबाट सबै प्रकारका पिसानी, कुटानी तथा पेलानीको काम गरिनुका साथै शुद्ध तोरीको तेल तथा गहुँ, मकै, फापर, कोदो लगायतका पिठो पनि उपलब्ध छ। पवन तेल मिल, तुलसीपुर 9 पुलचोक बेलुवा जाने बाटो 12 घरमाथि पश्चिम तर्फ। प्रोप्राइटर दिनेश कुमार खड्गा। मोबाइल नम्बर 98417055।

0: नववर्ष 2083 सालको पावन अवसरमा हामी हाम्रा ग्राहकवर्ग, उद्योगी, व्यवसायी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपालीजनहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य, दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: सबै सेवा एउटै छानामुनि पलाउ रेस्टुरेन्ट एण्ड मार्ट सेन्टर तुलसीपुर छ भुइयारथान दाङ। साथै हाम्रो अर्को सेवा पलाउ कुखुरा सप्लायर्स एण्ड पलाउ मम तुलसीपुर 5 सल्यान रोड दाङ। प्रोप्राइटर दिनेश बस्नेत र विराज डाँगी। फोन नम्बर 082-5-93-93 र मोबाइल नम्बर 98-578-22-849। सेवा गर्ने मौका दिनुहोला।
0: नववर्ष 2083 सालको पावन अवसरमा हामी हाम्रा ग्राहकवर्ग, उद्योगी, व्यवसायी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपालीजनहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य, दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: हामी कहाँ आइफोन, सामसुङ, ओप्पो, रेडमी, रियलमी, होनर, इन्फिनिक्स, टेक्नो, वान प्लस, भिभो लगायतका मोबाइलहरू पाइनुका साथै सबै घरायसी सामानहरू जस्तै एलजी, हाईटेक, यशोदा, सामसुङ कम्पनीका फ्रिजहरू, इण्डक्सन चुलो, ग्यास चुलो, मिक्सर, राइस कुकर, टीभी, वासिङ मेसिन, डिप फ्रिज, युरोगार्ड, आकर्षक भित्ति घड़ीहरू, चश्माहरू, इयरफोन घड़ी, मोबाइलका कभरहरू लगायत सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू नयाँ वर्षको अवसरमा विशेष अफरका साथ बिक्री वितरण भइरहेको छ। साथै 0% ब्याज दरमै किस्तामा मोबाइल खरिद गर्न सकिन्छ भने सम्पूर्ण बिग्रेका मोबाइलहरू मर्मत पनि गरिन्छ। राप्ती इलेक्ट्रोनिक्स तथा मोबाइल सेन्टर तुलसीपुर 5 बीपी चोक पश्चिम तर्फ दान। प्रोप्राइटर खड्ग पुन मगर। मोबाइल नम्बर 98-449-0062-96। सेवा गर्ने मौका दिनुहोला।
0: नववर्ष 2083 सालको पावन अवसरमा हामी हाम्रा यात्रुवर्ग, यातायात व्यवसायी, गाड़ी धनी, चालक, मजदूर, कर्मचारी, शेयर सदस्य लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपालीजनमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य, दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। सवारी साधन चलाउँदा ट्राफिक नियमको पालना गरौं। सवारी दुर्घटनाबाट आफू पनि बचौं र अरूलाई पनि बचाऊ।
1: अध्यक्ष भुवन भूषाल एवं समस्त राप्ती मालवाहक यातायात सेवा प्रणाली परिवार, प्रधान कार्यालय तुलसीपुर 5 सल्यान रोड दाङ। नववर्ष 2083 सालको पावन अवसरमा हामी हाम्रा सेवाग्राही, स्वास्थ्य कर्मी, चिकित्सक, कर्मचारी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपालीजनहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य, दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। स्वस्थ खानपान र बानी व्यवहारमा ध्यान दिउ, सधैं निरोगी रहौं।
0: हामी कहाँ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर विनोद सिंह, जनरल सर्जन डाक्टर सुभाष लामी थाने, हार जोर्नी नशा तथा बाथरोग विशेषज्ञ डाक्टर रूपेश मान शेरचन, स्नायु नशा तथा मनोरोग विशेषज्ञ डाक्टर संजय रिसाल, कन्सल्टेन्ट फिजिसियन डाक्टर मनोज कुमार तिमल सिन्हा लगायत विशेषज्ञ डाक्टरहरूद्वारा दैनिक बिरामी चेक जाँच गरिनुका साथै एक्सरे, भिडियो एक्सरे, इसिजी, ल्याब सहित फार्मेसी सेवा पनि उपलब्ध छ। राप्ती पोलिक्लिनिक एण्ड रिसर्च सेन्टर प्राली तुलसीपुर 5 नामीनगर दाङ, राप्ती प्रादेशिक अस्पतालको गेट अगाडि दक्षिण तर्फ। फोन नम्बर 082-5-21-332 र मोबाइल नम्बर 98-621-00-280। नववर्ष 2083 सालको पावन अवसरमा हामी हाम्रा ग्राहकवर्ग, उद्योगी, व्यवसायी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपालीजनहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य, दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: हामी कहाँ सरकारी तथा बोर्डिङ स्कूलका रेडीमेड ड्रेसहरू, शर्ट, प्यान्ट, मेड्डी, ट्र्याक सुट, स्वेटर, टाई, बेल्ट, जुत्ता, मोजा, ब्याग पाइनुका साथै स्टेशनरी र खेलकुदका सम्पूर्ण सामानहरू सुपथ मूल्य बिक्री वितरण गरिन्छ। यसजी स्कूल युनिफर्म सप्लायर्स तुलसीपुर 19 बिजौरी दाङ, मानपुर जाने बाटोको ठिक उत्तर तर्फ। प्रोप्राइटर टेक जीएम। मोबाइल नम्बर 98-41-41-28-02। एकपटक सेवा गर्ने मौका दिनुहोला।

0: नववर्ष 2083 सालको पावन अवसरमा हामी हाम्रा ग्राहकवर्ग, उद्योगी, व्यवसायी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली जनहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य, दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: पेट्रोलियम पदार्थमा शुद्धता हाम्रो प्रतिबद्धता। तुलसी व्यापार सेवा, तुलसीपुर छ, अमेलिया रोड, डाङ। प्रोप्राइटर बलदेव शर्मा। फोन नम्बर 082-5201-30। सेवा गर्ने मौका दिनुहोला। नववर्ष 2083 सालको पावन अवसरमा हामी हाम्रा ग्राहकवर्ग, उद्योगी, व्यवसायी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली जनहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य, दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
0: हामी कहाँ सीपीएलका गुणस्तरीय घर वायरिङका सामान तथा एसी पाइनुका साथै दक्ष मिस्त्रीद्वारा थ्री फेस र सिंगल फेसको वायरिङ र एसी जडानको काम पनि गरिन्छ। हिमाल इलेक्ट्रिकल, तुलसीपुर 5, अङ्गलाइन, दाङ। सञ्चालकहरू वामदेव विष्ट, टेक बहादुर केसी र यज्ञ बहादुर बुढा। फोन नम्बर 082-5231-158, मोबाइल नम्बर 98-578-20-731 र 98-578-91-111। सेवा गर्ने मौका दिनुहोला।
1: नववर्ष 2083 सालको पावन अवसरमा हामी हाम्रा अभिभावक, शिक्षक, कर्मचारी, विद्यार्थी, शिक्षा प्रेमी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली जनहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य, दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। अनुशासित वातावरण, गुणस्तरीय शिक्षा र अनुभवी शिक्षकबाट अध्यापन हुने भएकाले आफ्ना नानी बाबुहरूको उज्जवल भविष्यका लागि समयमै भर्ना गरौं।
0: नर्सरीदेखि कक्षा 9 नयाँ शैक्षिक सत्रका लागि भर्ना खुला गरिएको जानकारी गराउँदछौ। प्रिन्सिपल मधुसूदन केसी एवं समस्त हिमाल एकाडेमी परिवार, तुलसीपुर 6, दाङ। मोबाइल नम्बर 98-577-20-351।
1: नववर्ष 2083 सालको पावन अवसरमा हामी हाम्रा ग्राहकवर्ग, उद्योगी, व्यवसायी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली जनहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य, दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। हामी कहाँ दूध, दही, घिउ, पनिर, ताजा फलफूल, चिसो जुस, लस्ती, चिया, कफी, बर्थडे केक लगायत सम्पूर्ण डेरी आइटमहरूको सेवा उपलब्ध छ। हाम्रो डेरी सप्लायर्स तुलसी 5 सल्यान रोड, दाङ, नेपाल टेलिकमको ठिक अगाडि। प्रोप्राइटर कमल केसी र मनिषा केसी। मोबाइल नम्बर 98-4-93-24-354।

0: नववर्ष 2083 सालको पावन अवसरमा हामी हाम्रा ग्राहकवर्ग, उद्योगी, व्यवसायी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपालीजनहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य, दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: हामी कहाँ स्वादिष्ट चाट, चटपटे, पानीपुरी, बिरयानी, मोमो लगायत स्वादिष्ट नास्ताका परिकार पाइनका साथै बिहे पार्टीका लागि बुकिङमा पानीपुरी तथा चाटको सेवा पनि दिइन्छ। साट एन्ड बिरयानी सेन्टर, तुलसीपुर 5, सल्यान रोड, दाङ, नेपाल टेलिकमको ठिक अगाडि।

0: तपाई अहिले सुन्दै हुनुहुन्छ नेपालकै पहिलो वातावरण मैत्री सामुदायिक रेडियो प्रकृति एफएम 93.4 मेगाहर्ज।
1: बेलुका 6 बजेको प्रकृति समय सन्देश। प्लास्टिक जन्य वस्तुहरूको प्रयोग कम गरौं।

0: नमस्कार। बेलुकी 6 बजेको प्रकृति मूलक खबरमा सहकर्मी प्रेम कुमारी मगरसँगै म चेतन ओलीको तपाईलाई हार्दिक स्वागत छ। तपाई यतिबेला हामीलाई दाङ आसपासका जिल्लामा 93.4 MHz इन्टरनेट अनलाइन रेडियो प्रकृति .com सँगै सल्यानको रेडियो कपूर कोड 106.7 MHz लगायत विभिन्न मोबाइल एप्लिकेशनबाट पनि संसारभर एकैसाथ सुनिरहनु भएको छ।
1: मूल खबर शुरू गरौं। अहिलेसम्म स्टुडियोमा प्राप्त प्रमुख खबर शीर्षकहरूबाट।
0: लुम्बिनी प्रदेशका तराईका जिल्लाहरूमा बाल विवाह न्यूनीकरणका लागि प्रहरीसँग अन्तर्क्रिया, न्यूनीकरणका लागि सरकारवालाहरूले गरे प्रतिबद्धता। दाङको तुलसीपुरमा कृषकलाई 50% अनुदानमा काउम्याट वितरण।
1: सल्यानमा ट्राक्टर दुर्घटना हुँदा एकजनाको ज्यान गयो। सड़क क्षेत्रभित्र पर्ने संरचना हटाउन आर्मिस्कोट नगरपालिकाको अनुरोध। कर्णाली प्रदेशको सूचाङ्कमा सुधार ल्याउन आग्रह।
0: नदी तथा खानीजन्य पदार्थको उत्खनन स्वीकृत मापदण्ड अनुसार नै गराउन निर्देशन। मौसम पूर्वानुमान अझै प्रभावकारी बनाउन अनुसन्धान र प्रविधिमा जोड। विदेशमा रहेका 15 अपैतनिक दूत पदमुक्त गर्ने सरकारको निर्णय।
1: र विदेश खबरमा इण्डोनेसियामा ज्वालामुखी विस्फोट हुँदा 3 जनाको ज्यान गयो। 20 जना पर्वतारोहीको खोजी चल्दै। खेल खबरमा नेपाल 1 लगातार दोस्रो जित। अमेरिका 3 विकेटले पराजित।
2: शरीर दुखाइले हैरान हुनुहुन्छ?
3: ढाडको नसा च्यापिएको, घुँडा दुख्ने, घुँडा थिएको, गर्दन दायाँ बायाँ गर्दा दुख्ने, हात माथि नउठ्ने, कुर्कुच्चा दुख्ने, मुख बाँधिएको, माइग्रेन, पिनास वा दाँतको दुखाई, लिभरको समस्या वा कुनै पनि स्वास्थ्य समस्याको उपचार अब प्राकृतिक पद्धतिबाट पतञ्जली सेवा स्टोर तुलसीपुरमा।
2: साथै अकुप्रेसर, अकुपञ्चर विधि सहित नसा रोगको उपचार, पाइल्स, फिस्टुला, ग्यास्ट्रिक, बाथरोग, पत्थरी, उच्च तथा निम्न रक्तचापको उपचार, योग, ध्यान, प्राणायाम र आसनको निशुल्क परामर्श, आयुर्वेदिक औषधि पनि उपलब्ध छ।
3: आजै आउनुहोस्, दुखाइबाट मुक्ति पाउनुहोस्, प्राकृतिक उपचार नै रोज्नुहोस्। पतञ्जली सेवा स्टोर
2: तुलसीपुर 6 नेपालगंज रोड दान मदन आश्रित चौकदेखि उत्तरतर्फ र मालपोट कार्यालयदेखि ठिक पश्चिमतर्फ।
3: दक्ष तथा अनुभवी प्रोपराइटर एमडी अकुप्रेसर थेरापिस्ट शिव कुमार आचार्य। मोबाइल नम्बर 98449083128। एकपटक सेवा गर्ने मौका दिनुहोला।
1: अब मूल खबर विस्तारमा।
0: बाल विवाह न्यूनीकरणका लागि नेपाल प्रहरीका अधिकारी तथा सरकारवालाहरूले प्रतिबद्धता जनाएका छन्। लुम्बिनी प्रदेशका तराईका जिल्लामा बाल विवाह न्यूनीकरणका लागि प्रहरी अधिकृतहरूसँग अन्तर्क्रिया कार्यक्रम गरिएको थियो। लुम्बिनी प्रदेश तराईका जिल्लाका प्रहरी अधिकारी तथा प्रदेश प्रहरी कार्यालयहरूका प्रहरीहरूले बाल विवाह न्यूनीकरणका लागि सरकारवालासँग सहकार्य गरेर अगाडि जाने बताएका छन्। उनीहरूले सूचनामा प्रभावकारिता नहुँदा न्यूनीकरण तथा कानूनी दायरामा ल्याउन समस्या भएको भन्दै सूचना संयन्त्र प्रभावकारी बनाउन लाग्न समेत आग्रह गरेका छन्। प्रहरी संयन्त्रमा बाल विवाहको सूचना र जानकारी नै कम आउने गरेको उनीहरूको भनाइ छ। बेस संस्था ब्याकवार्ड सोसाइटी एजुकेशनको आयोजना तथा जस्ट राइट फर चिल्ड्रेनको आर्थिक सहयोगमा दाङको चखोरामा भएको प्रहरीसँगको अन्तसमन्वयात्मक बैठकमा सहभागी प्रहरी अधिकारीहरूले यस्तो बताएका हुन्। बाल बालिकाका लागि न्यायमा पहुँच बाल विवाह मुक्त नेपाल अभियान अन्तर्गत कार्यक्रम आयोजना गरिएको बताइएको छ। कार्यक्रममा लुम्बिनी प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी अधिकृतहरू तथा त्यस अन्तर्गतका कार्यालय दाङ, बाँके, बर्दिया, कपिलवस्तु, रूपन्देही लगायतका प्रहरी कार्यालयका प्रहरी अधिकृतहरूको सहभागिता रहेको थियो। कार्यक्रममा बोल्ने वक्ताहरूले बाल विवाह मुक्त समाज निर्माणका लागि राज्य प्रहरी र नागरिक समाजको साझा जिम्मेवारी आवश्यक रहेको बताएका छन्। उनीहरूले बाल बालिकाको क्षेत्रमा लगानी गर्नु राज्यको दायित्व भएको र बाल बालिकाको अनुहारमा मुस्कान देखिए मात्रै देशको भविष्य उज्यालो हुने बताएका छन्। यसका लागि विधायकहरूले कानून निर्माण र सहजीकरणमा भूमिका निभाउनु पर्नेमा जोड दिएको छ। कार्यक्रममा लुम्बिनी प्रदेश प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक शारदा प्रसाद चौधरीले बाल विवाह समाजमा बढ़ेको र यसको न्यूनीकरण तथा अन्त्यका लागि सबैको सहकार्य र एकता आवश्यक रहेको बताउनु भएको छ। यसै गरी इलाका प्रहरी कार्यालय तुलसीपुर दाङका प्रमुख डीएसपी होमबहादुर पराजुलीले अशिक्षा र प्रविधिको गलत प्रयोगले बाल विवाहको चुनौती थपिएको बताउनुभयो। उहाँले कानूनी रूपमा बाल विवाहका मुद्दा 3 महिनाभित्र दर्ता गरिसक्नुपर्ने प्रावधान रहेको जानकारी दिनुभयो। यसका लागि सूचना अपरिहार्य भएको र समाजले सूचना दिनुपर्ने उहाँको भनाइ छ।
1: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम अन्तर्गत कार्यक्रम कार्यान्वयन इकाई दाङले संचालन गरेका जोन तथा सुपर जोन कार्यक्रमबाट दाङमा कृषि उत्पादन र व्यवसायीकरणमा सफलता मिलेको छ। आर्थिक वर्ष 2073-74 मकै सुपर जोन मार्फत कार्यक्रम अघि बढ़ेको थियो। त्यसपछि तोरी मौरी र बाख्रा लक्षित कार्यक्रमहरूको क्षेत्र विस्तार, उत्पादकत्वमा वृद्धि र कृषकको आमदानी बढ़ाउन बल पुगेको पाइएको छ। मकै सुपर जोन लम्ही नगरपालिका, राप्ती गढ़ुवा र राजपुर गाउँपालिकामा विस्तार गरिएको छ। त्यसै गरी तोरी जोन घोराइपा महानगरपालिका, तुलसीपुर उपमहानगरपालिका वडा नम्बर 1, शान्तिनगर गाउँपालिका, बबई र दंगीसरण गाउँपालिकामा चलिरहेको छ। यस्तै मौरी जोन घोराई उपमहानगरपालिका, तुलसीपुर उपमहानगरपालिका तथा बंगलाचुली गाउँपालिकामा केन्द्रित रहेको छ। बाख्रा जोन भने लम्ही नगरपालिका वडा नम्बर 7, 8, 9 तथा राजपुर गाउँपालिका वडा नम्बर 5, 6 र 7 कार्यान्वयन भइरहेको छ। कार्यक्रम शुरू हुँदा 970 हेक्टरमा समेत रहेको मकै खेती हाल बढ़ेर करिब 4,100 हेक्टर भन्दा बढ़ी क्षेत्रमा विस्तार भएको छ। मकै सुपर जोनमा उत्पादन र उत्पादकत्व दुवैमा सुधार देखिएको छ।
0: दाङको तुलसीपुर उपमहानगरपालिकाले पशुपालन व्यवसायलाई थप व्यवस्थित र आधुनिक बनाउने उद्देश्यले कृषकलाई 50% अनुदानमा काउम्याट वितरण गरेको छ। नगरपालिकाको पशु सेवा शाखाको आयोजनामा आज एक कार्यक्रमका बीच विभिन्न वडाका कृषकहरूलाई काउम्याट हस्तान्तरण गरिएको हो। नगरपालिकाले भ्रमणका लागि छुट्याएको बजेटलाई काटेर दूध उत्पादन गर्ने गाई भैंसीलाई आरामदायी वातावरण उपलब्ध गराई उत्पादन वृद्धि गर्ने लक्ष्य सहित अनुदान कार्यक्रम सञ्चालन गरिएको पशु सेवा शाखाले जनाएको छ। गोठभित्र राखिने काउ म्याटले पशुलाई चिसोपना र कड़ा भूईबाट हुने असर कम गर्ने, सरसफाईमा सहजता ल्याउने र पशुको स्वास्थ्यमा सुधार ल्याउने सहयोग पुग्ने विश्वास गरिएको छ। कार्यक्रममा सहभागी कृषकहरूले अनुदानमा काउ म्याट प्राप्त भएपछि पशुपालन व्यवसाय सञ्चालन गर्न थप सहज हुने बताएका छन्। उनीहरूले आधुनिक प्रविधि र सामग्रीको प्रयोगले पशुको स्वास्थ्यमा सकारात्मक प्रभाव पर्ने र दूध उत्पादनमा समेत वृद्धि हुने अपेक्षा गरेको बताएका छन्। यसै गरी दुग्ध उत्पादक किसानहरूले नगरपालिकाले पछिल्लो समय कृषकका लागि सकारात्मक कार्यक्रमहरू शुरू गरेको बताउँदै आगामी दिनमा पनि किसानको समस्यालाई मध्यनजर गर्दै थप कार्यक्रम आवश्यक रहेको बताएका छन्। सो अवसरमा बोल्दै तुलसीपुर महानगरपालिकाका मेयर टीकाराम खड्गाले कृषकको समस्यालाई मध्यनजर गरी नगरपालिकाले काम गरिरहेको बताउनुभयो। आगामी दिनमा बजेटलाई अझै वृद्धि गर्दै लैजाने उहाँको भनाइ छ। कृषकलाई व्यावसायिक पशुपालनतर्फ आकर्षित गर्न यस्ता अनुदानमुखी कार्यक्रमलाई निरन्तरता दिइने पनि जनाइएको छ। यसैबीच हामीले काउ म्याटको फाइदाका विषयमा पशु सेवा शाखा प्रमुख डाक्टर मनोज ओलीलाई सोधेका छौं।
4: तुलसीपुर महानगरपालिका पशु सेवा शाखाले 50% अनुदानमा कृषकहरूलाई काउ म्याट वितरण कार्यक्रम हामीले आयोजना गरेका थियौं र आज जम्मा जम्मी 17 जना कृषकहरूलाई, व्यावसायिक गाई भैँसी पालक किसानहरूलाई 109 वटा काउ म्याट हामीले किसानहरूलाई वितरण गरेका छौं। यो काउ म्याट वितरणको मुख्य उद्देश्य भनेको जुन गाई भैँसीहरूलाई पक्की खोरमा राख्दाखेरि आउने जुन समस्याहरू हुन्छन्, विशेष गरेर चिसोबाट हुने समस्या, खोरमा चिप्लिने समस्या, त्यसै गरी कहिलेकाहीँ थुनेलोको समस्या र पशुलाई लगातार रूपमा चिसोमा बसिरहँदाखेरि उसलाई अप्ठ्यारो हुने भएको हुँदा यो मुख्यत पशुको उत्पादन क्षमता वृद्धि गर्ने, पशुलाई आराम दिलाउने र सँगसँगै पशुलाई विभिन्न प्रकारका जुन समस्याहरू हुन्छन् त्यो कम गर्ने उद्देश्यका साथ चाहिँ हामीले किसानहरूलाई आज काउ म्याट वितरण गरेका छौँ। यसमा 109 वटा काउ म्याटहरू आज वितरण हुँदैछन् र सँगसँगै हजुरलाई भन्नुपर्दा यो जम्मा जम्मी प्रत्येक काउ म्याट घाट सहितको 64 सय

0: भएको छ। मुख्य निर्वाचन अधिकृत रेउटी रमन भट्टराईका अनुसार भोलि बिहान हुने निर्वाचनको तयारी पूरा भइसकेको छ। कुल मतदाता 8,049 जना रहेको उहाँले बताउनुभयो। यसैबीच संस्थाको आगामी नयाँ नेतृत्वका लागि अध्यक्षमा 3 जना चुनावी मैदानमा उत्रिएका छन्। उनीहरूले प्यानल नै बनाएर चुनाव लड्न लागेका हुन्। संस्थाको अध्यक्ष पदमा ध्रुव केसी, सुमन शर्मा र किशोर कुमार आचार्य चुनावी मैदानमा रहनु भएको छ। यसै संस्थाको 1 जना वरिष्ठ उपाध्यक्ष पदका लागि 2 जनाको उम्मेद्वारी परेको छ, जसमा भरतमणि पाण्डे र यशोदा देवी पाण्डे चुनावी मैदानमा रहनु भएको छ। यस्तै 1 जना महिला उपाध्यक्ष पदका लागि कुमारी खड्गा, निरजा पोखरेल र कमला लम्साल गरी 3 जना बीच प्रतिस्पर्धा हुने भएको छ। यस्तै सचिव पदका लागि 2 जनाको उम्मेद्वारी परेको छ, जसमा धर्मेन्द्र श्रेष्ठ र दिनेश ओली रहनु भएको छ। संस्थाको कोषाध्यक्ष पदका लागि पहलमान थापा, टीकाराम ओली र दिनेश आचार्य बीच प्रतिस्पर्धा हुने भएको छ। यस्तै संस्थाको खुल्ला 3 सदस्य पदका लागि 7 जनाको उम्मेद्वारी परेको छ।
1: तुलसीपुर दाङ सुनचाँदी व्यवसायी संघले माध्यमिक विद्यालय तुलसीपुर 2 बालापुरमा आज विद्यार्थीहरूलाई पोशाक सहित शैक्षिक सामग्री वितरण गरेको छ। संघले सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न सामाजिक सहयोग कार्यक्रम गर्दै आएकोमा यस वर्ष विद्यार्थीहरूलाई पोशाक र शैक्षिक सामग्री वितरण गरेको हो। संघका अध्यक्ष हरिकृष्ण विकको अध्यक्षता तथा मानव अधिकार तथा शान्ति समाजका पूर्व केन्द्रीय वरिष्ठ उपसभापति सुशील बस्नेतको प्रमुख आतिथ्यता र नेपाल सुनचाँदी व्यवसायी महासंघका केन्द्रीय सदस्यहरू लोकबहादुर स्वर्णकार, मदन केसी र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तिलक केसीको विशिष्ट आतिथ्यतामा कार्यक्रम भएको थियो। सो अवसरमा बोल्दै प्रमुख अतिथि बस्नेतले शैक्षिक सहयोग कार्यक्रममा शिक्षामा पहुँच बढ़ाउन मदत पुग्ने बताउनु भएको छ। उहाँले विद्यार्थीहरूलाई पढ्नका लागि प्रेरित गर्दै शिक्षामा पहुँच नहुनेहरूका लागि शैक्षिक सहयोग जस्ता कार्यक्रमको महत्वपूर्ण भूमिका हुने बताउनुभयो। यसै गरी नेपाल सुनचाँदी व्यवसायी महासंघका केन्द्रीय सदस्यहरू द्वय लोकबहादुर स्वर्णकार र मदन केसीले बाल बालिकालाई पढ्नका लागि ध्यान दिन आग्रह गर्नुभयो। आफूहरूले विद्यार्थीहरूको भविष्यका लागि यस्ता खाले कार्यक्रम सञ्चालन गर्दै आएको बताउँदै सहयोग गर्न पाउँदा खुशी लागेको समेत बताउनु भएको छ। यसै गरी सो अवसरमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तिलक केसी र प्रधान अध्यापक गणेशमान खड्गाले विद्यार्थीहरूलाई शैक्षिक सामग्री सहयोग गरेकोमा सुनचाँदी व्यवसायी संघप्रति धन्यवाद ज्ञापन गर्नुभएको थियो। साथै विद्यालयमा यस्ता शैक्षिक सहयोग कार्यक्रमले शिक्षामा थप हौसला प्राप्त हुने भन्दै आगामी दिनहरूमा पनि सहयोगको अपेक्षा गर्नुभएको थियो। संघले विद्यालयमा अध्ययनरत दलित र अति विपन्न परिवारका 10 जना बालबालिकाहरूलाई विद्यालय पोशाक सहित शैक्षिक सामग्री र अन्य कक्षा 1-3 सम्मका विद्यार्थीहरूलाई स्टेशनरी सामग्री सहयोग गरेको हो। संघका कोषा अध्यक्ष लीला बहादुर ओलीको स्वागत मन्त्रबाट शुरू भएको कार्यक्रमको सहजीकरण महासचिव तुलसीराम सुनारले गर्नुभएको थियो। यसैबीच सुनचाँदी व्यवसायी संघका सदस्य समेत रहेका जयलक्ष्मी ज्वेलर्सका संचालक निपुल सुनारले पनि आफ्नो व्यक्तिगत लगानीमा पश्चिम दाङको शान्तिनगर 4 जुम्लेकुलामा रहेको सरस्वती आधारभूत विद्यालयमा शैक्षिक सामग्री सहयोग गर्नुभएको छ। उहाँले आफ्नो जन्मदिनको अवसरमा 22 जना विद्यार्थीलाई शैक्षिक सामग्री सहयोग गरेको बताउनु भएको छ। तपाई अहिले बेलुकी 6 बजेको प्रकृति मूल खबर सुनिरहनु भएको छ। खबरको सिलसिला जारी नै छ, रेडियो सुन्दै गर्नुहोला।
2: घर आँगन सुन्दर बनाउनका लागि फुलहरूको बगैँचा बनाउनु पर्नेछ। नयाँ नयाँ प्रजातिका फुलका बिरुवाहरू कहाँ पाउँछ होला?
3: ओहो दाई, के सोचमा परिरहनु भएको छ त? नेचुरल नर्सरी छँदैछ नि। मेरो घरमा भएका सबै फुलका बिरुवाहरू त्यहीँबाट ल्याएको हो। सबै प्रकारका फुलका बिरुवाहरू पाउँछ नि त्यहाँ।
4: हजुर, तपाईलाई पनि 12 महिना कुनै पनि सिजनल तथा सजावटको फुल, विभिन्न प्रजातिका फलफूलका बिरुवा, बिहे तथा व्रतबन्धका लागि गुलाबको वरमाला, दुबोमाला, पुष्प बुकी, सयपत्रीका माला, सजावटका गमला आवश्यक परे तुरन्त सम्पर्क गर्नुहोस्। यति मात्रै होइन, घरमा पुगेर मालीको काम पनि गरिन्छ।
3: थप जानकारीका लागि नेचुरल नर्सरी, तुलसीपुर 8 दुधेना दाङ, दाना फ्याक्ट्री नजिकै, सञ्चालक बुद्धिराज पौडेल, मोबाइल नम्बर 9845327695 र 9810126000। एकपटक सेवा गर्ने मौका दिनुहोस्।
5: ए मिरा, के भयो? बिहानै घर बाहिर झोक्राएर बसिरहेकी छस् त, रातभरि सुतिनस् क्या हो?
6: कहाँ सुत्नु, मच्छरले सुत्नै दिँदैन, हैरान बनाइसक्यो टोकेर।
7: हजुर, के तपाईँको पनि यस्तै समस्या त छैन? यदि त्यसो हो भने अब चिन्ता लिनु पर्दैन।

0: लामखुट्टेको टोकाईबाट सुरक्षित रहन र कुनै पनि झन्झट बिना सजिलै प्रयोग गर्न सकिने स्ट्यान झोल प्रसुन ट्रेडर्समा उपलब्ध छ। यति मात्रै होइन, नयाँ वर्षको अवसरमा विशेष छुटका साथ विभिन्न प्रकारका झोल, स्कूल ड्रेस, साडी, धोती, कुर्ता सुरुवाल लगायत सबै प्रकारका काँचो कपडाहरू सुपथ मूल्यमा बिक्री वितरण भइरहेको छ। प्रसुन ट्रेडर्स तुलसीपुर 5 वीरेन्द्र चोक गणेश डेरीको छेउमा, प्रोप्राइटर प्रसुन ओझा, फोन नम्बर 0825209447।
1: एक पटक सेवा गर्ने मौका दिनुहोस्।
2: विश्रामपछि प्रकृति मूल खबरमा तपाईलाई फेरि स्वागत छ। अब बाँकी खबर।
3: सल्यानमा ट्रयाक्टर दुर्घटना हुँदा चालकको ज्यान गएको छ भने दुईजना घाइते भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जानकारी दिएको छ। जिल्लाको फारूला सौरदेखि भूसखोलातर्फ जाँदै गरेको रायक्त 4495 नम्बरको ट्रयाक्टर आज दिउँसो 1:30 बजे दार्मा गाउँपालिका 2 भूसखोला नजिकै दुर्घटना भएको प्रहरीले जनाएको छ। दुर्घटनामा परि ट्रयाक्टर चालक सोहीवडाका अन्दाजी 17 वर्षीय प्रदीप विकको ज्यान गएको हो। दुर्घटनामा परि गम्भीर घाइते भएका विकलाई उपचारका लागि थुम्के शल्य स्वास्थ्य चौकी लगिएकोमा स्वास्थ्य चौकीले मृत घोषणा गरेको प्रहरीले जनाएको छ। यसै दुर्घटनामा परि सोहीवडाको भोजखोलाका अन्दाजी 17 वर्षीय टेक बहादुर विक र सोही ठाउँका 22 वर्षीय विशाल विक घाइते भएको प्रहरीले जनाएको छ। घाइते भएका मध्ये टेक बहादुर विकको स्वास्थ्य चौकीमा उपचार भइरहेको छ भने विशाल विकको थप उपचारका लागि बाँकीको नेपालगंज रिफर गरिएको छ। दुर्घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ।
2: रूकुम पश्चिमको 8 बिस्कुट नगरपालिकाले वडा नम्बर 9 को राडी बजार सड़क क्षेत्रभित्र पर्ने घर तथा टहरा हटाउन आग्रह गरेको छ। आज नगरपालिकाले एक सूचना जारी गर्दै सड़क क्षेत्रभित्र पर्ने राडी बजार आसपासका घर टहरा हटाउन अनुरोध गरेको हो। रेडियो नेपाल चोकदेखि प्रहरी कार्यालयसम्म सड़क निर्माण गर्नुपर्ने भएकाले मापदण्ड विपरीत रहेका संरचना हटाउन भनिएको हो। उक्त सड़क निर्माणको जिम्मा 8 बिस्कुट नगरपालिका 4 रहेको युरो निर्माण सेवाले पाएको छ। निर्माण कम्पनीले सड़क निर्माणका लागि आवश्यक साइट उपलब्ध गराइदिन नगरपालिकामा निवेदन दिएपछि सड़कभित्र पर्ने घर र टहरा हटाउन आग्रह गरिएको नगरपालिकाले जनाएको छ।
3: कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल खनेलले सरकारी जग्गा खाली गराउने नाममा भूमिहीन सुकुम्बासीमाथि ज्यादती भइरहेको बताउनु भएको छ। यो ज्यादती बन्द गर्न उहाँले केन्द्र सरकारलाई आग्रह समेत गर्नुभयो। आज सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाको 50 औं स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रममा बोल्दै उहाँले जनतालाई कानून कार्यान्वयनको नाममा आतंकित बनाउने काम भएको बताउनुभयो। लोकतान्त्रिक व्यवस्थामा जनताले सुरक्षित र आश्वस्त महसुस गर्न पाउनुपर्ने भए पनि पछिल्लो समय सुकुम्बासी व्यवस्थापनको नाममा नागरिकको कुसमुकुसको अवस्थामा रहेको बताउनुभयो। वास्तविक अवस्था अध्ययन नगरी सुकुम्बासी बस्ती खाली गराउने कार्यले सर्वसाधारण त्रसित बनेको समेत उहाँको भनाई छ।
2: कर्णाली प्रदेशमा कार्यरत विकास साझेदार संस्थालाई कर्णालीका लागि आएको बजेट सदुपयोग गर्न आग्रह गरिएको छ। कर्णालीको गरीबी, अशिक्षा, बेरोजगारी, अभाव लगायतका समस्या हटाउन भनी आएका विकास साझेदार संस्थाले कर्णालीको सूचाङ्कमा सुधार ल्याउन आएको बजेटको सदुपयोग गर्नुपर्नेमा जोड दिइएको हो। मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयले हिजो आयोजना गरेको कार्यक्रममा बोल्ने वक्ताहरूले कर्णालीका निम्ति भनेर जे जति बजेट आए पनि त्यसलाई सदुपयोग गरी कर्णालीको अवस्था सुधार गर्नुपर्नेमा जोड दिएका हुन्।
3: नेपाल सरकारका प्रवक्ता एवं शिक्षा विज्ञान तथा प्रविधि मन्त्री सस्मित पोखरेलले संवैधानिक परिषदले कार्यक्षमतालाई मुख्य आधार बनाएर प्रधान न्यायाधीशमा डाक्टर मनोज कुमार शर्मालाई सिफारिश गरेको बताउनु भएको छ। वरियताक्रम मिचेर चौथो वरियताका न्यायाधीश शर्मालाई संवैधानिक परिषदले प्रधान न्यायाधीशमा सिफारिश गरेको भन्दै आलोचना भइरहेका बेला सरकारका प्रवक्ता पोखरेलले राजनीतिको प्रभावमा नपरेका र कार्यक्षमतामा अब्बल भएकाले शर्मालाई प्रधान न्यायाधीशमा सिफारिश गर्ने निर्णय संवैधानिक परिषदमा भएको दावी गर्नुभयो। आजको मन्त्री परिषद बैठकपछि निर्णय सुनाउने क्रममा पत्रकारको प्रश्नको जवाब दिँदै उहाँले न्यायालयलाई सुधार गर्दै लैजाने क्रम पहिलो पटक शुरू भएको बताउँदै यसलाई अझै व्यवस्थित ढंगले अघि बढ़ाउने उल्लेख गर्नुभएको छ।
2: सरकारले विभिन्न देशमा रहेका 15 जना अवैतनिक दूतलाई पदमुक्त गर्ने निर्णय गरेको छ। आज बसेको मन्त्री परिषद बैठकले विभिन्न देशमा रहेका अवैतनिक दूतलाई फिर्ता बोलाउने निर्णय गरेको सरकारका प्रवक्ता समेत रहेका शिक्षा मन्त्री सस्मित पोखरेलले जानकारी दिनुभएको छ। यसैगरी बैठकले यही वैशाख 28 गते सोमबार दिउँसो 4 बजे संघीय संसदको दुवै सदनलाई सम्बोधन गर्नका लागि राष्ट्रपति रामचन्द्र पौडेललाई अनुरोध गर्ने पनि निर्णय गरेको छ।
3: परराष्ट्र मन्त्रालयले मध्यपूर्वको समग्र परिस्थिति पछिल्ला दिनमा सामान्यीकरणतर्फ उन्मुख भइरहेको बताएको छ। मन्त्रालयले मध्यपूर्वमा रहेका नेपाली नागरिक सुरक्षित रहेको जनाएको हो। मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता लोकबहादुर पौडेल छेत्रीले खाड़ी क्षेत्रमा दिगो शान्तिका लागि समझदारी बन्दै गएको र अवरूद्ध यातायात तथा आपूर्ति श्रृंखला छिट्टै शुरू हुने विश्वास समेत व्यक्त गर्नुभएको छ। प्रवक्ता छेत्रीका अनुसार यूएईको फुजेरामा भर्खरै भएका केही छिटफुट घटना बाहेक समग्र सुरक्षा अवस्था सकारात्मक रहेको छ।
2: जल तथा मौसम विज्ञान विभागले आगामी मनसून ऋतुमा देशका अधिकांश स्थानमा सरदरभन्दा कम वर्षा हुने आकलन गरेको छ। विभागको जलवायु विज्ञान महाशाखाले जेठ 18 असोज 14 चार महिनाको मनसून ऋतुको जलवायु आकलन सार्वजनिक गर्दै पानी कम पर्ने र अधिकतम तथा न्यूनतम तापक्रम देशभर सरदरभन्दा बढ़ी हुने अर्थात गर्मी बढ़ने अनुमान गरेको हो। वर्षाको आकलन अनुसार कर्णाली प्रदेशको दक्षिण भूभाग, लुम्बिनी प्रदेशको अधिकांश भूभाग, मध्य प्रदेशको पूर्वी भूभाग र कोशी प्रदेशको दक्षिणी भूभागमा सरदरभन्दा कम वर्षा हुने सम्भावना 55-65% छ। सुदूरपश्चिम प्रदेशको अधिकांश भूभाग, मध्य प्रदेशको पश्चिमी भूभाग र कोशी प्रदेशको मध्य भूभागमा पनि 45-55% सरदरभन्दा कम पानी पर्ने सम्भावना छ। कर्णाली र कोशी प्रदेशका उत्तरी भूभागमा भने 35-45% सरदर वर्षा हुने सम्भावना रहेको र देशका बाँकी भूभागमा 35-45% सरदरभन्दा कम वर्षा हुने विभागले जनाएको छ।
3: प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले नदीजन्य तथा खनिजन्य पदार्थको उत्खनन संकलनलाई स्वीकृत मापदण्ड वातावरणीय प्रभाव मूल्यांकन तथा प्रचलित कानून बमोजिम मात्रै गराउन सम्बन्धित मन्त्रालय र तहलाई निर्देशन दिएको छ। सो कार्यालयले दिएको निर्देशनमा निर्माणमा प्रयोग हुने ढुंगा, गिटी, बालुवा, माटो लगायत नदीजन्य र खानीजन्य पदार्थको उत्खनन स्थानीय तहबाट हुँदै आएकोमा नदीजन्य र खानीजन्य पदार्थको उत्खनन संकलन ओसार पसार तथा बिक्री वितरण लगायत कार्य गैर कानूनी तरिकाले भइरहेको गुनासो र जानकारीप्रति ध्यानाकर्षण भएको जनाएको हो।
2: मूल खबरमा अब विदेश खबर। इण्डोनेशियामा ज्वालामुखी विस्फोट हुँदा 3 पदयात्रीको ज्यान गएको छ। हालमा हेरा टापुमा रहेको माउन्ट डुकोनोमा ज्वालामुखी विस्फोट हुँदा बेपत्ता भएका अन्य 20 पर्वतारोहीको खोजी भइरहेको इण्डोनेशियाली अधिकारीहरूलाई उद्धृत गर्दै समाचार संस्था अल जजिराले जनाएको छ। स्थानीय समय अनुसार आज बिहान 7:41 ज्वालामुखी विस्फोट भएको हो। स्थानीय उद्धार एजेन्सीका प्रमुख इवान रामदानीका अनुसार विस्फोटकमा फँसेका 20 पदयात्रीको खोजी गर्न प्रहरी सहित दर्जनौ कर्मचारी खटाइएको छ।
3: र मूल खबरको अन्तमा खेल खबर। एक दिवसीय अभ्यास श्रृंखलाको दोस्रो खेलमा नेपाल ए टोलीले अमेरिकालाई 3 हराएको छ। अमेरिकाले दिएको 263 रनको लक्ष्य नेपाल ए ले 49 ओभर र एक बलमा 7 गुमाएर भेटाएको थियो। नेपालका मयन यादवले 72 रन बनाउनु भएको थियो। अमेरिकाका मिलिन्द कुमारले 2 लिनुभएको थियो। यसअघि माथिल्लो मुल्फानी मैदानमा टस जितेर ब्याटिङ गरेको अमेरिकाले 50 ओभरमा 8 गुमाएर 262 रन बनाएको थियो। अमेरिकाका स्मित पटेलले शतक बनाउनु भएको थियो। पटेल 108 बलमा 116 रन जोडेर आउट हुनुभएको थियो।
2: यिनी खबरसँगै हामी प्रकृति मूल खबरको पछाडमा आइपुगेका छौं। विदा हुनु अघि अहिले प्रसारण गरिएका प्रमुख खबर शीर्षकहरू फेरि एकपटक।
3: लुम्बिनी प्रदेशमा बाल विवाह न्यूनीकरणका लागि प्रहरीसँग अन्तर्क्रिया, न्यूनीकरणका लागि सरकारवालाहरूको प्रतिबद्धता। डाङको तुलसीपुरमा कृषकलाई 50% अनुदानमा काउम्याट वितरण।
2: सल्यानमा ट्र्याक्टर दुर्घटना हुँदा एकजनाको ज्यान गयो। सड़क क्षेत्रभित्र पर्ने संरचना हटाउन रूकुमको आदिस्कोट नगरपालिकाको अनुरोध। कर्णाली प्रदेशको सूचाङ्कमा सुधार ल्याउन आग्रह।
3: विदेशमा रहेका 15 अवैतनिक दूत पदमुक्त गर्ने सरकारको निर्णय नदी तथा खानेजन्य पदार्थको उत्खनन स्वीकृत मापदण्ड अनुसार नै गराउन निर्देशन मौसम पूर्वानुमान अझै प्रभावकारी बनाउन अनुसन्धान र प्रविधिमा जोड़
2: र विदेश खबरमा इण्डोनेसियामा ज्वालामुखी विस्फोट हुँदा 3 जनाको ज्यान गयो 20 जना बेपत्ता खेल खबरमा नेपाल 1 को लगातार दोस्रो जीत अमेरिका 3 विकेटले पराजित
3: हाउस त बेलुकी 6 बजेको प्रकृतिमूल खबर सकियो रेडियो प्रकृतिका प्राविधिक रोमा पुन र रेडियो कपुरकोट सल्यानका प्राविधिक प्राप्त विषयलाई धन्यवाद दिँदै सहकर्मी चेतन ओलीसँगै म प्रेम कुमारी मगर पनि विदा हुन्छौ नमस्कार।

0: मकै तपाईहरुले सुनिरहनु भएको छ हैन ल सुन्न नभुल्नु होला है
1: हामीलाई थाहा छ कि क्यान्सर पत्ता लागिसकेपछि तपाईको जीवन एकदमै बदलिन्छ हो यो साच्चै ठूलो चुनौती हो तर अब यो चुनौतीलाई तपाईले एक्लै सामना गर्नु पर्दैन हामीसँग विश्व स्तरीय तथा अत्याधुनिक पेटसिटी स्क्यान सिटी गाइडेड बायोप्सी जस्ता क्यान्सर डायग्नोसिस र नेपालकै उत्कृष्ट उपचार सुविधाहरू केमोथेरापी रेडिएसन थेरापी क्यान्सर सर्जरी आदि छन् हाम्रो अनुभवी क्यान्सर विशेषज्ञहरूको टोली जसले क्यान्सर रोगलाई दीर्घकालीन रूपमा निको पार्न तपाईँको हरेक पाइलामा साथ दिन तयार छन् साँच्चै भन्नुपर्दा क्यान्सरसँगको लडाईमा पहिलो पाइलादेखि हरेक पाइलासम्म हामी तपाईँको साथमा छौं साथै क्यान्सर उपचारको लागि पूर्वाञ्चल क्यान्सर अस्पतालमा आउने बिरामीहरूलाई यति एयरलाइन्ससँगको सहकार्यमा निशुल्क हवाई टिकटको पनि व्यवस्था गरिएको छ पूर्वाञ्चल क्यान्सर अस्पताल बिर्तामोड झापा बीएनसी अस्पतालसँगै एउटै परिसरमा क्यान्सर उपचारमा नेपालकै अग्रणी अस्पताल हाम्रो हेल्पलाइन 023-535-942 023-535-942
2: अब काठमाडौँकै उच्च स्तरीय स्वास्थ्य सेवा सुविधा दाङको तुलसीपुर र मोतीपुरमा अवस्थित रातिला केयर हस्पिटलमा
3: स्वास्थ्यमा समस्या छ जिल्ला बाहिर काठमाडौँ बुटवल नेपालगञ्ज जाने सोचमा हुनुहुन्छ
2: यदि त्यसो हो भने कुनै चिन्ता छैन ढुक्क हुनुहोस् रातिला केयर हस्पिटल प्राली तुलसीपुर र मोतीपुरबाट सबै प्रकारका विशेषज्ञ सेवाहरू 24 घण्टा प्रदान भइरहेको सहर्ष जानकारी गराउँदछौ
3: तुलसीपुर र मोतीपुरबाट विशेषज्ञ डाक्टरद्वारा दिइने विशेषज्ञ सेवाहरू
2: 10 बेड आइसीयू सेवा
3: 10 बेड एनआईसीयू सेवा
2: 10 बेड एसडीयू सेवा
3: नर्मल डेलिभरी तथा सीएस सेवा
2: 24 घण्टा इमर्जेन्सी यूएसडी ल्याब सेवा
3: अत्याधुनिक अपरेशन कक्ष सहित दूरबीन विधिबाट ठुला तथा साना अपरेशन सेवा
2: सरल सर्वसुलभ गुणस्तरीय स्वास्थ्य सेवा बिरामीको सेवामा हाम्रो प्रतिबद्धता रातिला केयर हस्पिटल तुलसीपुर 7 मोतीपुर र तुलसीपुर 5 गलाइन दान फोन 082-522-686 र 590-475
4: खुसीको खबर
5: तपाई हाम्रै सहर तुलसीपुरमा नवज्योति आँखा उपचार केन्द्र सञ्चालनमा आएको सहर्ष जानकारी गराउँदछौ आँखा सम्बन्धी सम्पूर्ण समस्याहरूको समयमै जाँच गराइ आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्
6: हाम्रा सेवाहरू
5: आँखा विशेषज्ञद्वारा आँखा चेक जाँच
6: अत्याधुनिक प्रविधिद्वारा आँखाको पावर जाँच
5: सबै प्रकारका चस्मा र लेन्सको सुविधा
6: कन्ट्याक्ट लेन्स तथा भिजन थेरापी क्लिनिक
5: आँखा जाँच हुने समय आइतबारदेखि शुक्रबार बिहान 7 बजेदेखि बेलुका 7 बजेसम्म शनिबार बिहान 7 बजेदेखि दिउँसो 12 बजेसम्म
6: थप जानकारीको लागि
5: नवज्योति आँखा उपचार केन्द्र तुलसीपुर उपमहानगरपालिका 6 दाङ उच्च अदालतको उत्तर तर्फ
6: मोबाइल नम्बर 98680-79194 र 98228-5576
4: नोट दृष्टि विशेषज्ञ आशिष चौधरीबाट दैनिक रूपमा आँखा चेक जाँच तथा उपचार भइरहेको छ
7: होइन काइलो बा तपाईँ सधैँ आया गर्नुहुन्छ
8: अब के हुनु नि बाबु दाँत दुखेर मर्न लागिसके म त कहीँ गएसन्च हुन्न भने
7: किन पिर गर्नुहुन्छ काइलो बा म तपाईँलाई आज नै सर्गोदरी डेन्टल हस्पिटलमा लैजान्छु नि
9: अर्थोडन्टिक्स डाक्टर निरञ्जन आचार्य ओरल सर्जन डाक्टर हेमन्तराज पाठक इन्डोडन्टिक्स डाक्टर मनिषा न्यौपाने डेन्टल सर्जन डाक्टर करिश्मा भट्टराई र डेन्टल सर्जन डाक्टर कृतिसा मानन्धर लगायत विशेषज्ञ डाक्टरहरूद्वारा सम्पूर्ण दाँत तथा गिजा सम्बन्धी समस्याहरूको दैनिक रूपमा चेक जाँच भइरहेको छ
10: हामी कहाँ उपलब्ध सेवाहरू
11: मुखको शल्यक्रिया दाँत सफा गर्ने टल्काउने दाँतमा रङ भर्ने चाँदी भर्ने बच्चाका दाँत मिलाउने दुखेको दाँतको जराहरू सफा गरी नदुख्ने बनाई भर्ने नयाँ दाँत बनाउने नमिलेको बाँगुटीको दाँत मिलाउने दाँत नभएको ठाउँमा झिक्न नपर्ने गरी राख्ने दाँतमा रहेका दाग धब्बाहरू हटाई पुनः सेतो र चम्किलो बनाउने
9: नोट 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूको निशुल्क दाँत पनि निकालिन्छ
10: स्वर्गद्वारी डेन्टल हस्पिटल वीरेन्द्र चोक तुलसीपुर रहीमुल्ला स्टोर नजिकै। सम्पर्क मोबाइल नम्बर 98631700 र 98578535952।
12: दाँत सम्बन्धी सम्पूर्ण उपचार अब एकै ठाउँमा।
13: अत्याधुनिक सिटी स्क्यान सेवा अब तुलसीपुरको सुलभ सिटी स्क्यान सेन्टरमा।
14: हजुर, वरिष्ठ रेडियोलोजिस्ट डाक्टर सुमन श्रेष्ठ तथा दक्ष अनुभवी रेडियो टेक्नोलोजिस्टहरूबाट
15: शरीरका विभिन्न भागमा भएका ट्युमर, क्यान्सर, नाक कान घाँटी, एपेन्डिक्स, मृगौला, अधिक टाउको दुखाई लगायत सिटी स्क्यानको माध्यमबाट यकिन र अवस्थाको पहिचान सहित उपचार गरी ढुक्क रहनुहोस्।
16: पैसा र समयको बचत सँगै सिटी स्क्यान सेवाका लागि सुलभ सिटी स्क्यान सेन्टर तुलसीपुर छ, घोराई रोड हात्ती खुवा चोकदेखि 20 मिटर उत्तरतर्फ तुलसीपुर दाङ।
15: जुनसुकै बेला सम्पर्कका लागि फोन नम्बर 082-5904001, मोबाइल नम्बर 97487-060-11 र 98578-40601।
17: रेडियो बर्कटी 89.9 मेगाहर्ट्ज।

0: नववर्ष 2083 सालको पावन अवसरमा हामी हाम्रा ग्राहकवर्ग, उद्योगी, व्यवसायी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली जनहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य, दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: अध्यक्ष विनोद कुमार विश्वकर्मा, महासचिव मान बहादुर विक एवं समस्त नेपाल सुनचाँदी व्यवसायी संघ परिवार घोराहे दाङ।
2: नयाँ वर्षको शुभकामना।
0: नववर्ष 2083 सालको पावन अवसरमा हामी हाम्रा ग्राहकवर्ग, उद्योगी, व्यवसायी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली जनहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य, दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: हामी कहाँ नम्बर एक सुनचाँदीका गरगहनाहरू दक्ष कालीगढद्वारा तयार गरिनुका साथै खरिद बिक्री पनि गरिन्छ र रेडीमेड सुनचाँदीका गरगहना पनि उपलब्ध छ। पाल्पा भैरव सुनचाँदी गहना उद्योग, न्यू पाल्पा भैरव सुनचाँदी गहना उद्योग र पाल्पा भैरव एन्ड सन्स गहना उद्योग, घोराई 15 न्यू रोड दाङ। प्रोप्राइटर ध्रुव कुमार गहतराज। फोन नम्बर 0825-63-391 र मोबाइल नम्बर 98-578-35-837। नववर्ष 2083 सालको पावन अवसरमा हामी हाम्रा ग्राहकवर्ग, उद्योगी, व्यवसायी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली जनहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य, दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
0: हामी कहाँ ढाडको नसा च्यापिएको, घुँडा दुख्ने, घुँडा चिएको, गर्दन दायाँ बायाँ गर्दा दुख्ने, हात माथि नउठ्ने, कुर्कुच्चा दुख्ने, मुख भाँगिएको, माइग्रेन, पिनास वा ढाडको दुखाई, लिभरको समस्या लगायत पूर्ण स्वास्थ्य सम्बन्धी समस्याको उपचार प्राकृतिक पद्धतिबाट गरिन्छ। साथै अकुप्रेसर, अंकुपञ्चर विधि सहित नसारोगको उपचार, पाइल्स, फिस्टुला, ग्यास्ट्रिक, बाथरोग, पत्थरी, उच्च तथा निम्न रक्तचापको उपचार, योग, ध्यान, प्राणायाम र आसनको निशुल्क परामर्श र आयुर्वेदिक औषधिहरू पनि सुपथ मूल्यमा उपलब्ध छन्। पतञ्जली सेवा स्टोर तुलसीपुर छ, अमेलिया रोड मदनाश्री चौकदेखि उत्तरतर्फ र मालपोत कार्यालयदेखि ठिक पश्चिमतर्फ। संचालक एमडी अकुप्रेसर थेरापिस्ट शिवकुमार आचार्य। मोबाइल नम्बर 98-449-84-128। आजै आउनुहोस्, दुखाईबाट मुक्ति पाउनुहोस्, प्राकृतिक उपचार नै रोज्नुहोस्। नववर्ष 2083 सालको पावन अवसरमा सम्पूर्ण आन्तरिक तथा बाह्य पर्यटक, उपभोक्ता, कर्मचारी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली जनहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य, दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। लुम्बिनी प्रदेशकै पर्यटकीय स्थल राप्ती शान्ति उद्यान पार्कमा सपरिवार घुम्न जाउ, नयाँ वर्षलाई अझै उल्लासमय बनाऊ। अध्यक्ष दिल्ली भण्डारी, श्री गणेश सामुदायिक वन उपभोक्ता समिति तुलसी प्रसाद गणेश प्रधान र अध्यक्ष सुधीर केसी एवं समस्त राप्ती शान्ति उद्यान पार्क परिवार तुलसी प्रसाद गणेशपुर दाङ। नववर्ष 2083 सालको पावन अवसरमा हामी हाम्रा सेवाग्राही, स्वास्थ्यकर्मी, चिकित्सक, कर्मचारी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली जनहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य, दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। स्वस्थ खानपान र बानी व्यवहारमा ध्यान दिउ, सधैं निरोगी रहौं।
1: हामी कहाँ स्वदेशी तथा विदेशी औषधिहरू सुपथ मूल्यमा पाइनुका साथै सम्पूर्ण बच्चाका लागि आवश्यक कपडाहरू सुपथ मूल्यमा बिक्री वितरण गरिन्छ। रेग्मी फार्मेसी तथा दीक्षा बेबी सप तुलसीपुर 5 राप्ती प्रादेशिक अस्पतालको गेट अगाडि दाङ। मोबाइल नम्बर 98-478-50-036। नववर्ष 2083 सालको पावन अवसरमा हामी हाम्रा ग्राहकवर्ग, उद्योगी, व्यवसायी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली जनहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य, दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
0: हामी कहाँ मोमो, चाउमिन, चना, अण्डा, चिल्ली चिकन, पकौडा, फ्राई रोस्ट चिकन, फ्राई माछा, चिया, कफी लगायत अर्डर अनुसार स्वादिष्ट खाजा नास्ता तयार गरिनुका साथै बस्नका लागि उचित व्यवस्था समेत रहेको छ। रिना सल्यानी खाजा घर तुलसीपुर पाँच सल्यान रोड दाङ, रेडियो प्रकृति एफएम को दक्षिण तर्फ, प्रोपराइटर टेक बहादुर बुढाथोकी, मोबाइल नम्बर 97081050 97 र 97058347। नव वर्ष 2083 सालको पावन अवसरमा हामी हाम्रा ग्राहक वर्ग, उद्योगी, व्यवसायी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली जनहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य, दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: हामी कहाँ अर्जेन्ट फोटो, फोटोबाट फोटो, फोटो कपी, लेमिनेसन, फोटो फ्रेमिङ तयार गरिनुका साथै विवाह पार्टी, जन्मदिन, व्रतबन्ध लगायतमा भिडियो समेत खिचिन्छ। एसकेसी फोटो सर्भिस, तुलसीपुर पाँच वीरेन्द्र चोकदेखि 60 मिटर पश्चिम, रतननाथ मन्दिर चोक, सुर्खेत रोड, दाङ। प्रोप्राइटर सन्तोष चौधरी, मोबाइल नम्बर 98686 83525 र 98095 42 307।
0: नव वर्ष 2083 सालको पावन अवसरमा हामी हाम्रा ग्राहक वर्ग, उद्योगी, व्यवसायी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली जनहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य, दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: हामी कहाँ अर्डर अनुसार स्वादिष्ट खाना नास्ता तयार गरिनुका साथै बस्नको लागि व्यवस्था रहेको छ। सहुलियत मेगा किचन, तुलसीपुर पाँच बस पार्क, न्यू रोड, दाङ। प्रोपराइटर नन्द प्रसाद डांगी, मोबाइल नम्बर 98095736356। सेवा गर्ने मौका दिनुहोला।
0: नव वर्ष 2083 सालको पावन अवसरमा हामी हाम्रा ग्राहक वर्ग, उद्योगी, व्यवसायी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली जनहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य, दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: हामी कहाँ आफ्नै उद्योगबाट उत्पादित स्कूल, कलेज, बीए पार्टीका लागि आवश्यक पर्ने विभिन्न डिजाइनका जुत्ताहरू उपलब्ध छ र विदेशी तथा स्वदेशी रेडीमेड जुत्ता चप्पलहरू पनि पाइनुका साथै पुराना तथा नयाँ जुत्ता चप्पलहरू मर्मत पनि गरिन्छ। सेवा गर्ने मौका दिनुहोला। सल्यानी छाला जुत्ता पसल, तोसेपुर पाँच कलाइन दाङ, बिपी चोकदेखि थोरै तल। प्रोप्राइटर लाम बहादुर नेपाली, मोबाइल नम्बर 98095 72 372। नव वर्ष 2083 सालको पावन अवसरमा हामी हाम्रा ग्राहक वर्ग, उद्योगी, व्यवसायी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली जनहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य, दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
0: हामी कहाँ विभिन्न डिजाइनका खुकुरी, खुडा, ग्रासी, चुलेसी, खुर्पा, आसी, डाँफे, माछा, हात्ती, गैंडा, कतार पाइनुका साथै विभिन्न कृषिजन्य सामग्रीहरू निर्माण र पुराना औजारहरू मर्मत गरिन्छ र खुकुरीको डाब बनाउने, कैचीमा धार लगाउने, ताँचा बनाउने र नेपाल आर्मी सशस्त्र प्रहरी र प्रहरीको सैन्य आधारभूत तालिमको खुकुरीहरू पनि तयार गरिन्छ। सल्यानी खुकुरी एन कृषि औजार निर्माण हस्तकला उद्योग, तुलसीपुर पाँच सल्यान रोड दाङ, एसबीआई बैंक एटीएम र कामना सुनचाँदी पसलको अगाडि। प्रोप्राइटर अजय विक, मोबाइल नम्बर 98476555452।
1: नव वर्ष 2083 सालको पावन अवसरमा हामी हाम्रा ग्राहक वर्ग, उद्योगी, व्यवसायी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली जनहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य, दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
0: हामी कहाँ घर निर्माण सम्बन्धी सामग्रीहरू, छड, सिमेन्ट, जस्ता पाता, बाथरूम फिटिङ, पीवीसी फिटिङ, डोर फिटिङ, सीपीभीसी फिटिङ, पीवीसी पाइप, एचडीपीई पाइप, विभिन्न मोटरहरू, जीआई पाइप फिटिङ, टंकीका साथै जस्मिन पेन्ट्स उपलब्ध छन्। समृद्धि हार्डवेयर प्राली तुलसीपुर 5 सल्यान रोड दाङ। फोन नम्बर 0825228666, मोबाइल नम्बर 9858822866 र 9828660000। साथै हाम्रो सेवा तुलसीपुर 19 बिजौरी र तुलसीपुर छ गुमराहा चोकबाट पनि उपलब्ध छ। बिजौरीका लागि फोन नम्बर 0825908059 र गुमराहा चोकका लागि फोन नम्बर 0825904002।
1: नववर्ष 2083 सालको पावन अवसरमा हामी हाम्रा सेवाग्राही स्वास्थ्यकर्मी चिकित्सा कर्मचारी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपालीजनहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। स्वस्थ खानपान र बानी व्यवहारमा ध्यान दिऊ, सधैं निरोगी रहौं।
3: सौगात मेडिकल हल तुलसीपुरमा हाल भैरवा सिस्टम अस्पताल न्यूरो साइकेट्री डिपार्टमेन्ट प्रमुखमा कार्यरत नशा तथा मानसिक रोग विशेषज्ञ डाक्टर सञ्जीव रञ्जन डाक्टरद्वारा दिइने सेवाहरू:
0: टाउको धेरै दुख्ने, माइग्रेन तथा रिङ्गटा लाग्ने, बेहोस हुने, मूर्छा पर्ने, छारे तथा मृगी रोग, हिस्टोरिया, शरीर काम्ने, पागलपन, निद्रा नलाग्ने तथा निद्रामा बरबराउने, चिन्ता तथा डिप्रेसन, बारम्बार आत्महत्या गर्न इच्छा आउने, झर्को लाग्ने, निराश हुने, मुटु ढुकढुक गर्ने, चिटचिट पसिना आउने, कानमा आवाज आउने, एक्लै हाँस्ने वा रुने, अदृश्य शक्तिले पछ्याएको जस्तो हुने, देवी देवता चढ्ने, हातखुट्टा दुख्ने, झमझमाउने, हातखुट्टा पोल्ने, शरीरमा सिल्का हान्ने, हात गोडा निदाउने, ढाड कम्मर जोड्ने, गर्दन दुख्ने, नसा च्यापिएको, दुखाइ तथा नसा च्यापिएर हिडुल गर्न गाह्रो हुने र जाँड रक्सी चुरोट सुर्ती गाजा लगायत अन्य कडा लागु औषध दुर्व्यसनीबाट छुटकारा, साथै यौन दुर्बलता जस्ता नशा तथा मानसिक रोग सम्बन्धी सम्पूर्ण समस्याको उपचार तथा परामर्श सेवा।
3: बिरामी चेक जाँच हुने मिति यही वैशाख 24 गते, साथै प्रत्येक दिन हात जोड्ने तथा नशा रोग विशेषज्ञ सेवा पनि उपलब्ध छ।
0: नोट फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ। थप जानकारीका लागि सौगात मेडिकल हल तुलसीपुर 5 नयाँ बस पार्क पश्चिम रोड दाङ फलफूल डहराको ठिक पश्चिम तर्फ, मोबाइल नम्बर 9846301529 र 9862699135।
1: नववर्ष 2083 सालको पावन अवसरमा हामी हाम्रा ग्राहकवर्ग उद्योगी व्यवसायी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपालीजनहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
0: हामी कहाँ दक्ष तथा अनुभवी मिस्त्रीबाट कम्पाउण्ड गेट, फेन्सी गेट, ग्रिल सटर, गोल भर्यान, स्टील रेलिङ, डेस्क बेन्च, चुलो र हलोका साथै फलाम र स्ट्यान्ड सम्बन्धी सम्पूर्ण काम गरिन्छ। श्री बाला इन्जिनियरिङ वर्कसप, तुलसीपुर 7 डाँडा पातु शिवनगर दाङ। प्रोप्राइटर लल्लु बाबु सोनी। फोन नम्बर 0825322069 र मोबाइल नम्बर 9869716।

0: नववर्ष 2083 सालको पावन अवसरमा हामी हाम्रा ग्राहकवर्ग, उद्योगी, व्यवसायी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली जनहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य, दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: हामी कहाँ गुणस्तरीय बिउ बिजन, रोगनाशक, ढुसी नाशक, कीटनाशक, कृषि औजारका साथै गाईवस्तुका विभिन्न औषधिहरू पाइन्छ र कृषि प्राविधिकद्वारा कृषि प्राविधिक परामर्श सेवा पनि उपलब्ध छ। श्री स्वर्गद्वारी एग्री नेपाल प्राली, तुलसीपुर 5 बीपी चोक दाङ, प्रबन्ध निर्देशक कृषि प्राविधिक माधव केसी र भानुकुमारी डागी, मोबाइल नम्बर 9858822568 र 9854822568।
2: नववर्ष 2083 सालको पावन अवसरमा हामी हाम्रा ग्राहकवर्ग, उद्योगी, व्यवसायी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपालीजनहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य, दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं।
0: हामी कहाँ सम्पूर्ण फोटो सम्बन्धी काम गरिनुका साथै भिडियोग्राफी, फोटो लेमिनेशन, फोटो कपी, अर्जेन्ट फोटो तुरन्त तयार गरिन्छ। न्यू सिर्जना फोटो स्टुडियो, तुलसीपुर 5 बीपी चोक क लाइन दाङ, प्रोप्राइटर डोर बहादुर थापा, मोबाइल नम्बर 9848742678। सेवा गर्ने मौका दिनुहोला।
2: नववर्ष 2083 सालको पावन अवसरमा हामी हाम्रा ग्राहकवर्ग, उद्योगी, व्यवसायी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपालीजनहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य, दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं।
0: हामी कहाँ दाल, चामल, तेल, आटा, मैदा, चिनी लगायत कराइसी खाद्यान्नका सामानहरू होलसेल तथा फुटकर मूल्यमा बिक्री वितरण गरिन्छ। स्टार ट्रेडर्स, तुलसीपुर 5 सल्यान रोड दाङ, नमस्ते मिनी मार्केटको भित्र, प्रोप्राइटर राजन भण्डारी, मोबाइल नम्बर 9849054064।

0: नववर्ष 2083 सालको पावन अवसरमा हामी हाम्रा ग्राहकवर्ग, उद्योगी, व्यवसायी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपालीजनहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य, दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: हामी कहाँ बिल भरपाई छपाई, फोटो प्रिन्ट, डिजिटल बोर्ड, भिस्ट प्रिन्ट, फाइबर ब्याग, फोटो कपी, पिंक छाप, पम्पलेट फार्म, लेमिनेशन, विवाह कार्ड, रजिस्टर, आईडी कार्ड, भिजिटिङ कार्ड, शिलालेख प्रिन्ट, क्यालेण्डर लगायत सम्पूर्ण छपाई तथा फोटो सम्बन्धी काम गरिन्छ। शुभलक्ष्मी अफसेट प्रेस एण्ड फोटो स्टुडियो, तुलसीपुर छ, शीतलपुर रोड, दाङ, लोकसेवा आयोग कार्यालय अगाडि, प्रोप्राइटर पूर्ण बहादुर खड्गा र शिवचन्द्र डाँगी, मोबाइल नम्बर 9810942977 र 9849799086। एकपटक सेवा गर्ने मौका दिनुहोला।

0: नववर्ष 2083 सालको पावन अवसरमा हामी हाम्रा ग्राहकवर्ग, उद्योगी, व्यवसायी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली जनहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य, दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: हामी कहाँ रेडमी, भिभो, ओप्पो, टेक्नो, इन्फिनिक्स लगायतका विभिन्न ब्रान्डका मोबाइल तथा सम्पूर्ण इलेक्ट्रिक सामानहरू नयाँ वर्षको अवसरमा विशेष छुटका साथ बिक्री वितरण गरिन्छ र सम्पूर्ण बिग्रेका मोबाइलहरू मर्मत पनि गरिन्छ। शुभम मोबाइल सेन्टर, तुलसीपुर 5 बस पार्क, माछा पुछ्रे टोल विकास संस्थाको गेट अगाडि। प्रोप्राइटर कृष्ण बिक। मोबाइल नम्बर 9858856050।
2: नववर्ष 2083 सालको पावन अवसरमा हामी हाम्रा उपभोक्ता, कर्मचारी, वन वातावरण प्रेमी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली जनहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य, दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। सुक्खा मौसम शुरू भएकाले वनमा डढेलो तथा आगलागीका घटनाहरू हुन सक्छन्। त्यसैले वनमा जाँदा सलाई, लाइटर जस्ता प्रज्वलनशील पदार्थ नलैजाऊ। वन डढेलो न्यूनीकरण
0: अध्यक्ष रमेश कुमार दिसी, सचिव बालिका ओली र कोषाध्यक्ष भीमसरा खड्गा एवं समस्त सुकीदह सामुदायिक वन उपभोक्ता समूह परिवार, तुलसीपुर 4, लामिदमार, दाङ।
2: नववर्ष 2083 सालको पावन अवसरमा हामी हाम्रा ग्राहकवर्ग, उद्योगी, व्यवसायी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली जनहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य, दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
0: हामी कहाँ घर निर्माणको लागि छट, सिमेन्ट, सरिया जस्ता पाता, रंगरोगन, फलाम, एंगल, पाइप, पेन्ट, एनएस पाइप आदि पाइनुका साथै निर्माण सम्बन्धी सम्पूर्ण सामग्री उपलब्ध छ। नोट, सामान ढुवानी गर्नका लागि गाडीको समेत व्यवस्था छ। सेवा गर्ने मौका दिनुहोला। सुनिल एन्ड शुभलक्ष्मी हार्डवेयर प्रणाली, तुलसीपुर 8, दाङ। फोन नम्बर 0082416210 र मोबाइल नम्बर 9857121785। नववर्ष 2083 सालको पावन अवसरमा हामी हाम्रा ग्राहकवर्ग, उद्योगी, व्यवसायी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली जनहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य, दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: हामी कहाँ ट्रस निर्माण, च्यानल, फेन्स गेट, रेलिङ, सटर, गोल भर्याङ लगायत ग्रिल सम्बन्धी सम्पूर्ण काम गरिनुका साथै जाली सम्बन्धी काम पनि गरिन्छ र खाना पकाउने ग्यास, ग्यास चुलो, रेगुलेटर, पाइप, लाइटर तथा चुलो सम्बन्धी सम्पूर्ण पार्ट्सहरू पाइनका साथै चुलो पनि मर्मत गरिन्छ। शुभम इन्जिनियरिङ वर्कसप तथा सगरमाथा ग्यास सप्लायर्स, तुलसीपुर 5 सल्यान रोड, दाङ। प्रोप्राइटर जग बहादुर ओली। फोन नम्बर 0825218076 र मोबाइल नम्बर 9858821876। सेवा गर्ने मौका दिनुहोला।
0: नववर्ष 2083 सालको पावन अवसरमा हामी हाम्रा ग्राहकवर्ग, उद्योगी, व्यवसायी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली जनहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य, दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: लुम्बिनी प्रदेशमै पहिलो पटक अत्याधुनिक पञ्च मेसिनद्वारा सुनको गुणस्तर परीक्षण गरी खरिद बिक्री गरिनुका साथै पुराना तथा आधुनिक डिजाइनका सुन चाँदीका सम्पूर्ण गरगहनाहरू उपलब्ध। तुलसीपुर ज्वेलर्स प्राली, तुलसीपुर 5 अङ्गलाइन, दाङ। फोन नम्बर 0825227062, मोबाइल नम्बर 9858821179 र 9478862। एकपटक सेवा गर्ने मौका दिनुहोला।

0: नववर्ष 2083 सालको पावन अवसरमा हामी हाम्रा ग्राहकवर्ग, उद्योगी, व्यवसायी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली जनहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य, दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: हामी कहाँ दैनिक उपभोग्य खाद्यान्नका सामानहरू दाल, चामल, चिनी, आटा, मैदा, तेल लगायत विभिन्न अर्गानिक सामान, कार्यबाट बनेका हस्तकलाका सामान पाउनुका साथै सबै सेवा एउटै छानामुनि उपलब्ध छ। तुलसीपुर कोसेली घर, तुलसीपुर 5, बस पार्क, डाङ।
2: नयाँ वर्षको शुभकामना।
1: नववर्ष 2083 सालको पावन अवसरमा हामी हाम्रा ग्राहकवर्ग, उद्योगी, व्यवसायी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली जनहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य, दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
3: हामी कहाँ विभिन्न कम्पनीका मोटरसाइकल तथा स्कूटर खरिद तथा बिक्री गरिन्छ। तुलसीपुर रिकन्डिसन हाउस एन्ड वर्कसप, तुलसीपुर 6, घोडाई रोड, दाङ। प्रोप्राइटर दीपक पाण्डे। मोबाइल नम्बर 98578171191 र 98681191191। सेवा गर्ने मौका दिनुहोला।
0: नववर्ष 2083 सालको पावन अवसरमा हामी हाम्रा ग्राहकवर्ग, उद्योगी, व्यवसायी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली जनहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य, दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: रूम्स, बार, पार्टी हल, कन्फरेन्स हल, पार्किङ र स्वादिष्ट भोजनका लागि हामीलाई सम्झनुहोस्। युवम फुड एन्ड स्टे, तुलसीपुर 5, सल्यान रोड, दाङ। रेडियो प्रकृति एफएमको अगाडि। प्रोप्राइटर बाबुरा राम छेत्रियल। फोन नम्बर 082-521-271 र मोबाइल नम्बर 98578-27-427। सेवा गर्ने मौका दिनुहोला।
4: कागती र थरानीको प्राकृतिक शक्तियुक्त ध्वनि हर्बल साबुन, अब शक्तिशाली माइक्रो स्क्रबरका साथ, जसको खस्रो पनि जिद्दीता घटाई भाँडा चम्काउँछ अझ टिलिक्क। मात्र रु 10 र रु 20 मा उपलब्ध।

0: तमकै तपाईहरुले सुनिरहनु भएको छ हैन ल सुन्न नभुल्नु होला है
1: बेलुका 7 बजेको प्रकृति समय सन्देश अधिकार सँगै कर्तव्यको पनि बोध गरौं।

0: नववर्ष 2083 सालको पावन अवसरमा हामी हाम्रा ग्राहक वर्ग, उद्योगी, व्यवसायी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली जनहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य, दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: हामी कहाँ घर वायरिङका सम्पूर्ण सामानहरू, तार, स्विच, बल्बहरू पाउनुका साथै घर वायरिङ र प्लम्बिङका लागि दक्ष टेक्निसियनहरूको व्यवस्था समेत रहेको छ। यूबीसी इलेक्ट्रिक सप एन्ड सप्लायर्स, तुलसीपुर 5 सल्यान रोड, दाङ। नमस्ते मिनी मार्केट भित्र। प्रोप्राइटर गिरुराज पाण्डे। मोबाइल नम्बर 98677 89421 र 98038 45476। सेवा गर्ने मौका दिनुहोला।
2: नयाँ वर्षको शुभकामना।
1: नववर्ष 2083 सालको पावन अवसरमा हामी हाम्रा ग्राहक वर्ग, उद्योगी, व्यवसायी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली जनहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य, दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
3: हामी कहाँ ब्रोइलर, लेयर्स, गिरिराजका चल्ला, दाना र मासु बिक्री गरिनुका साथै ब्रोइलर कुखुरा थोक एवं फुटकरमा होम डेलिभरीको व्यवस्था रहेको छ। पोल्ट्री फिड सप्लाई, तुलसीपुर 5 तुलसी बोर्डिङ चोक, तुलसीपुर, दाङ। प्रोप्राइटर किरण आचार्य।
1: फोन नम्बर 0825219952 र मोबाइल नम्बर 98578 21952।
0: नववर्ष 2083 सालको पावन अवसरमा हामी हाम्रा ग्राहक वर्ग, उद्योगी, व्यवसायी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली जनहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य, दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: हामी कहाँ स्कूल कलेजका सम्पूर्ण ड्रेस, कोट, प्यान्ट, दौरा सुरुवाल, कुर्ता सुरुवाल लगायत लेडिज तथा जेन्ट्सका सबै कपडाहरू दक्ष कालीगरद्वारा तयार गरिनुका साथै सबै प्रकारका काँचो कपडाहरू पनि सुपथ मूल्यमा बिक्री वितरण गरिन्छ। अर्जुन टेलरिङ सेन्टर एन्ड कपडा पसल, तुलसीपुर 11 जसपुर। प्रोप्राइटर अर्जुन परियार। मोबाइल नम्बर 98479852315। सेवा गर्ने मौका दिनुहोला। नववर्ष 2083 सालको पावन अवसरमा हामी हाम्रा ग्राहक वर्ग, उद्योगी, व्यवसायी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली जनहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य, दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
0: हामी कहाँ कुकर, प्रेसर, ग्यास, स्प्रे ट्याङ्की मर्मत गरिनुका साथै ग्यास होल्डिङको काम समेत गरिन्छ। अशोक एन्ड अमृता कुकर मर्मत सेन्टर, तुलसीपुर 5 चोकदेखि पूर्वतर्फ, दान। प्रोप्राइटर गुरु प्रसाद चौधरी।
1: मोबाइल नम्बर 98479944157 र 98449506383। नववर्ष 2083 सालको पावन अवसरमा हामी हाम्रा ग्राहक वर्ग, उद्योगी, व्यवसायी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली जनहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य, दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
3: हामी कहाँ सटिङ सुटिङ कपडा पाइनका साथै कोट, प्यान्ट, दौरा सुरुवाल र विभिन्न स्कूल कलेजका कपडा बिक्री एवं सिलाई गरिन्छ। नोट, विद्यार्थीलाई 10% छुटको व्यवस्था छ। बम्बई टेलरिङ सेन्टर एन्ड पर्सेस कपडा पसल, तुलसीपुर 5 क लाइन, जेसी चोक, कर्णाली बैंकको तल्लो तला। प्रोप्राइटर फरेन्द्र वर्मा। मोबाइल नम्बर 98479446546। मोबाइल नम्बर 98479446546।
0: नववर्ष 2083 सालको पावन अवसरमा हामी हाम्रा ग्राहक वर्ग, उद्योगी, व्यवसायी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली जनहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य, दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: हामी कहाँ आफ्नै मिलबाट उत्पादित बंगाली लोकल बासमती चामल, तेल, आटा, मैदा, चिनी लगायत सम्पूर्ण खाद्यान्न सामानहरू होलसेल तथा फुटकर सुपथ मूल्यमा बिक्री वितरण गरिन्छ। बस्नेत, सल्ला पसल तुलसीपुर पाँच बस पार्क दान फलफूल टहराको ठिक अपोजिट प्रोप्राइटर दामोदर बस्नेत मोबाइल नम्बर 9849764714 र 9855823646 साथै हाम्रो अर्को सेवा डीआर राइस मिल तुलसीपुर 17 बनकट्टाबाट पनि सेवा उपलब्ध भइरहेको जानकारी गराउँदछौ प्रोप्राइटर विमल बस्नेत मोबाइल नम्बर 9845764714
0: नववर्ष 2083 सालको पावन अवसरमा हामी हाम्रा ग्राहकवर्ग उद्योगी व्यवसायी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपालीजनहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ
1: बाइक स्कूटर गाड़ी ट्रक टिप्पर ट्याक्टर लगायत सबै सवारी साधनका लागि आवश्यक विभिन्न ब्रान्डका जस्तै एपोलो एमआरएफ बीकेटी जेके लगायतका टायरहरू सुपथ मूल्यमा बिक्री वितरण गरे बीकेटी को आधिकारिक विक्रेता बीएनबी मल्टी सप्लायर तुलसीपुर 5 सल्यान रोड दाङ प्रोप्राइटर विश्व रिजाल मोबाइल नम्बर 9857821531 सेवा गर्ने मौका दिनुहोला
0: नववर्ष 2083 सालको पावन अवसरमा हामी हाम्रा सेवाग्राही स्वास्थ्यकर्मी चिकित्सा कर्मचारी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपालीजनहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ स्वस्थ खानपान र बानी व्यवहारमा ध्यान दिऊ सधैं निरोगी रहौं
1: हामी कहाँ राप्ती आँखा अस्पताल रक्षा चौर तुलसीपुर दाङमा 3 दशक भन्दा लामो समय काम गर्नुभएका अनुभवी वरिष्ठ नेत्र अधिकृत जोगीराम चौधरी तथा अनुभवी नेत्र सहायकद्वारा आँखा चेक जाँच गरिनुका साथै विभिन्न प्रकारका सनग्लासेस स्विमिङ ग्लासेस कन्ट्याक्ट लेन्स सीआर फाइट पीजी ब्लू कट प्रोग्रेसिभ क्रिजल लेन्सहरू सुपथ मूल्यमा पाइन्छ चौधरी आँखा उपचार केन्द्र तुलसीपुर 5 सल्यान रोड दान प्रोप्राइटर युवराज चौधरी मोबाइल नम्बर 9861306091 सेवा गर्ने मौका दिनुहोला नव वर्ष 2083 सालको पावन अवसरमा हामी हाम्रा ग्राहकवर्ग उद्योगी व्यवसायी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपालीजनहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ
0: हामी कहाँ विभिन्न किसिमका मोटरसाइकलहरू दक्ष मिस्त्रीद्वारा रिपेयरिङ गरिनुका साथै पास पनि उपलब्ध छ दाहाल मोटरसाइकल पार्ट एन्ड वर्कसप तुलसीपुर छ घोराही रोड दाङ प्रोप्राइटर टीकाराम दाहाल मोबाइल नम्बर 9841363538 र 9818542463
2: नयाँ वर्षको शुभकामना
1: नववर्ष 2083 सालको पावन अवसरमा हामी हाम्रा ग्राहकवर्ग उद्योगी व्यवसायी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपालीजनहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ
0: हामी कहाँ ग्यास चुलो रेगुलेटर पाइप लाइटर लगायत किराना तथा खाद्यान्नका सामानहरू थोक तथा फुटकर सुपथ मूल्यमा बिक्री वितरण गरिन्छ र होम डेलिभरीको समेत सुविधा रहेको छ डायनामिक ट्रेड कन्सर्न तुलसीपुर 5 भुयाथान दाङ प्रोप्राइटर लालबहादुर केसी मोबाइल नम्बर 9857230058 र 9849137095 नववर्ष 2083 सालको पावन अवसरमा हामी हाम्रा ग्राहकवर्ग उद्योगी व्यवसायी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपालीजनहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ
1: हामी कहाँ विभिन्न डिजाइनका खुकुरी खुडा चुलेसी लगायत कृषि औजार सम्बन्धी सम्पूर्ण सामानहरू तयार गरिनुका साथै सुपथ मूल्यमा बिक्री वितरण गरिन्छ र पुराना खुकुरी खुडा गराइसी आसी खुर्फा लगायत कृषि सामग्रीहरू मरमत पनि गरिन्छ नोट कैचीमा स्थान पनि लगाइन्छ देव सल्यानी खुकुरी एण्ड कृषि औजार उद्योग तुलसीपुर 5 सल्यान रोड दाल बीएसएस पार्टी प्यालेस गेटको छेउमा प्रोप्राइटर झगु प्रसाद विश्वकर्मा मोबाइल नम्बर 9478724266 एकपटक सेवा गर्ने मौका दिनुहोला

0: नववर्ष 2083 सालको पावन अवसरमा हामी हाम्रा ग्राहकवर्ग, उद्योगी, व्यवसायी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली जनहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य, दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: हामी कहाँ स्वादिष्ट चाट, चटपटे, पानीपुरी, बिरयानी, मोमो लगायत स्वादिष्ट नास्ताका परिकार पाइनुका साथै बिहे पार्टीका लागि बुकिङमा पानीपुरी तथा चाटको सेवा पनि दिइन्छ।

0: नववर्ष 2083 सालको पावन अवसरमा हामी हाम्रा ग्राहकवर्ग, उद्योगी, व्यवसायी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपालीजनहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य, दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: हामी कहाँ दुर्गा चामल, दुर्गा तेल, अजम्बरी आटा, मैदा, सुजी, विभिन्न दाल आइटम, मास, मसुरा, गेडागुडी लगायत सबै खाद्यान्न सामग्रीहरू सुपथ मूल्यमा बिक्री वितरण गरिन्छ। गणपति आइल एण्ड जनरल मिल्स प्राली, तुलसीपुर छ दाङ, प्रोप्राइटर दिल्ली बहादुर बस्नेत, आशीर्वाद फूड प्रोडक्ट तुलसीपुर छ दाङ, प्रोप्राइटर हिमालय बस्नेत र राप्ती फ्लोर मिल्स प्राली तुलसीपुर छ दाङ, प्रोप्राइटर विश्व बस्नेत। मोबाइल नम्बर 98578201। एकपटक सेवा गर्ने मौका दिनुहोला।
0: नववर्ष 2083 सालको पावन अवसरमा हामी हाम्रा ग्राहकवर्ग, उद्योगी, व्यवसायी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपालीजनहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य, दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: हामी कहाँ कृषि क्षेत्रका लागि आवश्यक सम्पूर्ण सामग्रीहरू, हाते ट्र्याक्टर, कम्बाइन मिल, रुख तथा घाँस काट्ने मेसिन, चक्की आटा, पानी तान्ने पम्प, इलेक्ट्रिक मोटर, मिक्सर मेसिन, कटर मेसिन, रन्डा, ड्रिल मेसिन लगायत सम्पूर्ण सामग्रीहरू नयाँ वर्षको अवसरमा विशेष अफरका साथ बिक्री वितरण गरिनुका साथै सम्पूर्ण मेसिनरी सामग्रीको पाठ पूर्जा पनि उपलब्ध छ। गुप्ता मेसिनरी सप्लायर्स, तुलसीपुर 5 बस पार्क दाङ, फलफूल टहराको ठिक अपोजिट साइड, प्रोप्राइटर मेरेलाल गुप्ता। मोबाइल नम्बर 98570038781 र 98469073877। एकपटक सेवा गर्ने मौका दिनुहोला। नववर्ष 2083 सालको पावन अवसरमा हामी हाम्रा ग्राहकवर्ग, उद्योगी, व्यवसायी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपालीजनहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य, दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। हामी कहाँ दूध, दही, घिउ, पनिर, ताजा फलफूल, चिसो जुस, लस्ती, चिया, कफी, बर्थडे केक लगायत सम्पूर्ण डेरी आइटमहरूको सेवा उपलब्ध छ। हाम्रो डेरी सप्लायर्स तुलसी पाँच सल्यान रोड दाङ, नेपाल टेलिकमको ठिक अगाडि, प्रोप्राइटर कमल केसी र मनिषा केसी। मोबाइल नम्बर 98493254। नववर्ष 2083 सालको पावन अवसरमा हामी हाम्रा अभिभावक, शिक्षक, कर्मचारी, विद्यार्थी, शिक्षा प्रेमी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपालीजनहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य, दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। अनुशासित वातावरण, गुणस्तरीय शिक्षा र अनुभवी शिक्षकबाट अध्यापन हुने भएकाले आफ्ना नानी बाबुहरूको उज्जवल भविष्यका लागि समयमै भर्ना गरौ।
0: नर्सरीदेखि कक्षा 9 नयाँ शैक्षिक सत्रका लागि भर्ना खुला गरिएको जानकारी गराउँदछौ। प्रिन्सिपल मधुसूदन केसी एवं समस्त हिमाल एकाडेमी परिवार तुलसीपुर छ दाङ। मोबाइल नम्बर 98572031।
1: नववर्ष 2083 सालको पावन अवसरमा हामी हाम्रा ग्राहकवर्ग, उद्योगी, व्यवसायी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपालीजनहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य, दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
0: हामी कहाँ सीपीएलका गुणस्तरीय घर वायरिङका सामान तथा एसी पाइनुका साथै दक्ष मिस्त्रीद्वारा थ्री फेस र सिंगल फेसको वायरिङ र एसी जडानको काम पनि गरिन्छ। हिमाल इलेक्ट्रिकल तुलसीपुर 5 अङ्गलाइन दाङ, सञ्चालकहरू वामदेव विष्ट, टेक बहादुर केसी र यज्ञ बहादुर बुढा। फोन नम्बर 082-5311-158, मोबाइल नम्बर 98572-20731 र 98572-91111। सेवा गर्ने मौका दिनुहोला।
1: नववर्ष 2083 सालको पावन अवसरमा हामी हाम्रा सेवाग्राही, स्वास्थ्यकर्मी, चिकित्सक, कर्मचारी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपालीजनहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य, दीर्घायु एवं

0: उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। स्वस्थ खानपान र बानी व्यवहारमा ध्यान दिउ, सधैं निरोगी रहौ।
1: हामी कहाँ विशेषज्ञ डाक्टरहरूद्वारा दैनिक बिरामी चेक जाँच गरिनुका साथै अत्याधुनिक एक्सरे, भिडियो एक्सरे र ल्याब सेवाको समेत सुविधा रहेको छ। हितायु पोलिक्लिनिक प्रणाली तुलसीपुर छ, गुमराह चौकदेखि पूर्वतर्फ। संचालक डाक्टर देवराज केसी, फोन नम्बर 082-590-062 र मोबाइल नम्बर 98-497-023-20। नव वर्ष 2083 सालको पावन अवसरमा हामी हाम्रा ग्राहकवर्ग, उद्योगी, व्यवसायी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली जनहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य, दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
0: हामी कहाँ स्टील, आल्मुनियम, जिप्सन, डिजिटल इन्भर्टर, वेल्डिङ मेसिन, ग्रिन्डर मेसिन, ड्रिल मेसिन, कटअप मेसिनका साथै बिजुलीका सम्पूर्ण सामानहरू, मिक्सर मेसिन, पानी तान्ने मोटर, राइस कुकर, पंखा लगायत सम्पूर्ण मेसिनका सामानहरू पाइनुका साथै मर्मत पनि गरिन्छ। जय विश्वकर्मा ट्रेडर्स एन्ड मर्मत सेन्टर, तुलसीपुर 5 पुलचोक बस पार्क दाङ, फलफूल टहराको ठिक अपोजिट, प्रोप्राइटर इन्द्र बहादुर विक र मान बहादुर विक। मोबाइल नम्बर 98-095-97-052 र 98-125-065-35।
2: नव वर्ष 2083 सालको पावन अवसरमा हामी हाम्रा ग्राहकवर्ग, उद्योगी, व्यवसायी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली जनहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य, दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: हामी कहाँ कृषि क्षेत्रमा प्रयोग हुने सम्पूर्ण मेसिनरी सामानहरू पाइनुका साथै धान जौ काट्ने मिनी रिपर, ब्रश कटर, कुटानी पिसानी मिल, फर्निचरमा प्रयोग हुने पावर टुल्सहरू बिक्री वितरण गरिनुका साथै मर्मत पनि गरिन्छ। जय किसान ट्रेडर्स, तुलसीपुर 5 सल्यान रोड दान, नमस्ते मिनी मार्केटको भित्र। मोबाइल नम्बर 98-478-42-364 र 98-479-48-548।
2: नव वर्ष 2083 सालको पावन अवसरमा हामी हाम्रा ग्राहकवर्ग, उद्योगी, व्यवसायी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली जनहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य, दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
0: हामी कहाँ ग्यारेन्टीका साथ सुनसादी खरिद बिक्री गरिनुका साथै अर्डर अनुसार गहनाहरू तयार गरिन्छ। जय माता दी ज्वेलर्स प्राली, तुलसीपुर 5 कलाइन दाङ, प्रोप्राइटर मदन कुमार केसी, फोन नम्बर 082-521-365 र मोबाइल नम्बर 98-578-2078।
2: नव वर्ष 2083 सालको पावन अवसरमा हामी हाम्रा सेवाग्राही, स्वास्थ्यकर्मी, चिकित्सा कर्मचारी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली जनहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य, दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। स्वस्थ खानपान र बानी व्यवहारमा ध्यान दिउ, सधैं निरोगी रहौ।
0: हामी कहाँ विशेषज्ञ तथा अनुभवी चिकित्सकद्वारा दैनिक बिरामी चेक जाँच गरिनुका साथै स्वदेशी तथा विदेशी औषधिहरू सुपथ मूल्यमा बिक्री वितरण गरिन्छ। जीवनदान मेडिकल, तुलसीपुर 6 घोराई रोड दाङ, लक्ष्मी सनराइज बैंक भएको घरमा, प्रोप्राइटर देवराज चन्द, मोबाइल नम्बर 98-654-3

0: वर्ष 2083 सालको पावन अवसरमा हामी हाम्रा अभिभावक, शिक्षक, कर्मचारी, विद्यार्थी, शिक्षा प्रेमी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली जनहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य, दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। अनुशासित वातावरण, गुणस्तरीय शिक्षा र अनुभवी शिक्षकहरूबाट अध्यापन हुने भएकाले आफ्ना नानी बाबुहरूको उज्जवल भविष्यको लागि समयमै विद्यालय भर्ना गरौं।
1: नयाँ शैक्षिक सत्रका लागि नर्सरीदेखि कक्षा 9 सम्म भर्ना खुल्ला गरिएको सम्पूर्णमा जानकारी गराउँदछौ। प्रिन्सिपल कुबेर केसी, भाइस प्रिन्सिपल मोतीराम भूषाल एवं समस्त जीवन प्रेमी एजुकेयर एकाडेमी परिवार तुलसी प्रणव बेलुवा दाङ। मोबाइल नम्बर 9869213000।
0: नववर्ष 2083 सालको पावन अवसरमा हामी हाम्रा सेवाग्राही, स्वास्थ्यकर्मी, चिकित्सा कर्मचारी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली जनहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य, दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। स्वस्थ खानपान र बानी व्यवहारमा ध्यान दिऊ, सधैं निरोगी रहौं।
1: हामी कहाँ नाक कान घाँटी, बालरोग, महिला रोग, छाती मुटु, हाड जोड्ने रोग विशेषज्ञ तथा मेडिकल अफिसरहरूद्वारा बिरामी चेक जाँच भइरहेको छ। साथै मुखको उपचार तथा दाँत फाल्ने र राख्ने पनि गरिन्छ र 24 घण्टा इमर्जेन्सी सेवा सहित स्तरीय प्रयोगशाला, भिडियो तथा डिजिटल एक्सरे र ईसीजी सेवा पनि उपलब्ध छ। ज्योति मेडिकल प्लस विनोद प्याथोलोजी, तुलसीपुर 5 गलाइन दाङ, प्रोप्राइटर वाईबी धौलाकोटी, फोन नम्बर 082-521-345 र मोबाइल नम्बर 9558-2438।
0: नववर्ष 2083 सालको पावन अवसरमा हामी हाम्रा ग्राहकवर्ग, उद्योगी, व्यवसायी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली जनहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य, दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: हामी कहाँ सुइजी ब्रान्डका स्विचहरू, प्यानल लाइटहरू, बल्बहरू, मोडर्नका सामान, फ्यान, राखीका तार, वाल लाइट, झुमर लाइट लगायत सम्पूर्ण इलेक्ट्रिक तथा घर वायरिङका गुणस्तरीय सामानहरू सुपथ मूल्यमा पाइनुका साथै दक्ष इलेक्ट्रिसियनद्वारा सेवा उपलब्ध छ। कपिल ट्रेडर्स तथा इलेक्ट्रिक सप्लायर्स, तुलसीपुर 5 तुलसी बोर्डिङ चोक, सुर्खेत रोड, पिपल वोट उकालो, तुलसीपुर दाङ। प्रोप्राइटर सन्तोष खड्गा र गंगा ओली खड्गा, फोन नम्बर 082-521-858, मोबाइल नम्बर 9858-21-858 र 9841-10-96-063।

0: नववर्ष 2083 सालको पावन अवसरमा हामी हाम्रा ग्राहकवर्ग, उद्योगी, व्यवसायी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली जनहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य, दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: हामी कहा लेडिज, जेन्ट्स, बच्चा बच्ची लगायत सबै उमेर समूहका लागि आवश्यक सम्पूर्ण फेन्सी कपडाहरू होलसेल तथा फुटकर सुपथ मूल्यमा बिक्री वितरण गरिन्छ। समस्त सुशील फेन्सी स्टोर परिवार
2: हीरा सुन चाँदी पसल नयाँ व्यवस्थापनका साथ नयाँ ठाउँबाट सेवा दिइरहेको ग्राहक महानुभावहरूमा सहर्ष जानकारी गराउँदछौ।
1: हाम्रा सेवाहरू, हामी कहाँ अर्डर अनुसार आकर्षक डिजाइनका गरगहना तयार गरिनुका साथै रेडिमेड गहना पनि तयार गरिन्छ र पुराना गहनासँग नयाँ गहना पनि साटफेर गरिन्छ।
2: सम्पर्क
3: हेरा सुनचाँदी पसल तुलसीपुर 5 दाङ पिपल बोर्ड देखि दक्षिण तर्फ।
1: प्रोप्राइटर हीरा सुनार र बेलमती सुनार। मोबाइल नम्बर 9164648338 र 9802645818। एक पटक सेवा गर्ने मौका दिनुहोस्।
4: दैनिक विशेषज्ञ सेवा सहित 24 घण्टा इमर्जेन्सी र ओपीडी सेवाको लागि अब चिनारी हस्पिटल प्रणाली तुलसीपुरलाई सम्झनुहोस्।
1: हाम्रा सेवाहरू, नसा तथा हार्जोने रोग विशेषज्ञ डाक्टर रूपेश कुमार शेरसन,
5: बाल रोग विशेषज्ञ डाक्टर ऋषिकेश काफले, मुटु पेट तथा फिजिसियन डाक्टर फरहान खान, प्रसूति तथा महिला रोग विशेषज्ञ डाक्टर शेखर थापा र सोमनाथ भण्डारी लगायत विशेषज्ञ डाक्टरहरूद्वारा दैनिक बिरामीहरूको चेकजाँच तथा उपचार गरिन्छ।
6: साथै नाक कान घाँटी छाला तथा यौन समस्या एवं मनोरोगको उपचार तथा परामर्श जनरल सर्जन डाक्टर गोवर्धन नेपालद्वारा दूरबीन विधिबाट अपरेशन सेवा
1: र वरिष्ठ रेडियोलोजिस्ट डाक्टर सुमन श्रेष्ठद्वारा दैनिक भिडियो एक्सरे सेवा।
4: विस्तृत जानकारीको लागि चिनारी हस्पिटल प्रहरी गलाइन तुलसीपुर दाङ, फोन नम्बर 0825206001, मोबाइल 9747807011 र 9810781380।
7: स्वस्थ जीवन हाम्रो कामना, सर्वसुलभ विशिष्ट स्वास्थ्य सेवा हाम्रो चाहना।
8: के तपाईँ दाँतको कुनै पनि समस्या भएर भौतारिनु भएको छ? यदि त्यसो हो भने अब चिन्ता नलिनुहोस्।
1: हजुर, विगत 21 वर्षदेखि बिरामीहरूको मन जित्दै आइरहेको यस स्वर्गद्वारी डेन्टल क्लिनिक दाँत उपचार केन्द्र तुलसीपुर 5 बीपी चोकमा नै रहेको सहर्ष जानकारी गराउँदछौ।
8: हामी कहाँ उपलब्ध सेवाहरू,
9: दाँत निकाल्ने,
8: नयाँ दाँत राख्ने,
9: झिक्न नपर्ने गरी दाँत राख्ने,
8: दाँत भर्ने, दाँत सफा गर्ने,
9: दुखेको दाँतलाई उपचार गरी नदुख्ने बनाई भर्ने,
8: गिजा सुन्निने, गिजाबाट रगत आउने, मुख गन्हाउने आदि समस्याको भरपर्दो उपचार सेवा।
0: सम्पर्क स्वर्गद्वारी डेन्टल क्लिनिक दाँत उपचार केन्द्र तुलसीपुर 5 बीपी चोक पश्चिम तर्फ, भाडा पसल रहेको माथिल्लो तलामा, सञ्चालक डाक्टर सागर छेत्री र डेन्टल हाइजिनिस्ट पोषणराज कडेल, मोबाइल नम्बर 9856638443 र 9810857772।
10: छोराले खोजेको
11: आमाले रोजेको
10: सम्पूर्ण गृहिणीको रोजाई, नवरत्न भोग,
11: गृहपति,
10: माइलोदाई र भूपति भोग ब्रान्डको चामल खाऊ, स्वाद, गुणस्तर र भरोसाको संगम। अब त छन् खुसीको खबर,
11: नवरत्न भोग, गृहपति, माइलोदाई र भूपति भोग ब्रान्ड चामलको प्रत्येक बोरा खरिदमा पाउनुहोस् आकर्षक उपहार।
10: का लागि आधिकारिक विक्रेता
11: मोहिनी ट्रेडर्स तुलसीपुर 5 ग लाइन लाङ रौनियार क्लिनिकको पूर्वपट्टि कुनामा।
10: सम्पर्कका लागि फोन
11: 08259075753 र मोबाइल 9808864071।
10: दुवै मिलेर नवरत्न भोग, गृहपति, माइलोदाई
11: र भूपति भोग आज रोज्नुहोस्, स्वाद र उपहार दुवै जित्नुहोस्।
12: जब इन्टरनेट हुन्छ सुपर हिट, छिमेकीले पनि गर्छ दुखी दुखी भिजिट। Vianet Superhit Internet Pack अब प्रायोरिटी सेवाको सुविधा सहित पाउनुहोस् सेम डे सपोर्ट, 200 Mbps केबल वार्षिक 11,200 एक महिना सित्तैमा, साथै मेश राउटर किन्दा 16% डिस्काउन्टको भारी छुट। आजै जोड्नुहोस् Vianet, अब सबै कनेक्टेड।
13: थप जानकारीको लागि तुलसीपुर दाङमा रहेको Vianetको शाखा कार्यालयमा सम्पर्क गर्न सक्नुहुनेछ।
14: ओहो, ल पढ्नुहोस् त यो खबर, आज पनि रुख काटेछ होइन, यसरी दिनु रुख काटेपछि वन कसरी जोगिएला र खै?
15: वन मात्र होइन, हामी वरपरको वातावरण पनि जोगिँदैन रुख नभएपछि।
14: त्यही त खै, यिनलाई चेत किन नआउला?
16: जताभावी रुख नकाटौं, वातावरणलाई स्वच्छ राखौं।
17: वातावरण मैत्री रेडियो प्रकृतिद्वारा जनहितका लागि जारी।

0: मकै तपाईहरुले सुनिरहनु भएको छ हैन ल सुन्न नभुल्नु होला है
1: साझा खबरबाट सुशीला श्रेष्ठको नमस्कार साझा खबर देशभरिका सामुदायिक रेडियो सीआईएनको फेसबुक पेज र युट्युब सीआईएन च्यानलबाट पनि सुन्न सकिन्छ पन्ध्र कन्सुलर फिर्ता बोलाउने सरकारको निर्णय मन्त्रालयको संख्या पनि घट्दै सुकुम्बासी बस्ती नहटाउन सर्वोच्च अदालतको अन्तरिम आदेश भक्तपुरबाट आएको रायोको सागमा उच्च विषादी नष्ट गर्न निर्देशन
2: बजारमा आएको रायोको सागको स्याम्पल लियौं र त्यो चाहिँ इनिभिसन पर्सेन्ट 45% भन्दा बढी भएको भएर नष्ट गर्ने भनेर हाम्रो टेस्टले देखायो
1: कालापानी लिपुलेख विवाद समाधानका लागि कूटनीतिक पहल गरिने प्रधान न्यायाधीशमा डाक्टर शर्मा सिफारिशमा मेरिट प्राथमिकता रहेको सरकारको स्पष्टीकरण संसदीय सुनवाईको प्रक्रिया शुरू
3: कुनै अवधिलाई कति राख्ने भनेर कुरा गरे त्यसलाई 10 कुरा अर्को चाहिँ 10 दिनसम्म हामीले दिने
1: दक्षिण पूर्वी एसियाबाट 616 नेपालीको उद्धार अनलाइन ठगीको जालो खुल्दै यस वर्ष मनसूनमा कम पानी पर्ने गर्मी भने बढ्ने सम्भावना
4: सरदर भन्दा कम वर्षा आकलन गरेका हौ दुवै तापक्रम अधिकतम र न्यूनतम सरदर भन्दा बढ़ी हुन्छ भन्ने चाहिँ आकलन छ
1: र स्कटल्याण्ड पछि अमेरिकालाई पनि हराउँदै अभ्यास श्रृंखलामा नेपाल ए को जीत भोलि स्कटल्याण्डसँग खेल्ने
5: सयौं रेडियो हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन
1: जलविद्युत र पर्यटन नेपालको समृद्धिका मुख्य आधार हुन् ठूला आयोजनाका लागि वैदेशिक लगानी अनिवार्य हुन्छ तर प्रशासनिक झमेला र भ्रष्टाचारका कारण लगानीकर्ताहरू आकर्षित हुन सकेका छैनन् स्थानीय स्तरमा साना उद्योग र ग्रामीण पर्यटन प्रवर्धन गर्न सके रोजगारी सिर्जना हुनका साथै अर्थतन्त्र गतिशील बनाउन सकिनेछ अब खबर सन्तोषी रावलबाट
6: यस वर्षको मनसूनमा औसत भन्दा कम पानी पर्ने अनुमान गरिएको छ जल तथा मौसम विज्ञान विभागले आगामी मनसून अर्थात 4 महिनाको ऋतुगत मौसम आकलन सार्वजनिक गर्दै देशभर औसत भन्दा कम पानी पर्ने सम्भावना रहेको जनाएको हो विभागका अनुसार आगामी मनसूनमा दिउँसोको अधिकतम तापक्रम औसत भन्दा बढ़ी हुने सम्भावना छ विभागका मौसमविद सुदर्शन हुमागाईका अनुसार दक्षिण एसियाली जलवायु पूर्वानुमान मंचले सन् 2026 मनसून अवधिमा दक्षिण एसियाका अधिकांश क्षेत्रमा औसत भन्दा कम वर्षा हुने प्रक्षेपण गरेको हो हुमागाईले कर्णाली बागमती र कोशी प्रदेशका उत्तरी भूभाग बाहेक अधिकांश क्षेत्रमा औसत भन्दा कम पानी पर्ने अनुमान गरिएको बताउनुभयो
4: उत्तरी भूभागहरू कर्णाली प्रदेशका अनि बागमती प्रदेशका केही र कोशी प्रदेशका माथिल्लो भूभागहरूमा सरदर वर्षा हुने सम्भावना हामीले अनुमान गरेका छौँ बाँकी भूभागहरूमा सरदर भन्दा कम वर्षा हुने देखिन्छ जति गाढा रंग भयो त्यसले सम्भावना बढ़ी छ भन्ने देखाउँछ हामीले यो सबै पहेँलो र रातो लागेको भागमा सरदर भन्दा कम वर्षा आकलन गरेका हौ सास्कफले दिएको फोरकास्ट अनुसार पनि यो चाहिँ दुवै तापक्रम अधिकतम र न्यूनतम सरदर भन्दा बढ़ी हुन्छ भन्ने आकलन छ
6: नेपालको उत्तर पश्चिमी क्षेत्रमा भने अघिल्ला वर्षहरूको जस्तै सरदर पानी पर्ने अनुमान गरिएको छ कर्णाली प्रदेशका दक्षिणी भूभाग लुम्बिनी प्रदेशका अधिकांश भूभाग मध्य प्रदेशका पूर्वी भूभाग र कोशी प्रदेशका दक्षिणी भूभागमा सरदर भन्दा कम वर्षा हुने सम्भावना 55%देखि 65%सम्म रहेको छ सुदूरपश्चिम प्रदेशका अधिकांश भूभाग मध्य प्रदेशका पश्चिमी भूभाग र कोशी प्रदेशका मध्य भूभागमा सरदर भन्दा कम वर्षा हुने सम्भावना 45% देखि 55%सम्म छ कर्णाली प्रदेशका उत्तरी भूभाग तथा कोशी प्रदेशका उत्तरी भूभागमा सरदर वर्षा हुने सम्भावना 35%देखि 45%सम्म रहेको छ न्यूनतम तापक्रम सरदर भन्दा बढ़ी हुने सम्भावना 55%देखि 65%सम्म रहेको विभागको पूर्वानुमान रहेको छ यसैबीच आज राति भने कोशी बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाड़ी भेगका केही स्थानमा मेघगर्जन तथा चट्याङसहित हल्का पानी पर्ने सम्भावना रहेको छ अन्य स्थानमा भने मौसम प्राय सफा रहने विभागका वरिष्ठ मौसमविद विभूति पोखरेलले सीआईएनसँग बताउनुभयो
7: हाल चाहिँ मधेस बागमती र गण्डकी प्रदेश अब यो लगायतको सिलुम्बिनी कर्णाली सुदूरपश्चिमका हिमाली र पहाड़ी भूभागमा चाहिँ साधारणतया बादल लागेको छ बाँकी भूभागमा चाहिँ अब यो मधेसको पनि केही भूभागहरूमा चाहिँ अलिकति यो छ बादलै लागेको छ भने अरू भूभागहरूमा आंशिक छ होइन कोशी बागमती र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा मध्यमसम्मको वर्षा साथै यो मधेश गण्डकी र कर्णाली प्रदेशका पनि एक दुई स्थानमा चाहिँ हल्का वर्षा भइरहेको अवस्था छ।
6: अहिले पनि कोशी, बागमती र लुम्बिनी प्रदेशका केही स्थानमा मध्यम पानी परिरहेको विभागले जनाएको छ। सर्वोच्च अदालतले आधारभूत आवश्यकता पूरा नगरी सुकुम्बासी बस्ती हटाउन अन्तरिम आदेश जारी गरेको छ। सर्वोच्च अदालतले सुकुम्बासी बस्ती हटाउने सरकारी निर्णय विरूद्ध परेको रिटमा आज न्यायाधीश द्वय कुमार रेग्मी र नित्यानन्द पाण्डेको इजालस सुनवाईलाई सुनवाई गर्दै सरकारका नाममा अन्तरिम आदेश जारी गरेको हो। सर्वोच्चले सुकुम्बासी तथा व्यवस्थित बसोबासीलाई जबरजस्ती हटाउँदा कानूनी प्रक्रिया अनिवार्य रूपमा पालना गर्न सरकारलाई निर्देशन दिएको सूचना अधिकारी निराजन पाण्डेले सीआईएनसँग बताउनुभयो।
8: यो नेपाल सरकार मन्त्री परिषदको 2082 चैत्र 13 बैठकबाट स्वीकृत शासकीय सुधार सम्बन्धी कार्य सूचीको बुदा नम्बर 91 उल्लेखित मापदण्ड एवं प्रक्रिया र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको चलानी नम्बर 412 मिति 2083 वैशाख 17 सबै नगरपालिका र नगरपालिका गाउँपालिकाको नाममा जारी परिपत्र एवं गृह मन्त्रालयको चलन नम्बर 650 2083 वैशाख 17 पत्रबाट निर्दिष्ट चरणबद्ध प्रक्रिया अवलम्बन नगरी सुकुम्बासी तथा अव्यवस्थित बसोबासीलाई जबरजस्ती बस्तीबाट हटाउने वा विस्थापित गर्ने कार्य नगर्नु नगराउनु भन्ने आदेश जारी भएको छ।
6: आदेशमा बिना उचित कानूनी प्रक्रिया विस्थापित गर्दा शिक्षा, स्वास्थ्य र आवास जस्ता आधारभूत अधिकारका गम्भीर असर पर्ने उल्लेख गरिएको छ। अदालतले यस्तो कार्य मानवीय संकट निम्त्याउन सक्ने भन्दै सचेत गराएको छ। भक्तपुरको मध्यपुर थिमीबाट ल्याइएको रायोको सागमा अत्याधिक विषादी भेटिएपछि नष्ट गर्न निर्देशन दिएको छ। केन्द्रीय कृषि प्रयोगशाला मातहतको विषादी अवशेष द्रुत विश्लेषण प्रयोगशाला इकाई कालीमाटीले मंगलबार गरेको परीक्षणमा 13 नमूना मध्ये एउटा नमूनामा विषादीको मात्रा उच्च पाइएको प्रयोगशालाका सहायक सूचना अधिकारी महेश तिमिर्चानाले सीआईएनलाई बताउनुभयो।
2: हाम्रो अब आरईपीआर टेस्ट हुन्छ के अरे कालीमाटीमा, अनि रेगुलर टेस्ट हुन्छ। त्यसमा चाहिँ अब हामीले बजारमा आएको लगाएको सागको स्याम्पल लियौँ र त्यो चाहिँ इनिभिसन पर्सेन्ट 45% भन्दा बढी भएको भएर नष्ट गर्ने भनेर हाम्रो टेस्टले देखायो। अनि स्याम्पल लिने बेलामा त्यहाँको ओरिजिन कता हो भनेर सोध्छौँ क्रपको, उहाँहरूले भक्तपुरकै भन्नुभयो। त्यो हिसाबले भक्तपुरकै मात्रै भन्ने छ।
6: सरकारले डाक्टर मनोज कुमार शर्मालाई कार्यक्षमताको हिसाबमा प्रधान न्यायाधीशमा सिफारिश गरिएको प्रष्ट पारेको छ। मन्त्री परिषद बैठकपछि संचारकर्मीसँग कुरा गर्दै सरकारका प्रवक्ता सस्मित पोखरेलले सरकारले न्याय क्षेत्र सुधारको प्रयास गर्न क्षमतालाई हेरेको बताउनुभयो।
9: परिषदले हेर्दाखेरि पनि 5 सदस्य मध्ये 3 लगभग राजनीति नियुक्ति जस्तो देखिन्छ। त्यहाँबाट सिफारिश हुने न्यायाधीश पनि अब अलिकति राजनीतिक पृष्ठभूमिको आइराख्नु भएको छ भनेर पनि विभिन्न कानूनविदहरूले भनिदिनु आउनु भएको कुरा हो। अब त्यहाँबाट संवैधानिक परिषदको पनि आफ्नै टिका टिप्पणी पहिलादेखि हुँदै नै आएको हो। यो पालि पहिलो पटक नै प्रधान न्यायाधीशको सिफारिस चाहिँ मुद्दाको फर्स्योर्डको हिसाबमा हामीले चाहिँ एउटा इन्डिकेटरको हिसाबमा चाहिँ सिफारिस गरेर पठाएका छौं। यो पनि एउटा एकदमै पर्फेक्ट यही पद्धति हो भनेर पनि भन्न खोजेको होइन, तर अहिलेसम्मको हामीले इतिहास हेर्दाखेरि चाहिँ इन्डिकेटरका हिसाबमा उहाँहरूको कार्यक्षमताको हिसाबमा सिफारिस भएको चाहिँ यो पहिलो पटक हो। यसलाई पनि क्रमबद्ध रूपमा सुधार गर्दै अझै राम्रो प्रोसेस बनाउँदै जानुपर्छ।
6: यसैबीच सरकारले विदेश स्थित 15 नेपाली मानार्थ महावाणिज्य दूत पदयुक्त मुक्त गर्ने निर्णय गरेको छ। बैठकले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयबाट अन्तर्राष्ट्रिय श्रम संगठन बाध्यकारी श्रम महासन्धि 1930 सम्बन्धी 2014 प्रोटोकल नम्बर 29 अनुमोदनका लागि संघीय संसद समक्ष पेश गर्ने स्वीकृति प्रदान गर्ने र संलग्न अन्तर्राष्ट्रिय श्रम संगठनको श्रम निरीक्षण सम्बन्धी महासन्धि 1947 नम्बर 81 अनुमोदनका लागि संघीय संसद समक्ष पेश गर्ने स्वीकृति प्रदान गर्ने निर्णय गरेको छ। त्यस्तै सरकारले संघीय संसदको दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्ने राष्ट्रपति रामचन्द्र पौडेललाई आग्रह गर्ने निर्णय गरेको छ। वैशाख 28 गते दिउँसो 4 बस्ने संयुक्त बैठकलाई सम्बोधनका लागि आग्रह गर्ने निर्णय गरेको हो। संसदीय सुनवाई समितिले सर्वोच्च अदालतका प्रस्तावित प्रधान न्यायाधीश डाक्टर मनोज कुमार शर्माको संसदीय सुनवाई प्रक्रिया अगाडि बढ़ाएको छ। सिंहदरबारमा आज बसेको बैठकले प्रस्तावित प्रधान न्यायाधीश शर्मा विरूद्ध उजुरी आह्वान गर्ने निर्णय गरेको हो। प्रस्तावित प्रधान न्यायाधीशको सुनवाईका लागि 10 समय दिएर उजुरी आह्वान गरिएको समितिका सभापति बोध नारायण श्रेष्ठले जानकारी दिनुभयो।
3: कार्यविधि अगाडि बनेको कार्यविधिका आधारमा नै यसलाई हामीले परिमार्जन गर्यौं र यो नयाँको रूपमा ल्याछौं। अहिले यो नयाँ कार्यविधि बनेको छ, नयाँ कार्यविधि हामीले पारित गर्यौं। असाध्यै नयाँ विषयहरूमा छलफल चाहिँ के भएको छ भने एउटा हामीले सुनाई अवधिलाई कति राख्ने भनेर कुरा गर्यौं, त्यसलाई दशको कुरा, अर्को चाहिँ दस दिनसम्म हामीले दिने सुनवाईको लागि अथवा मान्छेलाई उजुर गर्ने टाइम चाहिँ दस दिनसम्म दिने भन्ने कुरा हो। त्यस पछाडि अर्को हामीले असाध्यै महत्वपूर्ण कुरा चाहिँ के गरेका छौं भन्दा यो सुनवाई भएर गइसके पछाडि उहाँहरूले पेश गरेको कार्ययोजना, नतिजामा आधारित कार्ययोजनाहरू कसरी कार्यान्वयन भइरहेछ त्यसलाई कुनै न कुनै निकायले चाहिँ अनुगमन गर्नुपर्छ भन्ने हो।
6: साझा खबरमा अब खेल खबर। एक दिवसीय अभ्यास श्रृंखलाको दोस्रो खेलमा नेपालको ए टोलीले अमेरिकालाई 3 विकेटले हराएको छ। अमेरिकाले दिएको 263 रनको लक्ष्य नेपाल ए ले 49 ओभर 1 बलमा 7 विकेट गुमाएर भेटायो। यसअघि माथिल्लो मुलपानी मैदानमा टस जितेर ब्याटिङ हारेको अमेरिकाले 50 ओभरमा 8 विकेट गुमाएर 262 रन बनायो। एक दिवसीय अभ्यास श्रृंखलाको पहिलो खेलमा हिजो नेपाल ए ले स्कटल्याण्डलाई 45 रनले हराएको थियो। आईसीसी क्रिकेट विश्वकप लीग 2 खेल्न नेपाल आएका अमेरिका र स्कटल्याण्ड टोलीसँग नेपाल ए ले एक दिवसीय अभ्यास श्रृंखला खेलिएको हो। नेपाल ए ले स्कटल्याण्ड र अमेरिकासँग 2-2 खेल खेल्ने भएको छ।
10: आलु आयातको भार घटाउँदै डडेलधुराको बिउ आलु एकै सिजनमा करोड बढी आमदानी।
11: विगतको वर्षहरूमा धेरै टाटा उता जुम्ला सुर्खेत दैलेखसम्म पनि पठाए, खाएनालु चितवनसम्म पनि पठाएको।
10: डडेलधुराको बिउ आलुको माग बढ्दो, रिपोर्ट सँगै सामुदायिक वनमा पर्यापर्यटनको सम्भावना तर अभ्यास किन सुस्त, विशेष श्रृंखला प्रकृति र जीवन लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
12: संयुक्त राष्ट्र संघको खाद्य तथा
13: किसानहरूका लागि खुशीको खबर।
14: नेपालमै पहिलो पटक कोरल पोषक सप्लिमेन्टको आधिकारिक डिस्ट्रिब्युटर भएको यस नन्दन फिट प्राले तुलसीपुरमा गाई भैंसी बाख्रा कुखुरा बंगुरका लागि आवश्यक कोरल पोषक सप्लिमेन्ट उपलब्ध छ। साथै जापानिज टेक्नोलोजीको माछाको दाना, युरोपियन टेक्नोलोजीको गाई भैंसी बाख्राको दाना पनि पाइन्छ। एक पटक प्रयोग गरेर त हेर्नुहोस्, सोचे भन्दा राम्रो नतिजा पाउनुहुनेछ।
13: नन्दन फिट प्रणाली तुलसीपुर 9 दोघरे दाङ, फोन नम्बर 082-416-002 र मोबाइल नम्बर 98-578-23-971।
15: के तपाईँ दाँतको कुनै पनि समस्या भएर भौतारिनु भएको छ? यदि त्यसो हो भने अब चिन्ता नलिनुहोस्।
14: हजुर, विगत 21 वर्षदेखि बिरामीहरूको मन जित्दै आइरहेको यस स्वर्गद्वारी डेन्टल क्लिनिक दाँत उपचार केन्द्र तुलसीपुर 5 बीपी चोकमा नै रहेको सहर्ष जानकारी गराउँदछौ।
15: हामी कहाँ उपलब्ध सेवाहरू,
16: दाँत निकाल्ने,
15: नयाँ दाँत राख्ने,
16: झिक्न नपर्ने गरी दाँत राख्ने,
15: दाँत भर्ने, दाँत सफा गर्ने,
16: दुखेको दाँतलाई उपचार गरी नदुख्ने बनाई भर्ने,
15: गिजा सुनिने, गिजाबाट रगत आउने, मुख गन्हाउने आदि समस्याको भरपर्दो उपचार सेवा।
13: सम्पर्क स्वर्गद्वारी डेन्टल क्लिनिक दाँत उपचार केन्द्र तुलसीपुर 5 बीपी चोक पश्चिम तर्फ भाडा पसल रहेको माथिल्लो तलामा, सञ्चालक डाक्टर सागर छेत्री र डेन्टल हाइजिनिस्ट पोषणराज कडेल, मोबाइल नम्बर 98-560-38-443 र 98-10-85-97-72।
17: नयाँ युगको नयाँ आवाज रेडियो प्रकृति एफएम 93.4 MHz।
10: बहादुर पौडेल छेत्रीले नेपाली भूमि लिपुलेख हुँदै भारत र चीन बीच सञ्चालन गर्ने भनिएको कैलाश मान सरोवर यात्राका सम्बन्धमा सरकारले आफ्नो गम्भीर सरोकार दुवै छिमेकी मुलुकलाई कूटनीतिक माध्यमबाट अवगत गराइसकेको बताउनुभयो।
18: 1816 सनको सुगुली सन्धिबाट नै महाकाली पूर्वका लिम्पियाधुरा, लिपुलेख र कालापानी नेपालको अभिन्न भूभाग रहेको तथ्यमा नेपाल सरकार पूर्णत स्पष्ट र अधिक रहेको हामीले उल्लेख गरेका छौं। नेपाली भूमि लिपुलेख हुँदै आयोजना गर्ने भनिएको कैलाश मानसरोवर यात्राका सम्बन्धमा नेपाल सरकारले आफ्नो स्पष्ट अडान र सरकार भारत र चीन दुवै पक्षलाई कूटनीतिक माध्यमबाट पुनः अवगत गराइसकेको छ। यसअघि पनि नेपाल सरकारले भारत सरकारलाई उक्त क्षेत्रमा सड़क निर्माण वा विस्तार, सीमा व्यापार र तीर्थाटन जस्ता कुनै पनि क्रियाकलाप नगर्न निरन्तर आग्रह गर्दै आएको विषय पनि हामी उल्लेख गरेका छौं। साथै लिपुलेख क्षेत्र नेपाली भूभाग रहेको विषयमा मित्र राष्ट्र चीनलाई समेत आधिकारिक रूपमा जानकारी गराइसकिएको विवरण पनि उक्त नोटमा स्पष्ट पारेका छौं।
1: यसबीच दक्षिण पूर्वी एसियाका विभिन्न मुलुकमा संचालित अनलाइन ठगीमा परेका 616 जना नेपाली नागरिकको उद्धार गरिएको प्रवक्ता छेत्रीले जानकारी दिनुभयो। थाइल्याण्ड र म्यानमार स्थित नेपाली दूतावासहरूको समन्वयमा कम्बोडियाबाट 491, म्यानमारबाट 111, लाओसबाट 8 र थाइल्याण्डबाट 6 जनाको उद्धार गरी नेपाल फर्काइएको उहाँको भनाइ छ। नेपालमा हरेक वर्ष करिब 7 अर्बको आलु आयात हुने गरेको छ, जसमा बिउ आलु समेत रहेका छन्। सुदूरपश्चिमको डडेलधुरा जिल्ला भने पछिल्ला वर्षहरूमा बिउ आलु उत्पादनको केन्द्र बन्दै गएको छ। चालू आर्थिक वर्षमै मात्रै करिब 2000 क्विन्टल बिउ आलु जिल्ला बाहिर निर्यात भएको छ भने 1,30,00,000 रूपियाँ भन्दा बढ़ी आमदानी भएको छ।
19: डडेलधुराको गन्यावधुराका किसान दत्तराज अवस्थीको परिवारका लागि बिउ आलु मुख्य आमदानीको स्रोत बनेको छ। उहाँले उत्पादन गरेको बिउ आलु अहिले बाहिर जिल्लामा राम्रो मूल्यमा बिक्री भइरहेको छ। पहिले आफै खाने मात्रै उत्पादन हुन्थ्यो, अहिले व्यावसायिक रूपमा खेती गर्दै आय स्रोत बढ़ाउन सफल भएको उहाँ बताउनुहुन्छ।
20: आलु खेतीमा त हामी पहिले शुरूआतै यो क्षेत्रमा आलु खेती गर्ने भनेर हाम्रै बुवाले शुरू गरे 2042 सालतिर भन्नेछ। पहिला हामी चाहिँ आलुमा थियौं, अहिले हामीले करिब करिब हामीले 10 क्विन्टल जति आलु लाछौं। योभन्दा पहिला बिक्री गर्यौं। हाम्रो यो क्षेत्र चाहिँ के छ भने त्यति बजारका लागि अहिलेसम्म त्यति उत्पादन भएको चीजहरू चाहिँ बिक्री नभएको चाहिँ छैन।
19: जिल्लाबाट उत्पादित गुणस्तरीय बिउ आलुको माग बझाङ, बैतडी, डोटी, अछाम, कैलाली, कञ्चनपुर र दार्चुला तथा दैलेख जिल्लासम्म छ। चालू आर्थिक वर्षमै करिब 2000 क्विन्टल बिउ आलु जिल्ला बाहिर बिक्री भएको छ। यसमध्ये 800 क्विन्टल हिउँदे र 1200 क्विन्टल बर्खे आलुको बिउ रहेको छ। बिउ आलुको व्यापारबाट किसानहरूले 1,33,00,000 रूपियाँ भन्दा बढ़ी आमदानी गरेका छन्, जसले आलु खेतीमा टिकिरहन मदत गरेको अर्का किसान धर्म भट्ट बताउनुहुन्छ।
11: मैले विगतको वर्षहरूमा धेरै टाटा उता जुम्ला सुर्खे दैलेखसम्म पनि पठाए, खाएन आलु चितवनसम्म पनि पठाएको, सुदूरपश्चिमको झन्डै 9 जिल्लामै पठाएको छु।
19: डडेलधुराको सदुमुकाम आसपासका तणीबाटा, भेटा, भातकाँडा लगायतका क्षेत्रहरूमा आलु खेती तीव्र रूपमा विस्तार भइरहेको छ। यहाँको हावापानी र माटो आलु उत्पादनका लागि अत्यन्तै अनुकूल मानिन्छ, जसका कारण यहाँ उत्पादित बिउ आलु गुणस्तरीय हुने कृषि प्राविधिकहरू बताउँछन्। राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम अन्तर्गत सञ्चालन भएको आलु सुपर जोनले पनि उत्पादन, भण्डारण र बजार व्यवस्थापनमा सहजीकरण गरिरहेको छ। कार्यक्रमका प्रमुख तथा वरिष्ठ कृषि अधिकृत पीताम्बर बस्नेत:
21: आउने वर्ष लागि पनि हामीले केही कार्यक्रम प्रस्ताव गरेका छौँ। यसमा मुख्य हामीले फोकस गरेको भनेको आलुको एउटा क्षेत्र विस्तार कार्यक्रम भनेर गरेका छौँ। होइन, क्षेत्र विस्तार भनेको आलु किसानलाई चाहिँ बिउ उपलब्ध गराउने अनि त्यसमा किसानहरूले चाहिँ खाने आलु उत्पादन गर्ने एउटा यो गरेका छौँ। र अर्को हामीले मुख्य रूपमा चाहिँ यो बिउ उत्पादनलाई हामी बीज वृद्धि भन्छौँ, यसलाई चाहिँ व्यवस्थित गर्न खोजेका छौँ। बर्खे आलुको पनि हामीले चाहिँ ट्याग सहित बिउ ल्याएर यसरी चाहिँ बिउलाई एउटा चाहिँ आधिकारिक रूपमा चाहिँ ट्याग लगाएर एउटा स्रोत सुनिश्चित गर्ने हिसाबले यो बिउ उत्पादन कार्यक्रमलाई चाहिँ हामीले व्यवस्थित गर्न खोजिरहेछौँ र गर्दैछौँ पनि।
19: डडेलधुरामा वर्षमा 2 सिजनमा आलु खेती हुने गरेको छ। हिउँदे र बर्खे करिब 1,122 हेक्टर क्षेत्रफलमा फैलिएको आलु खेतीबाट प्रति हेक्टर 30 मेट्रिक टनसम्म उत्पादन हुने गरेको छ। धर्कराज भट्ट, सीआईएन रेडियो अमरगढी, डडेलधुरा।
1: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाण्डुमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। वन ऐन संशोधनपछि पनि सामुदायिक वनमा पर्याप्त पर्यटन अघि बढ़न सकेन।
22: वन ऐन 49 थिएन, नियमावली 51 पनि थिएन, तर पछिल्लो बेला समूहहरूले त्यो कामको चाहिँ बिस्तारै अभ्यास गर्दै गए। समूहले अभ्यास गर्दै जाँदा यो राम्रै हुने रहेछ भनेर अब हामीले पछिल्लो ऐन नियमावलीमा ती कुराहरू राख्यौं।
1: सामुदायिक वनमा लगानी र तालिम अभाव रिपोर्टसँगै विशेष श्रृंखला प्रकृति र जीवन बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।

किसा क्यों घासा वनमा आगो लाग्यो भने जीव जन्तु को नासा वनमा आगो लाग्यो भने वन जंगल खान्छ वनमा हुने जीव जन्तुले सारे पीरा मान्छ फागुन देखि जेठसम्म आगो लाग्ने डर आफ्नो

0: ए मीरा के भयो बिहानै घर बाहिर झोक्राएर बसिरहेकी छस् त रातभरि सुतिनस् क्या हो
1: कहाँ सुत्नु मच्छरले सुत्नै दिदैन हैरान बनाइसक्यो टोकेर
2: हजुर के तपाईँको पनि यस्तै समस्या त छैन यदि त्यसो हो भने अब चिन्ता लिनु पर्दैन लामखुट्टेको टोकाईबाट सुरक्षित रहन र कुनै पनि झन्झट बिना सजिलै प्रयोग गर्न सकिने स्ट्यान झोल प्रसुन टेडसमा उपलब्ध छ यति मात्रै होइन नयाँ वर्षको अवसरमा विशेष छुटका साथ विभिन्न प्रकारका झोल स्कुल ड्रेस साडी धोती कुर्ता सुरुवाल लगायत सबै प्रकारका काँचो कपडाहरू सुपथ मूल्यमा बिक्री वितरण भइरहेको छ प्रसुन टेडर्स तुलसीपुर 5 वीरेन्द्र चोक गणेश चेरीको छेउमा प्रोप्राइटर प्रसुन ओझा फोन नम्बर 082-520-947
0: एक पटक सेवा गर्ने मौका दिनुहोस्
3: नयाँ युगको नयाँ आवाज रेडियो प्रकृति एफएम 93.4 मेगाहर्ज
4: विस्तारका लागि कोशिश गरिरहेका छन्
5: नेचर गाइड शान्ति चौधरी हिजो आज बाँके राष्ट्रिय निकुञ्ज घुम्न आएका पर्यटकलाई निकुञ्जको विशेषता बारे बताउँदै गरेको अवस्थामा भेटिनुहुन्छ
6: बाक्साल मचानमा छौ यो बाक्साल मचान चाहिँ मायालु पाखामा छ हामी चाहिँ थारू भाषामा चाहिँ मायालु पखुवा पनि भन्छ यो डाँडाहरूमा चाहिँ हामी पहिले चाहिँ खर बनकसहरूले काटेर यहाँ चाहिँ गोदाम हुन्थ्यो यहाँ चाहिँ थुपार्थ्यौं र तल चाहिँ खोला छ
5: बाँकेको राप्ती सुनारी 9 बुच्चापुर हात्तीसार घर भएकी 33 वर्षीय चौधरी पहिलेदेखि नै चोरी सिकारी नियन्त्रणमा काम गर्दै आउनु भएको थियो नेचर गाइड एसोसिएशन बाँकेको सचिव समेत रहनु भएकी उहाँले पर्यटकहरूलाई बाटो देखाउने र निकुञ्जको बारेमा जानकारी दिन 5 वर्ष अघि तालिम लिनु भएको थियो
6: यहाँ चाहिँ बाघको लागि पनि एकदम प्रख्यात छ बाघ पनि यहाँ चाहिँ देख्न सकिन्छ यहाँ चाहिँ खोला छ चरङ्गिया खोला छ यहाँ चाहिँ बाह्रमासै पानी राख्छ
5: यो वर्षदेखि बाँके राष्ट्रिय निकुञ्जमा पर्यटकको चहल पहल बढ़न थालेपछि उहाँको व्यस्तता पनि बढ़न थालेको छ अर्का नेचर गाइड उमा ओलीको अनुभव पनि यस्तै छ
7: एसोसिएसनले पालो लगाएर जाने आफूसँग डाइरेक्ट कन्ट्याक्ट गर्यो भने त्यही जाने भएर 8 जना चाहिँ हामी एक्टिभली जाने आउने गरेको गाइड हो अहिले चाहिँ बिजी छौँ भनौँ न अहिले चाहिँ पर्यावरण क्षेत्रले हामीलाई चाहिँ अलिकति केही हदसम्म त्यसलाई आर्थिक रूपमा भनौँ त्यसलाई चाहिँ अलिकति उ गराएको छ सुरुमा चाहिँ हामीले अब ट्रेनिङ लियौँ ट्रेनिङलाई चाहिँ लगभग 1.5-2 वर्षसम्म त हामीले भनौँ न त्यति एक्टिभली आँखाहरू जान नपाएको के भएन भन्ने खालको सोच पनि आउँथ्यो कि हामीलाई पहिला अहिले चाहिँ हामी सन्तुष्ट छौँ भनौँ न हामी आफ्नै नेचरसँग रमाइरहेको छौँ
5: पहिलो पटक जंगल सफारीका लागि बाँकी निकुञ्ज पुग्नुभयो प्रेरणा गिरी निकुञ्जका कारण वन संरक्षणसँगै दुर्लभ रूख बिरूवा पनि देखिन थालेको उहाँको भनाइ छ
8: हजुरबा हजुरआमाहरूले कसरी यहाँ घाँस काट्न आउनुहुन्थ्यो कतिपय कुराहरू घरमा पकाउने मरमसलाहरू पनि यहीँ जंगलबाट लैजानुहुन्थ्यो भन्ने हामीले सुनेको थियौँ त्यो त अब हामीले यहाँ हेर्न पाउँछौँ
5: जंगल सफारी अर्थात जीप सफारीले पर्यटकलाई घना जंगलभित्र वन्यजन्तु र प्रकृतिको नजिकबाट अनुभव गर्ने मौका दिन्छ जंगल सफारी गर्न चाहनेहरूका लागि गाड़ीको अभाव नहोस् भन्नका लागि यहाँका पर्यटन व्यवसायहरूले सामूहिक रूपमा एउटा गाड़ी थपेका छन् नेपाल एसोसिएशन अफ टुर्स एण्ड ट्राभल्स एजेन्ट्स नाट्टा पाकेका अध्यक्ष दिल्ली राज रेग्मी
9: जुन पर्यटक आए पनि गाड़ी छैन भने फर्किने त्यस्तो अवस्था आइरहेको थियो दुईटा गाड़ी चाहिँ होमस्टेहरूले सञ्चालन गर्नुभएको छ र त्यो दुईटा गाड़ीले पनि नपुग्ने भएको हुनाले अहिले हामीले एउटा नाटाको तर्फबाट थप गरेका छौँ
5: बाँकेमा नाटा र होमस्टेका गरी 3 सफारी गाड़ी छन् एउटा गाड़ीमा 9-12 जनासम्मको सीट क्षमता छ यो पनि अपुग देखिए अर्को गाड़ी थप्ने योजनामा पर्यटन व्यवसायी छन् फेरि नाटाका अध्यक्ष रेग्मी
9: एउटा त अहिले त भयो अब अझ 1-2 थपौं भन्ने पनि छ साधन बढ़ी भयो भनेपछि पर्यटकहरू आउँछन् भन्ने आशाले हामीले यो थालनी गरेका छौं
5: पर्यटन प्रवर्धनसँगै बेरोजगारी बढ़दै गएको अवस्थामा रोजगारीको अवसर सृजना गर्न निकुञ्ज पर्यटन व्यवसाय सहित सरकारवालाहरू एकजुट भएका छन् पर्यटन व्यवसायी हरिप्रसाद शर्मा
10: सबै युवाहरू बेरोजगार भए हामीसित रोजगार छैन व्यवसाय सञ्चालन गर्न हामीलाई गाह्रो भयो भन्ने किसिमको भाषाहरू सर्वतत्र चाहिँ फैलिराखेको अवस्थामा हामीसित थुप्रै सम्भाव्यताहरू छन् ती सम्भाव्यताहरूलाई हामीले लिएर जान सक्यौं भने बोकेर जान सक्यौं भने हामीसँगै रोजगारका अवसरहरू छन्
5: 550 किलोमिटर क्षेत्रफलमा फैलिएको बाँके राष्ट्रिय निकुञ्जमा चालू आर्थिक वर्षमा स्वदेशी विदेशी र सार्क राष्ट्रका गरी 746 जना पर्यटक पुगेका छन् उनीहरूमध्ये निकुञ्जमा प्रवेश गर्न नेपालीले प्रति व्यक्ति 100 विदेशी पर्यटकले प्रति व्यक्ति 700 रूपियाँ बुझाउने गरेका छन्। यस हिसाबले निकुञ्जले पर्यटकबाट चालू आर्थिक वर्षको हालसम्म 2 लाख बढ़ी राजस्व संकलन गरेको छ। उक्त रकम बफर जोनको विकासमा खर्च गरिन्छ। निकुञ्जका प्रमुख संरक्षण अधिकृत वीरेन्द्र प्रसाद कणेल:
11: निकुञ्जमा पर्यटनको विकास गर्ने भनेकै स्थानीय जनतालाई उनीहरूको रोजगारीको अवस्थाको सिर्जना गर्ने, उनीहरूलाई आयोजनमा अभिवृद्धि गर्ने र उनको जीवन स्तर कास्ने नै हो। त्यस गर्दा बिना हानि नोक्सानी हामीले लाभ लिने भनेको पर्यटनबाट मात्रै हो।
5: बाँके राष्ट्रिय निकुञ्ज बाघ, हात्ती, हरिण, चित्तल, निलगाई, चौका लगायत विभिन्न जनावरहरूको प्राकृतिक वासस्थान हो। यसका साथै निकुञ्जमा 34 प्रजातिका स्तनधारी, 276 प्रजातिका चरा, 24 प्रजातिको सरीसृप, 263 प्रजातिको वनस्पति, 9 प्रकारको उभयचर र 55 प्रकारका माछा पाइन्छन्, जसमध्ये केही दुर्लभ र लोपोन्मुख पनि छन्। निशु जोशी, सीआईएन रेडियो कृष्णसार एफएम, नेपालगंज, बाँके।
12: निकुञ्ज क्षेत्र नजिक मध्यवर्तीसँग जोडिदा पर्यापर्यटनका राम्रा अभ्यास भए पनि सामुदायिक वनमा पर्यापर्यटनको सम्भावना देखेर वन ऐनमा संशोधन गरी केही खुकुलो बनाइएको छ। तर उक्त व्यवस्था पूर्ण कार्यान्वयनमा सामुदायिक वनले किन अभ्यास गर्न सकेका छैनन्? सामुदायिक वन उपभोक्ता महासंघ फेको फनका महासचिव पार्वता गौतमसँग साथी लीलप्रकाश चन्दले सोध्नु भएको छ।
13: वन ऐन 49 थिएन, नियमावली 51 पनि थिएन, तर पछिल्लो बेला समूहहरूले त्यो कामको चाहिँ बिस्तारै अभ्यास गर्दै गए। समूहले अभ्यास गर्दै जाँदा यो राम्रै हुने रहेछ भनेर अब हामीले पछिल्लो ऐन नियमावलीमा ती कुराहरू राख्यौं। वनमा पर्यापर्यटन गर्न सक्ने, कृषि वनको कुरा गर्न सक्ने, साना उद्यमहरू गर्न सक्ने, अब वन्यजन्तुको पालन गर्न सक्ने, यी कुराहरू पछिल्लो वन ऐनमा राखेको छ। तर राखे भए पनि कतिपय कुराहरू अझै पनि व्यवहारमा काम गर्न अप्ठ्यारो छन्। तर यता पर्यापर्यटनको हिसाबले हेर्ने भने चाहिँ उहाँहरूले काम गर्दै गरेको विषयलाई हुने रहेछ यो भनेर त्यो व्यावहारिक रूपमा ऐनमा ल्याएको हुँदाखेरि धेरै यो हाइवेका आसपासका बजार क्षेत्रका आसपासका सामुदायिक वनहरूमा पर्यापर्यटनको कामहरू शुरूआत गर्नुभएको छ।
14: त्यो भनेको कस्तो कस्तो कामहरू त्यहाँ भइरहेका छन्?
13: उहाँहरूले चाहिँ हरिचास पोखरीहरू, त्यहाँ माछा पोखरीहरू पनि बनाउनु भएको छ। काहीँ चाहिँ वन्यजन्तुलाई चाहिँ उद्धार गरेर त्यसलाई चाहिँ राख्नु भएको छ। त्यो उद्धार केन्द्र भए पनि सामान्य रूपमा कसैले गएर काहीँ हरिण मृगहरू राख्नु भएको छ, काहीँ चाहिँ अजिङ्गरहरू राख्नु भएको छ, ती कुराहरू हेर्ने अवसर छ। काहीँ सानातिना चिल्ड्रेन पार्कहरू छन्, काहीँ चाहिँ अब बर्ड वाचिङ सेन्टरहरू पनि छन्, कहीँ ट्री हाउसहरू छन्, होइन फरक फरक छ आफ्नो। कहीँ चाहिँ जैविक मार्गहरू तयार गरेर त्यहाँ चाहिँ नजिकै भएका वन्यजन्तुहरू यसो आफ्नै समूहले हेर्न मिल्ने पनि त्यो खालको पनि गर्नुभएको छ।
14: आमदानी पनि सामुदायिक वनले लिइराखेका छन्, राम्रो भइरहेका छन् भन्ने तपाईँहरूको निष्कर्ष?
13: नानीहरूको वातावरण पनि त्यहाँ एउटा पर्यटनको हिसाबले, आन्तरिक पर्यटनको हिसाबले राम्रै देखिन्छ, होइन अर्को चाहिँ त्योबाट केही आमदानी पनि लिएको छ समूहले। आमदामी भन्ने कुरा त्यो ठूलो आमदामी, धेरै आमदामी भएर फेरि कहाँ लगानी गर्ने त्यो हिसाबको भन्दा पनि रोजगारी सिर्जना भएको छ सानो सानो।
14: राष्ट्रिय निकुञ्जको मध्यवर्तीले चाहिँ राम्रो गर्ने, त्यहाँ अलि पर्यापर्यटनको राम्रो सम्भावना हुने, साँच्चीकै सामुदायिक वनमा त्यो हामीले अभ्यास गर्न?
13: यस्तो हो नि, राष्ट्रिय निकुञ्जमा गर्ने भन्दाखेरि त राष्ट्रिय निकुञ्जमा त सरकारले कति लगानी गरेका छ त्यसको प्रतिफल कसले लिन्छ, होइन त्योमा भर पर्छ नि त। सामुदायिक वनले नितान्त आफै आफ्नो लगानीमा आफू खटेर सानो काम गर्नुभएको छ, होइन सानो लगानीमा धेरैजनालाई सानोतिनो रोजगार दिनुभएको छ त्यहाँ। चाहे चाहिँ चिल्ड्रेन पार्कमा एउटा मान्छे बसोस्, चाहे चाहिँ रिचार्ज पोखरीमा अलिकति माछा राखेर अर्को मान्छे बसोस्, अथवा त्यहाँ टिकट घरमा एउटा टिकट काट्ने नै बसोस्, होइन कम्तीमा नै त्यही सामुदायिक वनका 4-5 जनाले रोजगारी पाएका हुन्छन्, 1-2 जनाले रोजगारी पाएका हुन्छन्। त्यो कुरा ठूलो हो र त्योबाट आएको थोरै पैसाले फेरि विपन्नमा लगानी गरेर अरू काम गर्नुभएको छ
14: सामुदायिक वनले अथवा फेको फन्डले सहयोग गरेर। साँच्चीकै सामुदायिक वनले पनि पर्यापर्यटनमा राम्रो गर्न सक्छ भनेर हामीले स्थापित गर्न सक्छौँ?
13: उदाहरण छन्, उदाहरणकै रूपमा छन्। त्यो त उदाहरणको रूपमा झापाको जामुनगाडी सामुदायिक वन, बुटवलको फुलबारी सामुदायिक वन, अथवा अरू सामुदायिक वनहरू धेरै छन्।
14: त्यहाँ के छ त्यस्तो उदाहरणीय बताउनलाई? आमदानीको कुरा हो कि अथवा कस्तो खालको?
13: होइन, त्यो त आमदानीको कुरा पनि भयो, रमणीय स्थल तयार गर्ने कुरा पनि भयो, त्यो त धेरै कुराहरू छन् त्यहाँभित्र छिरेपछि त।
12: आधारभूत आवश्यकता पूरा नगरी सुकुम्बासी बस्ती नहटाउन सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेको छ। यस वर्षको मनसूनमा औसत भन्दा कम पानी पर्ने अनुमान गरिएको छ। भक्तपुरबाट आएको रायोको सागमा उच्च विषादी नष्ट गर्न सरकारले निर्देशन दिएको छ। कालापानी लिपुलेख विवाद समाधानका लागि कूटनीतिक पहल गरिने भएको छ। प्रधान न्यायाधीशमा डाक्टर शर्मा सिफारिशमा मेरिट प्राथमिकता रहेको सरकारको स्पष्टीकरण रहेको छ। संसदीय सुनवाईको प्रक्रिया समेत शुरू गरिएको छ र स्कटल्याण्डपछि अमेरिकालाई पनि हराउँदै अभ्यास श्रृंखलामा नेपाल एकको जीत भोलि स्कटल्याण्डसँग खेल्ने भएको छ।

0: मकै तपाईहरुले सुनिरहनु भएको छ हैन ल सुन्न नभुल्नु होला है
1: राति 8 बजेको प्रकृति समय सन्देश खाली ठाउँमा वृक्षारोपण गरौं

0: नववर्ष 2083 सालको पावन अवसरमा हामी हाम्रा ग्राहकवर्ग, उद्योगी, व्यवसायी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली जनहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य, दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: हामी कहाँ घर वायरिङका सम्पूर्ण सामानहरू, तार, स्विच, बल्बहरू पाउनुका साथै घर वायरिङ र प्लम्बिङका लागि दक्ष टेक्निसियनहरूको व्यवस्था समेत रहेको छ। यूबीसी इलेक्ट्रिक सपेयर सप्लायर्स, तुलसीपुर 5 सल्यान रोड, दाङ। नमस्ते मिनी मार्केट भित्र। प्रोप्राइटर गिरुराज पाण्डे। मोबाइल नम्बर 98677 99421 र 98038 45476। सेवा गर्ने मौका दिनुहोला। नव वर्ष 2083 सालको पावन अवसरमा हामी हाम्रा ग्राहकवर्ग, उद्योगी, व्यवसायी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली जनहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य, दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
2: हामी कहाँ बोइलर, लेयर्स, गिरिराजका चल्ला, दाना र मासु बिक्री गरिनुका साथै बोइलर कुखुरा थोक एवं फुटकरमा होम डेलिभरीको व्यवस्था रहेको छ। आचार्य पोल्ट्री फिड सप्लाई, तुलसीपुर 5 तुलसी बोर्डिङ चोक, तुलसीपुर, दाङ। प्रोप्राइटर किरण आचार्य।
1: फोन नम्बर 0825219952 र मोबाइल नम्बर 98578 21952।
0: नववर्ष 2083 सालको पावन अवसरमा हामी हाम्रा ग्राहकवर्ग, उद्योगी, व्यवसायी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली जनहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य, दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: हामी कहाँ स्कूल कलेजका सम्पूर्ण ड्रेस, कोट, प्यान्ट, दौरा सुरुवाल, कुर्ता सुरुवाल लगायत लेडिज तथा जेन्ट्सका सबै कपडाहरू दक्ष कालीगढद्वारा तयार गरिनुका साथै सबै प्रकारका काँचो कपडाहरू सुपथ मूल्यमा बिक्री वितरण गरिन्छ। अर्जुन टेलरिङ सेन्टर एन्ड कपडा पसल, तुलसीपुर 11 जसपुर, दाङ। प्रोप्राइटर अर्जुन परियार। मोबाइल नम्बर 98479852315। सेवा गर्ने मौका दिनुहोला। नववर्ष 2083 सालको पावन अवसरमा हामी हाम्रा ग्राहकवर्ग, उद्योगी, व्यवसायी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली जनहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य, दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
0: हामी कहाँ कुकर, प्रेसर, ग्यास, स्प्रे ट्याङ्की मर्मत गरिनुका साथै ग्यास होल्डिङको काम समेत गरिन्छ। अशोक एन्ड अमृता कुकर मरमत सेन्टर, तुलसीपुर 5 बिपी चोकदेखि पूर्वतर्फ, दान। प्रोप्राइटर गुरु प्रसाद चौधरी।
1: मोबाइल नम्बर 98479944157 र 98449506683। नववर्ष 2083 सालको पावन अवसरमा हामी हाम्रा ग्राहकवर्ग, उद्योगी, व्यवसायी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली जनहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य, दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
2: हामी कहाँ सर्टिङ सुटिङ कपडा पाइनका साथै कोट, प्यान्ट, दौरा सुरुवाल र विभिन्न स्कूल कलेजका कपडा बिक्री एवं सिलाई गरिन्छ। नोट, विद्यार्थीलाई 10% छुटको व्यवस्था छ। बम्बई टेलरिङ सेन्टर एन्ड पर्सेस कपडा पसल, तुलसीपुर 5 क लाइन, जेसी चोक, कर्णाली बैंकको तल्लो तला। प्रोप्राइटर हरेन्द्र वर्मा। मोबाइल नम्बर 98479446546। मोबाइल नम्बर 98479446546।
0: नववर्ष 2083 सालको पावन अवसरमा हामी हाम्रा ग्राहकवर्ग, उद्योगी, व्यवसायी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली जनहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य, दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: हामी कहाँ आफ्नै मिलबाट उत्पादित बंगाली लोकल बासमती चामल, तेल, आटा, मैदा, चिनी लगायत सम्पूर्ण खाद्यान्न सामानहरू होलसेल तथा फुटकर सुपथ मूल्यमा बिक्री वितरण गरिन्छ। बल्ला पसल तुलसीपुर पाँच बस पार्क दाङ फलफूल डहराको ठिक अपोजिट प्रोप्राइटर दामोदर बस्नेत मोबाइल नम्बर 9849764714 र 9858823646 साथै हाम्रो अर्को सेवा डीआर राइस मिल तुलसीपुर सत्र वनकट्टाबाट पनि सेवा उपलब्ध भइरहेको जानकारी गराउँदछौ प्रोप्राइटर विमल बस्नेत मोबाइल नम्बर 9849764714
0: नववर्ष 2083 सालको पावन अवसरमा हामी हाम्रा ग्राहकवर्ग उद्योगी व्यवसायी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली जनहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ
1: बाइक स्कूटर गाड़ी ट्रक टिप्पर ट्र्याक्टर लगायत सबै सवारी साधनका लागि आवश्यक विभिन्न ब्रान्डका जस्तै एपोलो एमआरएफ बीकेटी जेके लगायतका टायरहरू सुपथ मूल्यमा बिक्री वितरण बीकेटी को आधिकारिक विक्रेता बीएनबी मल्टी सप्लायर तुलसीपुर पाँच कल्याण रोड दाङ प्रोप्राइटर विश्व रिजाल मोबाइल नम्बर 9858821531 सेवा गर्ने मौका दिनुहोला
0: नववर्ष 2083 सालको पावन अवसरमा हामी हाम्रा सेवाग्राही स्वास्थ्यकर्मी चिकित्सा कर्मचारी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली जनहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ स्वस्थ खानपान र बानी व्यवहारमा ध्यान दिउ सधैं निरोगी रहौं
1: हामी कहाँ राप्ती आँखा अस्पताल रक्षा चौर तुलसीपुर दाङमा 3 दशक भन्दा लामो समय काम गर्नुभएका अनुभवी वरिष्ठ नेत्र अधिकृत जोगीराम चौधरी तथा अनुभवी नेत्र सहायकद्वारा आँखा चेक जाँच गरिनुका साथै विभिन्न प्रकारका सनग्लासेस स्विमिङ ग्लासेस कन्ट्याक्ट लेन्स सीआर फाइट पीजी ब्लू कट प्रोग्रेसिभ क्रिजल लेन्सहरू सुपथ मूल्यमा पाइन्छ चौधरी आँखा उपचार केन्द्र तुलसीपुर पाँच सल्यान रोड दाङ प्रोप्राइटर युवराज चौधरी मोबाइल नम्बर 9861306091 सेवा गर्ने मौका दिनुहोला नववर्ष 2083 सालको पावन अवसरमा हामी हाम्रा ग्राहकवर्ग उद्योगी व्यवसायी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली जनहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ
0: हामी कहाँ विभिन्न किसिमका मोटरसाइकलहरू दक्ष मिस्त्रीद्वारा रिपेयरिङ गरिनुका साथै पास पनि उपलब्ध छ दाहाल मोटरसाइकल पार्ट्स एन्ड वर्कसप तुलसीपुर छ घोराही रोड दाङ प्रोप्राइटर टीकाराम दाहाल मोबाइल नम्बर 9841363538 र 9818512463
1: नववर्ष 2083 सालको पावन अवसरमा हामी हाम्रा ग्राहकवर्ग उद्योगी व्यवसायी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली जनहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ
0: हामी कहाँ ग्यास चुलो रेगुलेटर पाइप लाइटर लगायत किराना तथा खाद्यान्नका सामानहरू थोक तथा फुटकर सुपथ मूल्यमा बिक्री वितरण गरिन्छ र होम डेलिभरीको समेत सुविधा रहेको छ डायनामिक ट्रेड कन्सर्न तुलसीपुर पाँच भुयाथान दाङ प्रोप्राइटर लालबहादुर केसी मोबाइल नम्बर 9857230058 र 9849137795 नववर्ष 2083 सालको पावन अवसरमा हामी हाम्रा ग्राहकवर्ग उद्योगी व्यवसायी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली जनहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ
1: हामी कहाँ विभिन्न डिजाइनका खुकुरी खुडा चुलेसी लगायत कृषि औजार सम्बन्धी सम्पूर्ण सामानहरू तयार गरिनुका साथै सुपथ मूल्यमा बिक्री वितरण गरिन्छ र पुराना खुकुरी खुडा गराइसी आशी खुर्फा लगायत कृषि सामग्रीहरू मर्मत पनि गरिन्छ नोट कैचीमा स्थान पनि लगाइन्छ देव सल्यानी खुकुरी एन्ड कृषि औजार उद्योग तुलसीपुर पाँच सल्यान रोड दाङ बीएसएस पार्टी प्यालेस गेटको छेउमा प्रोप्राइटर झगु प्रसाद विश्वकर्मा मोबाइल नम्बर 9848724266 एकपटक सेवा गर्ने मौका दिनुहोला

0: नववर्ष 2083 सालको पावन अवसरमा हामी हाम्रा ग्राहकवर्ग, उद्योगी, व्यवसायी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपालीजनहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य, दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: हामी कहाँ स्वादिष्ट चाट, चटपटे, पानीपुरी, बिरयानी, मोमो लगायत स्वादिष्ट नास्ताका परिकार पाइनका साथै बिहे पार्टीका लागि बुकिङमा पानीपुरी तथा चाटको सेवा पनि दिइन्छ। चाट एन्ड बिरयानी सेन्टर तुलसीपुरपा सल्यान रोड दाङ, नेपाल टेलिकमको ठिक अगाडि। प्रोप्राइटर दिनेश गुप्ता। मोबाइल नम्बर 9298913045।
0: नववर्ष 2083 सालको सुखद अवसरमा हामी हाम्रा समस्त अभिभावक, विद्यार्थी, शिक्षक, शिक्षा प्रेमी, बुद्धिजीवी, समाजसेवी तथा शुभचिन्तक जीवहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य, दीर्घायु एवं सफल र सरल उल्लासमय जीवनको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं।

0: उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: हामी कहाँ दुर्गा चामल, दुर्गा तेल, अजम्बरी आटा, मैदा, सुजी, विभिन्न दाल आइटम, मास, मसुरा, गेडागुडी लगायत सबै खाद्यान्न सामग्रीहरू सुपथ मूल्यमा बिक्री वितरण गरिन्छ। गणपति आइल एण्ड जनरल मिल्स प्राली, तुलसी प्रसाद दाङ, प्रोप्राइटर दिल्ली बहादुर बस्नेत, आशीर्वाद फूड प्रोडक्ट, तुलसी प्रसाद दाङ, प्रोप्राइटर हिमालय बस्नेत, र राप्ती फ्लोर मिल्स प्राली, तुलसी प्रसाद दाङ, प्रोप्राइटर विश्व बस्नेत। मोबाइल नम्बर 98578201। एकपटक सेवा गर्ने मौका दिनुहोला।
0: नववर्ष 2083 सालको पावन अवसरमा हामी हाम्रा ग्राहकवर्ग, उद्योगी, व्यवसायी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली जनहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य, दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: हामी कहाँ कृषि क्षेत्रका लागि आवश्यक सम्पूर्ण सामग्रीहरू, हाते ट्र्याक्टर, कम्बाइन मिल, रुख तथा घाँस काट्ने मेसिन, चक्की आटा, पानी तान्ने पम्प, इलेक्ट्रिक मोटर, मिक्सर मेसिन, कटर मेसिन, रन्डा, ड्रिल मेसिन लगायत सम्पूर्ण सामग्रीहरू नयाँ वर्षको अवसरमा विशेष अफरका साथ बिक्री वितरण गरिनुका साथै सम्पूर्ण मेसिनरी सामग्रीको पार्ट पूर्जा पनि उपलब्ध छ। गुप्ता मेसिनरी सप्लाइज, तुलसीपुर 5 बस पार्क दाङ, फलफूल टहराको ठिक अपोजिट साइड। प्रोप्राइटर मेरेलाल गुप्ता। मोबाइल नम्बर 98570038781 र 98469073877। एकपटक सेवा गर्ने मौका दिनुहोला। नववर्ष 2083 सालको पावन अवसरमा हामी हाम्रा ग्राहकवर्ग, उद्योगी, व्यवसायी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली जनहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य, दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। हामी कहाँ दूध, दही, घिउ, पनिर, ताजा फलफूल, चिसो जुस, लस्सी, चिया, कफी, बर्थडे केक लगायत सम्पूर्ण डेरी आइटमहरूको सेवा उपलब्ध छ। हाम्रो डेरी सप्लायर्स तुलसी पाँच सल्यान रोड दाङ, नेपाल टेलिकमको ठिक अगाडि। प्रोप्राइटर कमल केसी र मनिषा केसी। मोबाइल नम्बर 98493254। नववर्ष 2083 सालको पावन अवसरमा हामी हाम्रा अभिभावक, शिक्षक, कर्मचारी, विद्यार्थी, शिक्षा प्रेमी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली जनहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य, दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। अनुशासित वातावरण, गुणस्तरीय शिक्षा र अनुभवी शिक्षकबाट अध्यापन हुने भएकाले आफ्ना नानी बाबुहरूको उज्जवल भविष्यका लागि समयमै भर्ना गरौ।
0: नर्सरीदेखि कक्षा 9 नयाँ शैक्षिक सत्रका लागि भर्ना खुला गरिएको जानकारी गराउँदछौ। प्रिन्सिपल मधुसूदन केसी एवं समस्त हिमाल एकाडेमी परिवार, तुलसीपुर 6 दाङ। मोबाइल नम्बर 98572031।
1: नववर्ष 2083 सालको पावन अवसरमा हामी हाम्रा ग्राहकवर्ग, उद्योगी, व्यवसायी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली जनहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य, दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
0: हामी कहाँ सीपीएलका गुणस्तरीय घर वायरिङका सामान तथा एसी पाइनुका साथै दक्ष मिस्त्रीद्वारा थ्री फेस र सिंगल फेसको वायरिङ र एसी जडानको काम पनि गरिन्छ। हिमाल इलेक्ट्रिकल तुलसीपुर 5 अङ्गलाइन दान। सञ्चालकहरू वामदेव विष्ट, टेक बहादुर केसी र यज्ञ बहादुर बुढा। फोन नम्बर 082-5-23-158। मोबाइल नम्बर 98572-20-731 र 98572-91-111। सेवा गर्ने मौका दिनुहोला।
1: नववर्ष 2083 सालको पावन अवसरमा हामी हाम्रा सेवाग्राही, स्वास्थ्यकर्मी, चिकित्सक, कर्मचारी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली जनहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य, दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। स्वस्थ खानपान र बानी व्यवहारमा ध्यान दिउ, सधैं निरोगी रहौ।
0: हामी कहाँ विशेषज्ञ डाक्टरहरूद्वारा दैनिक बिरामी चेक जाँच गरिनुका साथै अत्याधुनिक एक्सरे, भिडियो एक्सरे र ल्याब सेवाको समेत सुविधा रहेको छ। हितायु

0: क्लिनिक प्राली तुलसीपुर छ गुमराह चौक देखि पूर्व तर्फ। संचालक डाक्टर देवराज केसी। फोन नम्बर 0825900062 र मोबाइल नम्बर 98497023220। नव वर्ष 2083 सालको पावन अवसरमा हामी हाम्रा ग्राहक वर्ग, उद्योगी, व्यवसायी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली जनहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य, दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: हामी कहाँ स्टील, एल्युमिनियम, जिप्सन, डिजिटल इन्भर्टर, वेल्डिङ मेसिन, ग्रिन्डर मेसिन, ड्रिल मेसिन, कटअप मेसिनका साथै बिजुलीका सम्पूर्ण सामानहरू, मिक्सर मेसिन, पानी तान्ने मोटर, राइस कुकर, पंखा लगायत सम्पूर्ण मेसिनका सामानहरू पाइनुका साथै मर्मत पनि गरिन्छ। जय विश्वकर्मा ट्रेडर्स एन्ड मर्मत सेन्टर, तुलसीपुर 5 पुलचोक बस पार्क दाङ, फलफूल टहराको ठिक अपोजिट, प्रोप्राइटर इन्द्र बहादुर विक र मान बहादुर विक। मोबाइल नम्बर 98095097052 र 98125065535।
2: नव वर्ष 2083 सालको पावन अवसरमा हामी हाम्रा ग्राहक वर्ग, उद्योगी, व्यवसायी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली जनहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य, दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
0: हामी कहाँ कृषि क्षेत्रमा प्रयोग हुने सम्पूर्ण मेसिनरी सामानहरू पाइनुका साथै धान जौ काट्ने मिनी रिपर, ब्रश कटर, कुटानी पिसानी मिल, फर्निचरमा प्रयोग हुने पावर टुल्सहरू बिक्री वितरण गरिनुका साथै मर्मत पनि गरिन्छ। जय किसान ट्रेडर्स, तुलसीपुर 5 सल्यान रोड दाङ, नमस्ते मिनी मार्केटको भित्र। मोबाइल नम्बर 98478042364 र 98479845448। नव वर्ष 2083 सालको पावन अवसरमा हामी हाम्रा ग्राहक वर्ग, उद्योगी, व्यवसायी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली जनहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य, दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
2: हामी कहाँ ग्यारेन्टीका साथ सुनसादी खरिद बिक्री गरिनुका साथै अर्डर अनुसार गहनाहरू तयार गरिन्छ। जय माता दी ज्वेलर्स प्राली, तुलसीपुर 5 कलाइन डाङ, प्रोप्राइटर मदन कुमार केसी। फोन नम्बर 0825193065 र मोबाइल नम्बर 98578020078।
0: नव वर्ष 2083 सालको पावन अवसरमा हामी हाम्रा सेवाग्राही, स्वास्थ्य कर्मी, चिकित्सा कर्मचारी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली जनहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य, दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। स्वस्थ खानपान र बानी व्यवहारमा ध्यान दिउ, सधैं निरोगी रहौ।
1: हामी कहाँ विशेषज्ञ तथा अनुभवी चिकित्सकद्वारा दैनिक बिरामी चेक जाँच गरिनुका साथै स्वदेशी तथा विदेशी औषधिहरू सुपथ मूल्यमा बिक्री वितरण गरिन्छ। जीवनदान मेडिकल, तुलसीपुर 6 घोराई रोड दाङ, लक्ष्मी सनराइज बैंक भएको घरमा, प्रोप्राइटर देवराज चन्द। मोबाइल नम्बर 98654043

0: वर्ष 2083 सालको पावन अवसरमा हामी हाम्रा अभिभावक, शिक्षक, कर्मचारी, विद्यार्थी, शिक्षा प्रेमी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपालीजनहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य, दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। अनुशासित वातावरण, गुणस्तरीय शिक्षा र अनुभवी शिक्षकहरूबाट अध्यापन हुने भएकाले आफ्ना नानी बाबुहरूको उज्जवल भविष्यको लागि समयमै विद्यालय भर्ना गरौं।
1: नयाँ शैक्षिक सत्रका लागि नर्सरीदेखि कक्षा 9 सम्म भर्ना खुल्ला गरिएको सम्पूर्णमा जानकारी गराउँदछौ। प्रिन्सिपल कुबेर केसी, भाइस प्रिन्सिपल मोतीराम भूषाल एवं समस्त जीवन प्रेमी एजुकेयर एकाडेमी परिवार तुलसी प्रनौ बेलुवा दान। मोबाइल नम्बर 9869213300।
0: नववर्ष 2083 सालको पावन अवसरमा हामी हाम्रा सेवाग्राही, स्वास्थ्यकर्मी, चिकित्सा कर्मचारी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपालीजनहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य, दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। स्वस्थ खानपान र बानी व्यवहारमा ध्यान दिउ, सधैं निरोगी रहौ।
1: हामी कहाँ नाक, कान, घाँटी, बालरोग, महिला रोग, छाती, मुटु, हाड जोड्ने रोग विशेषज्ञ तथा मेडिकल अफिसरहरूद्वारा बिरामी चेक जाँच भइरहेको छ। साथै मुख उपचार तथा दाँत फाल्ने र राख्ने पनि गरिन्छ र 24 घण्टा इमर्जेन्सी सेवा सहित स्तरीय प्रयोगशाला, भिडियो तथा डिजिटल एक्सरे र ईसीजी सेवा पनि उपलब्ध छ। ज्योति मेडिकल प्लस विनोद प्याथोलोजी, तुलसीपुर 5 गलाइन दान, प्रोप्राइटर वाईबी धौलाकोटी, फोन नम्बर 0825213545 र मोबाइल नम्बर 9857204338।
0: नववर्ष 2083 सालको पावन अवसरमा हामी हाम्रा ग्राहकवर्ग, उद्योगी, व्यवसायी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपालीजनहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य, दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: हामी कहाँ सिजी ब्रान्डका स्विचहरू, प्यानल लाइटहरू, बल्बहरू, मोडर्नका सामान, फ्यान, राखीका तार, वाल लाइट, झुम्बर लाइट लगायत सम्पूर्ण इलेक्ट्रिक तथा घर वायरिङका गुणस्तरीय सामानहरू सुपथ मूल्यमा पाइनुका साथै दक्ष इलेक्ट्रिसियनद्वारा सेवा उपलब्ध छ। कपिल ट्रेडर्स तथा इलेक्ट्रिक सप्लायर्स, तुलसीपुर 5 तुलसी बोर्डिङ चोक, सुर्खेत रोड, पिपल वोट उकालो, तुलसीपुर दान। प्रोप्राइटर सन्तोष खड्गा र गंगा ओली खड्गा, फोन नम्बर 0825218058, मोबाइल नम्बर 9857218058 र 9410 96।

0: नववर्ष 2083 सालको पावन अवसरमा हामी हाम्रा ग्राहकवर्ग, उद्योगी, व्यवसायी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली जनहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य, दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: हामी कहाँ लेडिज, जेन्ट्स, बच्चा बच्ची लगायत सबै उमेर समूहका लागि आवश्यक सम्पूर्ण फेन्सी कपडाहरू होलसेल तथा फुटकर सुपथ मूल्यमा बिक्री वितरण गरिन्छ। समस्त सुशील फेन्सी स्टोर परिवार तुलसीपुर 5 डाङ।
2: नया युगको नया आवाज रेडियो प्रकृति एफएम 93.4 मेगाहर्ज।
0: नववर्ष 2083 सालको पावन अवसरमा हामी हाम्रा ग्राहकवर्ग, उद्योगी, व्यवसायी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली जनहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य, दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: हामी कहाँ साल, सिसौ लगायत जातका गोलिया, चिरान काठ, पार्केट, नेवारी, काष्ठकला बमोजिम तयार गरिएका विभिन्न साइजका बुट्टा, चौकस, ढोका, झ्याल, पल्लाहरू होलसेल तथा फुटकर सुपथ मूल्यमा उपलब्ध छ। साथै अर्डर अनुसार सम्पूर्ण घरायसी फर्निचरका सामग्रीहरू तयार गरिन्छ। खड्का समिल तथा फर्निचर उद्योग तुलसीपुर छ, गुमरा चौक, अमेलिया रोड, दाङ। प्रोप्राइटर लालबीर खड्का। मोबाइल नम्बर 98580 25923 र 98229 59323।

0: नववर्ष 2083 सालको पावन अवसरमा हामी हाम्रा ग्राहकवर्ग, उद्योगी, व्यवसायी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपालीजनहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य, दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: हामी कहाँ दक्ष कालीगरद्वारा स्कूल कलेजका ड्रेस, सफारी सुट, कोट, प्यान्ट, शर्ट र राष्ट्रिय पोसाक दौरा सुरुवाल लगायत सम्पूर्ण जेन्स सम्बन्धी आइटमहरू सिलाई गरिन्छ र विभिन्न ब्रान्डका काँचो कपडाहरू पनि सुपथ मूल्यमा उपलब्ध छ। न्यू काठमाडौँ सटिन सुटिङ एन्ड टेलरिङ सप, तुलसीपुर 5 खलाइन दाङ, प्रोप्राइटर सुरेश दर्नाल। मोबाइल नम्बर 9848 30235 र 9295 29 801।
0: नववर्ष 2083 सालको पावन अवसरमा हामी हाम्रा सेवाग्राही, स्वास्थ्य कर्मी, चिकित्सा कर्मचारी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपालीजनहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य, दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। स्वस्थ खानपान र बानी व्यवहारमा ध्यान दिउ, सधैं निरोगी रहौ।
1: हामी कहाँ सुगर, थाइरोइड, भिटामिन, मृगौला, कलेजो, फोक्सोमा पानी जमेको, बाथरोग, हाडजर्नी, खकार, दिसा पिसाब, ब्रिय, सिकल सेल एनिमिया, हेपाटाइटिस लगायत क्यान्सर सम्बन्धी एचपीभी जाँच पनि गरिन्छ। सम्पूर्ण रगतको चेक जाँच हुने एक मात्र ठाउँ लक्ष्य मेडिकल ल्याब, तुलसीपुर 5 गलाइन दाङ, संचालक निराजन डाँगी। फोन नम्बर 082-590-936 र मोबाइल नम्बर 9861-5157।
0: नववर्ष 2083 सालको पावन अवसरमा हामी हाम्रा ग्राहकवर्ग, उद्योगी, व्यवसायी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपालीजनहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य, दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: हामी कहाँ शुद्ध पञ्चधातुका गहनाहरू, श्रृंगारका सम्पूर्ण सामग्री तथा छाला अनुसार विशेष प्रकारका क्रिमहरू, लेडिजका सम्पूर्ण कपडाहरू सुपथ मूल्यमा उपलब्ध छन्। अनलाइन अर्डर र होम डेलिभरीको व्यवस्था समेत रहेको छ। नोट, पसलमा भएको सबै कपडाहरू हटाउन लागेकाले कपडाहरूमा सेल लागिरहेको छ। त्यसैले मौकाको फाइदा लिनुहुन सम्पूर्ण ग्राहक वर्गमा अनुरोध गर्दछौ। यमके कलेक्सन, तुलसीपुर 5 सल्यान रोड दाङ, प्रोप्राइटर मन्जु खत्री। मोबाइल नम्बर 9762-62019। सेवा गर्ने मौका दिनुहोला।
0: नववर्ष 2083 सालको पावन अवसरमा हामी हाम्रा सेवाग्राही, स्वास्थ्य कर्मी, चिकित्सा कर्मचारी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपालीजनहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य, दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। स्वस्थ खानपान र बानी व्यवहारमा ध्यान दिउ, सधैं निरोगी रहौ।
1: हामी कहाँ विशेषज्ञ तथा अनुभवी चिकित्सकद्वारा दैनिक बिरामी चेक जाँच गरिनुका साथै स्वदेशी तथा विदेशी औषधिहरू सुपथ मूल्यमा बिक्री वितरण गरिन्छ। मेडिको फार्मेसी, तुलसीपुर 5 सल्यान रोड दाङ, संचालक सबिन घरते। मोबाइल नम्बर 9820954433।
0: नववर्ष 2083 सालको पावन अवसरमा हामी हाम्रा ग्राहकवर्ग, उद्योगी, व्यवसायी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपालीजनहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य, दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: हामी कहाँ सम्पूर्ण स्टेशनरी सामग्री, स्कूल तथा क्याम्पसका पाठ्य पुस्तक, गाइड, गेस्ट पेपर, पत्र पत्रिका थोक तथा फुटकर मूल्यमा उपलब्ध छ। साथै विवाह कार्ड, भिजिटिङ कार्ड, शुभकामना कार्ड, लेटर प्याड, प्रमाण पत्र, आईडी कार्ड, बिल भरपाई, बुक फारम, किताब लगायत छपाई सम्बन्धी सम्पूर्ण काम गर्नुका साथै अफिस स्कूल सम्बन्धी मलेप फारम तथा रजिस्टरहरू थोक एवं फुटकर मूल्यमा बिक्री वितरण गरिन्छ। नवज्योति स्टेशनरी तथा नयाँ ज्योति अफसेट प्रेस, तुलसीपुर 5 कलाइन दाङ, जयसी चौक कर्नरको पूर्व तर्फ। प्रोप्राइटर किरण बस्नेत। फोन नम्बर 082-520-921-522-577 र मोबाइल नम्बर 9948-23-577।
0: शुभकामना। नववर्ष 2083 सालको पावन अवसरमा हामी हाम्रा ग्राहकवर्ग उद्योगी व्यवसायी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली जनहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: हामी कहाँ ब्यानर प्रिन्ट छाप आईडी कार्ड भिजिटिङ कार्ड विवाह कार्ड वैदेशिक डकुमेन्ट फोटोबाट फोटो फोटो प्रिन्ट बिल भरपाई क्यालेण्डर लेमिनेसन कप प्रिन्ट फोटोकपी लगायत सम्पूर्ण छपाई तथा अनलाइन फारम सम्बन्धी काम गरिन्छ। नाम एक काम अनेक नक्षत्र डिजिटल प्रिन्ट एण्ड साइबर संसार तुलसीपुर 5 अङ्गलाइन दाङ पुरानो रिदिमा फोटो स्टुडियो भएको स्थानमा। मोबाइल नम्बर 9846667225 र 9811183708।
0: नववर्ष 2083 सालको पावन अवसरमा हामी हाम्रा ग्राहकवर्ग किसान मजदूर उद्योगी व्यवसायी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली जनहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: नेपालमै पहिलो पटक कोरल पोषक सप्लिमेन्टको आधिकारिक डिस्ट्रिब्युट भएको यस नन्दन फिट प्रणालीमा गाई भैंसी बाख्रा कुखुरा बंगुरका लागि आवश्यक कोरल पोषक सप्लिमेन्ट पाइन्छ। साथै जापानिज टेक्नोलोजीको माछाको दाना युरोपियन टेक्नोलोजीको गाई भैंसी बाख्राको दाना सुपद मूल्यमा उपलब्ध छ। नन्दन फिट प्राली परिवार तुलसीपुर 9 दोघरे दाङ फोन नम्बर 0826160002 र मोबाइल नम्बर 9858823971 सेवा गर्ने मौका दिनुहोला।
0: नववर्ष 2083 सालको पावन अवसरमा हामी हाम्रा ग्राहकवर्ग उद्योगी व्यवसायी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली जनहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: हामी कहाँ गोल्ड स्टार कम्पनीका लेडिज जेन्स तथा बच्चाका लागि आवश्यक पर्ने सम्पूर्ण जुत्ता चप्पलहरू नयाँ वर्षको अवसरमा 10% छुटका साथ बिक्री वितरण भइरहेको जानकारी गराउँदछ। गोल्ड स्टार को आधिकारिक शोरूम नेशनल फुटवेयर तुलसीपुर 5 दाङ बीपी चोक देखि पूर्वतर्फ प्रोप्राइटर सीपी शर्मा मोबाइल नम्बर 9849484441 एक पटक सेवा गर्ने मौका दिनुहोला।
0: नववर्ष 2083 सालको पावन अवसरमा हामी हाम्रा सेवाग्राही कर्मचारी संघ संस्था बुद्धिजीवी समाजसेवी सुरक्षाकर्मी स्वास्थ्यकर्मी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली जनहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: लागू पदार्थ दुर्व्यसन न्यूनीकरणका लागि सबैले हातेमालो गरौ। लागू पदार्थ दुर्व्यसन परामर्श तथा उपचार केन्द्र राप्ती अञ्चलकै पहिलो सुधार गृह नयाँ पाइला पुनर्स्थापना केन्द्र तुलसीपुर 19 बिजौरी हारिमे दाङ मोबाइल नम्बर 9857826386 र 9979073461।
0: नववर्ष 2083 सालको पावन अवसरमा हामी हाम्रा समस्त भक्तजन संघ संस्था बुद्धिजीवी समाजसेवी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली जनहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: अध्यक्ष लीला प्रसाद शर्मा सचिव चन्द्र बहादुर ओली एवं समस्त नेपाल मानव धर्म सेवा समिति परिवार शाखा आश्रम तुलसीपुर छ रजौरा दाङ
0: नववर्ष 2083 सालको पावन अवसरमा हामी हाम्रा ग्राहकवर्ग उद्योगी व्यवसायी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली जनहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: हामी कहाँ सम्पूर्ण लेडिज कस्मेटिक सामग्रीहरू ब्याग तथा लेडिज कपडाहरू होलसेल तथा फुटकर सुपथ मूल्यमा बिक्री वितरण गरिन्छ। न्यू अनिसा कस्मेटिक पसल तुलसीपुर 5 तुलसी बोर्डिङ चोक दान प्रोप्राइटर नाजिया मोबाइल नम्बर 9800530012 र 9125852066।
2: नयाँ वर्षको शुभकामना।
1: नववर्ष 2083 सालको पावन अवसरमा हामी हाम्रा ग्राहकवर्ग उद्योगी व्यवसायी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली जनहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
0: हामी कहाँ घर वायरिङ तथा खानेपानी योजनाका लागि चाहिने सम्पूर्ण सामानहरू सुफत मूल्यमा पाइनुका साथै दुई दशक भन्दा बढी समय खानेपानी संस्थाको अनुभव प्राप्त दक्ष प्लम्बरहरूद्वारा सेवा प्रदान गरिन्छ। न्यू दिपेश स्टोर तुलसीपुर 5 सल्यान रोड दाङ खानेपानी भवन सँगै सटेको भवनमा प्रोप्राइटर चेत बहादुर डाँगी फोन नम्बर 082-523-343 र मोबाइल नम्बर 98-577-23-957।
1: नववर्ष 2083 सालको पावन अवसरमा हामी हाम्रा ग्राहकवर्ग उद्योगी व्यवसायी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली जनहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
0: हामी कहाँ आकर्षक आधुनिक तथा पुराना डिजाइनका सुनसादीका गरगहनाहरू रेडीमेड तथा अर्डर अनुसार दक्ष कारिगरद्वारा तयार गरिन्छ र पुरानो गहनासँग नयाँ गहना पनि साटफेर गर्न सकिन्छ। न्यू काव्य सुनसादी पसल तुलसीपुर 9 दोघरे दाङ प्रोप्राइटर सरिता बिक मोबाइल नम्बर 98-472-3275 र 97-620-67-461। नववर्ष 2083 सालको पावन अवसरमा हामी हाम्रा ग्राहकवर्ग उद्योगी व्यवसायी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली जनहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: हामी कहाँ दैनिक उपभोग्य खाद्यान्नका सामानहरू दाल चामल आटा तेल मैदा नुन चिनी लगायत सम्पूर्ण किरानाका सामग्रीहरू सुपथ मूल्यमा बिक्री वितरण गरिन्छ। न्यू खड्गा स्टोर तथा समिसा सप्लायर तुलसीपुर 5 सल्यान रोड दान दूरसञ्चार कार्यालय अगाडि प्रोप्राइटर सोम बहादुर खड्गा मोबाइल नम्बर 98-479-0925 98-235-79-317 र 98-81-22-726 सेवा गर्ने मौका दिनुहोला। नववर्ष 2083 सालको पावन अवसरमा हामी हाम्रा ग्राहकवर्ग उद्योगी व्यवसायी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली जनहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
0: हामी कहाँ दाल चामल आटा मैदा तेल चिनी लगायत दैनिक उपभोग्य खाद्यान्न तथा किरणाका सामानहरू होलसेल तथा फुटकर मूल्यमा बिक्री वितरण गरिन्छ। न्यू पञ्चकोशी सप्लायर्स तुलसीपुर 5 सल्यान रोड दाङ प्रोप्राइटर राम कुमार ओली र आशिष ओली मोबाइल नम्बर 98-577-23-620 र 98-499-25-315।

0: नववर्ष 2083 सालको पावन अवसरमा हामी हाम्रा ग्राहकवर्ग, उद्योगी, व्यवसायी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली जनहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य, दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: हामी कहाँ बिल भरपाई, लाइट बोर्ड, होर्डिङ बोर्ड, स्टिकर प्रिन्ट, रिफ्लेक्टिभ प्रिन्ट, फोटो प्रिन्ट, आईडी कार्ड, ब्याज, झण्डा, मायाको चिन्ह, प्रमाणपत्र, विवाह कार्ड, छाप खाता, सहकारी खाता, ब्याग, टिशर्ट प्रिन्ट, फोटो फ्रेम लगायत ब्यानर छपाई तथा छापाखाना सम्बन्धी सम्पूर्ण काम गरिन्छ। न्यू प्रभा डिजिटल आर्ट, तुलसीप्रपात, सल्यान रोड, रदाङ, खानेपानी सँगै सटेको भवनमा। प्रोप्राइटर भद्र बहादुर ओली र दुर्गा शर्मा ओली। मोबाइल नम्बर 9858725143 र 9864618679।
0: नववर्ष 2083 सालको पावन अवसरमा हामी हाम्रा ग्राहकवर्ग, उद्योगी, व्यवसायी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली जनहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य, दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: हामी कहाँ घरैसी प्रयोजनका लागि आवश्यक सम्पूर्ण भाँडाकुँडा, तामा, काँसा लगायत विभिन्न भाँडाहरू, कृषिजन्य सामग्रीहरू, इलेक्ट्रिक सामग्रीहरू जस्तै जग, राइस कुकर, केटली, मिक्सर मेसिनका साथै ग्यास चुल्हाहरू सुपथ मूल्यमा बिक्री वितरण गरिन्छ। न्यू सन्थना स्टोर, तुलसीप्रपाच, वीरेन्द्र चोकदेखि पश्चिमतर्फ, सुर्खेत रोड, दाङ। प्रोप्राइटर वीर बहादुर ओली र विमला ओली। मोबाइल नम्बर 9858725613 र 9849790058। सेवा गर्ने मौका दिनुहोला।
0: नववर्ष 2083 सालको पावन अवसरमा हामी हाम्रा ग्राहकवर्ग, उद्योगी, व्यवसायी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली जनहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य, दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: हामी कहाँ लेन्डरेस, ड्युरोक, हेम्पसायर, पाप्रीवास लगायत जातका बंगुरका पाटापाटीहरू तथा मासुका लागि बंगुरहरू होलसेल तथा फुटकर मूल्यमा बिक्री वितरण गरिन्छ। साथै हाम्रो सेवा काठमाडौँबाट पनि उपलब्ध छ। ओके बहुद्देश्य कृषि पशुपन्छी तथा बंगुर पालन फर्म, तुलसीपुर 8 गहते खोला, दाङ। प्रोप्राइटर ओम कुमारी पुन र मार्केटिङ म्यानेजर कमल राज पुन। मोबाइल नम्बर 9821329980 र 9759931462। सेवा गर्ने मौका दिनुहोला।
0: नववर्ष 2083 सालको पावन अवसरमा हामी हाम्रा ग्राहकवर्ग, उद्योगी, व्यवसायी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली जनहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य, दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: हामी कहाँ साल, सिसौ, असनाबाट निर्माण गरिएका झ्याल, ढोका, चौकस, पल्ला, बक्स, पलङ, लोबेड लगायत सम्पूर्ण फर्निचरका सामग्रीहरू अर्डर अनुसार तयार गरिनुका साथै सुपथ मूल्यमा बिक्री वितरण गरिन्छ। ओली समिल तथा फर्निचर उद्योग, तुलसीपुर 6 घोराई रोड, हात्तीखौवा ओरालो, दाङ। प्रोप्राइटर दल बहादुर ओली र खगेन्द्र ओली। मोबाइल नम्बर 9857829030 र 9858722755। साथै हाम्रो सेवा तुलसीपुर 9 दोघरेबाट पनि उपलब्ध रहेको छ। सेवा गर्ने मौका दिनुहोला।
0: नववर्ष 2083 सालको पावन अवसरमा हामी हाम्रा ग्राहकवर्ग, उद्योगी, व्यवसायी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली जनहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य, दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: हामी कहाँ विभिन्न वार्डका सोलर, सोलर ब्याट्री, सोलर पम्पिङ, सोलर गिजर, इलेक्ट्रिक गिजर, इन्भर्टर, पंखा, एलईडी लाइट, इलेक्ट्रिक चुलो, राइस कुकर लगायत वायरिङका सम्पूर्ण सामान तथा इलेक्ट्रिक सामानहरू थोक तथा फुटकर सुपथ मूल्यमा बिक्री गरिन्छ। ओम राप्ती इन्टरप्राइजेस, तुलसीपुर 5 बस पार्क, दाङ, आलु मण्डीको ठिक पूर्वतर्फ। प्रोप्राइटर ओम प्रकाश ओली। मोबाइल नम्बर 9857823820 र 9910916032। सेवा गर्ने मौका दिनुहोला। नववर्ष 2083 सालको पावन अवसरमा हामी हाम्रा ग्राहकवर्ग, उद्योगी, व्यवसायी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली जनहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
2: तपाईं सुन्दै हुनुहुन्छ रेडियो प्रकृति 93.4 मेगाहर्ज।

0: एनबीसी नेपाली सेवाको साँझ पखबाट पवनराज पौडेलको नमस्कार। आज कार्यक्रममा आवश्यक प्रक्रिया पूरा नगरी सुकुम्बासी बस्ती भत्काउने कार्य नगर्न सरकारलाई सर्वोच्च अदालतको अन्तरिम आदेश।
1: अन्यत्र लगेर जुन राखिएको छ उहाँहरूको हकमा चाहिँ आधारभूत आवश्यकता उपलब्ध गराउनु पर्ने जुन कार्य छ त्यसलाई प्रभावकारी गराउनु भनेर चाहिँ अन्तरिमहरू जारी भएको छ।
0: काठमाडौँका विभिन्न होल्डिङ सेन्टरमा राखिएका सुकुम्बासीहरूको अवस्था कस्तो छ?
2: सरकारले पनि कहिलेसम्म हामीलाई खानपानको व्यवस्था गरेर राख्न सक्छ? उचित व्यवस्थापन गरियोस् र ढिलाइ नगरियोस् भन्ने छ।
0: र होर्मुज जलमार्गमा भएको झडप बारे अमेरिका र इरानद्वारा एकअर्कालाई दोषारोपण। तर सबैभन्दा पहिले आजका प्रमुख विश्व समाचार।
3: अशोक दाहालबाट समाचार सुन्नुहोस्। इरानका विदेश मन्त्री अब्बास अराक्चीले संयुक्त राज्य अमेरिकामाथि उनकै शब्दमा अनावश्यक जोखिम लिएर कूटनीतिक उपायलाई परित्याग गरेको आरोप लगाएका छन्। सामाजिक सञ्जालमा गरिएको पोस्टमा उनले हरेक पटक वार्ताको टेबलबाट द्वन्द्वको समाधान खोज्ने प्रयास भइरहँदा वाशिङटनले सैन्य बल प्रदर्शन गरेको उल्लेख गरेका छन्। होर्मुज जलमार्गमा भएको भनिएको गम्भीर सैन्य झडपलाई लिएर अमेरिका र इरान दुवैले एकअर्कामाथि दोष लगाइरहँदा युद्धको अर्को पक्ष इरानका विदेश मन्त्रीको यस्तो टिप्पणी आएको हो। बीबीसीका अन्तर्राष्ट्रिय सम्पादक जेरमी बोवेन भन्छन्, यसले प्रक्रिया कति नाजुक छ भन्ने प्रदर्शन गरेको छ। हालैको भिडन्तले गम्भीर घटना हुन सक्ने बाटो देखाउँछ किनभने त्यहाँ ठूलो सैन्य शक्ति परिचालित छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध विराम कायमै रहेको बताइरहँदा होर्मुजमा युद्धरत दुई पक्षका सेनाबीच झडप भएको हो। ब्रिटेनमा स्थानीय निर्वाचनको मतगणना जारी रहँदा लोकप्रियतावादी दक्षिणपन्थी दल रिफर्मले यसअघिका निर्वाचनभन्दा समर्थन बढ़ाएको छ। आप्रवासन कम गर्ने र स्वच्छ ऊर्जाका लागि दिएको समर्थन कटौती गर्ने वाचा गरेको यो पार्टीले देशैभरिबाट काउन्सिल सीटहरू बढ़ाउने देखिएको छ। मध्यमार्गी लेबर र कन्जर्भेटिभ पार्टीहरूले यसअघि जितेका स्थानमा सीट गुमाएका छन्। ग्रीन पार्टीले पनि यसअघि भन्दा समर्थन बढ़ाएको छ। इण्डोनेसियाको प्रहरीले एउटा ज्वालामुखी विस्फोटमा परि तीनजना पदयात्रीको मृत्यु भएको जनाएको छ। त्यसमध्ये दुईजना सिंगापुरका पर्यटकहरू रहेको र एकजना इण्डोनेसियाकै नागरिक रहेको जनाइएको छ। ज्वालामुखी विस्फोटपछि 10 किलोमिटर टाढासम्म खरानी फैलिएको थियो। उक्त क्षेत्रबाट 15 जनाको उद्धार गरिएको छ। दक्षिण अफ्रिकाका राष्ट्रपति सिरिल रामाफोसाले सम्भावित महाअभियोगको सामना गरिरहेका छन्। संसदीय मतदानबाट महाअभियोग रोक्ने 4 वर्ष अघिको निर्णय संवैधानिक अदालतले उल्ट्याएपछि प्रक्रिया अघि बढ़ाउने बाटो खुलेको हो। अदालतले सन् 2020 रामाफोसाको गाउँको घरबाट 5 लाख अमेरिकी डलर भन्दा बढ़ी रकम चोरी भएको विषयमा गठित स्वतन्त्र जाँचबुझ समितिको प्रतिवेदन अस्वीकार गर्ने सांसदहरूको निर्णय गैर कानूनी रहेको ठहर गरेको छ। रामाफोसाले आफूले कुनै गलत काम नगरेको दावी गरे पनि उक्त परिमाणको नगदको स्रोतबारे उनीमाथि प्रश्न उठेका छन्। र वैज्ञानिकहरूले युरोपका गरीब समुदायमा बसोबास गर्ने मानिसहरूले जलवायु परिवर्तनका कारण ज्यान गुमाउने सम्भावना उच्च रहेको चेतावनी दिएका छन्। पहिलो पटक यस्तो विषयमा गरिएको अध्ययनमा गरीबी र घरमा न्यानो वा शीतल बनाउने व्यवस्था गर्न नसक्नु युरोपभरि हरेक वर्ष झण्डै 1 लाख मानिसहरूको मृत्युको कारण बन्ने गरेको उल्लेख गरिएको छ। यो बीबीसी नेपाली सेवा हो।
0: साझापखमा पुनः स्वागत छ। सर्वोच्च अदालतले चरणबद्ध प्रक्रिया अवलम्बन नगरी काठमाडौँका विभिन्न नदी किनार र सार्वजनिक स्थानमा बनाइएका सुकुम्बासी बस्ती भत्काउने कार्य नगर्न सरकारका नाममा अन्तरिम आदेश जारी गरेको छ। यस विषयमा परेका विभिन्न रिट निवेदनहरूमाथि सुनवाई गर्दै शुक्रबार न्यायाधीशद्वय कुमार रेग्मी र नित्यानन्द पाण्डेको संयुक्त इजलासले उक्त आदेश दिएको सर्वोच्च अदालतका प्रवक्ताले बीबीसीसँग बताए। नदी किनारका सुकुम्बासी बस्ती खाली गर्न विभिन्न सरकारी निकायहरूले जारी गरेका सूचनाका विषयमा रिट निवेदनहरू परेका थिए। साथै अदालतले उक्त आदेशमा विस्थापित भइसकेकाहरूको हकमा आधारभूत आवश्यकता पूरा गर्ने कार्यलाई पनि प्रभावकारी बनाउन भनेको बताइएको छ। केही बेर अघि हामीले सर्वोच्च अदालतका प्रवक्ता अर्जुन प्रसाद कोइरालालाई टेलिफोन सम्पर्क गरी उक्त आदेशका थप विवरण बारे सोधेका छौ।
1: यो आदेशमा के भनिएको छ भन्दाखेरि जुन सुकुम्बासीलाई जुन बसोबास रहेको स्थानबाट जुन किसिमबाट हटाइयो, घरहरू भत्काइयो, भइसकेको कामलाई तत्काल त्यसलाई केही गरिरहनु परेन, अन्तरिम आदेश जारी गर्नु परेन भन्ने कुरा एउटा भयो। अब थप यसमा केही अब यसका घरटहराहरू भत्काउने सुकमासी जुन किसिमको अव्यवस्थित बसोबासको घरटहरा हटाउने सन्दर्भमा जुन अब हुने जुन सम्भावित कुराहरू छ मानव अधिकारको पर्सपेक्टिभबाट त्यसमा के भनियो भन्दाखेरि अब यसलाई अब थप हटाउनु पर्यो भने कानूनको उचित प्रक्रिया अवलम्बन नगरी निजहरूको वासस्थान हटाउँदा शिक्षा स्वास्थ्य आवास लगायतका हकमा जुन अपूरणीय क्षति पुग्न जाने हुँदाखेरि त्यसलाई दृष्टिगत गरेर त्यसरी हटाउनु पर्यो भने सुकुम्बासी तथा अव्यवस्थित बसोबासीलाई जबरजस्ती जुन बस्तीबाट हटाउने वा विस्थापित गर्ने कार्य नगर्नु नगराउनु भन्ने कुरा भएको छ. एउटा जुन कानून बमोजिमको जुन प्रक्रिया छ त्यो पूर्ण रूपमा अवलम्बन गरेर आवास शिक्षा स्वास्थ्य त्यसको सबै बन्दोबस्ती गरेर मात्रै त्यस्तो काम गर्नु होला, न त जबरजस्ती हटाउने काम रोक्नु नगर्नु नगराउनु भन्ने एउटा भयो होइन. अनि त्यसै गरेर तपाईँको अब आधारभूत जुन हटाइसकिएका जुन सुकुम्बासी बस्तीबाट जुन नागरिकहरूलाई हटाइया छ हटाइसकिएको जुन बस्तीहरूबाट अन्यत्र लगेर जुन राखिएको छ उहाँहरूको हकमा चाहिँ आधारभूत जुन आवश्यकता उपलब्ध गराउनु पर्ने जुन कार्य छ त्यसलाई प्रभावकारी उपलब्ध गराउनु कार्य त्यो प्रभावकारी रूपमा उपलब्ध गराउनु भनेर चाहिँ त्यो अन्तरिमहरू जारी भएको छ.
0: यो विषयको सन्दर्भमा यो अन्तरिम आदेश भयो अबको प्रक्रिया चाहिँ के हुन्छ यसमा?
1: यसमा के बुझेको छ भन्दाखेरि अब रिट निवेदनमा सुकुम्बासी र अव्यवस्थित बसोबासीको समुचित व्यवस्थापन सम्बन्धी गम्भीर प्रश्न निहित रहेकोले चाँडो निरूपण हुनुपर्ने प्रकृतिको देखिँदा विपक्षीहरूबाट लिखित जवाब परे वा पर्ने अवधि व्यतीत भएपछि 15 दिनभित्र पूर्ण सुनवाईको लागि पेश गर्नु अग्राधिकार दिएको छ. यसलाई विषयवस्तुको गम्भीरता हेरेर सुनवाई प्रक्रिया 15 दिनभित्र हामीले पेशी राखेर त्यसलाई सुनवाई प्रक्रियाले अगाडि बढाउँछौ.
0: उनी थिए सर्वोच्च अदालतका प्रवक्ता अर्जुन प्रसाद कोइराला अदालतको पछिल्लो आदेश बारे जानकारी दिँदै. यसैबीच प्रतिनिधि सभाको एउटा समितिका सांसदहरूले काठमाडौँका विभिन्न स्थानबाट विस्थापित भएका सुकुम्बासीहरूलाई राखिएका होल्डिङ सेन्टरहरूको अनुगमन गरेका छन्। कानून न्याय तथा मानवाधिकार समितिको एउटा टोलीले बिहिबार र शुक्रबार गरी सुकुम्बासीहरू राखिएका किर्तिपुर स्थित राधा स्वामी सत्संग भवन, भक्तपुरको खरीपाटी स्थित नेपाल विद्युत प्राधिकरणको तालिम केन्द्र र भक्तपुरकै कृषि विकास ब्याङ्कको भवनको अनुगमन गरेका उक्त समितिका सचिव रामहरि थापाले जानकारी दिए. ती होल्डिङ सेन्टरहरू मध्ये किर्तिपुरमा 67 परिवारका 207 जना र भक्तपुरका 2 स्थानमा गरी 106 जना बसोबास गरिरहेका बताइएको छ. यसै सन्दर्भमा हामीले उक्त समितिकी सभापति समीक्षा बास्कोटालाई टेलिफोन सम्पर्क गरी शुरूमा त्यहाँ राखिएका मानिसहरूको अवस्था कस्तो पाउनु भयो भनेर सोधेका छौ.
4: किर्तिपुरमा जाँदाखेरि किर्तिपुर एउटा राजा स्वामीको खुल्ला टेन्टमा व्यवस्थित गरिएको छ, हरेक फ्यामिलीलाई टेन्टमा राखिएको छ. टेन्टमा भेन्टिलेसन्सहरू त छ तर पनि अलिक क्राउडेड जस्तो देखिन्छ. खानाको विषयमा उहाँहरूले ठिक छ भन्नुभयो, दिनमा 4 टाइम खाना छ, यो सबैमा त्यही नै रहेछ. शौचालयहरू हामीले हेर्ने भनेको चाहिँ बेसिक मानवीय हिसाबले पनि राखेको छ कि छैन, अहिलेको सबै कुरा व्यवस्थापन हेर्दा सन्तोषजनक देखियो. भक्तपुरमा जाँदा त त्यो लेभल अप जस्तो देखियो कि किनभने त्यो
5: तपाईँले यसो भनिरहँदाखेरि चाहिँ फेरि कतिपय विद्यार्थीहरू विद्यालय जानबाट वञ्चित भएका काम गर्नेहरूको काम छुटेको लगायतका गुनासोहरू पनि आइरहेका छन्, उनीहरूले के गुनासो गरेनन् यस सन्दर्भमा तपाईँहरूसँग?
4: म आउँदैछु. मैले पहिला पोजिटिभ साइड तपाईँलाई उजागर गरे होइन, र त्यसपछि किर्तिपुरमा बच्चा बच्चीहरू चाहिँ स्कूल जान थालिसक्नु भएको, यता भक्तपुरको हकमा चाहिँ त्यहाँनिर हामी पुग्दै गर्दाखेरि एउटा स्कूल जागृति विद्यालयबाट आउनु पनि भएको थियो र समन्वय गरेर छिटै नै उहाँहरूको स्कूलको व्यवस्थापन गर्छौँ भनेर, अनि हामीसित पिएम अफिसबाट पनि हुनुहुन्थ्यो, उहाँहरूलाई हामीले उतिखेरै यो चाहिँ सुधार गर्नुपर्ने भन्यौँ. र उहाँहरूको सबैभन्दा ठूलो गुनासो या सुझाव चाहिँ के थियो भन्नुहुन्छ भनेदेखि, सरकारले पनि कहिलेसम्म हामीलाई खानपानको व्यवस्था गरेर राख्न सक्छ, जति सक्दो चाँडो हामीलाई सोल्युसन दिएर यहाँबाट कता व्यवस्थापन गर्ने हो, हाम्रो उचित व्यवस्थापन गरियोस् र ढिलाइ नगरियोस् भन्ने छ. र धेरैको चाहिँ अब पहिला उहाँहरूले जुन ठाउँमा काम गर्नुहुन्थ्यो त्यो ठाउँमा काम छुटेको अवस्था, किनभने धेरै महिला दिदीबहिनीहरू हाउस हेल्पमा बस्नु भएको रहेछ र पुरुष दाजुभाइहरू चाहिँ कतिजना डेली वेजेस बेसिसमा रोजगारीमा जानुहुने रहेछ, कतिजना अहिले पनि गइराख्नु भएको अवस्था छ. तर यो तालिम केन्द्रहरू होल्डिङ सेन्टरहरू चाहिँ अलिकति टाढा भएको भएर हामीले त्यहाँ आवत जावतको लागि असहज छ.
5: एउटा तपाईँले एक किसिमको त्यहाँको स्थितिको स्थलगत चित्रण गर्नुभयो. यो बीचमा चाहिँ काठमाडौँको माइती घर सहित देशका विभिन्न स्थानहरूमा प्रदर्शन गरेर सुकुम्बासीहरूले जसरी अहिले विरोध गरिराखेका छन् नि, यो विकल्प नदिइकन उनीहरूलाई विस्थापन गरियो भन्ने एउटा तर्क आएको छ, त्यसका सन्दर्भमा चाहिँ तपाईँले के देख्नुभयो?
4: कहाँनिर पहिला गरेको छ भन्ने कुरा पनि हामीले हेरिदिनुपर्छ कि हिजोको दिनमा एकै वर्ष अगाडिको बाढी पहिरो सम्झ्यौँ भने विशेष गरी काठमाडौँको खोला किनारमा बसेको बस्तीलाई चाहिँ अहिले लगेर होल्डिङ सेन्टरमा राखेको छ। तपाईँ मनसुन सुरु हुने साथै सबैजना सबैभन्दा बेसी उहाँहरू चाहिँ डिजास्टर प्रोन एरियामा हुनुहुन्थ्यो र त्यहीँनेरि बाढी घर घरमा पस्ने र लास्ट इयरकै कुरा गर्ने हो भने त भिजिबिलिटीको कारणले हामीले उद्धार गर्न पनि समस्या भएको थियो सरकारलाई। त्यो एरिया आइडेन्टिफाई गरेर सरकारले चाहिँ त्यो डिजास्टर आउँदै गर्दाखेरि त्यसलाई पनि असर नगरोस् है भनेर अहिले होल्डिङ सेन्टरमा ल्याउनु भएको छ। र
5: यो अर्थमा चाहिँ अब कानून न्याय तथा मानवाधिकारको कोणबाट हेर्दा सरकारले यो अभियानलाई जुन शैलीले अगाडि बढायो त्यो ठिकै ठहरछ भन्ने हो तपाईँको कुरा?
4: होइन होइन, त्यसरी भन्दा पनि उचित विकल्प सहित जाँदाखेरि राम्रो होइन। समिति गठन भएर हामी जाँदा चाहिँ यो सबै भइसकेको घटना हामी अवलोकन गर्न गएको हो नि त। सो भइसकेको घटना अवलोकन गर्न जाँदाखेरि बेसिक ह्युमन राइट्सको सिचुएसन, उहाँहरूलाई घाँस बासको पार्क्स र उहाँहरूको बस्ने व्यवस्थाहरूमा पनि त्यो बेसिक कुराहरू चाहिँ फुलफिल भएको छ कि छैन भन्ने एङ्गलबाट हेर्यौँ। र अब आउने सुकुम्बासी त देशैभरिको समस्या छ र देशैभरिको समस्यालाई चाहिँ कसरी समाधान गर्ने, यो समस्यालाई अझै पनि बोकेर जाने कि यो समस्यालाई चाहिँ दिगो रूपमा सल्युसन दिने।
5: यहीँनिर अब काठमाडौँ बाहिर यो अभियान अघि बढ्ने क्रममा चाहिँ सार्वजनिक सँगसँगै यो ऐलानी सहितका जग्गा उपभोग गरिरहेका कतिपय मानिसहरू सशंकित देखिएको अवस्था छ, यो सन्दर्भमा चाहिँ सरकारलाई तपाईँहरूको तर्फबाट के सुझाव हुन्छ?
4: अहिले सबै आयोगहरू खारेज भएको अवस्था र फेरि सरकारले त्यसलाई एड्रेस गर्नकै लागि चाहिँ केही हिसाबले सरकारले पनि काम गरिराखेको छ र सरकारले के कस्ता काम गरिराखेको छ र त्यसलाई अझ बढी प्रभावकारी ढंगले छिटोभन्दा छिटो टुङ्गाउनु पर्छ भन्ने नै हाम्रो ध्येय हुन्छ। र यो अव्यवस्थित बस्तीको नाममा या अव्यवस्थित बस्ती यो भूमिको समस्या लिएर चाहिँ फेरि अर्को पुस्ताले राजनीति गर्नु नपरोस् भन्ने चाहिँ हाम्रो धारणा हो र हामी अहिले अवलोकनको ठाउँमा छौँ। तर समितिमै एजेन्डा बनाएर हामी छलफल गरेर अनि सरकारलाई अब यसमा के राय सल्लाह सुझाव दिने त्यो हामीले समितिको तर्फबाट सामूहिक रूपमा गर्नेछौँ।
0: उनी थिइन् प्रतिनिधि सभा अन्तर्गतको एउटा संसदीय समितिकी सभापति समीक्षा बासकोठा। अन्त्यमा एउटा अन्तर्राष्ट्रिय प्रसंग, होर्मुज जलमार्गमा अमेरिका र इरानी सैनिकहरूबीच झडपका बावजूद पनि तेहरानसँगको युद्ध विराम कायमै रहेको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बताएका छन्। अमेरिका र इरान बीचको युद्ध अन्त्यका लागि पुनः वार्ता हुन सक्ने आकलन भइरहँदा दुवै पक्षका सैनिकहरू झडपमा उत्रिएका हुन्। गम्भीर स्तरको भनिएको सैन्य झडपको कारणका बारेमा अमेरिका र इरान दुवैले एकअर्कामाथि दोष लगाएका छन्। बीबीसीका विवरणहरूमा आधारित रिपोर्ट सुनौ अशोक दाहालबाट।
3: आफ्ना तीनवटा युद्ध पोतमाथि इरानले बिना कारण क्षेप्यास्त्र, ड्रोन र साना डुंगाबाट आक्रमण गरेको आरोप अमेरिकाले लगाएको छ। ट्रम्पले आफूहरूलाई इरानले कमजोर ठानेको टिप्पणी गरेका छन्। अर्कोतर्फ इरानको सैन्य नेतृत्वले आफ्ना तेल ट्याङ्कर होर्मुजबाट जाँदै गरेको अर्को एउटा पानी जहाज र तटीय क्षेत्रमा कैयौं स्थानमा निशाना बनाएर अमेरिकाले हवाई आक्रमण गरेको आरोप लगाएको छ। इरानी विदेश मन्त्रालयले युद्ध अन्त्यका लागि अमेरिकाले अघि सारेको प्रस्तावबारे आफूहरूले छलफल गरिरहेको बताएको भोलिपल्ट दुई पक्षबीच तनाव बढ़ेको हो। अमेरिकी नयाँ प्रस्तावमा इरानको परमाणु प्रशोधन कार्य निलम्बन गर्ने, प्रतिबन्धहरू हटाउने र होर्मुज जलमार्गबाट फेरि पानी जहाजको निर्वाध आवत जावत शुरू गर्ने लगायतका विषय समेटिएका बताइएको छ। दुई पक्षबीच भएको झडपमा इजरायलको संलग्नता नदेखिएका विवरण आएका छनृ।

0: तमकै तपाईहरुले सुनिरहनु भएको छ हैन ल सुन्न नभुल्नु होला है
1: रात्रि 9 बजेको प्रकृति समय सन्देश एक व्यक्ति एक बिरुवा लगाऊं

नमस्कार, यो प्राकृतिक स्रोत व्यवस्थापन समाज नेपालद्वारा दाङको तुल्सीपुरबाट सञ्चालित वातावरण मैत्री सामुदायिक रेडियो प्रकृति एफएम हो। हाम्रो प्रसारण एफएम ब्याण्डको 93.4 MHz र इन्टरनेटमा रेडियो प्रकृति .com लगन गरेर विश्वभर सुन्न सकिन्छ। राति 10:15 बजेसम्म हुने आजको प्रसारणमा तपाईँलाई हार्दिक स्वागत छ। आज दिनभर समाचारसँगै विभिन्न गीत संगीत, विभिन्न कार्यक्रम, सूचना, विज्ञापन र वातावरण सम्बन्धी सन्देशहरू सुन्न सक्नुहुनेछ।

शुभ प्रभात, जय श्री सचिदानंद। समा आदरणीय श्रोतागण, प्रत्येक दिन प्राप्त कालीन समय बिहान 5 बजेदेखि 5:30 बजेसम्म रेडियो प्रकृति एफएम 93.4 MHz बाट प्रसारण हुने यस मानव धर्म सन्देश कार्यक्रममा यहाँहरू सम्पूर्णलाई भक्तिमय स्वागत अभिवादन गर्दछौ। अब प्रस्तुत छ आजको मानव धर्म सन्देश।

सनातन आदरणीय मानव मानव धर्म संदेश लिएर म महात्मा चांदन बाईजी प्रकृति की मां उपस्थित भइसकेको छु सबैलाई जय श्री सच्चिदानन्द को साथ में नमस्कार जति पनि तपाई हजुर हामी रेडियो सुनेर बसिरहेका छौं र यसमा सर्वप्रथम हामी आँखा खोल्ने बित्तिकै बिहान ब्रह्म वेला सकिन सकिँदै हामीले सन्तहरूको विचारहरू सुन्न पाउँछौ ज्ञान भक्ति वैराग्यका

कुराहरू जीवनमा काम लाग्दा कुराहरू हजुर हामीले सन्तद्वारा सुन्न सक्छौ र भनेको पनि छ, सुतद्वारा और लक्ष्मी पापी घर भी हुए, संत समागम हरि कथा तुलसी दुर्लभ दोए, धन दौलत स्त्री पुत्र परिवार हर कसैको घरमा पाइन्छ र हर कसैले चर्चा गरिरहेको हुन्छ, तर भगवानको चर्चा हर कसैले गर्न सम्भव छैन। त्यसैले ज्ञानी पुरुषहरूले नै, ज्ञानी सन्तहरूले नै आफूले जीवनमा गरेका अनुभव, अध्यात्म अनुभवहरूको त्यो लामो यात्रामा हिँड्दा हिँड्दै अनुभव गरेका विचारहरू प्रवचनद्वारा राख्नुहुन्छ। जसरी हजुर हामीले सुन्ने गर्छौ, केही कतिले भन्छन् एउटा गुरु बनाइसक्यौं अब अरू गुरु बनाउँदा पाप लाग्छ, दुईटा गुरु बनाइसक्यौं अब अरू गुरु बनाउँदा पाप लाग्छ भन्ने हजुर हाम्रो एउटा सोच छ। तर शास्त्र उठाएर हेर्यौं भने दत्तोत्रय अति नै विद्वान हुनुहुन्थ्यो, तर जिन्दगीको लामो सफरमा अध्यात्मको नितान्त आवश्यक रहेछ, अति नै आवश्यक रहेछ भन्ने उहाँले बुझ्नुभयो र उहाँले अध्यात्मको रहस्यलाई जान्नको लागि उहाँले गुरु धारण गर्नुभयो। गुरु धारण उहाँले कति गर्नुभयो, एउटा उड्दै गरेको मौरीलाई पनि उहाँले गुरु धारण गर्नुभयो। तिमी यति सानो एउटा पक्षी या किरा हो, तर तिमीले यति मिठो मह बनाउँछौ, यो कुन चाहिँ शक्तिको द्वारा बनाउँछौ भनेर एउटा मौरीलाई पनि सोध्नुहुन्छ। मौरीले भन्छ, यो मह बनाउने शक्ति मैले बनेको बनाएको होइन, यो भगवानको कृपाद्वारा मलाई यो प्रेरणा प्राप्त। भनेपछि दत्तोत्रयले फेरि अगाडि खोज्नुभयो, एउटा गोबरमा हिँड्दै गरेको किरालाई सोध्नुहुन्छ, तिमीले यो गोबरको ढेरबाट के रस पाउँछौ भन्दा, मैले यहाँबाट यो मलाई मेरो शरीरको हष्ट पुष्ट गर्नको लागि मैले यहाँबाट केही रसहरू, पेट भर्ने रसहरू प्राप्त गर्छु। भनेपछि दत्तोत्रय त्यहाँबाट पनि निस्किन्छ, खालि पेटै भर्न तर फेरि अगाडि जानुहुन्छ। यसो गर्दा गर्दै गर्दा गर्दै गर्दा गर्दै भृङ्गी किराको पास हुनु, भृङ्गी किराको सन्तान हुँदैन। हेर्नुहोस्, भृङ्गी किराको शरणमा गएर भृङ्गी किरालाई दत्तोत्रयले सोध्नुहुन्छ कि भन्नुहोस्, तपाईँ यति सानो एउटा तितली, एउटा पुतली जस्तो जीव हुनुहुन्छ, तर हजुरले यहाँबाट दोस्रो जातिको किरा ल्याउनुहुन्छ र त्यो किरालाई तपाईँले एउटा सानो माटोको पुवालमा हाल्नु राख्नुहुन्छ र त्यहाँबाट तपाईँले अर्को जातिको किरालाई आफ्नो जातिमा परिणत गर्नु भनेर दत्तोत्रयले सोध्नुहुन्छ र भृङ्गी किराले भन्छ, महाराज हाम्रो सन्तान हुँदैन, तर सन्तान जोड्नको लागि, सन्तान परिवार बनाउनको लागि हामी अरू जातिको किरालाई ल्याएर राखेर आवाज सुनाउँछौ र त्यो हाम्रो आवाज प्रजातिको किरा पनि हाम्रै जातिको आवाजमा, हाम्रै रूपमा ऊ बनिन र दत्तोत्रयले सोध्नु चाहिँ यो कारण कसको, कसरी चाहिँ यो भयो भन्दा, यो पनि यो भगवानकै कृपा हो, हाम्रो कृपाले होइन, हाम्रो अनुभवले होइन, यो भगवानले दिनुभएको शक्तिको अनुभवको द्वारा प्रजातिको किरालाई आफ्नो जात बनाउन सके, आफ्नो बराबरी बनाउन सके आफ्नो समाज, यो पनि भगवानको। तब दत्तोत्रयले त्यो सोचेर, अरे सबैले त कृपा त भगवानकै भने, र यसरी गर्दा गर्दै गर्दा गर्दै जहाँ पनि जानुहुन्छ दया भया गरेर आएर भगवान माथि, अध्यात्म माथि ठोक। तब दत्तोत्रयले विचार गर्नुहुन्छ, तेइस गुरु बनाइसके, मलाई त भगवानको अनुभूति अनुभव प्र्याक्टिकल त कसैले पनि गराए, परेशान हुनुहुन्थ्यो, म अब आत्मज्ञानको ब्रह्म ज्योतिको दर्शन नगरिकन म संसारबाट जाने रहेछु, चौरासीमा म भड्किने रहेछु, भूत प्रेत भनेर पितृहरू अदृश्य रूपमा घुमेर दुःख दिएर जीवन व्यतीत गरे, यति सुन्दर मानव चोला पाएको के फाइदा भनेर दत्तोत्रयलाई अति नै टेन्सन हुन्छ। सोचेर सोचेर सोचेर उहाँलाई कसैको संगत भयो र संगतमा बात गर्दा गर्दै अध्यात्मको बारेमा, भौतिक अध्यात्मको बारेमा कुरा गर्दा गर्दै
उहाँको कानमा पर्यो, तपाईँले यत्रो जग्गा भड्किनु भयो, तेज तेज गुरु बनाउनु भयो, सबैलाई गएर गुरु धारण गर्नुभयो, सबैको शरणमा गएर बुझ्नु भयो कसरी किन कस्तो हुन्छ सबै कुरा बुझ्नुभयो। फेरि पनि तपाईँलाई तसल छैन, मलाई तसल मलाई शान्ति छैन, बुझ्ने बुझे मैले 24 गुरु समन्वय शरणमा गएर बुझे तर मलाई शान्ति छैन, आत्माको प्यास आत्माको भोग मिटेको छैन भनेर यसरी उहाँले भन्दा कि अरूले भन्छन् महाराज तपाईँलाई यति आत्मा तत्वलाई जान्ने इच्छा छ भनेदेखि तपाईँको घरमै आफ्नो बुवा यज्ञदत्त त हुनुहुन्छ त, आफ्नै बुवा ब्रह्मको दर्शन गर्नुहुन्छ, ब्रह्मको ज्योतिको दर्शन गराउनु भनेपछि मेरै बुवाले घरको जोगी जोग बाहिरको जोगी सिद्ध आफ्नो बुवालाई किन विश्वास गर्दछ, किन विश्वास गर्दै अनेक प्रकारको ढोङ्गी पाखण्डी भन्थे, अहिले पनि भन्छन् कति छोरा छोरा परिवारहरू। त्यसरी नै तत्त्वत्रय बुवा प्रति श्रद्धा थिएन, यत्रो महान आत्माको ज्ञान जान्नुहुन्छ दिनुहुन्छ भन्ने दत्तोत्रयलाई विश्वास थियो। जब सबैको कुरा सुनिसकेपछि दत्तोत्रय आफ्नो बुवाको घरमा बुवासँग जानुहुन्छ, मलाई एउटा पुत्रको रूपमा छोराको सन्तानको रूपमा यो खुनको रिश्ताको रूपमा मलाई नहेर्नुहोस्, मलाई हेर्नुहोस् एउटा शिष्यको रूपमा, शिष्यको रूप गुरु र शिष्यको नातालाई हेर्नुहोस् र मलाई त ब्रह्म ज्ञानको ज्योतिको दर्शन गराइदिनु भनेर दत्तोत्रयले आफ्नो बुवा, तब दत्तोत्रयलाई आफ्नो बुवाले सम्झाइ बुझाइ गरेर उहाँलाई त्यो ब्रह्म ज्ञानको दर्शन गर्ने विधि देखाइदिनु, त्यो भगवानको नामको ज्योति स्वरूपको प्रत्यक्ष प्रमाण दिनुहुन्छ, साक्षात दर्शन गराइदिनुहुन्छ। तब दत्तोत्रयले ध्यान गरे, उहाँले बताएको बाटोमा ऊ अग्रसर भएर समर्पण भएर हिँडे, त्यस पश्चात उहाँलाई ज्योतिको दर्शन भइसकेपछि बुवालाई उहाँले गुरुको रूपमा देख्नुभयो, गुरु ब्रह्मा गुरु विष्णु गुरुदेव महेश्वर गुरु साक्षात परम ब्रह्म तस्मै श्री गुरुदेव नमः। म त बुवा सम्झिरहे थिए, खुनको नाता नै सम्झिरहे थिए, तर होइन रहेछ, उहाँ त ब्रह्म विष्णु महेश लाई प्र्याक्टिकल गराउने हुनुहुँदो रहेछ, गुरु ब्रह्मा गुरु विष्णु गुरुदेव महेश्वर, गुरु त महेश्वरी हुनुहुँदो रहेछ, ब्रह्म पनि हुनु रहेछ गुरु, गुरु साक्षात परम ब्रह्म, गुरु साक्षात परम ब्रह्म शक्तिको पनि अनुभव गराउनु हुने रहेछ, यस्तो गुरु महाराजलाई म साष्टाङ्ग दण्ड प्रणाम भनेर दत्तोत्रयले आफ्नो बुवालाई गुरु ब्रह्म विष्णु महेशको रूपमा दर्शन गरेर मेडिटेसन गर्नुभयो। त्यस पश्चात जब दत्तोत्रयले जब आत्मज्ञान ब्रह्म ज्ञान प्राप्त गर्नुभयो, ज्योतिको साक्षात दर्शन गर्नुभयो, त्यहाँदेखि उहाँ 25 गुरुमा जानु भएन, 25 गुरु धारण गर्नु भएन, उहाँले 24 उहाँलाई सन्तुष्ट भयो, आत्माको भोक मिट्यो। आज समाजमा हेर्नुहोस् त गुरु त बनाएका हुन्छन् कतिले, तर आत्मा तृप्ति छैन, आत्माको भोक मिटेको छैन, नमेट्नुको कारण जसरी पेटको भोक मिटेको छैन मान्छे कति भोकले तडपिन्छ, त्यसरी नै आत्माको भोक मिटेको छैन, आत्माको भोक नमिट्नुको कारण मान्छे कहाँ जान्छ, जता ततै तीर्थ पनि गइरहेको छ, मन्दिर पनि गइरहेछ, देवालय पनि गइरहेको छ, जेटाधारी लटाधारीको पासमा पनि गइरहेछ, कहीँ कहीँ सत्सङ्ग सत्सङ्ग सुन्न त के हुन्छ, जाँदा के हुन्छ भनिरहेछ, गइरहे किन, उसको भित्रबाट माग छ नि, सत्यको तिमीलाई अनुभव छैन है, तिमीले आत्माको सन्तुष्टि तृप्तिको लागि तिमीले भोजन दिएका छैनौ, बाहिर बाहिर मात्रै तिमीले एउटा गुरु धारणको विश्वास रचेका छौ, त साँच्ची नै आदरणीय महानुभाव आज तपाईँ हजुर हाम्रो जीवन पनि त्यस्तो नहोस्। जब हजुर हामीलाई भनेको हुन्छ पञ्च तत्त्वको देय खुब खिलाबे रोज, आत्मा त भोका बढे पाएन भक्ति भोज, पञ्चवटी शरीरलाई खानको लागि कमाइरहेको छौ, कमाउँदैछौ, कमाउने इच्छा आशंक बढ़िरहेको छ, मेहनत परिश्रम गरिरहेका छ, तर पनि मानवलाई शान्ति छैन, किन छैन, आत्मा जसको आधारले चाहिँ कमाइरहेको छौ, त्यो आधार जसको शक्ति चाहिँ हामी उभिएर हिँडिरहेका छौ,
त्यो शक्तिलाई चाहिँ हामीले जानेकै नजान्नुको कारण हामीलाई भोक लागिरहेछ। त्यो सत्यको सच्चाईको भोक लागिरहेछ, आत्माको तृप्तिको लागि हामीलाई भोक लागिरहेछ। त्यसैले हामी बाहिर बाहिर खोजिरहेको छौँ गुरु बनाउनुको पश्चात। जसरी दत्तोत्रयलाई जबसम्म आत्माको ज्ञान भएन, ज्योतिको दर्शन भएन, तबसम्म उहाँले खोजिराख्नु भयो कसलाई कसलाई गुरु बनाउनु भयो। तेइस गुरु बनाउनु भयो, आत्मा तृप्ति भएन, आत्माको भोक मिटेन। आत्माको भोक नमिट्नुको कारण भौतारी रहेका थिए। त्यस्तै आज समाजमा पनि त्यही हो, आत्माको भोजन छैन। गुरु त बनायौं हामीले तर आत्माको तृप्ति छैन। आफ्नो एकदमै मनले भन्छु तृप्ति छु, शान्ति छु, तर उसको जीवनमा शान्ति छैन, उसको जीवनमा सन्तुष्टि छैन, उसको जीवनमा त्यो लक्ष्यलाई पुग्छु भन्ने एउटा दृढ विश्वास छैन। किन उसले

कहिल्यै पनि गति पाउँदैन। मैले अघि भनिसके गाडीमा चढ्ने बित्तिकै हामी काठमाडौँ पुग्दैनौ। काठमाडौँ पुग्नको लागि हजुर हामीले गाडी खोज्नु पर्यो। कुन चाहिँ गाडी जान्छ? बस पार्क मात्रै एउटा मात्रै बस छैन, हजारौं बस छ त्यहाँ। कोही पूर्व जाने, कोही पश्चिम जाने, कोही दक्षिण जाने, कोही उत्तर जाने, कहीँ गाउँ शहर बजारमा घुम्ने कति बस छन्, कति अटोहरू छन्। जुन बसमा चढे पनि म काठमाडौँ पुग्छु भनेर हामीले विश्वास गर्दा पुगिन्छ? पुगिँदैन। हामीलाई काठमाडौँ जानुको लागि काठमाडौँ जानेवाला गाडी नै खोज्नु पर्यो। हरिद्वार जानु पर्छ भने हरिद्वार जाने हो भने हरिद्वार मैत्री बस लागेको छ, त्यो मैत्री बसै खोज्नु पर्यो। अरू बसमा चढेर तपाईँ पटक्कै हरिद्वार पुग्न सक्नुहुन्न। यो चाहिँ ग्यारेन्टीको साथ मानव धर्मले बताउँछ। प्र्याक्टिकल उसले जीवनमा गरेको छ र अरूलाई पनि प्र्याक्टिकलको साधना सम्झाउँछ। त्यसैले बस हजारौं छ, जो बसमा नि चढे म हरिद्वार पुगिहाल्छु, काठमाडौँ पुगिहाल्छु, यो हजुर हामीले सोच्न गलत हो, अन्धविश्वास हो। हामीलाई हरिद्वार पुग्नु छ भने, हामीलाई काठमाडौँ पुग्नु छ भने कति बजे छुट्छ, कति नम्बरको बस हो, अनि टिकट हामीले काटिरहेछौ, बुक सिट गरी बुकिङ गरिरहेका हुन्छौ। दुई मिनट लेट भयो भने नि बसवाला बोलाउँछ, फोन गरेर आएको फोनको समय छ, आउनुहोस् है, बस छुट्ने बेला भयो, यति बजे बस छुट्छ। कहीँ छुटिहाल्यो पनि त्यसले खोज्छ बस कहाँ पुगिसक्यो, मोटरसाइकल पक्रेर हुन्छ कि कसरी हुन्छ कि गाडीलाई रोकेर हुन्छ कि ऊ आफ्नो सिटमा पुग्दछ। तर बस धेरै छन्, काठमाडौँ पुग्न त हो, हरिद्वार पुग्न त हो भनेर बस उसमा दौड्यो भने उसले पाउँदैन, ऊ पुग्न सक्दैन, असम्भव छ। त्यसैले दत्तात्रेयले पनि 23-23 गुरु धारण गर्नुभयो, हजारौं गुरु धारण, मतलब 23-23 गुरु धारण गर्दा पनि उहाँले मन्जिलमा पुग्न सक्नु भएन, आत्मा सन्तुष्टि भएन, आत्माको भक्तिको भोजन मिटेन, त्यो ज्योति स्वरूप प्रकाशको दर्शन भएन। त्यसरी नै उहाँले आत्मतत्वलाई जान्ने सद्गुरुको शरणमा गएर उहाँले आत्मज्ञान प्राप्त गर्नुभयो, त्यो ज्योतिको साक्षात दर्शन गर्नुभयो, त्यो अनहद धुनलाई उहाँले प्र्याक्टिकल गर्नुभयो, घण्टीको अर्थलाई बुझ्नुभयो, शङ्खको अर्थलाई बुझ्नुभयो, मुरली बाँसुरी बजाइरहेका छौ त्यो बाँसुरी बजाउनुको अर्थ उहाँले बुझ्नुभयो र आफ्नो जीवनमा अध्यात्मको बाटोमा हिँडेर आज उहाँ 25 गुरुमा जानुभयो भने 23 उहाँ रुक्नुभयो। त्यस्तै आज मानव धर्मले पनि हजुर हामीलाई गुरु धेरै छन्, हाँगा बिगा धेरै छन्, धर्मप्रन्थीहरू धेरै छन्, तर तपाईँ हजुर हामीलाई आत्माको भोक मिटा, आत्मा सन्तुष्टिको दीक्षा हामीलाई आवश्यक छ। जसले पाउनुभयो खुब साधना गर्नुहोस्, मेडिटेसन गर्नुहोस्, अझै गहिराईमा जानुहोस्, र जसले पाउनु भएको छैन, जसले जान्नु भएको छैन, जान्ने कोसिस गरौं। एउटा दुईटा गुरु धारण गरेपछि गर्नु पर्दैन, नसोच्नुहोस्। जबसम्म तपाईँको आत्माको भोक मिट्दैन, जबसम्म तपाईँले ज्योतिको दर्शन गर्न सक्नुहुन्न, जबसम्म त्यो प्रकाश, त्यो उज्यालोको अध्यात्मको बाटोमा जबसम्म तपाईँ हिँड्नुहुन्न, तबसम्म हामीले 50 गुरु बनाए पनि हाम्रो कल्याण छैन, उद्धार छैन, हामीलाई सन्तुष्टि हुँदैन, टेन्सन जाँदैन, विकारहरू जाँदैन। आउँ, त्यसैले मानव धर्मले स्वार्थको लागि होइन, निस्वार्थको लागि हजुर हाम्रै कल्याणको लागि बार बार आवाज लगाइरहेछ। नेपाल मानव धर्ममा यही सन्देश छ, युवा बच्चादेखि लिएर युवासम्म, वृद्ध लेखेर ज्येष्ठ नागरिकसम्मको लागि मानव धर्मको ढोका खुल्ला छ। आउनुहोस्, आफूले आफूलाई चिनौ र आफ्नो जीवनलाई धन्य बनाऊ भन्दै आजको लागि सत्सङ्ग विसर्जन गर्छु।

0: साथीले विवाह समारोहमा आइज भनेर हैरान गरेकी छ। आफ्ना भने राम्रा गहना नै छैन, पैसा भएर मात्र के गर्नु, कहाँ राम्रा गहना पाइन्छ आफूलाई थाहा नै छैन।
1: किन पिर गरेकी नानी, जाउँ न मसँग सुबोध मूल्यमा गुणस्तरीय गहना पाइने पसल, ज्योति गहना पसल।
2: हजुर, हामी कहाँ काँचो नम्बर एक सुनसादीका आधुनिक डिजाइनका गरगहनाहरू दक्ष कालीगरद्वारा ग्यारेन्टीका साथ तयार गरिन्छ। साथै पुराना गहनाहरूसँग नयाँ गहना पनि साटिन्छ।
3: विगत लामो समयदेखि तपाईँको सेवामा समर्पित
2: ज्योति गहना पसल विष्णु भूषालसँग सँगै सचेको घरमा तुलसीपुर दाङ। प्रोप्राइटर हरिबिक। सम्पर्क मोबाइल 9857720308।
3: सधैँ सेवा गर्ने अवसर दिनुहोस्।
4: ए मिरा, के भयो? बिहानै घर बाहिर झोक्राएर बसिरहेकी छस् त, रातभरि सुतिनस् क्या हो?
5: कहाँ सुत्नु, मच्छरले सुत्नै दिँदैन, हैरान बनाइसक्यो टोकेर।
6: हजुर, के तपाईँको पनि यस्तै समस्या त छैन? यदि त्यसो हो भने अब चिन्ता लिनु पर्दैन। लामखुट्टेको टोकाईबाट सुरक्षित रहन र कुनै पनि झन्झट बिना सजिलै प्रयोग गर्न सकिने स्ट्यान्ड झोल प्रसुन टेडसमा उपलब्ध छ। यति मात्रै होइन, नयाँ वर्षको अवसरमा विशेष छुटका साथ विभिन्न प्रकारका झोल, स्कुल ड्रेस, साडी, धोती, कुर्ता सुरुवाल लगायत सबै प्रकारका काँचो कपडाहरू सुपथ मूल्यमा बिक्री वितरण भइरहेको छ। प्रसुन टेडर्स, तुलसीपुर 5 वीरेन्द्र चोक गणेश चेरीको छेउमा। प्रोप्राइटर प्रसुन ओझा। फोन नम्बर 0825209647।
4: एक पटक सेवा गर्ने मौका दिनुहोस्।
7: किसानहरूका लागि खुसीको खबर,
8: नेपालमै पहिलो पटक कोरल पोषक सप्लिमेन्टको आधिकारिक डिस्ट्रिब्युटर भएको यस नन्दन फिट प्राली तुलसीपुरमा गाई, भैँसी, बाख्रा, कुखुरा, बंगुरका लागि आवश्यक कोरल पोषक सप्लिमेन्ट उपलब्ध छ। साथै जापानिज टेक्नोलोजीको माछाको दाना, युरोपियन टेक्नोलोजीको गाई, भैँसी, बाख्राको दाना पनि पाइन्छ। एक पटक प्रयोग गरेर त हेर्नुहोस्, सोचे भन्दा राम्रो नतिजा पाउनुहुनेछ।
7: नन्दन फिट प्रणाली तुलसीपुर 9 दोघरे दान। फोन नम्बर 0826400002 र मोबाइल नम्बर 9857723971।
9: सब इन्टरनेट हुन्छ सुपर हिट, छिमेकीले पनि गर्छ लुकी लुकी भिजिट। ViaNet Superhit Internet Pack अब प्रायोरिटी सेवाको सुविधा सहित पाउनुहोस् सेम डे सपोर्ट, 200 Mbps केवल वार्षिक 11,200 मा एक महिना सित्तैमा, साथै मेश राउटर किन्दा 16% डिस्काउन्टको भारी छुट। आजै जोड्नुहोस् ViaNet। अब सबै कनेक्टेड।
10: थप जानकारीको लागि तुलसीपुर दाङमा रहेको ViaNet को शाखा कार्यालयमा सम्पर्क गर्न सक्नुहुनेछ।
11: ViaNet।
12: के तपाईँ विवाहको लागि राम्रो पार्टी प्यालेसको खोजीमा हुनुहुन्छ?
13: कि त कुनै सभा समारोह तथा कार्यक्रमहरू सञ्चालन गर्नको लागि टेन्ट तथा साउन्ड सिस्टम भाडामा लिन चाहनुहुन्छ?
12: यदि त्यसो हो भने तपाईँको हर समस्याको समाधान श्री गणेश टेन्ट एन्ड पार्टी प्यालेस।
13: हजुर, विवाह पार्टी, पूजा, व्रतबन्ध, सभा समारोह लगायत कार्यक्रमहरू सञ्चालन गर्नको लागि हामीलाई सम्झनुहोस्। साथै साउन्ड सिस्टम र टेन्ट भाडामा पनि उपलब्ध गराइन्छ।
12: सम्पर्क श्री गणेश टेन्ट एन्ड पार्टी प्यालेस, तुलसीपुर 5 राप्ती प्रादेशिक अस्पतालको अगाडि, समीक्षालय भवन।
13: प्रोप्राइटर सिन्धुली श्रेष्ठ। मोबाइल नम्बर 9847844683 र 9847864770। सेवा गर्ने मौका दिनुहोस्।
14: हामीलाई थाहा छ कि क्यान्सर पत्ता लागिसकेपछि तपाईँको जीवन एकदमै बदलिन्छ। हो, यो साँच्चै ठूलो चुनौती हो, तर अब यो चुनौतीलाई तपाईँले एक्लै सामना गर्नु पर्दैन। हामीसँग विश्व स्तरीय तथा अत्याधुनिक पेटसिटी स्क्यान, सिटी गाइडेड बायोप्सी जस्ता क्यान्सर डायग्नोसिस र नेपालकै उत्कृष्ट उपचार सुविधाहरू, केमोथेरापी, रेडिएसन थेरापी, क्यान्सर सर्जरी आदि छन्। हाम्रो अनुभवी क्यान्सर विशेषज्ञहरूको टोली जसले क्यान्सर रोगलाई दीर्घकालीन रूपमा निको पार्न तपाईँको हरेक पाइलामा साथ दिन तयार छन्। साँच्चै भन्नुपर्दा क्यान्सरसँगको लडाईमा पहिलो पाइलादेखि हरेक पाइलासम्म हामी तपाईँको साथमा छौ। साथै क्यान्सर उपचारको लागि पूर्वाञ्चल क्यान्सर अस्पतालमा आउने बिरामीहरूलाई यति एयरलाइन्ससँगको सहकार्यमा निशुल्क हवाई टिकटको पनि व्यवस्था गरिएको छ। पूर्वाञ्चल क्यान्सर अस्पताल बिर्सामोड झापा बीएमसी अस्पताल सँगै एउटै परिसरमा क्यान्सर उपचारमा नेपालकै अग्रणी अस्पताल। हाम्रो हेल्पलाइन 023535942 023535942।